नेपालमै पहिलो पटक सिद्धार्थ नारी डेबिट कार्डबाट गरिने हरेक ई कमर्स तथा पीओएस कारोबारको 0.1% बराबर रकम सिद्धार्थ ब्याङ्कद्वारा नारी स्वास्थ्यमा टेवा पुर्याउने कार्यहरूमा योगदान गरिनेछ। आउनुहोस्, यो नवीनतम यात्रामा जोडिनुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।

0: स्टुडियो टाइम अहिले 6 बजेको छ।
1: यलेस क्यापिटल
2: समृद्धिको लक्ष्यमा सँगै
3: नेशनल लाइफ इन्सुरेन्स कम्पनी
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: प्रभु इन्स्योरेन्स सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई
6: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोर इन्स्योरेन्स युनाइटेड बाई ट्रस्ट
7: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
5: इमेज समाचारको साथमा

नमस्कार, इमेज समाचारमा स्वागत छ। म कृत्रिजाल। शुरूमा मुख्य समाचार। यस वर्षको तीज पर्व आज मनाइँदै हिन्दू महिलाहरू निर्जला व्रत बस्दै पशुपतिनाथमा दर्शनार्थीका विशेष रौनक। नेपालमा आज राष्ट्रिय बाल दिवस मनाइँदै नीति निर्माण र सामाजिक गतिविधिमा बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड दिँदै थादिङको कृष्णभीरमा त्रिशुलीको बाढीले बगाएको सड़क 10 दिन तपछि एकतर्फी सञ्चालनमा सड़कको भारवहन क्षमता सन्तोषजनक। काठमाडौँ महानगरपालिकाले रिचार्ज काठमाडौँ कार्यक्रम सञ्चालन गर्ने। शहरी बाढीको समस्या चुनौतीपूर्ण बन्दै युक्रेन र पोल्याण्डको सीमा नजिकै एउटा रेलमाथि रूसको ड्रोन हमला। बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसनसहित युरोपका वरिष्ठ सुरक्षा अधिकारी सुरक्षित। र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेडलाई 1-0 पराजित। तालिकामा आर्सेनल र सिटीको समान 12 अङ्क।

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: समाचार अब विस्तारमा। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ। महिलाहरूले भगवान शिवको पूजा आराधना गर्दै निराहार तथा निर्जला व्रत बसेर दाम्पत्य सुख, पारिवारिक शान्ति र मनोकामना पुर्याओस् भन्ने कामना गर्दैछन्। अविवाहित महिलाले योग्यवरको कामना गर्दै तथा विवाहित महिलाले खुशी सुखी दाम्पत्य जीवनका लागि तीजको व्रत बस्ने धार्मिक मान्यता छ। तीजका अवसरमा राजधानीको पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको उल्लेख भीड लागेको छ। आज साँझ 108 सुते बत्ती प्रज्वलन गरी चन्द्रमाको पूजा गर्ने परम्परा पनि छ। यसैबीच आजै भाद्र शुक्ल चतुर्थी अर्थात गणेश चतुर्थी पनि मनाइँदैछ। भगवान गणेशको जन्मदिनका रूपमा मनाइने यस पर्वमा शुभ कार्यको शुरूवात अघि गणेशको पूजा गर्ने परम्परा छ। गणेशलाई विभिन्न परिकार, समयवजी तथा फलफूल अर्पण गरी पूजा आराधना गरिँदैछ। तीज र गणेश चतुर्थीले परिवार तथा समाजमा सुख, शान्ति, सद्भाव र समृद्धि ल्याओस् भन्ने कामना गरिएको छ। नेपालमा आज राष्ट्रिय बाल दिवस मनाइँदैछ। नेपालले बाल अधिकार सम्बन्धी महासन्धि सन् 1990 सेप्टेम्बर 14 अनुमोदन गरेको दिनको स्मरणमा हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ। बालबालिकाको बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने तथा आफ्नो विचार व्यक्त गर्दै नीति निर्माण र सामाजिक गतिविधिमा अर्थपूर्ण सहभागिता जनाउन पाउने अधिकारलाई बाल अधिकारका रूपमा लिइन्छ। संयुक्त राष्ट्र संघले सन् 1989 नोभेम्बर 20 बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको थियो। सोही अनुरूप नेपालले पनि उक्त महासन्धि अनुमोदन गर्दै बाल अधिकार संरक्षणप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको हो। पछिल्लो समय बाल अधिकारका विषयलाई नेपालको संविधान र कानूनमा समेत समेटिएको छ। बाल अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्दै बालबालिकाको सुरक्षित, सम्मानजनक र समान अवसरयुक्त भविष्य सुनिश्चित गर्नुपर्नेमा सरकारवालाले जोड़ दिएका छन्। बाल दिवसको अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरिएका छन्। थादिङको कृष्णवीरमा त्रिशुलीको बाढ़ीले बगाएको सड़क 10 दिनपछि एकतर्फी सञ्चालनमा आएको छ। बाढ़ीले पूरै बगाएको सड़क खुलाउन नयाँ ट्र्याक खोलिएको हो। हिज अपरान्ह अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई पास गराइएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसीले जानकारी दिनुभयो। बाढ़ीले बगाएको सड़क भन्दा माथिल्लो भाग काटेर सड़क निर्माण गरिएको हो। डाइभर्सन सड़क सञ्चालन गर्नुअघि थादिङका प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाको टोलीले डाइभर्सन सड़कको निरीक्षण गरेका थिए। सड़क एकतर्फी सञ्चालन गर्नु अघि हिजै अपरान्ह ग्यासका लागि बुलेट गुडाएर सड़कको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो। सड़कको कुनातर्फ नालीको काम बाँकी रहेकाले अहिले दुईतर्फी सञ्चालन गर्न नमिलेको पनि महानिर्देशक जयसीले बताउनुभयो। सड़कको ग्रेड मिलाउने र ग्राभेल गर्ने काम पनि चलिरहेको छ। त्यसका लागि दुईवटा बुलडोजर प्रयोग गरिएको छ। सड़कको ग्राभेलिङ र कम्प्याक्सनको काम पनि जारी रहेको सड़क विभागले जनाएको छ। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जानुभएको छ। भदौ 28 असोज 3 गतेसम्म प्रधान सेनापति सिग्देल चीन भ्रमणमा रहने सैनिक मुख्यालयले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेजिङमा आयोजना हुने 13 बेजिङ स्याङ्सन फोरममा सहभागी हुनुहुनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपचङ केसीले सिग्देलको विदाई गर्नुभएको थियो। भ्रमणबाट दुई देशको सैनिक सम्बन्ध विस्तार हुने र सैनिक कूटनीतिक मार्फत नेपालको परराष्ट्र नीतिलाई समृद्ध समेत योगदान पुग्ने जंगी अड्डाको विश्वास छ।

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुनी काठमाडौँ, टोल फ्री नम्बर 1-66-00-100-6।
1: अब बाँकी समाचार। काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढ़ीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। वर्षाको पानी संकलन तथा जमीनमा पुनर्भरण रिचार्ज गर्ने उद्देश्यले अभियान अघि बढ़ाउन लागि महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिनुभयो। काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिकोत्सव कार्यक्रममा उहाँले काठमाडौँमा थोरै पानी पर्दा समेत बाढ़ी आउने अवस्था सृजना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो। करिब 3 दशक अघि शुरू भएका शहरी समस्या अहिले अर्बन फ्ल्यास फ्लडका रूपमा देखिन थालेको भन्दै डंगुलले वर्षाको पानीलाई सकेसम्म जमीनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्वेस्टिङ तथा रिचार्ज कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले काठमाडौँमा बाढ़ीको जोखिम न्यूनीकरण गर्न चोभारबाट पानी निकासको विकल्प खोज्नुपर्ने बताउनुभयो। चोभारको निकास साँगुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौँमा ठूलो विपत्ति निम्तिन सक्ने भन्दै उहाँले वैकल्पिक सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिनुभयो। यस्तै अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौँ करिब 50 वर्षदेखि बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई सफा सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रा काम भएको बताउनुभयो। काठमाडौँका विभिन्न स्थानमा निर्माण भएका फल्छाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले फल्छामा काठमाडौँका मौलिक सम्पदा र सांस्कृतिक पहिचान लुकेको बताउनुभयो। कार्यक्रममा कलाकार जितु नेपालले काठमाडौँ महानगरपालिकालाई सफा र व्यवस्थित बनाउन महानगरवासी स्वयं सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको 14 महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई 15 महाधिवेशनको आयोजक समितिमा समेट्ने दावी गर्नुभएको छ। केन्द्रीय कार्यालय सानिपामा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सहभागी हुने क्रममा उहाँले आयोजक समिति गठन गर्दा कुनै नेता वा समूहको पक्षधरतालाई आधार नबनाई 14 महाधिवेशनका सबै केन्द्रीय सदस्यलाई समेटिने जिकिर गर्नुभयो। राजनैतिक नेतृत्वले आफूले पाएका पद र अवसरको उपयोग जनताको जीवनमा परिवर्तनमा गर्नुपर्ने उहाँको सुझाव छ। पटक पटक प्रधानमन्त्री, सभापति वा मन्त्री बने पनि जनताका छोराछोरी रोजगारी लागि विदेश जानुपर्ने अवस्था कायम रहेसम्म त्यसको औचित्य नहुने उहाँको धारणा छ। इमेज समाचारमा पुनः एकैछिन विश्राम।

0: नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था
1: मञ्जुश्री फाइनान्स,
0: जहाँ तपाईँले पाउनुहुन्छ उच्च स्तरीय आधुनिक ब्याङ्किङ सेवाहरू।
1: मञ्जुश्री फाइनान्स,
0: बिहाइन्ड योर ह्यापिनेस।
2: अब अन्तर्राष्ट्रिय समाचार। रुसले युक्रेन पोल्याण्ड सीमा नजिकै रेलमाथि ड्रोन हमला गरेको छ। युक्रेनको यहोदिन क्षेत्रमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि कुनै मानवीय क्षति भने भएको छैन। यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमण हुन केही समय अघि पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन सहित युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरू सोही रेलमार्ग हुँदै अर्को रेलमा पोल्याण्डतर्फ गएका थिए। युक्रेनले ड्रोनले कूटनीतिक रेललाई समेत निशाना बनाएको हुन सक्ने आशंका गरेको छ। आक्रमण पोल्याण्डको सीमाबाट करिब 2 किलोमिटर मात्र टाढा भएको बताइएको छ। घटनापछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आपतकालीन बैठक बोलाउनु भएको छ। युक्रेनले थप हवाई सुरक्षा र रूसमाथि कड़ा प्रतिबन्धको माग गरेको छ। अब खेल समाचार। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई 1-0 पराजित गरेको छ। गैराती म्यान्चेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको म्यान्चेस्टर डर्बीमा सिटीले साङ्ग्रो जित निकालेको हो। 10 खेलाडीमा सीमित सिटीका लागि अर्लिङ हालण्डले खेलको 60 मिनटमा निर्णायक गोल गरे। फिल फोर्डेनले युनाइटेडका ब्रुनो फर्नान्डेजमाथि फाउल गरेपछि पहिलो हाफमै रातो कार्ड पाएपछि सिटी 10 जनामा समेटिएको थियो। युनाइटेडले खेलमा दबाव बनाए पनि गोल गर्न सकेन। हालण्डको गोल अफसाइड देखिए पनि बीएआरमा लामो जाँचपछि गोललाई मान्यता दिएको थियो। जितसँगै सिटी लिगको शीर्ष स्थानमा आर्सेनलसँग अङ्क बराबरी गर्न सफल भएको छ भने युनाइटेड 13 स्थानमा छ। 4 खेलबाट सिटी र आर्सेनलको समान 12 अङ्क रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा अन्य केही हिमाली भूभागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाड़ी तथा तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी र कर्णालीका पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाड़ी र तराई क्षेत्रमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज सूर्योदय बिहान 5:42 भयो भने सूर्यास्त साँझ 6:15 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। इमेज समाचारको अन्त्यमा मुख्य समाचार पुनः एकपटक। यस वर्षको तीज पर्व आज मनाइँदै हिन्दू महिलाहरू निर्जला व्रत बस्दै पशुपतिनाथमा दर्शनार्थीका विशेष रौनक। नेपालमा आज राष्ट्रिय बाल दिवस मनाइँदै नीति निर्माण र सामाजिक गतिविधिमा बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड़ दिइँदै थादिङको कृष्णभीरमा त्रिशुलीको बाढ़ीले बगाएको सड़क 10 दिनपछि एकतर्फी सञ्चालनमा सड़कको भार वहन क्षमता सन्तोषजनक। काठमाडौँ महानगरपालिकाले रिचार्ज काठमाडौँ कार्यक्रम सञ्चालन गर्ने, सहरी बाढीको समस्या चुनौतीपूर्ण बन्दै युक्रेन र पोल्याण्डको सीमा नजिकै एउटा रेलमाथि रुसको ड्रोन हमला, बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन सहित युरोपका वरिष्ठ सुरक्षा अधिकारी सुरक्षित र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेडलाई 1-0 पराजित, तालिकामा आर्सेनल र सिटीको समान 12 अङ्क। हाउस द इमेज समाचार अहिलेलाई सकियो। हामीलाई सुन्दै रहनुहोला। नमस्ते।

0: नेपालमै पहिलो पटक सिद्धार्थ नारी डेबिट कार्डबाट गरिने हरेक ई कमर्स तथा पीओएस कारोबारको 0.1% बराबर रकम सिद्धार्थ ब्याङ्कद्वारा नारी स्वास्थ्यमा टेवा पुर्याउने कार्यहरूमा योगदान गरिनेछ। आउनुहोस्, यो नवीनतम यात्रामा जोडिनुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: साउजी, यो सामान प्याक गरिदिनुहोस् न।
2: हस्, ल लिनुहोस्।
1: प्लिज, नो प्लास्टिक। मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के। QR दिनुस् न, पे गरौँ।
2: हस्, थ्याङ्क यू।
1: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने। म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
2: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
1: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाट खाता खुल्छ अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
2: गजब भइरहेछ त।
1: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ। यो पो झन् गजब छ त।
2: वाउ, कस्तो राम्रो।
1: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौँ, जिम्मेवार बनौँ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।

0: स्टुडियो टाइम अहिले 7 बजेको छ।
1: लक्ष्मी सनराइज ब्याङ्क लक्ष्मा सँगसँगै
2: राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क आफ्नो भनेको आफ्नै हुन्छ।
3: मञ्जुश्री फाइनान्स
4: बिहाइन्ड योर ह्याप्पीनेस।
5: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोर इन्सुरेन्स युनाइटेड बाई ट्रस्ट
6: नेसनल लाइफ इन्सुरेन्स कम्पनी
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई प्रभु इन्सुरेन्स
8: ग्लोबल आइनी ब्याङ्क सबैका लागि ब्याङ्क
7: इमेज समाचारको साथमा

नमस्कार, इमेज समाचारमा स्वागत छ। म कृति जाल। सुरुमा मुख्य समाचार। आज हरितालिका तीज पर्व मनाइँदै हिन्दू महिलाहरू निर्जला व्रत बस्दै पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको विशेष खोइचो। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस आज। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक देवकोटा स्मृति दिवस मनाउने। नेपालमा आज राष्ट्रिय बाल दिवस मनाइँदै नीति निर्माण र सामाजिक गतिविधिमा बाल बालिकाको अर्थपूर्ण सहभागितामा जोड दिइँदै युक्रेन र पोल्याण्डको सीमा नजिकै एउटा रेलमाथि रुसको ड्रोन हमला। बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन सहित युरोपका वरिष्ठ सुरक्षा अधिकारी सुरक्षित। र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित। तालिकामा आर्सेनल र सिटीको समान 12 अङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा उपासना गरीमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ। संस्कृत भाषाका हरित र आलीका दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ, जसमा हरित शब्दको अर्थ हरड गरिएको र आलिका शब्दको अर्थ साथी भन्ने हुन्छ। निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्। सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ। तीजका अवसरमा राजधानीको पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको उल्लेख्य भिड लागेको छ। पशुपतिनाथमा आज बिहान 3 बजेदेखि नै सबै ढोका खोलिएका छन्। तीजको अवसरमा आज साँझ 108 सुते बत्ती प्रज्वलन गरी चन्द्रमाको पूजा गर्ने परम्परा पनि छ। यसैबीच आजै भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थी पनि मनाइँदैछ। भगवान गणेशको जन्मदिनका रूपमा मनाइने यस पर्वमा शुभ कार्यको सुरुवात अघि गणेशको पूजा गर्ने परम्परा छ। गणेशलाई विभिन्न परिकार, समयवजी तथा फलफूल अर्पण गरी पूजा आराधना गरिँदैछ। तीज र गणेश चतुर्थीले परिवार तथा समाजमा सुख, शान्ति, सद्भाव र समृद्धि ल्याओस् भन्ने कामना गरिएको छ। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले 67 स्मृति दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक देवकोटा स्मृति दिवस मनाउन लागेको हो। यस अवसरमा मैतीदेवी स्थित महाकवि देवकोटा संग्रहालयमा महाकवि देवकोटा मित्र यथार्थ विषय गोष्ठी आयोजना हुँदैछ। विक्रम सम्बत 1966 साल कार्तिक 27 गते जन्मिनुभएका देवकोटाको 2016 साल भदौ 29 गते निधन भएको थियो। मुनामदन, शाकुन्तला र पागल जस्ता कालजयी कृतिका स्रष्टा देवकोटाले नेपाली साहित्यलाई आधुनिक महाकाव्यको उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिनुभयो। मानवतावाद, प्रकृति प्रेम र क्रान्ति चेतना उहाँका रचनाका प्रमुख विशेषता हुन्। चरम आर्थिक अभाव र पारिवारिक वियोगबीच पनि निरन्तर साहित्य सिर्जना गर्नुभएका देवकोटालाई नेपाली साहित्यका अद्वितीय प्रतिभाका रूपमा स्मरण गरिन्छ। उहाँ जन्मेको दिनलाई लक्ष्मी जयन्तीको रूपमा मनाउने गरिएको छ। नेपालमा आज राष्ट्रिय बाल दिवस मनाइँदैछ। नेपालले बाल अधिकार सम्बन्धी महासन्धि सन् 1990 सेप्टेम्बर 14 अनुमोदन गरेको दिनको स्मरणमा हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ। बालबालिकाको बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने तथा आफ्नो विचार व्यक्त गर्दै नीति निर्माण र सामाजिक गतिविधिमा अर्थपूर्ण सहभागिता जनाउन पाउने अधिकारलाई बाल अधिकारका रूपमा लिइन्छ। संयुक्त राष्ट्रसङ्घले सन् 1989 नोभेम्बर 20 बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको थियो। सही अनुरूप नेपालले पनि उक्त महासन्धि अनुमोदन गर्दै बाल अधिकार संरक्षणप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको हो। पछिल्लो समय बाल अधिकारका विषयलाई नेपालको संविधान र कानूनमा समेत समेटिएको छ। बाल अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्दै बालबालिकाको सुरक्षित, सम्मानजनक र समान अवसर भविष्य सुनिश्चित गर्नुपर्नेमा सरकार अल्लाहले जोड दिएका छन्। बाल दिवसको अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरिएका छन्। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जानुभएको छ। भदौ 28-3 असोजसम्म प्रधान सेनापति सिग्देल चीन भ्रमणमा रहने सैनिक मुख्यालयले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेजिङमा आयोजना हुने 13 बेजिङ स्याङसङ फोरममा सहभागी हुनुहुनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ केसीले सिग्देलको विदाई गर्नुभएको थियो। भ्रमणबाट दुई देशको सैनिक सम्बन्ध विस्तार हुने र सैनिक कूटनीतिक मार्फत नेपालको परराष्ट्र नीतिलाई समृद्ध योगदान पुग्ने जङ्गी अड्डाको विश्वास छ। काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। वर्षाको पानी संकलन तथा जमिनमा पुनर्भरण रिचार्ज गर्ने उद्देश्यले अभियान अघि बढाउन लागि महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो। काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक वार्षिकोत्सव कार्यक्रममा उहाँले काठमाडौँमा थोरै पानी पर्दा समेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो। करिब 3 दशक अघि सुरु भएको सहरी समस्या अहिले अर्बन फ्ल्यास फ्लडका रूपमा देखिन थालेको भन्दै डङ्गुलले वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङ तथा रिचार्ज कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
2: सुरु गर्यो तर त्यसको व्यवस्थापन समाधान गर्नका लागि विशेष गरी अर्बन फ्ल्यास फ्लड अहिले थोरै पानी पर्यो भने पनि पहिले पानी पर्दाखेरि आनन्दको निन्द्र लाग्छ भन्ने हामीलाई हुन्थ्यो। अहिले पानी परेपछि हामी चयनका साथ सुत्न सक्दैनौँ, चाहे त्यो मध्यराति नै किन नहोस्। अझ विशेष गरी नगर प्रहरीको टोली, विपदको टोली, हामी जनप्रतिनिधिहरू त्यस समयमा कुनै विपद पर्यो भने हामी फिल्डमा जानुपर्छ भनेर स्ट्यान्ड बाई बस्छौँ।
1: कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरण गर्न चोभारबाट पानी निकासको विकल्प खोज्नुपर्ने बताउनुभयो। चोभारको निकास साङ्ग्रो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौँमा ठूलो विपत्ति निम्ति नसक्ने भन्दै उहाँले वैकल्पिक सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिनुभयो।
3: गहिरै पुगेन, त्यहाँ चढ्दाखेरि त्यहाँ झन् त्यो भत्क्यो भने छ अझ त्यस कारण अहिले 8-9 किलोमिटरको लामो टनलहरू पनि बन्द थालेको छ। नगरपालिकाले सानो सुझाव दिन चाहन्छ, सल्लाह सुझाव पनि होइन।
1: यस्तै अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौँ करिब 50 वर्षदेखि बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई सफा सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रो काम भएको बताउनुभयो। काठमाडौँका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले फल्चामा काठमाडौँका मौलिक सम्पदा र सांस्कृतिक पहिचान लुकेको बताउनुभयो।
4: वरिपरि जताततै हाम्रा पुर्खाहरूले बनाएका त्यति राम्रा अनमोल संरचनाहरू जसलाई हामीले अब पैसाले पनि बनाउन सक्दैनौँ, किन्न पनि सक्दैनौँ, त्यस्ता अनमोल संरचनाहरूलाई, उपत्यकाका संरचनाहरूलाई कङ्क्रिटै कङ्क्रिटको पाले घरहरूले हामीले छोपेर कुनातिर तेर्साएर राखिसकेका छौँ। त्यो कारणले 30-35 वर्ष 50 वर्ष अगाडिदेखि नै महानगर बिग्रिन सुरु भएको हो, तर अहिले चाहिँ त्यो जति बिग्रिने बिग्रिसक्यो, तर अहिले सफा सुन्दर र केही राम्रा कामहरू पक्कै पनि भएका छन्।
1: कार्यक्रममा कलाकार जितु नेपालले काठमाडौँ महानगरपालिकालाई सफा र व्यवस्थित बनाउन महानगरवासी स्वयं सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभयो। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन एआई सक्षम सिसिटिभी लगायतका प्रविधिको प्रयास बढाउनुपर्ने सुझाव दिनुभयो। ट्राफिक प्रहरीलाई सवारी साधनको बीचमा जोखिम मुलेर उभिएर हात हल्लाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो। इमेज समाचारमा एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। पादिङको कृष्णभीरमा त्रिशुलीको बाढीले बगाएको सडक 10 दिनपछि एकतर्फी सञ्चालनमा, सडकको भार वहन क्षमता सन्तोषजनक र बागमती प्रदेशका सबै सरकारी भवनको बीमा गरिने, गत वर्ष भएको जेएनजी आन्दोलन जस्तो विध्वंसबाट हुने क्षति कम गर्ने प्रयास।
5: दृढ विश्वास सहित सफलताको सिँढी चढ्दै अघि बढ्दै युनाइटेड अजोर इन्सुरेन्स हजुरको उद्यमशील ऊर्जा र लगानी गर्ने अठोटलाई थप प्रोत्साहित गर्दछ, किनकि भोलि यहाँमाथि आइपर्ने जोखिममा हामी दरिलो काँध थाप्नेछौ। घर होस् या व्यापार व्यवसाय, उद्योग होस् वा मोटर गाडी, कृषि तथा पशुपालन होस् वा ठेक्का पट्टा, रोगको उपचार होस् वा दुर्घटना, हरेक क्षेत्र हर पल निर्धक्क भई अघि बढ्नुहोस्। यस्ता सबै जोखिम वहन गर्ने बलियो दरिलो भरपर्दो संस्थासँग सम्बन्ध गाँच्नुहोस्। युनाइटेड अजोर इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट।

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुनी काठमाडौँ, टोल फ्री नम्बर 1-6-6-0-0-1-0-0-6-6।
1: अब बाँकी समाचार। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले सबै राजनीतिक शक्तिहरूबीच राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्न सके मात्रै देशमा द्वन्द्वको अवस्था अन्त्य हुने बताउनु भएको छ। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई विकास दिन नसकेकाले अब राजादेखि सबै राजनीतिक शक्ति समयलाई समेट्ने सहमति आवश्यक भएको बताउनुभयो। माओवादीको 10 वर्षे द्वन्द्वपछि गत वर्ष भदौ 23 र 24 गतेको विद्रोहसम्म आइपुग्दा देशले ठूलो क्षति बेहोरिसकेकाले अब थप द्वन्द्व र विद्रोह थान्न नसक्ने बताउनुभयो।
2: कुनै पनि प्रकारको निषेधको राजनीति बिहोर्न सक्दैन। निषेधको राजनीति देशमा लामो समयसम्म चल्यो। कुनै बेला राजाले राजनैतिक दलहरूलाई निषेध गरे होलान्, कुनै समय राजनैतिक दलहरूले राजालाई निषेध गरे होलान्। निषेधको राजनीति त फेरि पनि भन्छु लामो समयसम्म चल्यो, तर निषेधको राजनीतिले देशलाई कहाँ पुर्यायो हामी सबैलाई थाहा छ।
1: नेकपा एमालेको नाम लिएर उहाँले एमाले बागमती प्रदेश सरकार निर्माणका लागि राप्रपाका सांसदहरू खरिद गरेको आरोप लगाउनुभयो। अरूलाई मात्रै दोष दिएर उम्किने अवस्था समेत नरहेको स्वीकार्दै उहाँले आफूहरूले पनि थैलोको मुख राम्रो बाँध्न नसकेको बताउनुभयो।
2: खरिद बिक्री प्रारम्भ गर्यो, यत्रो ठुलो परिवर्तन र विद्रोहपछि पनि यत्रो चौरिसकेपछि पनि सुध्रिएको रहेनछ, फेरि त्यही काम गर्यो। बागमती प्रदेशको कुरा तपाईँहरूले सुन्नु भएको छ, फेरि मैले प्रारम्भमै भनेको छु, आफ्नै थैलो आफैले हामीले राम्रो बाँध्न नसकेपछि उनीहरूलाई मात्रै के भन्ने।
1: लिङदेनले पार्टीको आगामी महाधिवेशन कुनै कारण वा बहानामा नरोकिने दावी गर्दै पार्टीभित्र देखिएका कमजोरी सच्याएर नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको 14 महाधिवेशनबाट निर्वाचित सबै केन्द्र सदस्यलाई 15 महाधिवेशनको आयोजक समितिमा समेट्ने दावी गर्नुभएको छ। केन्द्रीय कार्यालय सानिपामा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सहभागी हुने क्रममा उहाँले आयोजक समिति गठन गर्दा कुनै नेता वा समूहको पक्षधरतालाई आधार नबनाई 14 महाधिवेशनका सबै केन्द्रीय सदस्यलाई समेटिने जिकिर गर्नुभयो। राजनीतिक नेतृत्वले आफूले पाएका पद र अवसरको उपयोग जनताको जीवन परिवर्तनमा गर्नुपर्ने उहाँको सुझाव छ।
3: 14 अधिवेशनमा भएका सबैको सक्रिय सदस्यता हुन्छ, राजनीति पार्टीमा गर्ने त यही त हो नि, तर सधैँ एउटा व्यक्ति त भइरहनु नि। हाम्रो नेपालको सबैभन्दा नराम्रो पक्ष के रहेछ भने जति बेला पनि पद चाहिने, मेरो मृत्यु हुन्छ भन्ने कुरा नसम्झने, जसलाई पनि विवेकलाई मनले जितेको के, विवेकलाई मनले जितेपछि अराजक हुन्छ नि, विवेकले मनलाई जित्न पर्थ्यो नि भन्न खोजेको। लोभको भानोलाई कहिले पनि चाहिँ नभरिने नेपाली समाज रहेछ, त्यस कारणले आफू सत्तामा भएको छ उही बढी कराइरहेको छ, उसैको समयमा भएको छ उही बढी चिच्याइरहेको छ।
1: पटक पटक प्रधानमन्त्री, सभापति वा मन्त्री बनी पनि जनताका छोराछोरी रोजगारीका लागि विदेश जानुपर्ने अवस्था कायम रहेसम्म त्यसको औचित्य नहुने उहाँको धारणा छ। थारू समुदायको महत्वपूर्ण पर्व अडवारी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मनाइँदैछ। अडवारी व्रत र पूजाको पर्व मात्र नभई थारू समुदायको इतिहास, धार्मिक आस्था, मौलिक संस्कृति तथा दाजुभाइ दिदीबहिनी बीचको आत्मीय सम्बन्ध जोड्ने पर्वका रूपमा लिइन्छ। एक रिपोर्ट।
4: हरेक वर्ष भाद्र शुक्ल पक्षको पहिलो आइतबार मनाइने अटवारीलाई कतिपय ठाउँमा इदवारी वा आइतबारी समेत भन्ने गरिन्छ। पर्वका अवसरमा दाजुभाइले दिदीबहिनीको दीर्घायु, सुख, शान्ति र सौभाग्यको कामना गर्दै व्रत बस्ने तथा विशेष पूजा गर्ने प्रचलन रहेको छ। आइतबार शुरू भएको पर्व सोमबारसम्म मनाउने गरिन्छ। थारू समुदायले अडवारीलाई माघी पछिको दोस्रो ठूलो पर्वका रूपमा मान्ने गर्दछन्। पौराणिक कथन अनुसार थारू राजा दंगी शरणमाथि आक्रमण हुँदा 5 पाण्डव मध्येका भीमले सहयोग गरी उनको रक्षा गरेको र शत्रुलाई परास्त गरेको विश्वास गरिन्छ। यही मान्यताका आधारमा भीमलाई शक्तिको प्रतीकका रूपमा पूजा गर्ने र आफू पनि भीम जस्तै बलियो हुने कामना गर्दै पुरुषहरू व्रत बस्ने परम्परा रहेको छ।
5: केटा भाइ बहिनीहरूले आफ्नो दिदी बहिनीहरूको चाहिँ व्रत बसेका हुन्छन्, किनभने यो भीमले तपाईँको राज्य प्राप्त गर्नको लागि लडाईँ लड्नु भएको थियो र त्यो लडाईँ जितिसकेपछि जुन तिन दिन थियो आइतबार र त्यसैको दिन पारेर हाम्रो चौधरी थारू समुदायहरू आफ्ना दिदीबहिनीहरूको लागि जितको उत्सवमा आज दिनभरि भोकै पानी र फलफुल नखाएर व्रत बसेका हुन्छन्।
4: अडवारीको साँझ व्रतालु पुरुषहरूले अन्गारी नामक काठबाट निकालिएको चोखो आगोमा विशेष रोटी र परिकार पकाउने गर्दछन्। पूजा तथा परिकार पकाउने स्थानलाई गाईको गोबरले लिपोत गरी शुद्ध बनाउने चलन छ। पकाइएका रोटी अन्य परिकार तथा फलफूल अग्निदेवलाई अर्पण गरेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्। आफूहरूले खानु अघि दिदी बहिनीका लागि एक भाग छुट्याएर राख्ने गरिन्छ, जसलाई अग्रासन भन्ने गरिन्छ। लाल झण्डी तीनका सीताराम चौधरीका अनुसार अग्रासन भोलिपल्टको दिन दिदी बहिनीलाई दिने परम्परा छ। अग्रासन लिएर दिदी बहिनीको घरमा पुग्ने दाजुभाइलाई दिदी बहिनीले पनि उपहार दिने गर्दछन्। वर्षभरि माइती आउन नपाएका विवाहिता दिदी बहिनी समेत अडवारीका अवसरमा माइतीसँग भेटघाट र भलाकुसारी गर्ने भएकाले पर्वले दाजुभाइ र दिदी बहिनीको बीचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास गरिन्छ। अडवारीको दोस्रो दिन विभिन्न परिकार खाने प्रचलन रहेको छ। लौरी, केराउ, पटौला लगायतका परिकार सँगै माछाको सिद्रा खाने परम्परा रहेको थारू समुदायका अगुवाहरू बताउँछन्।
6: रोटो पकाएको, भात पकाएको, माछा साछा पकाएको सबै चिज व्रत भएको, टिना तरकारी, फुलौरी, पकौडी जे भए पनि सबै लग्नु पर्छ, त्यसमा हालेर दिन्छौँ। घरमा छोरीलाई आफै खोलेर त्यहाँ खान्छन्।
4: यता कञ्चनपुर र कैलालीका आदिवासी राणा थारू समुदायले भने भाद्र शुक्ल पक्षको पहिलो आइतबारका दिन इतबारका रूपमा मनाउने चलन छ। इतबारका दिन थारू राणा समुदायका महिला तथा पुरुष सबैले व्रत बस्ने र साँझ पख पूजा आजा गरी विभिन्न मिठा मिठा परिकार बनाएर सामूहिक रूपमा भोजन गर्ने चलन रहेको छ।
7: राणा समुदाय आज व्रत रहन्छन्, अरू त्यही रोटी सोटी पकाउँछन्, सिमी पकाउँछन्, त्यही खान्छन्। साँझ व्रत खोल्छन्, घरमा सबै बस्छन्, बुढाबुढी बस्छन्, छोरीहरू बस्छन्।
4: लाल झण्डी तीन छोटी पर्सियाका मणिराम राणाका अनुसार इतबार राणा थारू समुदायको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको पर्व हो। हरेक वर्ष पर्वका अवसरमा सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिँदै आएका छन्। केही स्थानीय तहले दुई दिन विदा समेत दिने गरेका छन्। इमेज समाचारका लागि कञ्चनपुरबाट प्रकाश भट्टको रिपोर्ट।
1: अर्थ राजनैतिक विश्लेषक अरुण कुमार सुवेदीले रसुवा बाढीपछिको पुननिर्माण तथा पुनर्स्थापना पूरै बाह्य सहयोगमा निर्भर नहुन सरकारलाई सुझाव दिनुभएको छ। विगतमा जस्तो पुननिर्माणका नाममा नेपाल मगन्दी बनेर हिँड्न नहुनेमा उहाँले जोड़ दिनुभयो। उहाँले विश्व ब्याङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ र एसियाली विकास ब्याङ्क एडीबी जस्ता संस्थाबाट सहयोग लिँदा विभिन्न शर्तहरू आउन सक्ने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने बताउनुभयो। सरकारले उपयुक्त नीति ल्याएमा निजी तथा कर्पोरेट क्षेत्रले बाढीले गरेको क्षतिलाई पुनः उठाउन सक्ने उहाँको भनाइ छ। निजी सम्पत्तिमा भएको क्षति व्यवस्थापनको लागि अन्तर्राष्ट्रिय गैर सरकारी दाता संस्थाबाट समेत स्रोत परिचालन गर्न सकिने उहाँको भनाइ छ। नेपालभित्रको निजी क्षेत्रलाई उदार वातावरण बनाइदिएर पुँजी परिचालन गर्न सकेमा बाढीबाट विस्थापित नागरिकको पुनर्वासमा समेत निजी क्षेत्रले सहयोग गर्न सक्ने उहाँले बताउनुभयो। आन्तरिक स्रोत र नागरिकको मेहनतबाट रसुवा बाढीको पुननिर्माण र पुनर्स्थापना सम्भव हुने उहाँको तर्क छ।
8: अगाडि सारेर वर्ल्ड ब्याङ्क, आइएमएफ, एडिबीहरूले भए नभएका चाहिँ हामीहरूलाई शर्तहरू अगाडि लिएर आउन सक्छन्। त्यस कुरामा चाहिँ उहाँहरूलाई नलाग्न म अनुरोध गर्छु। सरकारले अलिकति गर्यो भने यसपालि जुन कर्पोरेट सेक्टरको जुन क्षति भएको छ त्यो कर्पोरेट सेक्टर आफैले रिभाइभ गराउन सक्छ। केही सरकारले नीतिहरू अगाडि ल्याइदिए, निजी जो चाहिँ मतलब प्रपर्टीहरू क्षति भएको छ तिनीहरूलाई व्यवस्थापन गर्नका लागि त संसारभरिका नन गभर्मेन्टल डोनर इन्टिटीहरू पनि छन्, त्यतातिरबाट ध्यान दिउँ हामीहरूले।
1: उहाँले बाढीपछिको पुननिर्माणमा जल उत्पन्न प्रकोप व्यवस्थापन र जलस्रोतको राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिन पनि सरकारलाई सुझाव दिनुभयो। अब आर्थिक समाचार।

0: थादिङको कृष्ण भीरमा त्रिशुलीको बाणीले बगाएको सडक 10 दिनपछि एकतर्फे सञ्चालनमा आएको छ। बाणीले पुरै बगाएको सडक खुलाउन नयाँ ट्र्याक खोलिएको हो। हिजो अपरान्न अड्किएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई पास गराइएको सडक विभागका महानिर्देशक डाक्टर विजय जैसीले जानकारी दिनुभयो। बाढीले बगाएको सडक भन्दा माथिल्लो भाग काटेर सडक निर्माण गरिएको हो। डाइभर्सन सडक सञ्चालन गर्नुअघि थादिङका प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाको टोलीले डाइभर्सन सडकको निरीक्षण गरेका थिए। सडक एकतर्फी सञ्चालन गर्नुअघि हिजै अपरान्न ग्यासका खाली बुलेट गुडाएर सडकको भार वहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो। सडकको कुनातर्फ नालीको काम बाँकी रहेकाले अहिले दुईतर्फी सञ्चालन गर्न नमिलेको पनि महानिर्देशक जयसीले बताउनुभयो। सडकको ग्रेड मिलाउने र ग्राभेल गर्ने काम पनि चलिरहेको छ। त्यसका लागि 2 बुलडोजर प्रयोग गरिएको छ। सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम पनि जारी रहेको सडक विभागले जनाएको छ। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि प्रदेशका सबै सरकारी कार्यालयका भवनको बीमा गर्ने भएको छ। गत वर्षको जेएनजी आन्दोलनका क्रममा सरकारी संरचनामा ठूलो क्षति पुगेपछि भविष्यमा यस्ता जोखिमबाट हुने आर्थिक भार कम गर्न सरकारले सबै सरकारी भवनको बीमा गर्न बजेट समेत विनियोजन गरेको हो। बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाका अनुसार चालू आर्थिक वर्षदेखि प्रदेश सरकारका सम्पूर्ण सरकारी कार्यालयका भवनको बीमा गर्ने योजना अघि बढाइएको छ। गत वर्षको जेएनजी आन्दोलनका क्रममा प्रदेश सरकारका 26 कार्यालयका 60 भवनमा क्षति पुगेको थियो। प्रदेश सरकारको तथ्याङ्क अनुसार भौतिक पूर्वाधारतर्फ मात्रै 57,40,00,000 रुपियाँ बराबरको क्षति भएको थियो। सवारी साधन र जिन्सी सामग्री समेत जोड्दा कुल क्षति करिब 1,10,00,000,000 रुपियाँ पुगेको थियो। मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी अन्तर्गत नेपालतर्फको 18 किलोमिटर लामो प्रसारण लाइन निर्माण सकिएको छ। एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति एमसिए नेपालले 400 केबी न्यू बुटौल सब स्टेशनलाई नेपाल भारत सीमासँग जोड्ने 18 किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न गरेको हो। यस कार्यबाट विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तारका लागि नेपालको प्रयासका सन्दर्भमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताइएको छ। एमसिए नेपालले विद्युत प्रसारण लाइनको यस 18 किलोमिटर खण्डको निर्माण कार्यलाई तीव्रता प्रदान गरी निर्धारित समय सीमाभित्रै काम सकेको जनाइएको छ। प्रसारण लाइन निर्माण सम्पन्न भएको अवसरमा नवलपरासीको न्यू बुटौल सब स्टेशनमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए नेपालको सञ्चालक समिति अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले नेपालको विकासप्रतिको दीर्घकालीन प्रतिबद्धता तथा एमसिसी नेपाल कम्प्याक्ट मार्फत उपलब्ध गराइएको सहयोगका लागि अमेरिकी सरकारप्रति नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभयो। इमेज समाचारमा पुनः एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। अहिलेसम्मकै लामो घोषणापत्र जारी गर्दै भारतमा सकियो ब्रिक्स शिखर सम्मेलन, सुरक्षा एआई र जलवायु परिवर्तनलाई विशेष प्राथमिकता, र यस वर्षको युएस ओपन टेनिसको उपाधि जर्मनीका एलेक्जेन्डर फेरेभलाई फाइनलमा अमेरिकाका बेन सिल्टन 3-1 सेटमा पराजित।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक। उडान।

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्क सँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।
2: अब अन्तर्राष्ट्रिय समाचार। रुसले युक्रेन पोल्याण्ड सीमा नजिकै रेलमाथि ड्रोन हमला गरेको छ। युक्रेनको यहुदिन क्षेत्रमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि कुनै मानवीय क्षति भने भएको छैन। यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमण हुन केही समय अघि पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन सहित युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरू सोही रेलमार्ग हुँदै अर्को रेलमा पोल्याण्डतर्फ गएका थिए। युक्रेनले ड्रोनले कूटनीतिक रेललाई समेत निशाना बनाएको हुन सक्ने आशंका गरेको छ। आक्रमण पोल्याण्डको सीमाबाट करिब 2 किलोमिटर मात्र टाढा भएको बताइएको छ। घटनापछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आपतकालीन बैठक बोलाउनु भएको छ। युक्रेनले थप हवाई सुरक्षा र रुसमाथि कडा प्रतिबन्धको माग गरेको छ। इतिहासमै सबैभन्दा लामो घोषणा पत्र जारी गर्दै 98 ब्रिक्स शिखर सम्मेलन भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ। 140 क्रमबद्ध अनुच्छेद र 45 पृष्ठ लामो नयाँ दिल्ली घोषणा पत्र 2026 सर्वसम्मत रूपमा जारी गरेको हो। ब्रिक्स राष्ट्रका नेताहरूले जारी गरेको घोषणा पत्र मध्ये यो अहिलेसम्मकै लामो रहेको बताइएको छ। यसअघिका वर्षमा ब्रिक्सको कार्यसूची आर्थिक सहकार्य र विकासका विषयबाट विस्तार हुँदै सुरक्षा, एआई, ऊर्जा, जलवायु परिवर्तन, व्यापार, डिजिटल प्रविधि र विश्व शासन व्यवस्थासम्म पुगेको संकेत घोषणा पत्रले गरेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्। नयाँ दिल्ली घोषणा पत्रले ब्रिक्सको बदलिदो स्वरूपको दस्तावेजी अभिव्यक्ति दिएको

0: फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई 1-0 पराजित गरेको छ। गै राति म्यान्चेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको म्यान्चेस्टर डर्बीमा सिटीले साँघुरो जित निकालेको हो। 10 खेलाडीमा सीमित सिटीका लागि अर्लिङ हाल्यान्डले खेलको 60 मिनटमा निर्णायक गोल गरे। फिल फोर्डले युनाइटेडका ब्रुनो फर्नान्डिसमाथि फाउल गरेपछि पहिलो हाफमै रातो कार्ड पाएपछि सिटी 10 जनामा समेटिएको थियो। युनाइटेडले खेलमा दबाव बढाए पनि गोल गर्न सकेन। हाल्यान्डको गोल अफसाइड देखे पनि पिएआरमा लामो जाँचपछि गोललाई मान्यता दिएको थियो। जितसँगै सिटी लिगको शीर्ष स्थानमा आर्सेनलसँग अङ्क बराबरी गर्न सफल भएको छ भने युनाइटेड 13 स्थानमा छ। 4 खेलबाट सिटी र आर्सेनलको समान 12 अङ्क रहेको छ। यस वर्षको युएस ओपन टेनिसको उपाधि जर्मनीका अलेक्जेन्डर भेरेभले जितेका छन्। फाइनलमा अमेरिकी खेलाडी बेन सिल्टनलाई 3-1 सेटमा हराउँदै भेरेभले युएस ओपनको उपाधि जितेका हुन्। फेरेबले फाइनलमा सिल्टनलाई 6-3, 7-6, 5-7 र 6-2 सेटमा पराजित गरेका हुन्। जितसँगै 29 वर्षीय फेरेबले यो वर्ष फ्रेन्च ओपनपछि दोस्रो ग्रान्डस्ल्याम उपाधि जितेका छन्। अमेरिकी खेलाडी सिल्टन भने सन् 2003 पछि युएस ओपन पुरुष एकल उपाधि जित्ने पहिलो अमेरिकी बन्ने अवसरबाट चुकेका छन्। 24,000 भन्दा बढी दर्शकबीच खेलिएको फाइनलमा फेरेभले आफ्नो अनुभव र सन्तुलनको आधारमा बाजी मारे। यसपटक युएस ओपनको महिला एकलतर्फको उपाधि एरिना रिबाकिनाले जितेकी छिन्। फाइनलमा बेलारुसकी साबिक विजेता खेलाडी एरिना साबालेन्कालाई 2-1 सेटमा हराउँदै कजाकिस्तानकी रिबाकिनाले उपाधि जितेकी हुन्। अब मौसम सम्बन्धी जानकारी।
1: हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा अन्य केही हिमाली भूभागमा मेघगर्जन सहित वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाड़ी तथा तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी र कर्णालीका पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाड़ी र तराई क्षेत्रमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज सूर्योदय बिहान 5:42 भयो भने सूर्यास्त साँझ 6:15 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघ गर्जन सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

अब अन्त्यमा मुख्य समाचार पुनः एकपटक। आज हरितालीको तीज पर्व मनाइँदै हिन्दू महिलाहरू निर्जला व्रत बस्दै पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको विशेष खोइचो। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 औं स्मृति दिवस आज। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक देवकोटा स्मृति दिवस मनाउने। नेपालमा आज राष्ट्रिय बाल दिवस मनाइँदै नीति निर्माण र सामाजिक गतिविधिमा बालबालिकाको अर्थपूर्ण सहभागितामा जोड दिइँदै युक्रेन र पोल्यान्डको सीमा नजिकै एउटा रेलमाथि रुसको ड्रोन हमला। बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन सहित युरोपका वरिष्ठ सुरक्षा अधिकारी सुरक्षित। र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित। तालिकामा आर्सेनल र सिटीको समान 12 अङ्क। हवस् त, इमेज समाचार अहिलेलाई सकियो। थप समाचारका लागि imagecover.com हेर्न, पढ्न र सुन्न सक्नुहुनेछ। नमस्ते।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: आर्टिस्ट अफ द मन्थ.

जब म 60 वर्ष पुग्दाखेरि चाहिँ एउटा तपाईँको जीवनको अटोबायोग्राफी लेख्छु भनेर मैले सोचेको थिएँ। त्यति बेला मैले निकाल्छु भनेर मैले पूर्ण रूपमा लेखिसकेको छु, करिब 400 पेजको मेरो अटोबायोग्राफी छ। त्यो चाहिँ अब प्रकाशन गर्नुपर्ने हो, तर अब अहिले लेखेर कम्प्लिट बनाएको छु। त्यसलाई अझ केही ढिलो गरेर, सृजनाहरू हतारमा भन्दा पनि केही ढिलो गरेर केही छैन, अब लेखिसके अब यसलाई निकाल्नु छ भन्ने हिसाबले यो 60 वर्षको डायमन्ड जुबली भन्दो रहेछ, त्यो प्रसङ्गमा चाहिँ मैले यो किताब तयार पारेको छु। यो पनि एउटा मलाई चाहिँ मेरो जीवनको एकदम ऐतिहासिक र महत्त्वपूर्ण क्षण भन्ने मैले सोचेको छु। जीवन वास्तवमा म्याथमेटिकल्ली गणना मात्रै नभएर हाम्रो कर्मसँग चाहिँ जोडिएको एउटा महत्त्वपूर्ण यो उपहार हो। त्यसबाट यसलाई हामीले कसरी सेलिब्रेसन गर्नुपर्छ भन्ने कुरो चाहिँ मैले थोर बहुत अनुभूत गरेको छु। त्यो मेरो अटोबायोग्राफी चाँडै नै यो बजारमा ल्याउनेछु। दर्शक श्रोताहरूले तपाईँ त्यसमा अवश्य पनि मेरा सम्पूर्ण जीवनका दुःख सुखका पाटाहरूलाई पढ्नु पाउनुहुनेछ। त्यो कुराले चाहिँ म यसलाई पनि मेरो जीवनको महत्त्वपूर्ण पल नै भनेर सम्झिन्छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

0: Image FM 97.9.
1: शुभ दिन प्रायोजक
2: ग्लोबल आईडी

0: साह्रै मिठो गीत थियो, तिजको गीत. आज तिज सम्पूर्ण हिन्दू महिलाहरूले चाहिँ भगवान् शिवको पूजा आराधना गरेर व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तिज मनाउनुहुन्छ. आफ्नो श्रीमानको लागि आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदा सर्वदा भरि भराउ कोखका लागि भगवान् एवं धरतीमा झर्छन् भन्ने भान हुन्छ अरे. आजको दिनभरमा जुन आस्था परम्पराको साथ चाहिँ शिवालयमा गएर पूजा अर्चना गरिन्छ, निराहार र निर्जला व्रत बस्ने चलन पनि छ. अर्थात् केही नखाइकन र केही नपिइकन भगवान् पार्वतीले शिवजी वरको रूपमा प्राप्त गरौँ भनी मनोकामना राखेर तिजको व्रत बसेपछि यो तिजको चलन चलेको भन्ने जनविश्वास हाम्रो समाजमा छ. आजको दिन नै शिव मन्दिर र शिवालयहरूमा चाहिँ दर्शनार्थीहरूको विशेष भिड हुन्छ र आज लगभग पशुपतिनाथको परिसर चाहिँ रातो रङमा सजिएका हर्षित, उत्साहित, विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थित हुन्छ. भर्खर समाचार पनि सुनेको छु, मैले हेरिरहेको छु. करिब करिब पशुपति क्षेत्रमा 4,000 सुरक्षा कर्मी र 855 स्वयंसेवकहरू खटिनु भएको छ. यो तिजको नाम चाहिँ कसरी रहन गयो त भन्ने कुरो यसो बुझौँ भने, यो वास्तवमा हरितालिका तिजको तिजले चाहिँ यो माता पार्वतीले भगवान् शिव पाऊँ भनेर गरेको 108 वर्षको तपस्याको याद दिलाउने गर्दछ अरे. 108 वर्षको तपस्या. आधुनिक कालमा चाहिँ वरवधूले यस्तो तपस्या गर्नुपर्ने अवस्था अहिले छैन, तथापि सामाजिक बन्धन, आर्थिक असमानता र भौतिकवादी जुन सोचले धेरै नै प्रेम कथाहरू चाहिँ तुइएर जाने हामी सबैलाई थाहा छ. माता पार्वतीको असीम कृपाले प्रेम अनि प्रेमिकाहरूको भावले यस धरतीमा सधैँ न्याय पाओस्, सबैको राम्रो होस् भन्ने हामी विश्वास गरौँ. र तिजको साँझ आज चाहिँ 108 सुते दियो बत्ती बाल्ने चलन परिरहेछ. यी दीप शिखाहरू चाहिँ रातभरि नै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्रमा भगवान्को अर्चना गर्नुपर्छ. पति पत्नी, भावी पति पत्नी अनि सम्पूर्ण परिवार बिचको माया सद्भाव बढाउन तिज सफल रहोस्, सबैलाई धेरै धेरै शुभकामना. र यो तिजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलाई अझ शक्तिका साथ अघि बढाउन सकोस् भन्ने हामीले विश्वास गरेका छौँ र यही शुभकामना हामी व्यक्त गर्न चाहन्छौँ. र आज सोमबार, अलिक निरञ्जन पशुपतिनाथकी जय. जय शम्भो कैलाशपति, सबैको रक्षा गर प्रभु, सबैलाई सद्बुद्धि देऊ भन्दै यहाँलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु साथीहरू. र पहिलो चरणको शुभ दिनको प्रायोजक छ ग्लोबल आइएमए ब्याङ्क, सबैका लागि ब्याङ्क. ग्लोबल आइएमए ब्याङ्क निजी क्षेत्रकै सबैभन्दा ठुलो ब्याङ्क, वित्तीय कारोबार गर्नको निमित्त स्पेसली अहिले त अब निक्षेपमा राख्नुभन्दा पनि तपाईँहरू व्यवसाय गर्न चाहनुहुन्छ, कुनै नयाँ कामहरू गर्न चाहनुहुन्छ, भइरहेको कामलाई अलिकति बढाउन खोज्नु भएको छ भने अहिले नै बेस्ट समय हो जस्तो लाग्छ. एउटा राम्रो योजनाबद्ध तरिकाले गरिएका कामहरू असफल हुँदैन. जति द्रुत गतिमा त्यसले फड्को मार्नुपर्ने हो त्यो नहोला, अलिकति खुम्चिएको बाह्य प्रभावले गर्दाखेरि, बजारको खुम्चिएको अवस्थाले गर्दा फरक पर्ला, तर एउटा गतिलो सोच गरेर एउटा उद्यमीले काम गर्न खोज्छ भने त्यो व्यवसाय कहिले पनि टुट्दैन. हामी अलिकति थोरै बहुत राम्रो व्यवसाय हुने बित्तिकै यसबाट मनग्गै आम्दानी हुन्छ भनेर त्यसको बजार अनुसन्धान नगरिकन, त्यसको माग र आपूर्तिको अनुसन्धान नगरिकन हचुवाको भरमा लगानी गर्ने अलिकति चलन भएको हिसाबले चाहिँ कहीँ न कहीँ रूपमा हामी चिप्लिन्छौँ. र जेको निमित्त, जे प्रयोजनको निमित्त हामीले लिएको रकम हुन्छ त्यहाँ न प्रयोग नगरेर हामीले अन्त लगानी गर्छौँ र त्यसले चाहिँ दीर्घकालीन रूपमा त्यो व्यवसायलाई असर गरेको दृष्टान्तहरू स्पष्ट रूपमा देखिएको छ. त्यसर्थ कुनै व्यवसाय सञ्चालन गर्नु भएको छ, काम गर्न खोजिरहनु भएको छ, घर बनाउन खोजिरहनु भएको छ, जग्गा किन्न खोजिरहनु भएको छ, गाडी किन्न खोजिरहनु भएको छ भने ग्लोबल आइएमए ब्याङ्कलाई सम्झिनुहोस्. ग्लोबल आइएमए ब्याङ्कको तर्फबाट पनि हरितालिका तिजको सम्पूर्ण नेपाली महिलाहरूलाई धेरै धेरै शुभेच्छा र शुभकामना, र हाम्रो तर्फबाट पनि धेरै धेरै शुभेच्छा र शुभकामना सहित अब जान्छौँ पहिलो व्यापारिक विश्राममा. केही व्यावसायिक सन्देशहरू छन् र तिजकै गीत अर्को घन्काउँछौँ. आज तिज गीत नै समर्पित गरौँ होइन। आज तिज भएको हुनाले तिजको गीतहरू प्रायः जस्तो चर्चित गीतहरू यो वर्ष कतिको तिज गीतहरू आएको छ त्यो पनि हेरौँ न हामी। अहिलेलाई विश्राममा जाउँ हामी।
1: NBL सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
2: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: दुर्गाको पिटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम, दुर्गाको पिटाउको दुख्ने छिनमै आराम।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। झन्डुबाम।

0: नेपाल राष्ट्र बैङ्कबाट ग वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था
1: मञ्जुश्री फाइनान्स,
0: जहाँ तपाईँले पाउनुहुन्छ उच्च स्तरीय आधुनिक ब्याङ्किङ सेवाहरू।
1: मञ्जुश्री फाइनान्स,
0: बिहाइन्ड योर ह्याप्पिनेस।

0: रिपोर्टमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: साउजी, यो सामान प्याक गरिदिनुहोस् न।
2: हस्, ल लिनुहोस्।
1: प्लिज नो प्लास्टिक, मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के। क्युआर दिनुहोस् न, पे गरौँ।
2: हस्, थ्याङ्क यू।
1: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने? म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
3: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
1: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाट खाता खुल्छ अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
3: गजब भइरहेछ त।
1: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ, यो पो झन् गजब छ त।
3: वाउ, कस्तो राम्रो।
1: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौ, जिम्मेवार बनौ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।

यो मान्डवी त्रिपाठीको आवाजमा अहिले हामीले गीत राख्यौँ, नयाँ गीत हो अलिकति. तिजका गीतहरू यसो हामीले सम्झिँदै जाँदाखेरि चाहिँ यो वर्षेनी तिजको गीतहरूको ओइरो आउँछ, गुनगुनाउन नाच्न चाहिँ पुरानै गीतहरूमा चार पाँचवटा गीतहरू, धेरै चर्चित गीतहरू छन्, ती गीतहरू मैले रमाइरहेको हामी देख्छौँ. र यसपालि चाहिँ भोटकेसुक बाढीका कारण चाहिँ सिङ्गो देश नै शोकमा परेको कारणले यो वर्ष तुलनात्मक रूपमा चाहिँ तिजका गीतहरू कम आए विगतका वर्षहरूमा भन्दा. विगतका वर्ष नै गीतकै रूपमा चाहिँ 300 हारहारी गीत सार्वजनिक करिब करिब यो तिजको बेलामा हुन्थ्यो. यसपालि ती गीतहरू चाहिँ खासै आएको सुनिन्न. वर्षेनी यतिका गीतहरू थपिए पनि तिजको अवसरमा चाहिँ गुनगुनाउने नाच्नको निम्ति भने पुरानै गीतहरू नै रोज्ने चलनहरू छ. सायद वर्षेनी आउने जति गीतहरू छ गीतहरूले त्यो क्षणिक रूपमा मात्र चर्चामा आउँछन् होला, आएको गएको कति दर्शक श्रोताहरूले चाहिँ पत्तै पनि पाउँदैनन्, आफ्नै सेरोफेरोका साथी सङ्गीहरूले सुन्छन् होला. जति धेरै गीत भित्रिन्छन् त्यति नै छिटो ती ओझेलमा परेको पनि देखिन्छ है नेपाली समाजमा, नेपाली गीत सङ्गीतमा. हामीले तिनै ताम झाम र ठुलो लगानीमा निर्माण गरेका गीतहरू चाहिँ अर्को वर्ष तिसमा पुग्दा मानिसको मानसपटलबाट चाहिँ खरिखरि हराइसकेको अवस्थाहरू देखिया छ. किन भइरहेछ त आखिरमा? गीत सङ्गीत त कालजयी हुनुपर्ने हो, तर गीतहरू नहुनुको कारण भनेको सृजनाहरू सदारमा बन्न किन नेपाली गीतहरू चुकिरहेका छन् भन्ने एउटा प्रश्न चाहिँ, जिज्ञासा चाहिँ आफू पनि सङ्गीतसँग लामो समयदेखि आबद्ध भएको व्यक्ति भएको हिसाबले चाहिँ मलाई पनि लाग्यो. र आज मैले रातोपट्टिमा सरस्वती यसो अनुसन्धान गरेर रिपोर्ट बनाइ

0: देखेँ त्यो चिज मलाई सावार गर्न र आफ्ना कुराहरू पनि के थप्ने अनुमति लिन्छु। साङ्गीतिक क्षेत्रका विज्ञान अनुसारका चाहिँ अहिले यसको मुख्य कारण भनेको गीतमा मौलिकता र शब्दको गहिराई कम हुनु नै देखिएको छ समग्र रूपमा। पहिलेका गीतहरूमा चाहिँ चेलीका वेदनाहरू, माइतीको सम्झना, समाजको यथार्थ चित्रण गरिएका गीतहरू हुन्थे। गीतका लयहरू सरल र मौलिक हुन्थे। जुन गीतहरूलाई चाहिँ जो सुकैले पनि सहजैसँग गुनगुनाउन सक्थे। तर अहिले धेरै गीतहरू चाहिँ केवल यो सामाजिक सञ्जालको यो व्यापकता अलिकति यसको चरम प्रयोग भएको हिसाबले चाहिँ यी भ्युज र टिकटक ट्रेन्डलाई केन्द्रमा राखेर नै करिब करिब गीतहरू सृजना गरिएको देखिन्छ। यो गायिका माण्डवी त्रिपाठी अघि भर्खर हामीले गीत सुनायौँ, उहाँको अनुसार चाहिँ गीतहरूमा चाहिँ तीजको मर्मभन्दा पनि देखावटीपन बढी भएको कारणले पनि गीतहरू सदाभार बन्न सकिरहेका छैनन्। अहिलेका गीतहरू चाहिँ अल इन वान जस्तो भएको छन् कि प्याकेजिङ गरेर कलाकार निर्माताहरूले चाहिँ तीजमा मात्र नभएर अरू बेला पनि गाउन मिल्ने कमर्सियल गीतको रूपमा बनाउँदाखेरि त्यसको तीजको जुन मौलिकता छ त्यो मौलिकता हराउँदै गएको छ। धेरैले बजारमा आफ्नो उपस्थिति देखाउन हतार हतार गरेर गीतहरू ल्याउने काम गर्छौँ, तर गुणस्तर र मौलिकतामा ध्यान नदिने प्रवृत्तिले गर्दाखेरि पनि गीतहरू चाहिँ अल्पायुमै सीमित रहिरहेका देखिन्छन्। हेर्नुहोस्, पुराना गीतहरू अहिले सम्झिने हो भने हाम्रो मानसपटलमा थाई भएर बस्नुमा तिनीहरूको सृजना र तिनीहरूको मर्मस्पर्शी नै हो यथार्थ रूपमा हामीले कुरा गर्दा। त्यसै गरी अर्को गायिका शान्ति परियार, शान्त रानी परियारले पनि भन्नुहुन्छ, गीतको सफलतालाई चाहिँ दर्शकको रुचि र समयको मागसँग जोड्नुपर्छ जस्तो लाग्छ। पहिलाका गीतहरूमा चाहिँ महिलाहरू माइत जान नपाएर पीडाहरू हुन्थे, सामाजिक बन्धेजका कुराहरू त्यसमा समावेश गरिएका हुन्थे। त्यति बेलाको परिवेश नै अलग्गै थियो र अहिलेका छोरीहरू त्यो बन्देजमा छैनन्। उनीहरू चाहेका बेला माइत जान सक्छन् र डान्सिङ उत्सवदेखि लिएर हर प्रकारको महोत्सवहरूमा हर प्रकारको रमाइलो माहौलमा उनीहरू झुम्न सक्छन्।
1: हाम्रो बेलामा पनि हामीले त्यसरी अब बल्ल बल्ल बल्ल माइत जान पाउने भएको सबै जिम्मेवारी पुरा गरेपछि मात्रै बल्ल बल्ल बिदा लिएर जान पाउने होइन, त्यस्ता बन्धनहरूमा चाहिँ बाँधिराख्नु पर्ने भन्ने किसिमको त्यस्ता फिलिङहरू हाम्रो मनबाट नआएपछि गीतले पनि रिलेट गर्दैन थियो होला कि सायद होइन। अब अहिलेको बच्चाहरूलाई चाहिँ खालि यो ट्रेन्डिङ हो, यो त्यो त्यस्तै गीत बनाउनु पर्छ भन्ने हिसाबमा मात्रै बनाएको हो कि, अनि जब गीतले चाहिँ तिम्रो मर्मलाई चाहिँ नि छुँदैन होइन, त्यसपछि चाहिँ त्यो गीत केही समय सुनिन्छ त्यसपछि बिर्सिन्छ कि। र गाउँघरमा अझै पनि कतिपय ठाउँहरू र यहीँ पनि कतिपय चाहिँ छन् घरहरू जो बुहारीलाई चाहिँ बिहा गरिसकेपछि घरमा आइसकेपछि चाहिँ पुरै जिम्मेवारी बस्ने अथवा दुःख सुख जेसुकै भन त्यो घरको हुन्छ, त्यो घरभित्रै सीमित हुनुपर्छ र माइती गइराख्ने भनेदेखि बिहा गरे भन्ने सासू ससुराहरू पनि
0: अझै पनि धेरै समाजमा हुनुहुन्छ। अनि यो गीतहरूको अझ यस गीतमा फेरि जोड्नु साथी, कलाकारले अहिले लगानी जोगाउनुको निमित्त किनभने गीतको भिडियो बनाउनु भनेको थोरै थुप्रो खर्च छ साथी, गीतको पहिला सृजना गर्नु नै सबभन्दा ठुलो खर्च छ अनि त्यही भएर अनि त्यसपछि अब कलाकारको आम्दानी भनेको पहिला पहिला चाहिँ अब विभिन्न आम्दानीका स्रोतहरू हुन्थ्यो भने अहिले त स्टेज सो महोत्सवहरू विभिन्न भइरहेछ देश तथा देश बाहिर पनि भएको हिसाबले, त्यो भाइरल हुन प्रकारका सृजना गरियो भने त्यो माग बढ्छ भन्ने हेतुले चाहिँ त्यो गीतहरू बनाउनु पर्ने बाध्यात्मक अवस्थाहरू पनि अहिले कलाकारहरूको छ। पुराना गीतहरूको सधैँ सदाभार रहनुलाई चाहिँ यो संस्कृतिको रक्षाको रूपमा सकारात्मक रूपमा हामी लिनु छ भने अब अहिलेको पछिल्लो पटक बनेका गीतहरू चाहिँ सदाभार बन्न नसकेकोमा चाहिँ रिता केसी अर्की गायिका हुनुहुन्छ धेरै चिन्तित हुनुहुन्छ। उहाँको भनाइअनुसार चाहिँ अहिलेका तीजका गीतहरूमा विकृति धेरै नै भित्रिसकेका छ। अहिलेका कलाकारहरू चाहिँ भाइरल हुनुको निमित्त युट्युबमा भाइरल जाओस्, बाहिरतिर जान सकियोस्, त्यसको रत्तौलीमा त्यो गीतहरू त्यस्ता शब्दहरू अलि छाडा शब्दहरू भने पनि प्रयोगहरू होस् भन्ने हेतुले चाहिँ गरिएको छ र कतिपय गीत उहाँ कलाकारहरूले भनेअनुसार परिवारसँग बसेर सुन्नै नसक्ने खालका गीतहरू पनि अहिले सृजना गरेर
1: आइरहेका
0: गीतहरू छन्।
1: म त खासै धेरै नहेर्ने भएर होला, अस्ति मलाई एकजनाले देखाइरहेको थियो सबै त्यस्तै त्यस्तै त्यस्तै गीतहरूलाई समेटेर फेरि अर्को गीत बनाएछ क्या, सुन्न त के अब त्यो किन त्यस्तो दिमागमा आउँछ हेर्नु है, त्यो त्यस्तो गीत नै बनाउने हो र भने जस्तो गीतहरू बनाएको छ।
0: त्यो रिता केसी कलाकारकै अनुसार 10-15 वर्ष अघि पछि पनि भावी पुस्ताले चाहिँ सुन्दाखेरि हाम्रो मौलिक गीत हो है भनेर स्मरण गर्न सक्ने खालको गीतहरू साथ सृजना गर्नु कलाकारको लागि ठुलो हो जस्तो लाग्छ। 12 वर्ष अगाडि उहाँले गाउनु भएको एउटा गीत रहेछ, मलाई याद भयो अहिले, मेरा बुढाले त रक्सी खाँदैनन् भन्ने गीत चाहिँ चर्चित हुनुको कारण चाहिँ त्यसको मौलिकता नै मुख्य कारण थियो होइन। अब अहिले मेरो बुढो सँगसँगै म पनि रक्सी खान्छु भन्ने गीतहरू गरेपछि
1: त्यो बुढो सँगसँगै म पनि खान्छु प्लस अहिले त्यो बुढोले रक्सी खाएर कुनै केही गनाउँछ ठस ठस हुन्छ के के यस्तो सुन्दा पनि कस्तो कस्तो लाग्ने गीतहरू भनेका छन्।
0: यो यो समयको माग हो। अब यस्ता गीतहरू त्यस्तै बिस्तारी त्यो डिमान्ड र सप्लाईमा हामीले कुरा गर्दाखेरि ओपन मार्केटमा कसरी हुन्छ वस्तु को आयु कति हुन्छ भन्ने कुरा हामीले पढ्नु पर्थ्यो अर्थशास्त्रमा के साथी, अनि व्यवस्थापन विषयमा मार्केटिङमा पनि पढ्नु पर्थ्यो हामीले बजार व्यवस्थापनमा। अनि त्यहाँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि यदि कस्टमरको निड अनुसारका कि त्यो डिमान्ड अनुसारका अलिकति टिकाउ प्रकारका चिजहरू वस्तुहरू अथवा सेवाहरू हामीले दिन सकेनौँ भने त्यो स्वाभाविक रूपमा त्यो क्षणिकको निमित्त चाहिँ वर्रै आउँछन्। त्यसपछि त्यो गीतहरू चाहिँ अथवा त्यस्ता वस्तुहरू चाहिँ विलय भएर जान्छन्, त्यसको पनि आयु कम हुन्छ। यो वर्ष पुराना गीतहरू नभएका गीतहरू यसो सम्झ त साथी, तिमीलाई कुन कुन गीतहरू याद छ?
1: अब पुराना गीत तर याद
0: तीजका गीतहरू चर्चित विशेष गीत
1: अब त्यही त तीजको रहर आयो बरिलाई भन्ने गीत छ, हाम्रो सिन्धु मल्लजीको गीत छ, कस्तो मिठो गीत छ तीजको,
0: चिटिके भाछुरे भन्ने,
1: किनभने त्यो मर्म हो नि त्यही हो ती। अरू बेला त्यतिकै लाङफाङ हिँड्नेहरू पनि तिजको बेलामा मलाई फिल हुन्छ क्या, मेरो दिजुहरू यस्तै बिहान उठ्यो यताउति नुहाइधुवाइ गरेँ त्यसपछि बिहान नै होइन कि 10-11 बजे जस्तो पछि चाहिँ सबैजनाको घर घरबाट महिलाहरू सबैजना चिटिक्क परेर मेकअप गरेर आफ्नो बिहामा चाहिँ नि श्रीमानले लगाइदिएको सिन्दुर निकालेर होइन त्यही बेलामा लगाएको लगनको पोते निकालेर जे जे बिहामा लगाइएको थियो त्यो सबै वर्षमा एकचोटि लाउने भनेर त्यसलाई एकदमै सेफ गरेर राखिन्थ्यो, जतन गरेर राखिन्थ्यो। अनि त्यो सबै कहिल्यै कपाल चाहिँ नि अब नबाट्नेहरूले कपाल बाटेर फेरि तिम्रो त्यो धागो रातो यत्रो चुल्ठे धागो लगाएर अनि स्वर शृङ्गार भनिन्छ नि त, स्वर शृङ्गार गरेर अरू बेला कहिले मेकअप, मेरो मुवा कहिले मेकअप नगर्ने मान्छे हामी तिजको बेला पनि जबरजस्ती गरिदिन्थ्यौँ कि, अनि लिपस्टिक मेट्दा मेट्दा मेट्दा हातै रातो बनाइसिन्थ्यो होइन। अनि त्यो देख्दाखेरि एक एकजना निस्किँदै निस्किँदै कस्तो लाग्यो के गर्यो होला कतिको चिटिको परेको छ त भनेर हामी कस्तो उत्सुकता हुन्थ्यो क्या, हामीलाई हेर्नलाई कस्तो जाम हुन्थ्यो कि त्यो। अनि टक्क बसेर अझ सक्यो भने श्रीमान श्रीमतीले श्रीमानले नै सिन्दुर लगाइदिने होइन, अनि त्यो त्यो अनुहार त्यो हाँसो त्यो खुसी त्यो उत्साह त्यो उमङ्ग चिटिक्क पर्दाखेरि उहाँहरू आफै दङ्ग फुर्ङ्ग हुने, अनि अरूलाई देख्दाखेरि झन् ए उता झन् कस्तो राम्रो देखे, ऊ कस्तो देखियो होला, ऊ कस्तो देखियो होला, सबैजना हेर्न
0: छैन अहिले अलिकति भड्किलो प्रकारको अहिले समाज भएको छ, तर बिस्तारी यो समाजमा यो उतार चढावहरू आइरहन्छ,
1: त्यो चाम नै छैन, हो अर्कै किसिमको चाम होला हुनसक्छ होइन, अब अहिले त्यो छैन भन्न मिल्दैन, तर त्यो किसिमको त्यो हुन्छ नि बिहानदेखि यो तिजको लागि भोलि के लाउने भनेर पहिल्यै सेट गरेर राखेर त्यसको महत्त्व यति धेरै माथि राख्दो रहेछ हो कि, अथवा हामीले त्यसलाई महत्त्व अलिकति कम गरे हो कि, त्यो चाहिँ थाहा छैन।
0: यो चाहिँ अनुसन्धान गर्नुपर्ने विषय हो। सबभन्दा पहिला त सम्पूर्ण श्रोताहरूको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तिमीलाई तिजको धेरै धेरै शुभकामना, कति राम्री देखेर चिटिक्कै साँच्चीकै भएर आएको छ मेरो साथी है। र यो तिजको लहर आयो बरिले जुन गीत हामी रेगुलर सुन्छौँ, यो 2048 सालमा प्रदर्शन भएको नेपाली चलचित्र कथानक चलचित्र कन्यादानको गीत हो रे, सम्भवतः नेपाली तिज सङ्गीतको सबैभन्दा बलियो खम्बाको रूपमा यो गीतलाई लिन्छौँ। प्रकाश थापाबाट निर्देशन गरिएको यो फिल्म, चेतन कार्कीको शब्द, मनोरी सिंहको सङ्गीत, यो यसमा चाहिँ यो सुषमा श्रेष्ठ प्राय जसो मुम्बईमा
1: तिजको
0: रहर यो कन्यादान फिल्ममा यो पूर्णिमा भनेर पनि चिन्छौँ हामी, पूर्णिमा श्रेष्ठ भनेर उहाँले गाउनु भएको यो हरेक गीत हरेक पुस्तालाई यो गीतले चाहिँ नचाएको छ। यो यो गीतमा यो फिल्ममा गौरी मल्ल वसुन्धरा भूषालले जीवन्त अभिनय रहेको यो तिजका गीत आज पनि हरेक तिजको कार्यक्रममा ओपनिङ सङको रूपमा नै भएको हुन्छ, र सयौं रिमेक पनि यो गीतका बनेका छन्। यो गीत यो ब्रेक पछि हामी बजाउँछौँ।
1: त्यो तिजको सेरो फेरो भित्र नै बसेर बनेको गीत छ के यो।
0: एब्सोल्युटली।
1: अनि हामीले भन्न खोजेको पनि यही नै हो कि हो इन्भेस्टमेन्ट हुन्छ, खर्च हुन्छ, धेरै नै लगानी गरेको हुन्छौँ। त्यो गीतले चाहिँ सिर्फ तिजमा त्यो एक महिना दुई महिना मात्रै स्थान नपाओस्, बाह्रै महिना बाह्रै काल पाओस् भन्ने हेतु हुनु सबैको लागि एकदमै त्यो जायज कुरा हो। तर जुन उद्देश्यको लागि गीत बनेको हुन्छ त्यो उद्देश्यभित्रै नै रहेर बनेको गीत छ भने चाहिँ त्यसको फेरि अर्कै नै महत्त्व हुन्छ नि त, होइन? त्यही मात्र भन्न खोजेको हो। र आफ्नो हिसाबले तपाईँले अरू बेला पनि नाच्न गाउन मिल्ने गीतहरू बनाउनु भएको छ, तिजमा पनि गाउन मिल्ने नाच्न मिल्ने गीतहरू बनाउनु भएको छ, र आज तिजको दिनमा तिजको मात्रै नभइकन त्यस्ता गीतहरू पनि जसले चाहिँ साँच्चीकै नाच्न छम छम नाच्नलाई प्रेरित गर्छ त्यस्ता गीतहरू पनि बजेर नाच्छन्। र कति तिजको गीत सुन्ने अर्को गीत सुन्नु न भन्नेहरू पनि हुनुहुन्छ। आफ्नो टेस्ट आफ्नो सोचाइ भएर होला गीतहरू पनि आफ्नो भेराइटी भेराइटी गीतहरू निस्केका, होइन? जसले जसले जे जे गीत बनाउनु भएको छ, जस्तो जस्तो गीतहरू बनाउनु भएको छ, तर सबै यहाँहरू सबैलाई बधाई शुभकामना र तपाईँको मेहनतको हामी अवश्य पनि जहिले पनि कदर गरि नै हाल्छौँ, होइन? अहिलेको लागि ब्रेकमा जाउँ।

0: क्रिजको रहर आयो बर्गले भन्ने गीतहरू सुना. अब यो सँगसँगै पशुपति क्षेत्रको अलिकति अपडेट लिउँ. तिजको सुरक्षा व्यवस्था अहिले खडा गरिएको छ र 7 बजेसम्म अघि बिहान 7 बजेसम्म 9,000 दर्शनार्थीले पशुपतिको दर्शन गरिसकेका छन् र अन्य टपअप न्युजहरू तपाईँलाई दिउँ. मेजर न्युजहरू, लमजुङमा धेरै भारी वर्षा हुँदैछ र 11 जिल्लामा अन्य जिल्लामा पनि वर्षाको सम्भावना छ. अब अनि गुल्मीमा तिज मनाउन भनेर माइत जाने हिँडेकी महिलालाई खोलाले बगायो, अवस्था अहिलेसम्म अज्ञात छ. यो बाढी पहिरोको अवस्था भावनाले चाहिँ अलिकति बुझेर सम्झेर मात्र गरौँ. अर्को खुसीको खबर, हाम्रो यो कृष्ण भेर होइन मा चाहिँ एकतर्फी ग्यासका बुलेटका सवारी साधनहरू काठमाडौँभित्र लागेका छन् र बिहिबारदेखि चाहिँ दोहोरो रूपमा नै गाडीहरू सञ्चालन हुने भनेर भनिएको छ. भनिसकेपछि चाडबाडको बेलामा त्यो क्राइसिसहरू नहोला भन्ने गरौँ. अर्को झोर पझोङ जलवायु सम्मेलन भोलिदेखि 420 स्थानीय तहहरू सहभागी हुने भनेर भनिएको छ. त्यो भनेको चाहिँ यो मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोममा चाहिँ 2 दिने घर पझोङ, यो ठाउँको नाम नै घर पझोङ गाउँपालिका रहेछ कि, त्यहीँ नै म पुगेँ. त्यहाँको वडा अध्यक्ष बडो इनर्जेटिक हुनुहुन्छ, मोहन सर. त्यहाँ म गएको थिएँ, राम्रै मैले बडो रमाइलो प्रकारले त्यहाँका कार्यक्रमहरू गर्ने, त्यहाँका समुदायलाई एकीकृत गर्ने, पर्यटनको विकासको निमित्त काम गर्ने गरिरहेको छ र सम्मेलनमा उपस्थित 753 वटै स्थानीय तहलाई पत्रचार गरिरहेको थियो तर आइतबारसम्म हिजोसम्म चाहिँ 420 वटा स्थानीय तहले चाहिँ सहभागी जनाउने भनेर भनिएको छ र सम्मेलनमा 36 वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ र जलवायु परिवर्तनले चाहिँ यो हिमाल पहाड र तराईका स्थानीय तहमा पुर्याएको असर र अनुकूलता लगायतका विषयमा चाहिँ साझा धारणा गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलोपटक चाहिँ यो ऐतिहासिक रूपमा घर पझोङ जलवायु परिवर्तन सम्मेलन तयारी गरिया हो. सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाहरूले पनि सहयोग पुर्याएका छन्। सम्मेलनमा भाग लिन कोशी प्रदेशबाट 72, मध्य प्रदेशबाट 58, बागमतीबाट 46, गण्डकीबाट 64, लुम्बिनीबाट 62, कर्णालीबाट 38 र सुदूरपश्चिमबाट 66 वटा स्थानीय तहले नाम टिपाएको भनेर भनिएको छ. गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालसनले चाहिँ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ भनेर भन्नुभएको छ र सम्मेलनले को उद्घाटन चाहिँ कृषि वन र पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ. गण्डकी प्रदेशका मुख्यमन्त्री सुदनराज पाण्डे पनि विशेष अतिथिको रूपमा सहभागी हुनुहुनेछ. बडो रमाइलो ठाउँ छ र बडो इनर्जेटिक, र उहाँको टिम नै मलाई बडो रमाइलो लाग्यो र केही चिजहरू त मैले सेयर पनि गरेको थिएँ. त्यो सायद नेपालकै सबैभन्दा धनी गाउँपालिका पालिका थियो र सबभन्दा सुन्दर आर्थिक रूपमा, सामाजिक रूपमा र आउने पुस्तालाई पनि दिन सक्ने चिजहरू के छ भनेर पूर्व तयारीका साथ गरिएको पालिकाको रूपमा चाहिँ हामी दिन सक्छौँ. मोहन सिंह
1: भन्दै गर्दाखेरि नै कस्तो मनमै कस्तो आनन्द आउने कि, यो राम्रो कुराहरू सुन्दाखेरि आफ्नो मन नै कति प्रफुल्लित हुन्छ नि है. अनि देशमा राम्रो राम्रो कुराहरू बन्या, राम्रो राम्रो कुरा हुँदाखेरि आफ्नो मेरै घर बन्या, मैले नै के रेनोभेट गरेको मेरो घर अनि फेरि मैले अझ राम्रोसँग बनाएको जस्तो फिल हुन्छ कि मलाई. अनि अर्को कुरा चाहिँ कतिपय यो बुवामा छोराछोरीहरूको सम्बन्धको अलिकति कुरा जोड्या मैले यसमा है. बाहिर बसेकाहरू स्पेसली यहाँ के भइरहेछ एक्ज्याक्टली थाहा हुँदैन नि त. अब त्यही फोटो हेरेको भरमा, त्यो 2-4 मिनटको त्यही भिडियो हेरेको भरमा त मान्छे एनालाइज गर्नु मिल्दैन होइन. अनि त्यो छोराछोरीलाई चाहिँ के हुँदो रहेछ नि, यहाँ बुवा आमालाई फोन गर्दाखेरि सोद्धाखेरि अक्सर गरेर बुवा आमाले त सब ठिक छ बाबु भन् ठिक छ छोरी नै भन्ने गरेर आउँछन् होइन. तर कुनै बुवा आमाको चाहिँ अलिकति पीर दुःख देखाउने बानी हुन्छ क्या, त्यो बानी नै हुन्छ क्या कसैको, त्यो छोराछोरीलाई मात्रै देखाएको होइन कि, जसलाई पनि देखाउने बानी हुन्छ क्या. आमा बुवालाई पनि त्यति नै दुःख गाह्रो अप्ठ्यारो केही सानो छिरिक्क परेकै आएर आमा बुवाको आएर भनिहाल्ने, बिहा गरिसकेका छोरीबेटीहरू पनि आफ्नो छोराछोरीको केही भयो भने पनि भनिहाल्ने, त्यो त्यो दुःखलाई सेयर गर्ने भनौँ न एक किसिमले होइन, पोख्ने भन्दा पनि सेयर गर्ने बानी हुन्छ. अनि छोराछोरीलाई पनि त्यही अलिकति गर्दा चाहिँ छोराछोरीलाई कस्तो फिलिङ हुँदो रहेछ भने, बुवा आमा पनि खुसी भएर बसेको छु, सबै कुरा राम्रो छ, एकदम निरोगी छु, एकदमै हाँसी खुसी, एकदमै रमाइलो भइरहेछ भन्ने किसिमका कुराहरू सुन्न पाए नि हुने हुँदो रहेछ क्या छोराछोरीलाई. र त्यही सेम आमा बुवालाई पनि छोराछोरीले चाहिँ जहिले पनि आफ्नो जीवनमा सफलता हासिल गरिरहेको, कुनै पनि कुरा कुराबाट एकदमै मोटिभेट भइरहेको अनि ती कुरालाई एकदम राम्रोसँग उसले लिइरहेको र अल्टिमेटली मान्छेको कुनै पनि मान्छे हामी ह्युमन बिइङको चाहिँ नि एउटै मात्रै इच्छा हुँदो रहेछ कि कसैको बारेमा राम्रो सुनौँ, खुसीको कुरा सुनौँ. अब नजिकको मान्छेको त झन् सुन्नु पाइन, मतलब त्यो इच्छा राख्नु त स्वाभाविकै भइहाल्यो. त्यही भएर अरूको खुसी त्यो आफ्नोकै हुनुपर्छ भन्ने छैन रहेछ. अरू अरूको खुसी जो आफ्नो होइन भन्छौँ हामी, उनीहरूकै खुसीको कुरा सुन्दाखेरि पनि खुसी हुने बानी गर्नु पर्ने रहेछ क्या. त्यो गर्यो भने चाहिँ खुसी बढ्दै जान्छ अरे होइन, र मन पनि प्रफुल्लित हुँदै जान्छ अरे. अनि देशको कुरा पनि त्यही हो, सानसाना कुराहरू राम्रो भयो भने पनि यसरी हामीले बयान गऱ्यौँ भने कति पिर मिर्का मर्का दुःख गाह्रो छ आफ्नो ठाउँमा, त्यो बनाउनु पर्नेछ, मिलाउनु पर्नेछ, त्यो छँदैछ भाइ, जिन्दगीभर भइ नै रहन्छ. एउटा घर सम्हाल्न त मान्छेलाई कति गाह्रो हुन्छ,
0: देश सम्हाल्न धेरै कुरो हो यार, आफैले सम्हाल्न कति गाह्रो, आफ्नै नियन्त्रणमा भएका चीजहरू हामी सक्दैनौ.
1: देशै सम्हाल्ने, देशका हरेक कुरा सम्हाल्न भनेको कुरा इट्स नट अ जोक, इट्स नट सिम्पल टास्क द्याट वी अन्डरस्ट्यान्ड. अनि अलिकति अलिकति सानसानो कुरा खुसीले पनि खुसी सेयर गरौँ भन्ने चाहिँ हाम्रो एउटै उद्देश्य शुभ दिनमा हुन्छ होइन. अब एकैछिन सिद्धि तिम्रो
0: ठ्याक्कै सिद्धि, उहाँ बाई बाई भनिसक्नुभयो. अब हामी पहिलो चरणबाट जान्छौँ, दोस्रो चरणमा जे जति गफ छ हामी पहिलो दोस्रो चरणमा हामी गर्नेछौँ. अहिले चिया ब्रेक कि कसो
1: त्यसै हो.

0: स्टुडियो टाइम अहिले 9 बजेको छ।
1: बलियो, दरिलो र भर पर्दो, युनाइटेड अजोड इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट,
2: महालक्ष्मी विकास ब्याङ्क, सबल ब्याङ्क, सफल सहकार्य,
3: नेशनल लाइफ इन्सुरेन्स कम्पनी,
4: लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्मा सँगसँगै
5: मञ्जुश्री फाइनान्स,
6: बिहाइन्ड योर ह्यापिनेस,
7: यलेस क्यापिटल,
8: समृद्धिको लक्ष्यमा सँगै
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क,
10: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
2: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई, प्रभु इन्स्योरेन्स,
0: ग्लोबल आइएमई ब्याङ्क, सबैका लागि ब्याङ्क,
2: इमेज समाचारको साथमा।

नमस्कार, बिहान 9 बजेको इमेज समाचारमा स्वागत छ। उपस्थित छु निरञ्जन अधिकारी। सुरुमा मुख्य समाचार। आज हरितालिका तीज पर्व मनाइँदै हिन्दू महिलाहरू निर्जला व्रत बस्दै पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको विशेष घुइँचो। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस आज। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक देवकोटा स्मृति दिवस मनाउने। सुरक्षा जोखिम बढेको भन्दै चीनको राजधानी बेजिङमा ड्रोन उडाउन प्रतिबन्ध। निजी रूपमा ड्रोन भण्डारण गर्न र शहरभित्र ल्याउन नपाइने। र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित। तालिकामा आर्सेनल र सिटीको समान 12 अङ्क। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसे शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले कौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ। संस्कृत भाषाका हरित र आलिका दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ, जसमा हरित शब्दको अर्थ हरण गरिएको र आलिका शब्दको अर्थ साथी भन्ने हुन्छ। निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्। सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम मानिन्छ। तीजका अवसरमा राजधानीको पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीहरूको उल्लेख्य भीड़ लागेको छ। हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य शिविर सञ्चालन गरेको छ। दर्शन गर्न आउनेहरूका लागि सशस्त्र प्रहरीले पिउने पानीको समेत व्यवस्था गरिरहेको छ। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक देवकोटा स्मृति दिवस मनाउन लागेको हो। यस अवसरमा मैतीदेवी स्थित महाकवि देवकोटा संग्रहालयमा महाकवि देवकोटा मित्र यथार्थ विषयक गोष्ठी आयोजना हुँदैछ। विक्रम सम्मत 1966 साल कार्तिक 27 गते जन्मिनुभएका देवकोटाले 2016 साल भदौ 29 गते निधन भएको थियो। मुनामदन, शाकुन्तल र पागल जस्ता कालजयी कृतिका स्रष्टा देवकोटाले नेपाली साहित्यलाई आधुनिक महाकाव्यको उचाइमा पुर्याउन महत्वपूर्ण योगदान दिनुभयो। मानवतावाद, प्रकृति प्रेम र क्रान्ति चेतना उहाँका रचनाका प्रमुख विशेषता हुन्। चरमार्थिक अभाव र पारिवारिक वियोग बीच पनि निरन्तर साहित्य सिर्जना गर्नुभएका देवकोटालाई नेपाली साहित्यका अद्वितीय प्रतिभाका रूपमा स्मरण गरिन्छ। उहाँ जन्मेको दिनलाई लक्ष्मी जयन्तीको रूपमा मनाउने गरिएको छ। नेपालमा आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। नेपालले बाल अधिकार सम्बन्धी महासन्धि सन् 1990 सेप्टेम्बर 14 अनुमोदन गरेको दिनको स्मरणमा हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिएको हो। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ यो वर्ष राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बालबालिकाको बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने र आफ्नो विचार व्यक्त गर्दै नीति निर्माण र सामाजिक गतिविधिमा अर्थपूर्ण सहभागिता जनाउन पाउने अधिकारलाई बाल अधिकारका रूपमा लिइन्छ। भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाएका मध्ये हालसम्म 1392 जनाको शव फेला परेको छ। बाढ़ीपछि अझै 4090 जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार 542 पुरूष, 336 महिला र 514 आंशिक शव फेला परेका छन्। फेला परेका शवमध्ये पहिचान भएका 103 जनाको शव आफन्तलाई बुझाइएको छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार सम्पर्कविहीन हुनेमा 2907 जना नेपाली पुरूष र 572 महिला छन्। यस्तै 272 विदेशी पुरूष र 328 विदेशी महिला पनि सम्पर्कविहीन छन्। बाढ़ीपछि हालसम्म 9287 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 2781 जनालाई सुरक्षित रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। चीनको राजधानी बेजिङले ड्रोन सम्बन्धी नियम थप कडा बनाएको छ। नयाँ नियम अनुसार आगामी नोभेम्बर 15 बेजिङको सम्पूर्ण प्रशासनिक क्षेत्रलाई ड्रोनका लागि नियन्त्रित हवाई क्षेत्र घोषणा गरिएको छ। यो नियम लागू भएपछि निजी रूपमा ड्रोन उडाउन मात्र नभई ड्रोन राख्न, भण्डारण गर्न र शहरभित्र ल्याउन समेत प्रतिबन्ध लाग्नेछ। सुरक्षा, विपद व्यवस्थापन, अनुसन्धान, कृषि तथा खेलकुद जस्ता स्वीकृत प्रयोजनमा पनि ड्रोनलाई विशेष अनुमति दिइनेछ। पहिले नै ड्रोन भएका नागरिकलाई बिक्री गर्न वा सरकारी संकलन केन्द्रमा बुझाउन आर्थिक प्रोत्साहन समेत दिइएको छ। बेजिङले सुरक्षा जोखिम बढेको भन्दै पछिल्लो समय ड्रोनमाथि लगातार कडाई गर्दै आएको छ।
इंग्लिश प्रीमियर लीग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई 1-0 पराजित गरेको छ। गैराती म्यान्चेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको म्यान्चेस्टर डर्बीमा सिटीले साँगुरो जित निकालेको हो। 10 खेलाडीमा सीमित सिटीका लागि अर्लिङ हाल्यान्डले खेलको 60 मिनटमा निर्णायक गोल गरे। फिल फोडेनले युनाइटेडका ब्रुनो फर्नान्डेजमाथि फाउल गरेपछि पहिलो हाफमै रातो कार्ड पाएपछि सिटी 10 जनामा समेटिएको थियो। युनाइटेडले खेलमा दबाव बनाए पनि गोल गर्न सकेन। हाल्यान्डको गोल अफसाइड देखिए पनि भीआरमा लामो जाँचपछि गोललाई मान्यता दिइएको थियो। जितसँगै सिटी लीगको शीर्ष स्थानमा आर्सनलसँग अङ्क बराबरी गर्न सफल भएको छ भने युनाइटेड 13 स्थानमा छ। 4 खेलबाट सिटी र आर्सनलको समान 12 अङ्क छ। खेल समाचारसँगै इमेज समाचार अहिलेलाई सकियो। इमेज एफएम 979 सुन्दै रहनुहोला। नमस्कार।

0: Image FM 97.9.
1: शुभ दिन प्रायोजक
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: मिठो गीत हामीले सुन्यौं शिवराज विश्वकर्माको आवाज, डाक्टर प्रदीप मैनालीको शब्द र सङ्गीतमा यो गीत यो साथावरी तपाईँले सुन्न सक्नुहुन्छ। यो गीत सँगसँगै स्वागत तथा अभिवादन साथीहरू सुनिरहनु भएको छ शुभदिन इमेज एफएम 97.9 र दोस्रो चरणमा हामी प्रवेश गरेका छौँ र दोस्रो चरणको शुभदिनको प्रायोजक रहेको छ नेपाल ब्याङ्क लिमिटेड,
1: नेपालको पहिलो ब्याङ्क।
0: तिम्रो माइक्रोफोन अलिकति मिलाऊ, माइक्रोफोन ढल्क्यो। साथी पलेटी मारेर प्रवचन दिन
1: लागेसँग बसेको नि।
0: गुड यार, भन के छ, नत्र भने म गहिरो विषय उठाउँदैछु।
1: उठाउ उठाउ गहिरो विषय।
0: यो ब्रिक्स नेसनको बारेमा तिमी हामीले सुनेकै छौ होइन? यो ब्रिक्स नेसन चाहिँ यसको उद्देश्य चाहिँ यो ब्राजिल सुरुमा चाहिँ ब्रिक्समा ब्राजिल रसिया इन्डिया चाइना र साउथ अफ्रिकाका लागि प्रयोग भएको नाम हो। हाल चाहिँ ब्रिक्स नेसनहरू विस्तार भइसकेका छ, जसमा सदस्य राष्ट्रहरूमा अहिले ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि पर्दछन्। यसको उद्देश्य चाहिँ सदस्य राष्ट्रहरू बीचको आर्थिक र व्यापारिक सहकार्य बढाउनु, विकासशील देशहरूको आर्थिक विकास र लगानीलाई प्रोत्साहन गर्नु, अन्तर्राष्ट्रिय मामिलामा सदस्य राष्ट्रहरूको साझा आवाजलाई प्रभाव बलियो बनाउनु, विज्ञान प्रविधि शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्नु, सदस्य राष्ट्रहरू बीचको व्यापार र लगानीका अवसरहरूलाई विस्तार गर्नु, विश्वको वित्तीय प्रणालीमा विकसित देशहरूको भूमिका र प्रतिनिधित्व बढाउनु, आवश्यक पर्दा सदस्य राष्ट्रहरूलाई वित्तीय सहयोग गराउनु भन्ने उद्देश्य नै हो। त्यो उद्देश्यसहित सुरुवात भएको यो ब्रिक्सको चाहिँ रिसेन्टली भारतमा हिजो ब्रिक्स सम्पन्न भएको छ, हिजो 18 ब्रिक्स शिखर सम्मेलन अध्यक्षता भारतले गरेको हो। यसमा यसको मुख्य विषय चाहिँ बिल्डिङ फर रेजिलियन्स इनोभेसन कोअपरेसन एन्ड सस्टेनेबिलिटी, अर्थात् लचकता, नवप्रवर्धन, सहकार्य र दिगोपन निर्माण भनेर घोषणा जारी गरियो, न्यू दिल्ली डिक्लेरेसन जारी गरियो। विश्वमा शान्ति बहुपक्षीय सहयोग बढाउने प्रतिबद्धता व्यक्त गरियो। मध्य पूर्वमा भइरहेको जुन द्वन्द्वमा संयमता अपनाउँदै नागरिक र पूर्वाधारहरूको सुरक्षा गर्न चाहिँ आह्वान गरियो। एकतर्फी जुन प्रतिबन्ध र व्यापारिक अवरोधहरूको विरोध गर्दै खुला र निष्पक्ष व्यापार प्रणालीमा जोड दिइएको छ। ब्रिक्स देशहरू बीच चाहिँ स्थानीय मुद्रामा व्यापार र समुद्र पार भुक्तानी प्रणालीले बढावा दिने विषयमा सहमति भयो। पहिला चाहिँ डलरको मात्र हुन्थ्यो भने अब स्थानीय करेन्सीमा पनि उहाँहरूले व्यापारहरू गर्न पाउनुभयो। एआई जुन छ, कृत्रिम बुद्धिमत्ता भनेर भन्छौँ हामी, डिजिटल प्रविधि र नवप्रवर्तनमा चाहिँ सहकार्य बढाउने निर्णय गरियो। खाद्य सुरक्षा, ऊर्जा, जलवायु परिवर्तन र दिगो विकासका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरियो। संक्रमण रोगको निगरानी तथा नियन्त्रणका लागि प्रारम्भिक चेतावनी अर्ली वार्निङ सिस्टम विकास गर्ने चाहिँ पहल अगाडि बढाइयो र संयुक्त राष्ट्रसङ्घ लगायत अन्तर्राष्ट्रिय संस्थामा विकासशील देशहरूको प्रतिनिधित्व र भूमिका बढाउन सुधार आवश्यक रहेको भनेर जोड दियो र भारतले 2026 ब्रिक्सको अध्यक्षता सफलतापूर्वक सम्पन्न गरेपछि 27 अध्यक्षता चाहिँ चीनलाई हस्तान्तरण गरिएको छ। यसमा सबभन्दा ठुलो कुरो भनेको नै यो लचकता रिजिलियन्सको कुरा छ, लचकताको कुराहरू छ, जसले चाहिँ जुन यो यो संसारमा अर्को युद्ध विश्वयुद्ध नै हुन्छ कि भन्ने कुरो जुन डर छ त्यसबाट शक्तिशाली राष्ट्रहरू चाहिँ अहिले एक भएको हिसाबले चाहिँ त्यसलाई चाहिँ लचकताका साथ विश्वयुद्धहरूलाई ननिम्ताउने होइन, एकअर्कालाई सहयोग र कोअपरेसनको भावनाहरू व्यक्त गर्ने। अझ यसमा चाहिँ मैले सामान्य प्रधानमन्त्री, भारतका सामान्य प्रधानमन्त्री नरेन्द्र मोदीजीले भनिरहनु भएको केही स्टेटमेन्ट्सहरू पढिरहेको थिएँ, लाइभमै सुनिरहेको थिएँ, हेरिरहेको थिएँ साथी। त्यसमा चाहिँ मानवताको र सबभन्दा ठुलो कुरो मानवता र मानवीय विकासको कुराहरूमा धेरै जोड दिएको छ। त्यो भनेको समग्र रूपमा मानिस रह्यो त यो पृथ्वी रहन्छ, पृथ्वीमा धनी र गरिबको विभेद भइरहला, तर समानताको कुराहरू छ, पहुँचको कुराहरू छ, जलवायु परिवर्तनको कुरा भएको हुनाले चाहिँ अहिले सायद अब दुईवटा जायन्ट देश यसपालि 2026 भारतले आयोजना गर्यो। अब यसमा अलिकति हामीले सम्बन्ध राम्रो बनाएको भए आमन्त्रित सदस्य राष्ट्रको रूपमा सहभागी हुनलाई कमसँग नेपालले पनि अवसर पाउँथ्यो, साक नेसनमा बङ्गलादेशले मात्र अवसर पायो गरेर। अब यो भइदिएको भयो दुइटै छिमेकी राष्ट्र सँगै भएको बेलामा हामीले आफ्ना कुराहरू कति राख्न सक्यौँ होला होइन. हाम्रा जलवायु परिवर्तनले हामीले जुन भोगिरहेको समस्याहरू छ, हामीसँग ट्रेड डिफिसिटहरू थुप्रो छ, व्यापारिकमा व्यापार घाटाहरू चिनसँग त्यस्तै छ, भारतसँग त्यस्तै छ, अथवा छ चुलिएको अवस्था छ, त्यहाँ नेपालका स्रोत र साधनलाई परिचालन गर्ने कुराहरू र यी दुईवटा छिमेकी राष्ट्रहरूसँगको एउटा कूटनीतिक सम्बन्ध हामीले दरिलो प्रकारले बनाउनको निमित्त र यो देशमा अप्ठ्यारो पर्दाखेरि एउटा सेतुको रूपमा हामी काम गर्नको निमित्त बिजनेसको लागि पनि भारत र चाइना बिचको ठुलो त्यत्रो मार्केटमा बिजनेसको निमित्त पनि एउटा ब्रिजको काम गर्नको निमित्त सायद राम्रो अवसर थियो होला, हामीले चुकायौँ र अहिले पनि नेभर इज लेट.
1: अब हामी कति छुट्टि चाहिँ इन्भाइटेड छौँ यस्तो यो सम्मेलनमा पहिला पहिला होइन, पहिला पनि खासै धेरै चाहिँ यसमा इन्भाइटेड थियौँ जस्तो लाग्दैन होइन.
0: अब योभन्दा अगाडि त तिम्रो अन्तै भएको थियो ब्रिक्सको सम्मेलन. अब यो यस्तो हो,
1: यो ठुलो उदयमान तथा विकासशील अर्थतन्त्रहरू बिच चाहिँ यो आर्थिक राजनीतिक कूटनीतिक सबै सहकारी हुने यो समिट हो नि त, यो प्लेटफर्म होइन, जहाँ चाहिँ अब अहिले तिम्रो अन्डर डेभलप भन्दा पनि डेभलपिङ, अब हामी हाम्रो राष्ट्र हाम्रो देश डेभलपिङ कन्ट्रीमा पर्छ कि अन्डर डेभलप कन्ट्रीमा पर्छ भनेर, अन्डर डेभलप कन्ट्रीमा पर्ने भएपछि यो त डेभलपिङ अझ नयाँ नयाँ के गरिरहेछ कसो गरिरहेछ होइन, त्यो एकदमै उदयमान देश भन न एक किसिमले विकासशील अर्थतन्त्रहरू जसको चाहिँ एभ्री टाइम ग्रो भइरहेको छ त्यो त्यो स्टेटमा पुगेको राष्ट्रहरू चाहिँ को चाहिँ सम्मेलन पनि रहेछ नि त यो होइन, खास भन्यो नि. अनि यो ग्लोबल समिटको आवाज जुन तिमीले अघि भन्यो सबैजना युनाइटेड भएर अलिकति जसले गरिरहेछ देखाइरहेछ इम्प्रेस संसारलाई पारिरहेछ तिनीहरू सबैजनाले मिलेर बनाएको कुनै पनि रणनीति अथवा कुनै पनि कुरा होस् त्यो कुरा संसारले पनि सुन्छ हेर्छ बुझ्छ पनि, र ग्लोबल समिटको यो आवाज चाहिँ बलियो बनाउनलाई सबैजनाको चाहिँ यो सम्मेलन भएको जस्तो लाग्छ हो नि होइन, खास भन्यो नि त. सो अघि नै तिमीले के बुदाहरू भन्यौ जुन कुराहरू भन्यौ स्थानीय आफ्नो मुद्राकै व्यापार वैकल्पिक क्रस बोर्डरका पेमेन्टका कुराहरू भए ती सबै कुराहरू अब यो बलियो बलियो हुन लागिरहेका बलियो भइसकेका देशहरूले गर्दाखेरिको त त्यसको अर्थ पनि लाग्छ नि त, त्यसको महत्त्व पनि हुन्छ होइन. र सबभन्दा रोचक कुरा पनि के रहेछ भन्दाखेरि चिन रुस भारत इरान युएई साउदी अरेबिया जस्ता फरक फरक रणनीति भएका देशहरू छन् नि त होइन, यिनीहरू चाहिँ अब आफ्नो छुट्टै छुट्टै स्वार्थ पनि बोकेका राष्ट्रहरू छन्, तिनीहरू सबै एउटै मञ्चमा आएर चाहिँ साझा घोषणा त्यो पनि सबैको लागि हुने गरेर नै सायद उहाँले गर्नुभएको होला होइन, त्यो धेरै कुराहरू सोचेरै गरिएको होला.
0: र हाम्रो देशलाई चाहिँ हाम्रो देशलाई चाहिँ आमन्त्रित ब्रिक्स पार्टनर कन्ट्रीजमा चाहिँ बेलारुस, बोलिभिया, क्युबा, कजाकिस्तान, मलेसिया, नाइजेरिया, थाइल्यान्ड, युगान्डा, उज्बेकिस्तान, भियतनाम यी देशहरू चाहिँ सदस्य नभए तापनि बोलाइएको थियो.
1: हाम्रो जस्तै तिम्रो उस्तै
0: हामीभन्दा अलिकति राम्रो अर्थतन्त्र अभियसली भएका मुलुकहरू तर कस्तो भन्दाखेरि अहिले रिसेन्टली भएको यो दुर्घटनाले भारतमै भएको हिसाबले अर्को वर्ष चीनमा हुँदैछ सायद अलिकति गर्न सकियो भने आर्थिक रूपमा हामी प्रगतिको कुराहरू गरिरहेछौँ होइन, ल्यान्ड लक्ड कन्ट्री छौँ, ल्यान्ड लक्ड कन्ट्री भए तापनि
1: हामीले
0: अलिकति अब कजाकिस्तान हो क्या अरे ल्यान्डर संसारको सबभन्दा ठुलो ल्यान्डर कन्ट्री इफ आइम रङ प्लिज करेक्टेड. अब यी देशहरूसँग पनि हामीले अलिकति समन्वय गर्दाखेरि किन भन्दाखेरि कहिनीको रूपमा चाहिँ जहिले पनि पुराना हाम्रा शासकहरूले चाहिँ यो चाइना कार्ड र इन्डिया कार्डहरू सधैँ प्रयोग गरिरहेको हाम्रो भू राजनैतिक अवस्थाहरू हामीले देखेका छौँ कि हामीले यही सर्ट स्प्यान अफ टाइममा ठुला ठुला घटनाहरू देख्यौँ भोग्यौँ. अब यता सागको कुरा गर्दाखेरि हामी अन्तर्राष्ट्रिय कुनै संस्थासँग साग अब करी करी अब ब्रिक्समा भएको हुनाले सागलाई चाहिँ कता कता अब साग गइसकेको छ र बिम्स्टेकको अलगै प्रकारको कार्यक्रम हुन्छ त्यहाँ पनि हामी सहभागी भइरहेको हुँदैनौँ भनेपछि चाहिँ हामी कमसेकम यो देशमा चाहिँ हामी सहभागी हुन पायौँ भने यसमा सायद सहभागी हुने हामीले पहल अलिकति गरेको भए आर्थिक रूपमा यी अन्य देशहरू जसरी सदस्य नभए तापनि यी राष्ट्रहरू जो जसरी निमन्त्रणा गरिरहेको थिए त्यसैमा हामी पनि गएको भए हामी पनि आर्थिक रूपमा अलिकति चलायमान गर्नको निमित्त उनीहरूसँगको सहकार्यबाट अलिकति अगाडि बढ्न सकिन्थ्यो कि भन्ने कुरो हो. अब यसमा विज्ञ भएका टोलीहरूले पक्कै पनि पहल गर्नुभएको थियो होला कि कारणले हुन सकेन भने अब 2026 हामीले छुट्यौँ, 2027 जुन चाइनामा हुँदैछ सायद अहिलेदेखि हामीले पहल गर्न सक्यौँ भने
1: वी आर स्टिल नॉट दैट क्वालिफाइड जस्तो देखियो हेर्दाखेरि
0: सायद अथवा कतिपय चाहिँ हामीले चाह अलिकति कूटनीतिकले नै सबै धेरै चिजहरू ब्यालेन्स मिलाउने हो कि साथी सम्भावनाहरू यहाँ के छ
1: कूटनीतिक पक्षमा आज हामी अझै अलिकति पछाडि नै छौँ
0: कमजोर हौ कि भन्ने कुरो हिसाबले चाहिँ
1: अब त्यही त नेपाललाई चाहिँ ब्रिस्कले चाहिँ खासै इन्भाइट कहिले पनि गरेको देखिँदैन
0: देखिँदैन देखिँदैन तर कसम भारतमा भएको हिसाबले ग्रे लिस्टमा अलिकति नेपाल अलिकति परेको छ, ग्रे लिस्टमा निक्लिने बित्तिकै सायद 2027 अब यो अहिलेको अर्थतन्त्रले हाम्रो रसुवामा बाढी गएको हिसाबले अर्थतन्त्रले निकै धक्का पुग्छ। अब यसमा पनि यी कतिपय राष्ट्रहरू आर्थिक रूपमा बलियो राष्ट्र भएको हुनाले उहाँहरूको लगानीको कुरो, सफ्ट लोनका कुराहरू होइन, इन्भेस्टमेन्ट पार्टनरको कुराहरू, ट्रेडका पार्टनरको बारेमा पनि हामीले धेरै कामहरू गर्ने अवसरहरू चाहिँ एउटै प्लेटफर्ममा सायद हुन्थ्यो होला। त्यो मौका हामीले गुमायौँ, यो गुमाउनु हुँदैन। समग्र रूपमा हामीले खोजिराख्यो भन्दाखेरि हामीसँग जति खोजे तापनि आर्थिक रूपमा हामीले रूपान्तरण गर्न नसकेकै हो कि साथी। अलिकति चित्त बुझाउँदाखेरि चाहिँ 35 वर्षमा के भयो, अलिअलि भयो, बाटो भयो, यो भयो हो है भन्ने कुरो हिसाबले भनौँला
1: है।
0: तर त्यस्तो द्वन्द्वबाट गएका मुलुकहरू पनि यिनै तिमी हेर्छौ भने तिमी नाइजेरियाको कुरा गर होइन, युगान्डाको कुरा गर, उज्बेकिस्तानको कुरा गर, भियतनामको कुरा गर, यिनीहरू पनि कन्फ्लिक्टबाट, ह्युज कन्फ्लिक्टबाट गएका मुलुकहरू हुन्। विदिन सर्ट स्प्यान अफ टाइममा कम्बोडियाको कुरा गर होइन, सायद हामीले गर्न सक्थ्यौँ। हामी धेरै पछि पर्या हुनाले हामीले यस्ता सम्मेलनमा कूटनीतिक प्रकारले हामीले भाग लिन सकेनौँ, सहभागिता दिलाउने कोसिस हामीले गर्यौँ कि गरेनौँ भन्ने कुरो पनि हामीलाई थाहा हुन सक्छ।
1: इम्पोर्टेन्ट कुरा चाहिँ नि अब भारतसँग हाम्रो सदियौँदेखिको सम्बन्ध, रोटीबेटीको सम्बन्धदेखि लिएर हरेक कुराहरू गरिराख्दाखेरि यहीँ नै हुँदाखेरि चाहिँ नि हामी तैपनि त्यसमा किन परेनौँ होइन, किनकि यो भनेको त एउटा एउटा कन्सिडरेसनमा पनि आउनुपर्ने कुरा हुन सक्थ्यो नि त होइन। त्यो कहिले लिस्टमा हामी नभए तापनि छिमेकसँग हामी कति कुराहरू जोडेका छौँ, तिम्रो आयात निर्यातका कुरादेखि लिएर हामी कति कति कुराबाट हामी नजिक छौँ, त्यो हिसाबले पनि ल ठिक छ नि त, कन्सिडरमा त आउनु पर्थ्यो होला, ठिकै छ। यो पुरै क्याटेगोरीमा हामी नपरे पनि त्यो सबै कुराहरू क्वालिफाइड हामी नभए तापनि कमसेकम त्यो कोसिसमा, प्रयासमा त छ नि यो देश भन्ने हिसाबमा सम्म पनि कन्सिडर नभएको जस्तो देख्यो नि त होइन। त्यसले गर्दाखेरि चाहिँ नि किन किन यतिसम्म पनि हामी चाहिँ नि छनौटमा पर्थेनौँ होला त, इन्भाइटसम्म पनि गर्न पर्थेन होला त, यी नजिकै हुँदाखेरि पनि भन्ने क्वेसन आउनु चाहिँ स्वाभाविकै हो। त्यसले गर्दाखेरि कमसेकम केही मोटिभेसन हुन्थ्यो होला, हेरेर केही कुराहरू मनमा पनि हाम्रो भनौँ न देशका जो हुनुहुन्छ जानुहुन्थ्यो, उहाँले धेरै कुराहरू सिकेर पनि आउनुहुन्थ्यो होला कि, र हामी अब अर्कोचोटिलाई भनेर एकदमै भित्रैदेखि कोसिस हुन्थ्यौँ कि। अब चाइनाको पनि कुरा गर्दाखेरि 50-60 वर्ष अगाडिसम्म हेर्ने हो भने 60 वर्ष अगाडि चाइनाले बोक्रा पनि खान्थ्यो अरे हेर रुखको, बुझ्यौ, त्यस्तो थियो गरिबीको भनौँ न त्यो सीमामा थिए उनीहरू होइन। त्यो क्रस गरेर अहिले उहाँ कहाँबाट पुग्छ, आफूले आफूलाई क्वालिफाइड बनाए नि त, र हामीले पनि त्यही गर्नुपर्छ साथी। अब आफूले आफूलाई कसले किन दिएन इज्जत, कसले किन दिएन सामेल गरेन भन्दा पनि हामी आफै सामेल हुने किसिमको त्यो परिस्थिति बनाउनु पर्ने रहेछ। आफै नै क्वालिफाइड हुनुपर्छ, आफै नै इन्डिपेन्डेन्ट हुनुपर्छ, देशले त्यो कुरा बुझ्नुपर्छ।
0: अब यसमा अब यो चिज नहोस् भन्ने कुरो हिसाबले हामीले अलिकति क्युरियोसिटी र यो देशको भलो चाहने र यो देश समृद्धिको बाटोमा जाओस्, त्यो पनि हाम्रै पालामा जाओस् भन्ने हेतुले हामीले नै देख्न पाऊँ भन्ने हिसाबले एउटा चिन्तित नेपाली र एउटा देशलाई माया गर्ने सच्चा नेपालको सपूत भएर
1: यो चिन्ता जहिले पनि छँदै नै छ नि, हाम्रो चिन्तन गरेको अवस्था हो हाम्रो यो होइन, चिन्ता भन्दा पनि। त्यही भएर ठिक छ, सानसानो कुराहरूले खुसी दिन्छ भने सानसानो कुराहरूले पनि मन किन भनेर निराश पनि त हुन्छ नि त कहिले। अहिलेको लागि ब्रेकमै जाउँ, त्यसपछि आउनेछौँ 9 बजेर कति हाम्रो 27 मिनट गइसकेको छ, ब्रेक लिने बेला भएको छ, त्यसपछि फेरि आउनेछौँ। थुप्रै कुराकानी छन्, सुन्दै गर्नुहोला। शुभ दिन, इमेज एफएम 979।

0: 밤 띵감 천두밤
1: 누가 커피 따고 두근이 진마이야라
2: 천두밤 어버 천두밤 레귤러 र 얼트라 बजारमा उपलब्ध छ
3: चन्दुबाम मेरो यो घरमा नेपा टपको पीपीआर पाइप मात्र प्रयोग हो
4: किन राजेश जी
3: यसको जोड यस्तो परफेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ नेपालको नम्बर वन पिपिआर पाइप मैले त प्रयोग गरे तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु नेपाल टप सब ठिक छ
5: आरामदायी छ स्वादिष्ट खाना मनै लोभ्याउने दृश्य एक अलौकिक अनुभव मिटिङ होस् या सेमिनार कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट
6: शुभ दिन शुभ दिन प्रायोजक
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: मिठो गीत सँगसँगै स्वागत तथा अभिवादन साथीहरू, सुन्दैछौँ इमेज एफएम 97.9 शुभ दिन र शुभ दिन सुन्दै हुन सक्नुहुन्छ, सधैँ नै सुन्न सक्नुहुन्छ,
1: हरेक दिन हरेक दिन वर्षको बाह्रै महिना वर्षको बाह्रै महिना महिनाको सातै हप्ता सातै दिन होइन महिनाको चारै हप्ता दिनको सातै दिन होइन त 365 दिनै हामी आउँछौँ र आज विशेष दिन पनि छ र अब आज कतिले भन्छन् होला किन काममा गएको भनेर मलाई पनि सोधिरहेको थिएँ छुट्टी छैन र भनेर होइन छुट्टी भनेको कुरा चाहिँ कस्तो हुन्छ भने चाहेको बेलामा छुट्टीको महत्त्व धेरै हुन्छ आज छुट्टी मनाउन पनि मिल्थ्यो म नआउन पनि सक्थेँ तर आज आउनु झन् मन लाग्यो क्या मलाई बाटोमा हेर्दै हेर्दै हेर्दै हेर्दै त्यो चहल पहल चाडपर्वको होइन अब अहिले पशुपति जानुहुन्छ भने तपाईँ बाहिरैबाट हेरे पनि रमाइलो गरेर दिन मजाले बिताउन सक्नुहुन्छ पोहोर साल माया लाग्छ 30 दिनमा म पशुपतिमा चाहिँ कार्यक्रम हाम्रो ब्रह्मकुमारीबाट कार्यक्रम भएको थियो दिनभरि नै अनि त्यहाँ बसेर मैले कार्यक्रम चलाएको थिएँ रमाइलो भएको थियो होइन हेरिराख्दाखेरि अब अहिले पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुहरूको लाइन छ हिजोदेखि नै थियो हरितालिका व्रत बसेका महिलाको सहजताको लागि आज बिहान 3 नै पशुपतिनाथका 4 ढोका नै खुला गरिएको छ पशुपति क्षेत्र विकास कोषले योजनाको कुरा र अब यस वर्षको हरितालिका अवसरमा चाहिँ जति पनि आउनु भएको छ पशुपतिनाथको दर्शन गर्न उहाँहरूको लागि सजिलो बनाइदिने भनेर चाहिँ यो सबै जे जे गर्न सकिन्छ गरिरहनु भएको छ मन्दिर प्रवेश गर्ने भक्तजनको लागि भनिहाले 4 ढोका दर्शन गर्नको लागि मार्ग 4 मार्गको पनि व्यवस्था गरेको छ पहिलो लाइन कताबाट छ भन्दा मित्र पार्कबाट छ उमा कुण्डबाट छ यता चारैतिरबाट जान पाइयो दोस्रो लाइन फेरि त्यसरी नै मिलाएको छ भनेपछि जुन जुन क्षेत्रबाट आउनु भएको छ जहाँ जहाँ तपाईँलाई सजिलो बनाएको छ त्यही त्यही बाटोबाट जानु पऱ्यो त्यहीँ एन्ट्रान्समै जानुपर्छ भन्ने छैन र अब तिज पर्वको अवसरमा पशुपति क्षेत्रमा 4,000 सुरक्षाकर्मीका साथै 24 तिमीले अघि नै भनेको थियो है 24 धार्मिक एवं सामाजिक संस्थाका गरेर 855 स्वयंसेवक खटाइएको छ दर्शनार्थीको लागि पनि चन्दन वितरणको व्यवस्था पनि सानो सदावर्त सत्तल तिलगङ्गा उमाकुण्ड र अनि जय बागेश्वरी र गौशालामा व्यवस्था गरेको छ त्यहाँसम्म पुग्न पाइएन यहीँबाट नै दर्शन गर्छु म टिका चाहिँ लाउँछु चन्दन लाउँछु भन्न पनि पाइयो त्यहीँबाट

0: घरमा लिएर जान्छु भन्नु पनि पाइयो। हरितालिका पर्वको अवसरमा पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न चाहिँ भक्तजनको लाइन त छँदै नै छ। राजधानीका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपति भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रभित्र, त्यहाँ पनि मक्खन महादेव, डोलेश्वर, त्रिपेश्वर लगायत महादेव मन्दिरमा चाहिँ भक्तजनको लाम नै लागेको छ। र टाढा जान सकिन भने टोल टोलमा मन्दिर हाम्रो छँदै छ, हामी मन्दिरै मन्दिरको देश हो होइन। त्यहाँ टोलमा भएको महादेवको मन्दिरमा फेरि बुद्ध पनि छन्, त्यहाँ के अरे ऊ पनि छन्, हनुमान पनि छन्, विष्णु भगवान् पनि छन्, भएभरको देवी देवताको सरर बनाएको हुन्छ क्या होइन। हामीले हाम्रो आस्था हो, हाम्रो विश्वास हो, तपाईँलाई त्यो सम्बन्धित क्षेत्र ठाउँ त्यही मन्दिरमा जानुपर्छ भने छैन है, त्यही नजिकै पनि जानुहोस्। जसरी हुन्छ तपाईँ आफूलाई सहज बनाउनु,
1: जसरी हुन्छ आफूलाई खुसी बनाउनु,
0: खुसी बनाउनुहोस्,
1: आफू भित्र मनबाट नै प्रफुल्लित हुन सक्नुहुन्छ त्यसरी मनाउनुहोस्।
0: कोही तिनै बजी दुई बजी उठेर पशुपति जान मन लाग्ला कसैलाई,
1: ठिक छ जानुहोस्
0: होइन, तर कसैलाई चाहिँ जानै मन नलाग्ला तर जबरजस्ती जानु पर्ला, उहाँलाई खुसी भयो त त्यो, त्यसको केही महत्त्व भयो त। र घरको परिवारका सदस्यलाई पनि सोध्नुहोस्, कोही जान स्वतस्फूर्तमा इच्छुक छ भने मात्रै लानुहोस्, नत्र भए छोडिदिनुहोस् घरमै।
1: र यहाँ महिला खुसीको कुरो, महिलाहरूको हामीले अहिले कुरा गर्दाखेरि त्यही महिलाहरू जसले यो जीवन संसार सृष्टि धानेकी छिन्, तिनै महिलाको कोखबाट जन्म लिने जति पनि बालबालिका, बालबालिका कति सुरक्षित छन्, बालबालिकाको स्थिति के छ भनेर प्रसङ्ग कोठामा आज चाहिँ बाल अधिकार, राष्ट्रिय बाल अधिकार दिवस रहेछ है आज। यो बालपनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस हामी मनाउँदैछौँ। नेपालमा चाहिँ शासन प्रणाली परिवर्तन हुँदै हुँदै शासकीय व्यवस्थाको परिवर्तन सँगसँगै बाल दिवस पनि मनाउने मिति पनि परिवर्तन हुँदै गएर छ। यो तिज त तिथिको हिसाबले पर्यो,
0: बाल दिवस
1: भदौ 29 गते होइन,
0: चार
1: त्यसपछि हेर न यहाँ यहाँ के भनिरहेको छ भन्दा यो अलिकति परिवर्तन कसरी भएछ भन्दाखेरि नेपालले बाल अधिकार सम्बन्धी महासन्धि 1999 1990 अनुमोदन गरेर बाल बालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ 29 गतेलाई चाहिँ राष्ट्रिय दिवस मनाउँदै आएको छ। बाल अधिकार भनेको के भन्ने कुरो अलिकति बुझ्नु हामीले गहिरो प्रकारले जरुरी छ जस्तो लाग्छ कि। बाल अधिकार भनेको बाल बालिकाले बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने, आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारको सम्मिश्रण हो। कति कुराहरू छ हेर्नुहोस्, बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने, आफ्नो विचार व्यक्त गर्न पाउने अधिकार हो। अब यसमा हामीले चाहिँ बाल अधिकार सम्बन्धी महासन्धि 1899 नोभेम्बर 20 संयुक्त राष्ट्र संघको महासभाबाट बाल बालिकाको अधिकारका निम्ति पारित राज्य बीचको एक साझा सम्झौता पत्र हो। थियो बाल अधिकार आदर्श र घोषणा पत्रमा मात्र सीमित नराखेर यसलाई चाहिँ बाल बालिकाको व्यावहारिक स्वरूप दिन यस महासन्धिको प्रतिपादन गरेको हो। नेपालले चाहिँ 1990 सेप्टेम्बर 14 अनुमोदन गरिसकेको छ र आजको परिवर्तित समय सँगसँगै बाल अधिकारलाई देशको मूल कानून संविधानमै पनि समेटिएको अवस्था छ। अब बाल मैत्री वातावरण, बाल अधिकार प्रवर्धन गर्न, गराउन नागरिक समाज सबै सरकारवालाहरूलाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष हामी भदौको 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउँछौँ। अब यो अस्ति भदौ 10 गते भएको भट्टेकुसी त्रिशुली नदीमा आएको यो विनाशकारी बाढीका कारण रसुवा, नुवाको, धादिङ लगायत जिल्लाका जनधनको क्षतिका साथसाथै बुवामा संरक्षण र अभिभावक गुमाएका, बेपत्ता भएका बालबालिका, स्वयं नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार राहत संरक्षण गर्नुपर्ने अहिले टड्कारो आवश्यकता देखिया छ। यस्ता बालबालिकालाई अस्थायी संरक्षण, मनोसामाजिक परामर्श लगायत सेवा उपलब्ध गराउन राज्य तल्लीन रहेका राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुरजीले भन्नुहुन्छ। यो अवसरमा चाहिँ आज बाल परिषद लगायत विभिन्न सङ्घ संस्थाहरूले कार्यक्रम आयोजना गर्ने गरेका छन् र यसमा चाहिँ हामीले अधिकारको त कुरा गर्छौँ, आज बाल बालिका तिमी हामी अभिभावक नै गलत बाटोमा लागेका छौँ र तिमीले गलत गरिरहेछौ, सपोज तिमी र म अभिभावक हौ, हाम्रो नानीहरू छौँ, तिमी खराबको कारणले गर्दाखेरि त्यो बालबालिका शोषित भइरहेछ, म खराब भएको हुनाले बालबालिका शोषित भइरहेछ भने यो बालबालिकालाई बेसिक चिजहरूमा मात्र ध्यान दिने, अरू चिजमा चाहिँ हामीले सोच्ने हामीसँग फुर्सद छैन, कहीँ कानुन छैन यो देश गएर. अहिले अस्ति यही बसमा सोचिरहेको थिएँ कि त्यो बालबालिकाहरू सानो त्यो 4-5 वर्षका नानीहरू त्यो सेल्टर जुन बनाएकोमा खाना खाइरहनु भएको थियो
0: अनि
1: अब उनीहरूलाई बुवामा त्यो पनि बुवामा खोइ भनेर भन्दाखेरि बुवामा त बडा बगायो सिद्धियो, अब भोकेर भइरहेछ खाइरहेछ. अलिकति बुझ्ने नानीहरूलाई चाहिँ बुवामाको र त्यो घरको माया हुन्छ, अरू सानो बच्चाहरूलाई त बिचरा माया त छ, बेलुका गरेर सुनाउँछ, के पनि थाहा छैन कि. अब यसमा चाहिँ अलिकति मैले थपेँ है दाइ, 2 मिनट अरू लिएँ मैले. यसमा चाहिँ कतिपय बुवाआमाहरू अहिले पनि समाजमा हाम्रो हुनुहुन्छ, पिकाहरू अहिले सुनिरहनु भएको छ, घरमा बसेर हामीलाई सुनिरहनु भएको छ, हामी विनम्र अनुरोध गर्न चाहन्छौँ. राज्यको अब नीति कानुनहरू के छ मलाई त्यतिको ज्ञान भएन. हाम्रै नेपाली दाजुभाइ दिदीबहिनीहरू जो निसन्तान हुनुहुन्छ, कसैको बच्चाहरू खेर हुनुभयो, बित्नु भयो भने ती बुवाआमाले यी नानीहरूलाई एडप्ट गरेर आफ्नो बच्चा भनेर स्वीकार गरेर हामीले पढाउँदा लेखाउँदा हुर्काउँदा एउटा जीवन दिँदा हुन्न र होइन?
0: कतिजनाको
1: किन राज्यले हामीले देखेका
0: छौँ सन्तान भएर कति उहाँलाई चाहिँ खोजिरहनु भएको छ, कहाँबाट ल्याउँ भइरहेछ. अब यो प्रोसेस नै यस्तो धेरै कम्प्लिकेटेड छ कि आई डोन्ट नो होइन, यताबाट माग भइरहेछ, चाहना भइरहेछ, अर्कोतिर कता पठाउने, कसरी सम्हाल्ने भइरहेछ कि.
1: त्यसरी
0: मिलाइदिँदाखेरि
1: त्यसरी मिलाउँदाखेरि त कतिपय चिजहरू हुन्छ नि ती बच्चाहरूलाई चाहिँ अधिकार. एउटा उसले अभिभावक पायो, त्यो अभिभावकले जो जो सन्तान हुनुहुन्न अथवा सन्तान भएर पनि खेर जानुभयो, उनीहरूले सन्तान पाएर एउटा जीवन दिन सकियो नि त. अब राज्यले नै सबै चिजहरू व्यवस्थापन गर्न सक्दैन, किन भन्दा राज्यले गर्दाखेरि त्यो त समूहमा उसलाई पढाउनु पर्छ, बसाउँछ, गराउँछ, होइन? बाल केन्द्रहरू छ कति ठाउँहरू,
0: प्रदेशले स्थानीयले गर्न सक्छ कि अथवा मिलाएर, किन भन न त्यो लगिसकेपछि को पाटो पनि एउटा छ कि,
1: धेरै ठुलो चुनौती पाटो छ, किन भन्दा मेरो रगतको बच्चा होइन भनेर कतिपय क्रूर भावमा पनि यहाँ देखिएका छन्.
0: ती बच्चाहरूलाई कुन स्थितिमा कसरी अडप्ट गरेपछि कसरी राखेको छ, त्यो एकदमै त्यो निगरानी गर्न सक्ने त्यस्तो कुनै हुनु पर्यो,
1: निकाय हुनु पर्यो, जुन निकायले कम्प्लेन गरिसकेपछि त्यस्ता अभिभावकबाट थुतेर फेरि राज्यले आफ्नो नियन्त्रणमा लिएर आफूले त्यो बच्चाहरूलाई हुर्काउन सक्यो. त्यस्ता बालबालिका छन् भने चाहिँ कानुन सजिलो बनाएर हामीले गरौँ, किन भन्दा यहाँ अहिले विभिन्न विदेशबाट आएका मानिसहरू पनि हुनुहुन्छ होइन, र यसलाई वैज्ञानिक तवरले नै यो बाढी कसरी आयो यसको डिपली रिसर्च गर्नुपर्छ, इन्भेस्टिगेसन गर्नुपर्छ भनेर भनिरहनु भएको बेलामा विदेशीहरू आएर त्यो नानीहरू अर्को देशमा लिएर जाने अवस्था बन्यो भने कतिपय बच्चाहरू यसरी लिएर गइएको र त्यो बच्चाहरू बिचल्ली भएको पनि हामीले सुनेका
0: छौँ,
1: अब्युज भएका पनि स्थिति सुनेका छौँ भने यही हाम्रै नेपाली दाजुभाइ दिदीबहिनीहरूले हामीले हुर्काउन सक्छौँ. कसैको एउटा बच्चा छ, एउटा अर्को बच्चा थप्न पायो भने त्यो भनेर सोचिरहनु भएको छ, कोही आर्थिक रूपमा अलिकति बलियो हुनुहुन्छ गर्न सकिन्छ भने त्यतापट्टिको बाटोमा हामीले सोच्ने कि कानुनलाई अलिकति संशोधन गर्ने बाटोहरूतर्फ लाग्ने कि यी बच्चाहरूको नानीका डेटाहरू राख्ने कि त्यसै गरी अब बुवामाको कन्फ्लिक्टको कारणले छुटिएर बसेका बच्चाहरू छन् भने ती बच्चाहरूलाई पनि संरक्षण राम्ररी दिएर ती बच्चाहरूको डेटाहरू सही प्रकारले हामीले राखेर ती बच्चाहरूलाई भोलि एउटा सुनिश्चितता गर्न सकियो नि, एउटा एउटा परिवार दिन सकियो, एउटा माया दिन सकियो, एउटा संस्कार दिन सकियो, किन हामीले त अहिले दिन खोजेकै त्यही नै हो नि,
0: एउटा परिवारले पूर्णता पायो,
1: पूर्णता पायो नि
0: होइन? अनि हामी आफ्नै आँखा अगाडि के भइरहेछ भने निगरानी पनि गर्न पाइयो होइन, जस्तो कि अब अघि नै डेभलप अन्डर डेभलपका कुराहरूको देशहरूको कुरा गर्दाखेरि के अरे विकसित राष्ट्रहरूले त यसरी विचलित परेका बच्चाहरूको मात्रै होइन साथी, तिमी हामी को हाम्रो आफैले जन्माएका बच्चाहरू पनि हामीले राम्रोसँग हेर्दैनौँ कि भनेर देश खबरदारी गरेर आउँछ र त्यहाँ अलिकति मात्रै केही तलमाथि जस्तो लाग्यो, अलिकति सुईको केही भयो, अलिकति केही शङ्काहरू लाग्यो भने एभ्री डे आएर 2-3 घन्टा बसेर त्यो बच्चालाई कसरी राख्छ हेर्छ. तिम्रो नर्वेमा छैन त
1: सिसिटिभीको मोनिटरिङ हुन्छ, गभर्नमेन्टसँग सिसिटिभीको मोनिटरिङमा बसेको हुन्छ,
0: किन हुँदैन? अब
1: त्यो बच्चा के छ, कसरी छ, राम्ररी खुवाउन सकेका छ कि छैनौ, पढाउन सकेका छैन, संस्कार दिन सकेका छ कि छैनौ, छैन भने तिमीले लगेर भित्र लगेर राख्छौ,
0: हामी हेर्छौँ भनेर उनीहरूले लग्छ. हो
1: त्यो स्टेटको चिल्ड्रेन हो, स्टेट त्यो अभिभावकको रूपमा जिम्मेवारी लिएको
0: हुन सक्ला, त्यहाँभित्र पनि हेर्न पनि त्यो त्यो कुरालाई पनि निगरान गर्नुपर्ने आफ्नो ठाउँमा छ होला होइन, तर देशले छ नि, देशको अभिभावक सरकारले उसको बाउआमालाई पनि विश्वास गर्दैन क्या, जति उनीहरूले गर्नुपर्छ भनेर उनीहरूको कर्तव्य देखाउँछन्, त्यति ठुलो स्ट्रङ एउटा सिस्टम हुन्छ. मैले मेरो बच्चा जे गर पनि गर्नु मिल्छ मैले भनेर हुँदैन,
1: पाइँदै पाइँदैन.
0: मेरो बच्चाको आर्थिक अघि नै बच्चाहरू हामीले बाल बालको कुरा गर्दा कि बालिक बाल बालिकाले चाहने पर्ने उनीहरूको पाउनु पर्ने कुरा के छ त्यो सबै कुरा पाउनुपर्छ भनेर त्यसरी स्ट्रिक्ट लाग्या हुन्छ. अनि हाम्रो यहाँ बिचरा साधारणभन्दा साधारण आधारभूत कुराहरू पनि नपाइरहेका ती बच्चाहरू अहिले झन् त्यस्तो बिजोगमा आफ्नो बुवा आमा नैबाट छुटिएर बस्नु परेका बाल बालिकाहरूलाई चाहिँ नि कसरी म गर्छु म खोजिरहेका छन् ती एउटा सन्तान खोजिरहेका छन् भने तिनीहरूको समन्वय गरेर चाहिँ एउटा पुल किन नबन्दिने होइन एउटा ब्रिज बनिदिन सकिन्छ. सरकारले चाहे पनि स्थानीय सरकारले चाहे पनि कुनै निकायले चाहे पनि त्यो सबै एउटा स्ट्रङली बनाउनु पर्छ,
1: हामीले पुनर्विचार गर्नुपर्छ, संशोधन गर्नुपर्ने छ भने गरेर यसलाई गरौँ. कतिपय अभिभावकहरू तिमी हामी नै अभिभावकहरू कतिपयले त्यो बच्चाहरू आफै भनरेबल भएको अवस्थामा आफै लो भएको बेलामा सायद हामीले बच्चाहरूलाई सही प्रकारले संस्कार दिन सकिरहेका छैनौँ होला,
0: आफ्नै
1: बच्चालाई भनेपछि होइन त्यता पाटोदेखि लिएर एउटा समग्र रूपमा नै त्यो सोचको धेरै ठुलो विकास गर्नुपर्छ जस्तो लाग्छ. र यो भन्डरेबल अवस्थामा भएका र अभिभावकविहीन भएका बेपत्ता पारिएका बेपत्ता भएका कतिपय बच्चाहरू बिचल्ली भएका
0: बच्चाहरूलाई
1: संरक्षण धेरै बच्चाहरूलाई हामीले संरक्षण गर्न सक्छौँ कि. अनि त्यो नीतिमा परिवर्तन गर्यो भने अहिले पुरानै ढर्रामा गरिरहेको बच्चाहरू हुर्काउने केन्द्रहरू जति छ त्यो केन्द्रबाट हामीले एउटा सुधारको कति ठाउँ बनाउन सक्छौँ.
0: त्यो केन्द्रमा चाहिँ कसरी हुर्किरहन्छ बच्चाहरू,
1: कसले अब्जर्भ गर्ने? त्यही बच्चाले खाने त्यो चामल र दाल र नुनबाट पैसा के अरे कटिङ गरेर खाने अपराधीहरू पनि छन् होला.
0: त्योभन्दा त धेरै बेटर
1: मच बेटर सायद हामीले घरमा दिन सक्छौँ कि त्यतापट्टि एङ्गलबाट पनि सोच्ने कि यस्तामा त विभिन्न संसारमा भएका द्वन्द्वमा भएका अथवा यस्तो पहिरोमा भएका यस्ता नेचुरल क्यालामिटिजबाट भिक्टिमाइज बच्चाहरूलाई चाहिँ कसरी संरक्षण गरेको अभ्यासहरू एक्सर्साइजहरू पक्कै पनि ती देशहरूले पनि अभ्यास गरेका होलान्, चाहे ती कतिपय ती मोडलहरू चाहिँ हामीले पनि अप्लाई गर्न सक्छौँ कि.
0: केही वर्ष अगाडि तिम्रो यहीँ नेपालबाटै बाहिर जाने बच्चाहरू कति हुन्थ्यो भन त,
1: अनि
0: कति गएका छन् कति गएका छन्? त्यो बेलामा सिस्टम हुने बाहिर पठाउनलाई घरभित्रै आफ्नै देशमा राख्ने सिस्टम बन्न नहुने हो र?
1: अब यो सँगसँगै अलिकति एउटा थपेँ कि मेरै छिमेकी एकजना ए काट्ने बेला भयो बोल्ने दिनु न छोड्नु न अहिले ठ्याक्कै एकैचोटि ब्रेक लिउँला दुइटै एकैचोटि बजाइदिउँला
0: सुन
1: आएको बेला प्रसङ्ग निक्ल्या बेला भने मेरो एउटा छिमेकमा एकजना बहिनी हुनुहुन्छ कि उहाँ सायद मैले अस्ति भने कि भन्ने थाहा छैन उहाँ इन्डियन कोही केटासँग उहाँको अफेयर भयो दे गट म्यारिड दे स्टेड फर वान इयर सी कन्सिभ द बेबी बच्चा पाउनुभयो लोग्ने बेपत्ता धेरै लोग्ने बेपत्ता उनले छोरी पाइन् हाम्रै टोलमा बस्छन् उनको दाजुभाइ तराईवासी हो उनको दाजुभाइले नै अहिले पालन पोषणहरू सबै चिजहरू त्यो बहिनीको र त्यो भान्जी जन्मेकी छ त्यो बच्चा अहिले 19 वर्षको बच्चा भयो हाम्रो टोलमै हुर्केको
0: बच्चा
1: है टोलमै हुर्केको बच्चा त्यो बहिनी भन्दै हुनुहुन्थ्यो दाई हेर्नु न बडो समस्या छ उसको बाउ कहाँ हो कहाँ बेपत्ता मलाई के पनि थाहा छैन उसको परिचय पत्र पनि छैन के पनि छैन नागरिकता पनि छैन के पनि छैन ऊ कहाँको बेङ्गलोर भन्ने सुनेको मैले अब त्यसपछि उसको परिवारको सच्चा अत्तोपत्तो छैन छोरी 19 वर्ष भई म बाहिर पढ्न जान्छु भनेर भन्छ प्लस टू सिद्ध्याउन लाग्यो अब उसको नागरिकता छैन अब हेर समस्या हेर है
0: आमाबाट हुँदैन रहेछ
1: अनि आमाबाट प्रब्लम के छ भन्दाखेरि जन्म दर्ता गर्ने बेला बुवाको भनेर बुवाको पहिचान गरेर रजिस्टर गरिएको छ हो बुवाको रजिस्टर छ बुवा इन्डियन भनेर रजिस्टर गरिएको छ आमा नेपालकी छोरी हुन्
0: होइन
1: अब त्यो बच्चाले बाउको अनुहार पनि देखेको छैन के पनि छैन बाउले मौज मस्ती गर्यो गैर जिम्मेवार बाउ भन्यो बेपत्ता भयो बाउको अत्तो पत्तो नै थाहा छैन त्यो परिवारलाई पनि थाहा छैन अब त्यो बच्चा अहिले सिटिजनसिप कसरी दिने रजिस्टरमा बाउ भारतीय भनेर उल्लेख छ यहाँ जन्म दर्ता गरिएकोमा होइन आमा नेपालकी छोरी हुन् उनीबाट छोरी नानी जन्मिन् अब त्यो बच्चाको नागरिकता पाउन नपाएर अब अवस्था नाजुक छ अहिलेको अवस्थामा अब हेर है किनभने यहाँ चाहिँ कतिपय चिजमा कानुनमा अलिकति यदि म रङ छु भने प्लिज भन्नु साथीहरू पछिल्लो पटक चाहिँ जस्तो वैदेशिक रोजगारीमा गएका नेपाली हाम्रो दिदी बहिनीहरूले उतैबाट कन्सिभ गरेर आउनुहुन्छ कसको बच्चा हो के हो भन्ने कुराहरू भएको हुनाले चाहिँ आमाको नामबाट नै हामी नागरिकता दिने भनेर हामीले संशोधन गर्यौँ अब यहाँको बुवाको आइडेन्टिटी त छ रजिस्टर जन्म दर्ता त्यसरी गरेछ अब क्यान्सल गर्न मिलेन त्यो बच्चाको बाउ को हो भन्ने कुरो त आमालाई त थाहा छ लुकाउने कसरी भोलि छोरीले मेरो बाउ यो भनेर अधिकार माग्ने क्रममा त्यो छोरी सानै छ
0: उनी रजिस्टर गर्दा नै खालि आफू आमाको मात्रै नाम दिएर
1: गरेको
0: भए हुन्थ्यो
1: होला कि
0: त्यसलाई पनि मिलाउनु पर्छ
1: अब यहाँ कन्सिडर त हामीले गर्नु पर्यो बाउ बेपत्ता छ अतोपत्तो छैन होइन अब के गर्ने, कति कानुन संशोधन गर्नुपर्ने? अघि भर्खर पनि टपअप देखिरहेको थिएँ, अहिले बाढी पीडित अहिले अहिले बाढीबाट जति बित्नु भएको अहिलेसम्म 12-13-14 दिनसम्म नभेटिसकेपछि मानिसले कुशको सब बनाएर पनि धासकास गरेर क्रियाकलाप कामको सिद्धियो। अब त्यो बेपत्ता भएका मानिसहरू जसको लास नै भेटिएको छैन भने उनीहरू को चाहिँ मृत्यु दर्ता प्रमाणपत्र राज्यले दिने कुनै कानुनै छैन रे। अब क्रियापुत्रले क्रिया गरिसक्यो, छोरो मर्यो, अब बुढी मरिन्, परिवार मर्यो, अब जो जो बित्नु भयो, अब उनीहरूको दर्ता गरेर त्यहाँ कति कानुनी अडचनहरू होला, त्यो कानुनी अडचनहरू त पुरा गर्नुपर्ने, अब त्यो संशोधन गर्नुपर्ने छ भने कतिपय चिज चाहिँ हामी अलिकति लिबरल भएर सोचेर पनि त्यो छोरीको हामीसँग पनि एन्सर भएन। मेरो सिडी चिनेको हुनुहुन्थ्यो एकजना, भने अब यो कसरी भन्यो, बाउको दर्ता भएको छ कसरी दिने उनलाई, भोलि त्यो छोरीमाथि अन्याय गरेको हुन्छ, यदि पहल गर्ने हो भने उसको बाउ कहाँको भन्ने कुरो गरेर भारतीय नागरिकता दिने कि उनलाई, किनभने त उनी त जन्मसिद्ध रूपमा त उसले बाउ त्यहाँको भएको हिसाबले उसले त भारतीय नागरिकता पाउनुपर्छ। बाउको अतोपत्तो नभएपछि त्यो बच्चा कसरी भन्ने, अब त्यो बच्चा कसरी जान्छ यार, ब्याङ्कको अकाउन्ट कसरी खोल्छ, कहाँ हुन्छ, कसरी हुन्छ, भोलि अरूसँग नेपाली नै केटाकसीसँग बिहा गरेर
0: तिम्रो बर्थ सर्टिफिकेटहरू हस्पिटल दिएको सर्टिफिकेटहरूको आधारमा
1: दिइन्छ,
0: त्यो बेलासम्म थियो होला होइन,
1: त्यो बेलामा होइन, सुरुमा दर्ता गर्ने बेलामा चाहिँ बाउको यो भन्ने कुरो भन्न उनीहरूले लेखिदिए, प्रमाणपत्र भयो, बाउ थिएन
0: थिएन ए थिएन
1: बाउ थिएन जन्मिने बेला बाउ थिएन, तर बाउको नाम के हो भन्दा बाउको नाम भनिदियो, कति टेक्निकल समस्याहरू छ। यो टेक्निकल समस्याहरूलाई चाहिँ अलिकति खुकुलो भएर राज्यले हेर्नुपर्छ जस्तो लाग्छ, सबैलाई एउटै बास्केटमा एकै प्रकृतिको भनेर नसोचिकन यस्ता फरक फरक प्रकृतिको लागि फरक फरक प्रकारले ट्रिट गर्नुपर्छ जस्तो
0: लाग्छ।
1: अब जाउँ ब्रेकमा।
2: हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घन्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: आरबी कम्प्लेक्स,
6: आरबी कम्प्लेक्स
5: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स,
6: सुपथ मूल्यमा
5: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स,
6: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300+ पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
5: आरबी कम्प्लेक्स, पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट्स।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: शुभ दिन, शुभ दिन। प्रायोजक
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

कार्यक्रमबाट अन्तिम अन्तिम भाग हुनाले यो गीत पूर्ण रूपमा तपाईँहरू सुन्दै गर्नुहोला। हामीले चाहिँ आजको कार्यक्रमबाट हामी बिदा लिन्छौँ। भोलि फेरि अन्य सहकर्मी साथीको साथ भेट्नुहोला। तपाईँहरूको दिन शुभ रहोस्, शुभ दोस्, ह्याप्पी तीज। नमस्कार।

0: Image FM 97.9
1: Studio Time. अहिले 10 बजेको छ।

यस, हाई, हेलो, नमस्ते एन्ड भेरी भेरी गुड मर्निङ. धेरै स्वागत र धेरै अभिवादन छ सम्पूर्ण प्रिय श्रोताहरूलाई. धेरै धेरै माया अनि एकदमै धेरै धेरै धेरै सबै कुरा छ. न्यानो न्यानो अभिवादन, शीतलो शीतलो अभिवादन, गर्मी फिल गर्नुहुँदैछ भने शीतलो अभिवादन, अनि अलिकति चिसो चिसो महसुस गर्नुहुँदैछ भने न्यानो अभिवादन. यहाँहरू सम्पूर्ण श्रोतालाई हामी टक्राउन चाहन्छौँ, सहर्ष स्वीकार गर्नुहोला. अनि हामी तपाईँको बिचमा भइसकेका छौँ. एक घन्टा होइन, पुरै दुई घन्टासम्म रहने हाम्रो लक्ष्य रहेको छ. यो लक्ष्यमा तपाईँको साथ हुनै पर्छ, हामीलाई साथ दिनै पर्ने हुन्छ, सुन्नै पर्ने हुन्छ, इमिजिएट 9790 गर्नै पर्ने हुन्छ. गर्नु भएन भने हाम्रो चित्त दुख्छ नि त. अनि थाहा छ नि यहाँलाई, चित्त दुखाउनु कसैको भनेको एक प्रकारको पाप पनि त हो नि त, किनभने त र आजको दिनमा त पाप गर्नु भएन होइन. पाप चाहिँ गर्न नै मिलेन. सो छिटोभन्दा छिटो हामीलाई ट्युन गर्नुहोस् अनि हामीलाई सुन्नुहोस्. आजको विशेष दिनमा हामी धेरै कुराकानी गर्छौँ आजको विशेष दिनसँग रिलेटेड रहेर. र अब आज के दिन हो भने भन्नुहुन्छ भने आज हरितालिका तिजको दिन रहेको छ. यो तिज वर्षमा एकचोटि आउँछ पके पनि हिन्दू महिलाहरूको, अब नेपाली महिला नै भन्छु म त भनेको लागि, तर पनि विशेष गरिकन हिन्दूहरूले बढी एकदमै धुमधामले एकदमै मनैदेखि मनाउने चाहिँ हिन्दूले गर्नुहुन्छ होइन. तर पनि अरू सबैजनाले गर्नुहुन्छ, जस्तो मैले हिजो भने जस्तै गरेर जो जसले मनाउनुहुन्छ सबैजनालाई हरितालिका तिजको एकदम धेरै धेरै शुभकामना. यो हाम्रो दोस्रो महान चाड हो, पहिलो महान चाड आउने बाँकी छ विजयादशमी, र यो दोस्रो महान चाडको एकदम धेरै शुभकामना हाम्रो सम्पूर्ण महा प्रिय श्रोताहरूको लागि. अब आजको दिन कहाँ कहाँ कता कता कस्तो हुनुहुन्छ थाहा छैन मलाई, तर यसपालिको तिजमा त्यति धेरै भयावह तरिकाले एकदमै धेरै होइन हर्षोल्लासको साथमा मनाउने गर्नु भएन, मनाउनु भएन. हामी सबैलाई त्यो आएन मनदेखि, र पनि चाडबाड हो, यसलाई परम्परालाई राख्नुपर्छ, रक्षा गर्नुपर्छ, बचत गर्नुपर्छ, अगाडि लैजानुपर्छ होइन. बिचमा के कुराले चाहिँ यसलाई स्टप गर्नु हुँदैन भन्ने कुराले नै हामीले यसलाई कन्टिन्यू गरिरहेका छौँ, र यहाँले पनि त्यस्तो नै गर्नुभएको छ होला. सो जहाँ जहाँ हुनुहुन्छ हरितालिका तिजको एकदम धेरै शुभकामना. खुसी रहनुहोस्, सुखी रहनुहोस्. हाम्रो तर्फबाट एकदम धेरै मायासहित धेरै धेरै शुभकामना हामी अर्पण गर्न चाहन्छौँ. ह्याप्पी तिज भनेर भन्छौँ है त. अनि अरू भनेको एकछिनमा सेयर गरौँ ल. अहिले सबै कुराको कुराको लागि म चाहिँ तपाईँसँग पारु अनि सुरेन्द्र दाई पनि हुनुहुन्छ हामीसँग टेक्निकल सपोर्टको लागि. र अगाडि बढौँ अहिलेको लागि अर्को एउटा मिठो गीततर्फ.

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: आर्टिस्ट अफ द मन्थ

गीत संगीत साहित्यको यात्रामा म आबद्ध भइसकेपछि मैले थुप्रै वरिष्ठ गीतकार साहित्यकार संगीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरे त्यसले मलाई एउटा गीत संगीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत संगीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो त्यसले म मेरो जीवनलाई धेरै महत्त्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत संगीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन झम्का भेट यसलाई मैले महत्त्वपूर्ण लिएको छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

0: यस, डफली वाले डफली बजा मेरी घुंगरू बुझाती बजाती हे टु नाचु मे नचा। मिठो गीत, रमाइलो गीत तपाईँको लागि राख्यौँ। र तिजको माहौल छ, हरितालिका तिजको दिन छ, कतिजना महिलाहरू घरमा बस्नुभएको छ, तिजको व्रत बसेर बस्नुभएको छ, गरेर बस्नुभएको छ, कतिजना मन्दिरतिर धाउनुभएको छ, जानुभएको छ, भगवान्को आराधना गर्दै हुनुहुन्छ, अनि कतिजना फेरि यसपालि यस्तै भयो भनेर विभिन्न कारणले घरमै बस्नुहुँदैछ, व्रत श्रत केही पनि छैन होला होइन। त्यो सबै माहौलमा सायद अलिकता आजको हरितालिका तिजको दिनमा थोरै भए पनि आफ्ना कुराहरू, आफ्ना विचारहरू होइन, आफूलाई तिज मान्न मन लाग्छ लाग्दैन, तिज भन्ने पर्व यहाँलाई कस्तो लाग्छ, कसरी मनाउनुहुन्छ, खुसी लाग्छ अथवा रमाइलो लाग्छ अथवा होइन ठिकै लाग्छ, के कस्ता कुराहरू हुन्छ नि, हो त्यस्तो कुराहरू छ भने हामीसँग सेयर गर्न सक्नुहुन्छ है यहाँले। हिजो पनि मैले भनेको थिएँ भोलि कुराकानी गरौँला है, हामी फोन कल लिउँला नि त अनि चर्चा परिचर्चा गरौँला भनेर भनेको थिएँ, अनि मलाई लाग्यो अब सुरुवातमा पहिलो चरणमा पुरैदेखि फोन कल लिने हो कि हाफ एन आवर पुगेपछि अनि अर्को हाफ एन आवरसम्म लिने हो कि भनेर म यहाँ कन्फ्युज हुँदाहुँदै ल अब ठिक छ अब फोन कल लिनु पर्ला भने जस्तो लाग्यो। फोन फेरि अब गरिरहने प्रोग्राममा त आइरहेको हुन्छ किनकि श्रोताहरूलाई थाहा हुन्छ, तर नगरेको प्रोग्राममा फेरि त्यति थाहा नहुन पनि सक्छ। हामी हेरौँ तपाईँको फोन कलको हामी प्रतीक्षा गर्छौँ। आज पनि हामीलाई कल गर्न सक्नुहुन्छ, आज पनि तिजको कुराकानी गरौँ, हरितालिका तिजको व्रत कसरी बस्नुहुन्छ, यसको उद्देश्य के हो, राम्रो पक्ष नराम्रो पक्ष यस्ता चर्चा परिचर्चा गरौँ आज हामी है। 4001724 भ्यालीभित्रबाट र 4001728 भ्याली बाहिरबाट आउन सक्नुहुन्छ, आफ्ना मनको कुराहरू राख्न सक्नुहुन्छ, आफूले देखेका जानेका बुझेका कुराहरू भन्न सक्नुहुन्छ, वर्षौँदेखि तपाईँको घरमा कसरी तिज मनाउने परम्परा छ त त्यो कुरा भन्न सक्नुहुन्छ, आमाहरूले हजुरआमाहरूले कसरी मनाउनु भएको थियो अनि तिजको माहौलमा आफैलाई चाहिँ कस्तो लाग्छ होइन, यस्ता धेरै कुराहरू हुन्छन् नि त तिजको विषयमा। आउनुहोस् हामी सेयर गरौँ, कुराकानी गरौँ, कुराकानीले रमाइलो फिल दिन्छ, मैले मात्रै होइन अरूले पनि यस्तै यस्तै गर्दा रहेछन् भन्ने कुरा हुन्छ, तर निर्धक्क भएर आफ्ना कुराहरू राख्न सक्नु पर्यो होइन, डराउनु भएन, के भन्लान् कि कसो भन्लान् कि भन्नु भएन। मलाई नि श्रोता अब नर्मली आजको दिनमा सबैजना अब भनौँ न पानी पनि नपिकन व्रत बस्ने, अझ पहिला पहिलाको कुराकानी गर्नुहुन्छ भने त थुक पनि नलिलिकन व्रत बस्ने भन्ने थियो नि त, तर मलाई चाहिँ थुक नलिलिकन होइन तर आफूले सकुन्जेलसम्म भने पानी नपिकन बसौँ जस्तो चाहिँ लाग्छ। कोही साथी आउनु भएको छ, कुराकानी एकछिन कन्टिन्यू गर्छु है, को हुनुहुन्छ, नमस्ते हजुर, को बोल्नु भयो, ल हजुर पो आउनु भयो, महिला दिदी बहिनीहरू आउनु भनेको मैले त,
1: हजुर
0: महिला दिदी बहिनीहरू आउनु भनेको
1: हो र,
0: ल अब हजुरलाई त बाई बाई गरेँ मैले त है, सरी है।

0: बिदाको दिन मैले ठ्याक्कै एफएम गर्ने छु, तपाईँको स्वर ठ्याक्क सुनेछु।
1: ए ला हो र, अनि म त जहिले पनि आइपुग्छु नि त 10 बजे।
0: ए होइन, अब अफिस गर्छु अनि सन्डे पनि, पहिला त सन्डे पनि छुट्टी थियो, त्यसपछि बिचमा ग्याप पनि भयो, होइन बिमार भएर पनि बसियो घरमा, फेरि प्रोग्रामहरू सुने अनि फेरि ब्याक टु वर्क भएको थिएँ। सो सन्डे छुट्टी थिएन अनि सधैँ शनिबार सुन्थेँ, ल कुरा गर्न पाएको होइन भन्थेँ, अनि मेरो हस्बेन्डले खुब मिस गरेछ है तिमीलाई कुराकानी गर्न नपाएर भनेर मसँग जुटिरहनु हुन्थ्यो कि, सन्डे मिस गरिरहेको छु, कुनै दिन सन्डे बिदा हुन्छ होला नि भन्थ्यो, बिदा छैन मेरो चाहिँ। अनि आज चाहिँ ठ्याक्कै तिज फिमेलहरूलाई होलिडे छ होइन,
1: हजुर कस्तो रमाइलो, खुसी लाग्यो मलाई एकदम धेरै। अनुहारले मलाई तपाईँ चाहिँ आउनुहुन्छ भन्ने सोचेको थिइनँ कि मैले, नर्मली अब अरू हुन्छ नि अलि डिफ्रेन्ट श्रोताहरू आउनुहुन्छ जस्तो लागेको थियो। अनि ल ह्याप्पी तिज त्यसो भयो हाम्रो प्यारी विद्यालय, कहिले काहीँ कसो कसैलाई कस्तो धेरैसँग खोजिन्छ है, कुनै कुनै बेला बेसरी याद आउँछ कि कसै कसैको। मैले पनि हिजो आज त मैले सम्झिनँ, हिजो चाहिँ सम्झिरहेको थिएँ, विद्या कहाँ हराएको होला आजकल भइरहेको थियो मन मनै, तर मैले अनाउन्स चाहिँ गरिनँ। थ्याङ्क यू सो मच। अब हेल्थ कस्तो छ अहिले?
0: अहिले ठिक छ, ट्राभलहरू चाहिँ मैले गरेको छुइनँ, त्यो बाटोमा ग्रेङ्गलमा हुन्छ नि त अलिकति असर गर्ला भनेर, अरू त यहाँ काठमाडौँभित्र त अहिले काम गर्ने यताउता सबै गरिरहेको छु। तिज पनि मनाइयो साथीहरूसँग,
1: नेवार
0: कम्युनिटीको परे पनि अब तिज लागिसकेछ, पुरै त्यो व्रत त खासै बसिँदैन, पहिलादेखि म व्रत खासै बस्ने रुचाउने खालको चाहिँ होइन, व्रत बसेर म बिमार परेको थिएँ कि
1: एकचोटि,
0: त्यसपछि मलाई सानोमा त होइन आफ्टर म्यारिज मेरो सासूले व्रत बस भन्नुभयो, अनि म प्रेग्नेन्ट पनि थिएँ, व्रत बसेँ, त्यसपछि मलाई टाइफोइडै भयो कि, अनि एकदम डराएँ कि व्रत देखेर, अलिअलि खान्छु गर्नु सकेको त राम्रै हो होइन, रमाइलोसँग हिजो अफिसमा पनि सानो कार्यक्रम सानो दिनौ, एउटा सानो केक काटियो, एकछिन यसो हल्लियो साथीहरूसँग, अनि त्यसरी नै मनायो। यो फ्लडले गर्दाखेरि खासै
1: मनमा त्यस्तो धेरै उल्लास त छैन, तर पनि कन्टिन्यु गर्नु पर्यो हामीले होइन,
0: त्यही त बिस्तारी अब मुभ पनि हुनु पर्यो, गाडी
1: मात्र
0: लिएर बसेर पनि भएन होइन,
1: जे जस्तो भयो नि जिन्दगी रोकिँदैन नि त भनेरै अगाडि बढ्नु पर्यो अब सबैजना। तर मलाई चाहिँ यसपालिको तिज भने झन् राम्रो लाग्यो कि, किन भन्दाखेरि पहिला जस्तो झ्याइँ झुइँ एकदमै धेरै तडक भडक थियो हुन्थ्यो नि, त्यो भएन, सिम्पल साधारण तरिकाले आफ्नै आफ्नै घरमै आफ्नै क्लोज फ्रेन्डसँग मात्रै बस्नु भयो नि त, नत्र भने कहिले फुपूकोमा, कहिले मामाकोमा, कहिले फलाना साथीकोमा, कहिले अर्को साथीकोमा, कहिले काकाकोमा, यति धेरै के त्यो महिना दिनसम्म डरमा हिँड्दा हिँड्दा होइन, हामीलाई देख्दाखेरि पनि झिझो लाग्ने के, गर्ने मान्छेलाई पनि झिझो लाग्यो होला, तर बाध्यता पनि होला होइन, अब नेक्स्ट इयरदेखि यस्तै यस्तै भयो हुन्थ्यो जस्तो पनि लाग्यो कि मलाई, अब हेरौँ के कसो हुन्छ, तर धेरै तडक भएर चाहिँ नगर्ने कि।
0: हजुर, कोरमा मनाउनु नै राम्रो
1: हो, त्यही त्यही
0: रमाइलो पनि हुन्छ होइन, त्यो अब भनौँ न धेरै त्यो तडक भडक पनि भएन नि त, तर अब आफ्नो भनौँ न हाम्रो कल्चर हो यो होइन, अब यो काठमाडौँ हाम्रो मिक्स कम्युनिटी भइहाल्यो, अनि वी अल्सो एन्जॉय अब सँगै होइन बसेर, अब डरै भनेर स्पेसियल मैले केही पनि खाएको छैन, कसैले डर ल्याएर खुवाएकै होइन, छिमेकीकोमा यसो त्यो खाना नै जस्तो लाग्छ राइसै खुवाउनु दिनु भएको थियो लास्ट टाइम पनि भिजिट गरेको
1: थिएँ,
0: यसपटक चाहिँ हुन्छ, मेरो सिकी बस्दैछ, भर्खर खाना बसाल्दैछु म चाहिँ।
1: ओके ठिक छ, अलिकति ढिलो ढिलो नै खानु भन्ने हुन्छ। अनि अब हजुरलाई तिजको राम्रो र नराम्रो पक्ष के लाग्छ भन्नु त?
0: तिजको राम्रो पक्ष भनेको जस्तो भनौँ न, अब माइती गएर आफ्नो दुःख सुखको कुराहरू गर्ने भनिन्छ नि, आजकल त्यस्तो एकदम पहिला जस्तो दुःखै त कुरा गरिँदैन होला, किनभने सासूहरू पनि एजुकेटेड भइसकेको छ, अन्डरस्ट्यान्डिङमा आइसकेको छ, बुहारीहरू पनि एजुकेटेड छन् होइन, सो दे कोप इच अदर नि, अब पहिला पहिला चाहिँ अलिकति गाह्रो थियो होला माइती नपठाउने यस्तो कल्चर थियो होला होइन, जसले गर्दाखेरि अलिकति धेरै कुरा काटेकै देख्छु कि म, गीतमा त सासूकै कुरा काटेको, नन्दकै कुरा काटेको जस्तो देख्छु, तर अब स्लोली एजुकेसनले गर्दाखेरि पनि चेन्ज भएको छ, त्यस्तो नहोला जस्तो लाग्छ होइन, त्यस्तो छ भने पनि अब जस्तो आफू छोरी भएर आइयो त्यस्तै बुहारी पनि हो भन्ने हिसाबमा जानु पर्यो होइन, अनि

0: त्यो कल्चर हो, अगाडि त लैजानुपर्छ. अनि अब त्यो हस्बेन्डको लागि मात्र होइन कि, त्यो व्रत फास्टिङ भनेको आफ्नो हेल्थको लागि पनि हो. त्यो हिसाबले अलिक मोडर्न विचारमा पनि हामी जानुपर्छ, कन्टिन्यू पनि गर्ने. आजकल त हस्बेन्डहरू पनि बस्नुहुन्छ फास्टिङ, होइन, म त्यही देख्छु. सो एक अर्काको लागि हो
1: राम्रो तरिकाले लिए राम्रो छ, नराम्रो तरिकाले तडकबाट गरे नराम्रो पक्षहरू टन्नेछन् होइन. ल थ्याङ्क यू सो मच विद्या. अब आफू अल केही भन्नुहुन्छ तिजको सेरोफेरोमा, सम्पूर्ण आफ्नो साथीभाइलाई केही भन्नुहुन्छ?
0: हजुर, अवश्य पनि भन्न चाहन्छु. यो समयमा मेरो नजिककै साथीहरूको पनि कलिगहरू घरमा परेको भयो, होइन, भर्खर 13 दिन बिताएर बसेको साथीहरू पनि हुनुहुन्छ. सो त्यो फ्यामिली उहाँहरू सबैलाई, होइन, भनौँ न त्यो एउटा अब नराम्रो सपना हो जसलाई हामीले बिर्सेर अगाडि त हामीले बढ्नै पर्छ. वान स्टेप अगाडि चाहिँ बढौँ, होइन, आफ्नै कोसिस गरौँ, एकले अर्कालाई साथ दिएर अगाडि बढौँ. अब हात खुट्टा ख्याउनै पर्छ, खानै पर्छ, होइन, सेफ्टी अब होला, सेफ्टीको लागि भनेर कति प्रोजेक्टहरूले सपोर्ट गर्यो, तै पनि अब अगाडि बढ्नलाई त अब सास निकालेर अगाडि बढ्नै पर्छ. सो वी हेभ टु मुभ, होइन, अब भन्छ नि जहिले पनि प्रिपेयर्ड फर द बेस्ट रेडी फर द वर्स्ट भन्छ, यो कुरा सही सत्य हो, होइन. अब कोही कोहीको समयमा कसरी आउँछ, कसैको समयमा कसरी आउँछ, वी डोन्ट नो. त्यसैले त यो लाइफ हो, वी डोन्ट नो अबाउट टुमोरो, द्याट्स वाइ इट इज वन्डरफुल. इच डे वी हेभ टु सेलिब्रेट, होइन, अब भोलि के हुन्छ थाहा छैन. सो लास्ट डे जस्तो गरेर मनाउनु भन्छन्, होइन, काम पनि गर्नु पऱ्यो, मेहनत पनि गर्नु पऱ्यो, कोसिस पनि गर्नु पऱ्यो. त्यो विल हुन्छ त वेहरू आउँछ, होइन, मैले त्यही नै एक्सपिरियन्स गरेछु भनौँ. त्यो त्यसले गर्दाखेरि चाहिँ अगाडि बढ्नुहोस्. अनि कल्चरहरू त हामी एकअर्कालाई भेटेर रमाइलो गरेर मनाउने नै भयो, तर फर्स्ट तपाईँ नै स्वस्थ हुनु पऱ्यो, तपाईँ नै हेल्दी हुनु पऱ्यो, र अगाडि बढ्नु पऱ्यो. त्यही नै भन्न चाहेर ह्याप्पी टिज टु एभ्रीवन.
1: थ्याङ्क यू सो मच विद्या, बाइ बाइ. ओके बाइ. वेल यस बाई, हामीसँग हुनुहुन्छ विद्या श्रेष्ठजी. उहाँसँग हामीले कुराकानी गरिसकेका छौँ, हाम्रो रेगुलर लिसनर अफ मोस्ट वान्टेड. आज अनवेङली ट्युन गरे, ठ्याक्क फोन गर्नुहोस् भनेपछि उहाँको फोन आइपुग्यो, म पनि सरप्राइज भएँ. थ्याङ्क यू सो मच. अब अर्को साथी पनि सायद आउनुभएको छ, 4001724 भ्यालीभित्रबाट र 4001728 भ्याली बाहिरबाट आउन सक्नुहुन्छ. आज हामी तिजकै कुराकानी गर्छौँ. तिज कसरी मनाउनु हुँदैछ तपाईँको घर परिवारमा, तिज कस्तो लाग्छ यहाँलाई, तिजको राम्रो पक्ष के हो, नराम्रो पक्ष के हो. हामी आफ्नो आफ्नो विचार हुन्छ नि त, होइन, मेरो सोच एउटा हुनसक्छ, यहाँको सोच अर्को हुनसक्छ, हाम्रो सुरेन्द्र दाईको सोच अर्को हुनसक्छ, सबैका आफ्ना आफ्ना विचार छन् नि त. सबैले आफ्नो आफ्नो विचारहरू सेयर गर्दाखेरि एक तरिकाको यही फलानाले यसो भनेको थियो, त्यो पनि ठिकै हो जस्तो लाग्छ. नेक्स्ट टाइम हामीले आफूले आफूलाई अलिकति परिमार्जित गर्न सक्छौँ, होइन, धेरै कुराहरू हुन्छ नि त. आउनुहोस् बात गरौँ, को हुनुहुन्छ अर्को साथी, माथिर जान्छौँ. ए ओके, ब्रेक भने आउँ र दाई, होइन, ठिकै छ, ब्रेक गर्ने बेला भयो. ओके, ब्रेकमा जाने गर्नुभएको छ, हामी ब्रेकमा जान्छौँ. त्यो फोन नम्बर पनि भन्छु म, 4001724 र 4001728 आउनुहोला र कुराकानीमा जुट्नुहोला. तिजकै विषयमा हामी चर्चा परिचर्चा गर्नेछौँ. अहिलेको लागि ब्रेकमा जान्छौँ.

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुनी काठमाडौँ, टोल फ्री नम्बर 1-66-00-100-66।
1: आरबी कम्प्लेक्स,
2: आरबी कम्प्लेक्स,
1: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स,
2: सुपथ मूल्यमा
1: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स।
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स, पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: आर्टिस्ट अफ द मन्थ

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

0: यस, अर्को मिठी गीत तपाईँको लागि राखिसकेका छौँ हामीले. एउटा गीत भन्ने ठानेको अर्को गीत परेछ होइन, चुज गर्दाखेरि ठिकै छ, नो वरिज. वेल, गीत सँगसँगै स्वागत छ कार्यक्रम जीवन शैलीमा हुनुहुन्छ इमेज 9.9 आज पनि कल गर्न सक्नुहुन्छ भन्ने कुरा छ है. मोस्ट वान्टेड होइन यो जीवनशैली हो, तर आज हरितालिका तिज हो नि त, त्यसैले तिजको कुराकानी गरौँ. तिजका राम्रा नराम्रा पक्षहरूको बारेमा चर्चा गरौँ, तिज कसरी मनाउनुहुन्छ तपाईँले त्यो पनि कुराकानी गरौँ भन्ने सोच मेरो हो. यहाँलाई पनि आफ्ना कुराहरू राख्न मन लाग्छ, कुराकानी सेयर गर्न मन लाग्छ भने 4001724 र 4001728 आउन सक्नुहुन्छ, हामीसँग कुराकानीमा जुट्न सक्नुहुन्छ, आफ्ना कुराहरू राख्न सक्नुहुन्छ, बोल्ने कलाको अभ्यास गर्न सक्नुहुन्छ होइन. जति बोल्यो उति धेरै पर्फेक्ट हुन्छ नि त, त्यही भएर लाज शरमलाई छोडेर मजासँग कल गर्नुहोस्, कुराकानी गर्नुहोस्, आफ्नो कुरा राख्नुहोस्, किनकि एउटा प्लेटफर्म हो क्या. हामीले जति धेरै आफूलाई चेन्ज गराउँछौँ, जति धेरै आफ्ना कुराहरू राख्छौँ, त्यति धेरै नै हामी बोल्ड हुँदै जान्छौँ, त्यति धेरै नै हाम्रो कन्फिडेन्स पनि बढ्दै जान्छ नि त. यसैले सजिलो छ आज फोन लागिहाल्न पनि, किनकि लाइन अलिकति खाली नै छ. हामीले रेगुलर रूपमा यसमा फोन नलिने भएको भएर पनि फोन आइहाल्दैन, तर तपाईँलाई बोल्न मन लाग्छ भने इमेज 9.9 यो कार्यक्रम जीवनशैलीमा आज हामी तपाईँसँग कुराकानी गर्न चाहन्छौँ, तिजको विषयमा कल गर्न सक्नुहुन्छ है. अब तिजकै विषयमा कुराकानी गरिरहँदाखेरि भनौँ न, कहिलेकाहीँ हामीलाई तिजको राम्रो र नराम्रो पक्षको कुराकानी गर्दै जाँदाखेरि पहिला पहिलाको जुन थियो परिपाटी थियो, अघि हाम्रो विद्याजीले भने जस्तै गरेर दुःख थियो, अनि छोरीहरू माइतीमा गएर आफ्नो दुःखलाई बिसाउने, वर्षभरि कामको चेटारो दौडा दौड, सासूको हेपाई, सासूको दुर्व्यवहार, ससुराको पनि त्यस्तै होला, धेरै त सासूसँगै टक्कर हुन्थ्यो होइन. फेरि पहिला पहिलाका श्रीमानहरू कुराकानी नबुझ्ने पनि होइन, माया नगर्ने, माया गर्न नजानेका हुन् कि, त्यस्तै नै प्रकारको समाज थियो नो होइन, डोन्ट नो. बट त्यो उनीहरू मायाको लागि तर्पिने, आफ्नोपनको लागि तर्पिने, न्यानोपनको लागि तर्पिने, अनि त्यही भएर वर्षमा जब यसरी तिज आउँथ्यो त्यसपछि एकदमै हकानिएर आफ्नो माइती घरमा पुग्ने, आफ्नो आमालाई अँगालो मारेर रुने, आफ्नो दुःखहरू बिसाउने, अथवा दुःख बिसाउन नमिल्ने खालको कहिलेकाहीँ कन्डिसन हुन्छ नि त, आमाकै हेल्थ तलमाथि भएको हुनसक्छ, अथवा मेरै कुराहरू ल्याएर सुनाउँदा झन् धेरै गाह्रो हुनसक्छ कि बाबा आमालाई भनेर पनि छोरीछोरीले कति कुराहरू लुकाएका हुन्छन् नि त, डाइरेक्टली भनेका हुँदैनन्, र त्यही कुरालाई फेरि यता गीतको माध्यमबाट होइन, नाच्ने गाउने गीत, तिजका गीत गाएर रमाइलो गर्ने चलन थियो नि त. त्यो गीतमा, त्यो तिजका गीतहरूमा आफ्ना कथाहरू, आफ्ना व्यथाहरू चाहिँ निकालेर पोख्ने एउटा चलन थियो होइन, जुन एकदम राम्रो थियो एक तरिकाले, कहीँ बिसाउने थिएन नि त. अब अहिले जस्तो हात हातमा मोबाइल थिएन नि त त्यही बेला, होइन हुनु त, अहिले त के छ र, आफूलाई अत्यास लाग्यो भने, गाह्रो भयो भने यसो मोबाइलमा कता के हुन्छ त्यहाँ हेऱ्यो मजासँग होइन, भुल्यो एकछिन भए पनि हल्का महसुस गर्यो, अनि फेरि कहाँ कहाँ कता कताका साथीसँग पनि जुट्यो होइन. कति धेरै हुन्थ्यो नि त, एकछिनमा जोड्छु ल, कोही साथी आउनु भएको छ, म उहाँसँग कुराकानी गर्छु. नमस्ते, हेलो,
1: नमस्कार,
0: ह्याप्पी तिज को बोल्नु भयो, कहाँबाट?
1: टाढाबाट
0: मनको नजिकको मान्छे हो. कति टाढा, कति बाटो, कति नजिकको मान्छे. आज त हजुरसँग यसरी बोल्न पाइदो रहेछ नि, अनोइङली फोन लियो भने खाली भएको बेलामा फोन आउँदो रहेछ हजुरको है. अब म बेला बेलामा लिन्छु ल हजुरको लागि भए पनि. ल हजुरको शुभनामा हजुर आफैले भनिदिनु पर्यो.
1: मेरो नाम
0: नुतन भुषाल हो. फेरि कसरी नाम भनी भन्नुहुन्छ नि त फेरि श्रोताले. मुस्किल छ मलाई जिउन, मुस्किल छ हो, एकदम गाह्रो छ. अनि के छ हजुरको हाल खबर? ह्याप्पी तिज हजुरलाई, एकदमै धेरै तिजको शुभकामना.
1: अनि आज त गणेश भगवानको जन्मदिन पनि हो, गणेश चतुर्थी. अनि त्यसरी गणेश भगवानले रक्षा गरून्, सबैको मङ्गल हो.
0: चतुर्थी पनि आजै परेको छ र भोलि होला?
1: हो त, होइन आजै परेको छ,
0: आजै परेको छ, बेलुकाबाट
1: आजै परेको छ, त्यही भएर आज गणेश चतुर्थी पनि हो, भोलि चाहिँ पञ्चमी हो क्यारे.
0: पञ्चमीको दिनमा, ए ओके ओके, भोलि पञ्चमी छ, बेलुकातिरबाट गणेश चतुर्थी आइपुग्यो है. अनि के गर्नु हुँदैछ त हजुर, कसरी मनाउनु हुँदैछ त तिज?
1: म त अब बिहान उठेँ, नुहाइ धुवाइ गरेँ, पूजा गरेँ, अब अनि अब खाना साना खाएर नि काममा जाने तयार छु। आज अलिक ढिला गर्दैछु अनि किनभने अलि मेरो ब्लड टेस्ट पनि थियो रेगुलर चेकअपको लागि, त्यही भएर अलिकति ढिला गरेको भएर, अनि फोन रेडियो सुनिराखेको, फोन गर्न पाइने भनेको हल्ला खल्ला
0: सुनियो कस्तो रमाइलो लाग्यो मलाई त। ल उहाँ चाहिँ अब हाम्रो श्रोतालाई बताउँ, नूतन भूषाल त भन्नुभयो तर अहिले इजरायलबाट हुनुहुन्छ होइन, हामीलाई असाध्यै माया गर्ने, ताली मात्रै होइन गाली पनि दिने अझै माहिर या एक्ज्याक्टली मैले त्यही भन्दै थिएँ, माहिर हुनुहुन्छ झन् गाली दिन भनेर सोच्दै थिएँ है। तर यस्तो जसलाई धेरै माया गरिन्छ उसैलाई गाली पनि गरिन्छ कि, त्यो पनि हो नि फेरि होइन,
1: आफ्नो चिन्ता हुन्छ त्यो हुन्छ। अनि कसरी मनाइँदैछ, आज छुट्टीको दिन पनि रातो रानी भएर आएको छ है। अनि त्यहाँबाट एउटा कुरा चाहिँ यहीँबाट अन्यहरूबाट भने, मेरो बुहारी नानीलाई कति राम्री भएर बसेकी थियो, मलाई फोटो चाहियो भनेर भनेको छु, एकदमै आएको छ, एकदमै राम्रो देखेको छ, थ्याङ्क यू भनेको छ, बिग थ्याङ्क यू भनेको छ है रोहिणी मान्छेलाई पनि।
0: ओके ल ठिक छ, त्यसो भए म पनि धन्य भएँ होइन, हुन्छ ल हजुरलाई ह्याप्पी तिज। ए म त सोध्न बिर्सेछु नि, तिजको राम्रो र नराम्रो पक्ष हजुरलाई के लाग्छ त्यो भनौँ न त।
1: तिजको त सबै कुरा राम्रो लाग्छ, अहिले चाहिँ अलिकति भड्किलो देखाउने, देखावटी गर्ने, अनि हाम्रो गीतहरूमा पनि अलिकति उत्तृङ्खलता लिएर आउने, बिचमा चाहिँ अलिकति बढी थियो, अहिले अलिकति कम भएको जस्तो पनि भइरहेछ होइन। मान्छेहरूले चाहिँ त्यो दर खाने दिनलाई पनि एकदमै फेसनको रूपले हेर्ने, त्यो चाहिँ गलत हो, न त फेस्टिभल आई लभ इट, मलाई एकदमै मनपर्छ।
0: अब पानी खाने कि नखाने त नि आज,
1: म त पानी खाने हो नि, म त्यस्तो बोट बस्दिनँ नि, पानी नखाएर आफ्नो जिउलाई दुःख दिने मान्छे
0: हजुरको हजुरको यही जवाफ आउँछ भनेर मैले सम्झी सोधेको, पानी नखाइ नखाइ आफ्नो जिउलाई सास दिने काम कसैले पनि नगरौँ है,
1: त्यो धर्म होइन, त्यो भनेको धर्म होइन नि,
0: आफ्नो जिउलाई सास दिएन हो ल ठिक छ ल धन्यवाद।
1: बिरामी भयो भने के गर्ने, कसैले पनि त्यो नगर्नु होला, सब पूर्ण दिदी बहिनीले पानी खानुस्, नसक्यो भने फलफुल खानुस, दुध दही खानुस, सबै त्यो खानुस,
0: त्यति गर्दा पनि बलियो भइएन भने खिर पकाएर खानुस होइन त, धन्यवाद छ हजुरलाई फेरि पनि ह्याप्पी तिज है, बाई ओके बाई। सो स्विट है, केही त राम्रो भयो नि त, कहिले फोन लगाएर बोल्छु बोल्छु बोल्छु भन्दै बोल्न चाहँदा चाहँदै पनि बोल्न नपाएका मान्छेलाई यस्तरी कहिले काहीँ सरप्राइजली सरप्राइजिङली फोन कल लिनुपर्ने रहेछ, उहाँलाई एकदम राम्रो हुँदो रहेछ क्या। अर्को साथीले आउनु भएको छ र दाई के छ, यसो हेर्न सक्नुहुन्छ, धेरै फोन आउँदैन थाहा छ मलाई, तर ज जसलाई सिरियसली गफ गर्नु मन लाग्छ तिजको विषयमा उहाँहरू आउनुहुन्छ, कोही आइसक्नु भएको छ। नमस्ते हजुर, हेलो नमस्ते, फोन लाग्यो, उठ्यो उठ्यो कि उठिसक्यो, नमस्ते, ए बोल बोल्नु न बोल्नु यता हजुर,
2: गुड मर्निङ,
0: गुड मर्निङ को बोल्नु भयो,
2: हैप्पी तीज मैम,
0: थैंक यू सेम टु यू, को बोल्नु भयो, नमस्ते को बोल्नु भयो, ल सायद आई गेस माला, अनि कहिले काहीँ म पुनमसँग पनि झुक्किन्छु है, पुनमको र मालाको स्वर मलाई चाहिँ उस्तै उस्तै लाग्छ, दुईजना एकजना स्योर हो है मालै होला। एनिवे थ्याङ्क यू सो मच, फेरि कलमा जुट्न सक्नुहुन्छ यहाँ, हाम्रो फोन अहिले काटिएको छ, आइसक्नुभयो, टाइम छ र दाइ गफ गर्नको लागि, हामी अहिले एकछिनमा लिउँला नि त, दोस्रो चरणमा हामी अलिकति कुराकानी गर्छौँ, साढेसम्म हामीले लिने भनेका छौँ, साढे दसदेखि साढे एघार बजीसम्म, सो टु बी कन्टिन्यू, अहिलेको लागि हामी ब्रेकमा जान्छौँ, आई मिन यो टाइम चेन्जको ब्रेकमा जान्छौँ, त्यसपछि आइपुग्छौँ दोस्रो चरणमा, सुन्दै गर्नुहोला साथ दिँदै गर्नुहोला। झुमा झुमा रो

0: Image FM 97.9
1: जीवन शैली मात्र इमेज एफएम 97.9 मा।

नमस्कार, म प्रदीप कुमार मैनाली, सङ्ग अफ द विकमा शिवराज विश्वकर्माको स्वर, मेरो शब्द मेरै सङ्गीतमा राख्दैछु यो गीत।

0: नसक्ता भएर हरेसकै खानु देखेकै छ छाती दुखेकै छ छाती. सुन्नुभयो गीत शिवराज विश्वकर्माको स्वर रहेको छ, डाक्टर प्रदीप मैनालीको यसमा शब्द छ र उहाँको नै यसमा सङ्गीत रहेको छ. हाम्रो प्रोग्राममा राख्यौँ आज जीवनशैलीको यो पहिलो गीत जसलाई हामीले दोस्रो चरणमा पहिलो गीतको रूपमा लियौँ, सङ्गीतको रूपमा रहेको छ. यो हप्ताभरि विभिन्न समयमा विभिन्न कार्यक्रममा यहाँले सुन्न सक्नुहुन्छ है. अनि बताउन चाहन्छु म, यहाँहरू पनि श्रेष्ठ हुनुहुन्छ, सर्जक हुनुहुन्छ, सृजना गर्नुहुन्छ गीत सङ्गीतहरूको बजारमा, होइन स्टाब्लिस हुनु खोज्दै हुनुहुन्छ या स्टाब्लिस भइसक्नु भएको छ तर नयाँ क्रिएसन केही गर्नुभएको छ भने त्यसलाई हाम्रो इमेज 979 पठाइदिनु होला, ल्याइदिनु होला. हामी राख्छौँ र साथै सङ्गीत विकको रूपमा सेलेक्ट पनि सक्छ. त्यो एकदमै लकी पर्सन हो जस्तो लाग्छ है मलाई, किन भन्दाखेरि हप्तामै दिनमै चार चारचोटिसम्म बच्छ. इट्स नट ए जोक के, यो एकदमै राम्रो प्लेटफर्म मलाई लाग्छ. त्यसैले अल्छी ढिला नगरिकन आफ्नो सृजनाहरूलाई पठाउनु होला. हामी फोन कल लिँदैछौँ आज जीवनशैलीमा, किनकि तिजको हरितालिका दिन हो, मुख्य दिन हो आज. व्रत बस्ने, पानी नखाइकन व्रत बस्ने, पूजा गर्ने, शिवजीलाई राम्रो वरको लागि भनेर है हामीले पौराणिक कथा अनुसार सुने अनुसार अनम्यारिड हुनुहुन्छ भने राम्रो वर पाऊँ भनेर, म्यारिड हुनुहुन्छ भने आफ्नो श्रीमानको लामो आयु होस् भनेर व्रत बस्ने भनिन्छ. तर साँच्ची नै भन्नुपर्दाखेरि आफ्नै स्वास्थ्यको लागि पनि यो व्रत राम्रो छ होइन, किनकि हिजो टन्नै मात्रामा दरखानी भने खाइन्छ नि त, आज फास्ट बस्दाखेरि त्यसै राम्रो गर्छ, हेल्थ राम्रो हुन्छ अभियसली. यसै पनि हप्तामा एकचोटि फास्टिङ बस्नु राम्रो भनिन्छ, वर्षमा एकचोटि त बस्नै पऱ्यो नि त है. धेरै कुराहरू छन् हामी सेयर गर्दै जान्छौँ. कोही साथी त आइसक्नु भएको इसारा गर्नुहुँदैछ, ठिकै छ, हामीले फोन गर्नुहोस् भनिसकेपछि हामी फोन लिएर जान्छौँ. नमस्ते हजुर.
1: नमस्ते, गुड मर्निङ म्याम, ह्याप्पी
0: मर्निङ. आइपुग्नु भयो फेरि?
1: अरे अघि न कटिगो थियो फोन,
0: त्यही भने कटिहाल्यो नि, तर ठिकै भयो, त्यति बेला टाइम पनि सकिन सकिन लागेको थियो नि त, त्यही भएर
1: होला.
0: हजुरलाई अब अलिक धेरै गफ गर्न मन लाग्छ नि त, हाँसी हाँसी होइन, एकछिनमा कल गर है भने होला के त्यो समयले परिस्थितिले, होइन महादेवजीले शिव शम्भु हुनुहुन्छ नि त कैलाशपति. अरे लास्ट पनि हामी पनि भनिदिनु पर्यो हाम्रो सम्पूर्ण श्रोतालाई, मैले भन्न त अलि मिल्दैन नि त फेरि.
1: म माला केसी बोल्दैछु नेपाल तर्फबाट. सबै दिदी बहिनी जति पनि हाम्रो नारीहरू छन् नेपालका, सबै ब्युटिफुल वुमेन्सहरू सबैलाई ह्याप्पी तीज, राम्ररी मनाउनु होला. अनि आफ्नो के अरे आफ्नो अनुसार गच्छ अनुसार मात्रै गर्छु होला होइन. अब मैले यो लिन पाएन, यो मन नदुखाउने, जति छ त्यसमै ह्याप्पी भएर होइन सबै इन्जोय गर्नु होला, यही भन्न चाहन्छु. अनि अब के अरे अब पानी नखाए दिनभरि अब आफ्नो स्वास्थ्य ठिक छैन होइन, अनि पानी खाएको छैन त्यस्तो नगर्नु होला है. हेल्थ इज वेल्थ होइन, अनि पहिला जानै त जहान होइन, अनि त्यही भएर आफ्नो हेल्थको पनि हेल्थको पनि केयर ख्याल राख्नु होला भन्न चाहन्छु. अनि खुब रमाइलो गर्नु होला नेपालभरिको सबै मिन्सहरू भने म पनि अब जान लाग्छु म्याम, 22 गएर यसो नाचगान गरेर
0: आइहालौँ. होइन अलिकति भनौँ न, उता मुलको मान्छे बस्नुहुन्छ कि हुन्न भनेर मलाई अघि तपाईँ आएर काटिनु भयो नि, त्यही बेला सोच्दै थिएँ फेरि फोन आउँछ कि आउँदैन, त्यो क्वेसन सोध्नु पर्ने थियो मैले भन्ने भइरहेको थियो.
1: अरे म्याम छ नि त, हामी यताकै यहीँबाट उता गएको हो नि म्याम.
0: ए ओके ओके, पहिला यताको पछि उता गएको अनि फेरि यता आएको.
1: मामुहरू मामुहरू
0: जन्मिनु भयो, त्यसपछि फेरि यतै आइपुग्नु भयो होइन,
1: फेरि कोही यता के हो त दाई भाउ सबै उता, अनि हामी कोही यहाँ कोही फेरि बाहिर अमेरिका भयो त है, जहाँ जहाँ दाना पानी लेख्छ वहीँ पहुँच्यो
0: हो कि हो, त्यही होला कहाँ कहाँ लेखेछ आफ्नो दाना पानी खानको लागि बस्नको लागि त्यही हो कि है. ठिक छ, एकदम धेरै ह्याप्पी तिज. अनि तिजको एकदमै मालालाई राम्रो लाग्ने कुरा के हो, नराम्रो लाग्ने कुरा के हो, पक्ष भन्छ नि, नराम्रो साइड र गुड साइड र ब्याड साइड भनिन्छ नि, के हो?
1: ए गुड साइड त मलाई यसको के अरे महादेवजीको पूजा गर्न एकदमै मतलब सबैले कति श्रद्धा भक्तिले गर्छ नि, त्यो मलाई एकदमै मनपर्छ. इन्डियामा यति गर्छ नि, यहाँ चाहिँ बहुत ज्यादा मनपर्छ है, कति मनले गर्छन् होइन. अनि नराम्रो कुरा चाहिँ अब भ्याइ नभ्याइ ऊ गरेर होइन आफ्नो नदेखाइ ओभर देखाउँछन्, त्यो मलाई मनपर्छ. जति छ त्यसमा ह्याप्पी हुनुहोस् न होइन, ओभर किन देखाउनेहरूलाई होइन. अब छैन पैसा डरको लागि ओहो पार्टी साटी यता यो नगर्नु होला, जति स्वयं पिउनु होइन, अरूलाई पनि त्यसै टिच गर्ने मेरो त इच्छा, मैले त्यही भएन कि गाडचाने यो छ गुडचाने, मलाई गुडचाने पूजा गर्न एकदम मनपर्छ म्याम मलाई, अनि एकदमै रमाइलो लाग्छ, अनि सबै आज सबै आफ्नो रातो साडी लगाएर यता उता गरेर है आफ्नो श्रीमानको लागि आफ्नो श्रीमान छन् भने बच्चाहरूको लागि म त आफ्नो बेबीजहरूलाई पनि एकदमै भगवान्जीलाई भन्छु भगवान्जी मेरो दुइटा बच्चालाई एकदमै एकदमै हजुरको आशीर्वाद दिनु है भाइ हात्ती हो भाइ सब सम्हाल्ने वाले भक्ति
0: सही हो सही हो है नानान छ नन्ना बच्चा हो म मलाई सम्हाल्ने हजुरले भन्नु पर्यो होइन आज के खाने प्लान छ कि नखाने प्लान छ कसरी बस्नुहुन्छ व्रत?
1: ए आज मैले खाँदैन म पहिलादेखि नै हाम्रो आमाले देहरादुनमा माझीले सिकाउनु भयो त्यो त्यही याद छ कि सानोदेखि नै नखाने बेलुका भए पनि बत्ती बाल्ने अनि बल्ल पानी सानी खाने अनि फलफुल बल्ल खाने अनि यहाँ पनि श्रीमान विदेश हुँदा बेलामा अनि फोन गर्थे मैले पूजा गरिसकेँ 4 बजेतिर बेलुका अब के गर्ने यहाँ हुने बेला त जहिले पनि खुट्टा धुने यताउता गर्ने गर्थ्यौँ तर जल त खाँदै यसो फर्मिलिटी हुन्छ यस्तो पूजा गरिदिन्छ राम्रो लाग्थ्यो मलाई होइन अरूले पनि मनाएको थियो मैले नै यति चाहिँ गर्नुपर्छ होइन एक दिवसको लागि हो नि है अनि उहाँ विदेश हुने बेलामा पनि फोन गर्थेँ बाबा अब यति बोलिसक्यो अब के गर्ने ल ल ल त्यो खाउन मैले नै नि अघि अघि होइन बेलुका भनेर पर्मिसन दिएर बल्ल बेलुका पानी खान्थ्यौँ कि
0: त्यस्तो
1: आज पनि त्यही गर्छु म्याम बेलुका पत्ती बाल्छु अनि बल्ल
0: त्यसो
1: म्याम हजुरलाई पनि खुब ह्याप्पी तिज है
0: एकदमै खुब धन्यवाद छ अनि खुब ह्याप्पी तिज हजुरलाई राम्रो होस् शिवजीले प्रत्येक पाइलामा साथ दिउन् भगवान हुनुहुन्छ हाँ भगवान्माथि भरोसा राखौँ सब राम्रो हुन्छ होइन हुनु पनि हुन्छ भगवान्माथि भरोसा राखेपछि हुनु पर्ने हुन्छ छैन भने चाहिँ राम्रो हुँदैन हो हो
1: मेरो भगवान छ नि सबैलाई म त ज्ञानै कहिले के जाममा पर्दा ओ माय गॉड अब कहिले कहिले अब अनि मैले ओ हनुमानजीले सबै बाटो खोलिदिनु भयो जाने बित्तिकै जाम खुल्यो मैले ओ देख हनुमानजी ओ माला अगेले न हटा हटा अनि बाइक हो जाममा पर्नु मिल्दै मिल्दैन कि ठ्याक्क खोल्दै ल ल जानु जानु भन्छु है त्यति बेला मलाई के लाग्छ ए हनुमानजी है भैया बोल रहे चल चल तु अगर ढिलो पनि पुग्यो भने केही त्यसो नराम्रो छैन होला ढिलो पुगेँ केही राम्रोको लागि होला जल्दी पुगेँ कहीँ कुछ अरू हो क्या त त्यसले गर्दा पनि म यो एकदम भगवान्लाई एकदम मान्ने कि मैले पोजिटिभ हुनुपर्छ होइन त्यो नेगेटिभ नजानु बाइचान्स केही
0: अब यस्तो केही कुनै कुरा हुन लेखेको छ भने त्यो जसरी नै भइछाड्छ होइन त्यो नहुन्जेलसम्म चाहिँ हामी पोजिटिभै हौ राम्रै नै आशा गरौँ राम्रै नै हुन्छ भनौँ राम्रोको लागि नै प्रे गरौँ प्रार्थना गरौँ क्या के हजुर हामी तिजको गीत मात्रै बजाउँछौँ सुन्नुहोस् है त थ्याङ्क यू ह्याप्पी तिज टु यु टु सम्पूर्ण श्रोतालाई पनि फेरि पनि वान मोर टाइम हाम्रो दोस्रो चरणमा पनि एकदमै धेरै ह्याप्पी तिज है तिजको धेरै धेरै शुभकामना छ खुसी रहनुहोस् सुखी रहनुहोस् राम्रा पक्षलाई बढाउँदै लैजानुहोस् तिजको नराम्रा पक्षलाई घटाउँदै लैजानुहोस् अनावश्यक देखासिखी गर्ने बानी छ भने त्यसलाई घटाउनुहोस् कहिलेकाहीँ महिलाहरू यति धेरै देखासिखी गर्नुहुन्छ अर्काको पछाडि लाग्नुहुन्छ ठुला बडाले हुने खानेले कसरी गरे कसरी मनाए तिज के लाए के खाए त्यसको पछाडि लाग्नुहुन्छ आफू पनि चिन्तित हुनुहुन्छ आफू पनि एकदमै स्याड भएर बस्नुहुन्छ आफ्नो श्रीमानलाई पनि धेरै सकस दिनुहुन्छ पीडा दिनुहुन्छ कोही कोही महिलाहरू मैले देखेको छु एकदमै मलाई पनि यस्तो चिज चाहियो मलाई पनि उस्तो चिज चाहियो ए भएन भने घरमै नआइजा अथवा म आउँदिनँ होइन यस्तोसम्म भनेको पनि मैले सुनेको छु देखेको छु होइन केही मान्छेहरू मेरो नजरमा टक्क आइपुग्नु भएको छ त्यस्तो नगरौँ होइन सिम्पल तरिकाले अति नै धेरै साधारण तरिकाले आफूसँग जे छ जस्तो छ त्यही चिजबिजहरू लुगाहरू लगाएर तिनै गरगहनाहरू लगाएर जस्तो प्रकारको सक्नुहुन्छ त्यस्तै नै खाएर तपाईँले भनौँ न आधा लिटरै घिउ हालेर खाना खाए पनि उयो हो तपाईँलाई त्यसले नपच्ने गाह्रो हुने हुनसक्छ त्यही ठाउँमा 2 चम्चा घिउ राखेर मजासँग भुटेर खानुभयो भने मिठो मानेर खानुभयो भने त्यसले तपाईँलाई शरीरलाई एकदम राम्रो गर्छ क्या कुनै पनि कुरालाई तपाईँले कसरी इन्टेक गर्नुहुन्छ भनेको कसरी लिनुहुन्छ त्यस्तै नै प्रभाव पार्छ आफ्नो शरीरलाई हरेक कुरालाई सकारात्मक तरिकाले लिनुहोस् र सकारात्मक तरिकाले ग्रहण गर्नुहोस् त्यही चिज थोरै घिउ राखेको थोरै होइन मासु दुई टुक्रा मासुले पनि तपाईँलाई तृप्त गर्छ, तर त्यही कुरालाई नकारात्मक तरिकाले लिनुभएको छ, असन्तोषी तरिकाले लिनुभएको छ भने टन्नै चिजबिजहरू एक केजी मासु नै तपाईँको भागमा राख्यो भने पनि पूर्ण हुँदैन, तपाईँ अपूर्ण हुनुहुन्छ, तपाईँलाई प्राप्त हुँदैन, तपाईँलाई तृप्ति हुँदैन। साँच्चीकै सो बी पोजिटिभ है। सरल तरिकाले तिजलाई मनाऊ, आफू र आफ्नो परिवारलाई दुःख दिने, पीडा दिने, सकस दिने काम नगरौँ, यसले गाह्रो गर्छ। कति धेरै श्रीमानहरू फ्रस्ट्रेसनमा गएर सुसाइड गरेका केसहरू हामीले देखेका छौँ नि, हेर्दाखेरि त राम्रो छ कि छ र भन्ने हुन्छ, तर कतिवटा कुराहरू घर परिवारको बिना कामको दबावले आफूले चाहिने भन्दा गच्छेभन्दा बढीको त्यो होइन डिमान्डले गर्दाखेरि पनि उहाँलाई एकदम शास्ति भएको देखेका छौँ। सो प्लिज एकदम ख्याल गर्नुहोस्, यो कुरा भन्न हामीले ढिला भयो होला, हुन त पहिला पनि भनेको हो होइन, तिज आउँदा आउँदै गर्ने बेलामा फेरि एकचोटि भने नेक्स्ट इयरको लागि काम लाग्ला नि त। म्याम कलमा जुट्न सक्नुहुन्छ, हामी 11:30 तपाईँसँग गफ गफ गर्न चाहन्छौँ, एक घन्टाको टाइम दिएका छौँ 10:30 साढे 11 बजेसम्म 4001724 र 4001728 हामीसँग कुराकानीमा जुट्न सक्नुहुन्छ। अहिलेको लागि तिजको रहर आइसक्यो नि त, त्यसैले तिजको लहर आयो बढीलाई तपाईँको लागि हाम्रो कार्यक्रम जीवन शैलीमा यो गीत तिजको विशेष शुभकामना भन्दै

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुनी काठमाडौँ, टोल फ्री नम्बर 1-600-100-100-6।
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग हो।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: आर्टिस्ट अफ द मन्थ.

गीत संगीत साहित्यको यात्रामा म आबद्ध भइसकेपछि मैले थुप्रै वरिष्ठ गीतकार, साहित्यकार, संगीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरे, त्यसले मलाई एउटा गीत संगीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत संगीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो, त्यसले म मेरो जीवनलाई धेरै महत्त्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत संगीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन झम्का भेट, यसलाई मैले महत्त्वपूर्ण लिएको छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

अलराइट यस, अर्को मिठो गीत तपाईँको लागि तिजसँग सम्बन्धित गीत। माइती टाढा भएपछि, परदेशमा आफू भइसकेपछि, अथवा होइन भनौँ न आफ्नो जुन नजिकको माइती दाजुभाइहरू हुन्छ, आफ्नो आमा हुनुहुन्छ, आफ्नो बुवा हुनुहुन्छ, उहाँहरू आफूदेखि टाढा भइसकेपछि र सँगै गएर रमाइलो गर्न नपाएपछि अलिकति खल्लो खल्लो न्यास्रो न्यास्रो त लाग्छ हामी सबैजनालाई। त्यस्तै नै खालको गीत तपाईँको लागि राख्यौँ हामीले यहाँ हाम्रो इमेज एफएम 979 को हाम्रो प्रस्तुतिमा। जुन गीत थियो परदेशीको तिज, परदेशको तिज भनेको परदेशीकै हुन्छ हुनको लागि होइन, र पनि कोसिस गर्नुहोस् हामी त्यहीँ छौँ, छेउमै छौँ, आफ्नो दाजुभाइ दिदी बहिनी माइतीहरू मावलाहरू छेउमै हुनुहुन्छ भनेर जो जो साथमा हुनुहुन्छ उहाँसँग नै रमाइलो गर्ने कोसिस गर्नुहोस्। आफ्टरअल आफ्नो मनको खुसी एकदमै धेरै ठुलो छ, मनको खुसीले गर्दाखेरि तपाईँलाई तनलाई, तपाईँको तनलाई जाँगरिलो बनाउँछ, फुर्तिलो बनाउँछ, स्वस्थ बनाउँछ। सो मनलाई सधैँभरि खुसी राख्ने कोसिस गर्नुहोला है। यो गीत नूतन भुषाल जो अघि हामीलाई कल गर्नुभएको थियो नि, उहाँ टाढाबाट इजरायलबाट उहाँले नै लेख्नु भएको हो। अहिले तिजको गीत उहाँको थिएन, निकाल्नु भएको छ, शान्ति श्री परियाले गाउनु भएको छ, जसमा दीपक राज विश्वकर्माजीले यसलाई सङ्गीत गर्नुभएको छ, कम्पोज गर्नुभएको छ भनिहालेँ मैले, हाम्रो नूतन दीले लेख्नु भएको छ। लाइ नूतन दीजी जी भनेर छ है, नूतन दी बधाई छ एकदम धेरै। हजुरको यो राम्रो रहेछ गीत, मैले पनि फर्स्ट टाइमै सुनेको आज, हुन त अस्ति कहिले कुराकानी गर्नुभएको थियो, गीत छ नि भन्नुहुँदै थियो, अस्ति नै त गीत खासै बजाइहालौँ जस्तो थिएन नि त, माहौल त्यस्तै थियो, रमाइला गीतहरू तिजका गीतहरू आयो भनेर नबनाऊ जस्तो खालको अवस्था थियो। अब तिजकै दिनमा त बजाउनु पऱ्यो होइन, र लकीली आज जुन मेन तिजको दिन हो, हरितालिका तिजको दिन, हामीले बजाउन पायौँ, सुन्न पायौँ।

आइहाल्ने भयो, आइहाल्नु होला, होइन भने हामीसँग टन्नै छन्। जस्तो तिजको गीत सङ्गीतकै कुराकानी गर्दाखेरि पहिला पहिलाको समयमा थियो, एकदम धेरै होइन दुःख पीडा पीर व्यथाका कुराकानी हुन्थे, दुःख पनि त्यस्तै नै हुन्थ्यो नि भैया। म बिहान 4 बजे उठेदेखि लिएर अझ 3 बजे उठेदेखि लिएर होइन घर लिपपोत यताउता सरसफाइ भयो, पानी बोक्नको लागि टाढा कहाँ कहाँ कुवामा जानुपर्ने होइन, कहाँबाट पानी बोकेर लिएर आऊ, 2-3 खेप पानी लिएर आयो राख्यो, त्यसपछि घाँस काट्न गयो, भकारा फाल्यो, भैँसी धुने होइन, अनि घाँस काट्न जाने, लिएर आउने, त्यसपछि खाना पकाउने, खाना दिने, जेठो माडो गर्ने, फेरि मेलापात जाने, ओ माई गड, मेलापातबाट आएर फेरि किचनमा छिरेर भान्सामा छिरेर फेरि त्यही पकवानका कुराकानी हुन्छन्, खायो, जेठो माडो गर्यो, रातमा सुत्ने बेलामा एकैछिन छुस्स सुत्न पाएको हुँदैन, फेरि बिहान भइसक्छ, कति गाह्रो थियो होला भनौँ न होइन। पहिलाको लेखित आजकल धेरै नै सुख छ एक तरिकाले हेर्ने हो भने होइन, तर फेरि अर्को तरिकाले हेर्ने हो भने पहिलाको त्यो एक सुरको काम त थियो नि, अहिलेको महिलाहरूले त झन् धेरै दौडा दौड्छ नि भने जस्तो पनि हुन्छ, उता किचनतिर घरतिर भ्याउनु पनि परेको छ, अनि यता अफिसतिर पनि दौडिनु परेको छ, किन भन्नु त दुनियाँले के खाएँ के लाएँ भनेर हेर्नु पनि परेको छ। पहिला त हुन्थेन नि त, एउटै साडी तिजमा हुन्थ्यो, त्यो एउटै साडीले 10 वर्षसम्म पनि मजाले तिज जान्थ्यो। हामीले कहीँ भेट्यौँ त सानसानो बेलामा हामीले हाम्रो होइन मम्मीहरू, हाम्रो मम्मीहरू, हाम्रो भाउजूहरूले हरेक वर्ष साडी फेरेको देख्यौँ त, देखेन हुने त हाम्रो काकीहरूले होइन, देखेन हुने त। तर अहिले हेर्नुहोस् त, अस्ति भर्खरै त्यो नयाँ वर्षमा लगाएको साडी लगाउनु हुँदैन अहिले तिजमा, आज तिजमा लगाएको साडी फेरि दसैँमा लगाउनु हुँदैन, अथवा भोलि पनि लगाउनु हुँदैन, अचम्मको छ। अहिले त्यस्ता त्यस्ता कुराको तनाव, त्यस्ता त्यस्ता कुराको टेन्सन भनौँ न, त्यो आफैले उब्जाएको टेन्सन हो यो अहिले छ, तर पहिलाको टेन्सन भने अर्कै थियो, कामको चटारो, बोझ, हेपाई, नगर्ने महिलाहरूलाई नगर्ने, हेप्ने त के होस् र, तैँले के गराएछस् र भन्ने, तर उनै बिना घरबार केही चल्दैन, माखो मर्दैन, त्यस्तो अवस्था पनि थियो पहिला पहिला। त्यसैले ती कुरालाई बिसाउने गरिन्थ्यो तिजका गीतहरू गाएर, आजको दिनमा निराहार व्रत बसेर माइतीमा गएर टन्नै खाएर फेरि बुवा आमाले पनि बल्ल बल्ल आएकी छोरी भनेर मिठो खाना खुवाउनुहुन्थ्यो। घरमा त त्यही हो नि, सबैले खाइसकेर अलिकति रगो खाने भन्ने हुन्थ्यो अरे होइन, हामीले त देखेनौँ, हामीले भोग्नु पनि भनेन, तर त्यस्तै हुन्थ्यो अरे। अनि खाना नदिएर, भात नदिएर ढिँडो दिने अथवा मकैको च्याख्लाहरू दिने त्यस्तो पनि हुन्थ्यो अरे होइन, अनि आफ्नो छोरी चेलीलाई मिठो गरेर खुवाएर अनि त्यो खाएकोलाई अब पचाउनको लागि होला सायद, अब व्रत बस्नको लागि भुल्न पऱ्यो, नाचगान हुने, निराहार व्रत बस्ने आजको दिन थियो। यो पुरानो कला हो, संस्कृति हो, यसलाई हामीले कन्टिन्यू गर्नु पनि हुन्छ, गर्नुहोस् तर आफ्नो स्वास्थ्यको ख्याल गरेर है ल। अब बाँकी कुरा एकछिनमा गरौँला है। सुन्दाई कहाँ हुनुहुन्छ, कता हुनुहुन्छ, हामी चाहिँ अर्को एउटा गीततिर जानुपर्ने बेला भएको छ, फेरि पनि हाम्रो कार्यक्रम सुन्दै रहनु भएको छ इमेजिन 979 हामी 24 घन्टा हर्पल तपाईँसँग बसेर तपाईँका कुराकानी गरिरहेका छौँ, तपाईँसँग चर्चा परिचर्चा हामी गरिरहेका छौँ। आज भने तिजको विशेष दिन रहेको छ, तिजकै कुराकानी हामी गरिरहेका छौँ। अहिलेको लागि अर्को एउटा गीत सुनौ, यो मिठो गीत तपाईँको लागि हाम्रो कार्यक्रम जीवन शैलीमा तिजको गीत नै रहेको छ, सुनौ इमेज एफएम 979 कार्यक्रम जीवन शैलीमा।

0: www.sumisu.net.nb.
1: RB Complex.
2: RB Complex.
1: Gurastariya branded videshi saman ko lagi. RB Complex.
2: Supat mulyama.
1: Sportswear, casual wear, party wear, gift items, home appliances, ra aru thuprai saman ka lagi. RB Complex.
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न सपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट्स।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सिपिभीसी र पिपिआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: जीवन शैली मात्र इमेज एफएम 97.9 मा

हजुर, यस आयो तिजैको लहर अर्को मिटी गीत तपाईँको लागि तिजसँग सम्बन्धित गीत हामी राख्दैछौँ. आज तिजको दिनै छ, तिजकै गीत बजाउनु पर्यो नि होइन, नत्र श्रोताहरूले फेरि ढाङ्ग्रो ठोकेर लगाउनु होला मलाई. एनिवे, हाम्रो कार्यक्रममा हुनुहुन्छ, सुन्दै रहनुभएको छ जीवनशैली. सोमबारको दिन हो यो. सोमबारको बसाइमा हामी कुराकानी गर्छौँ विभिन्न प्रकारका होइन, लाइफस्टाइलका कुराकानी हुन्छन्, यता उता हुन्छन्, अनि गीत सङ्गीत अलिकति फास्ट बिटको गीत सङ्गीत हामी राख्छौँ. तर आज तिज भएको बरु तिजको गीत सङ्गीतहरू, तिजका कुराकानीहरू चल्दैछन्. अघि तपाईँ गफका पनि गऱ्यौँ हामीले, तपाईँलाई तिज कस्तो लाग्छ, कसरी मनाउनुहुन्छ, राम्रो नराम्रो पक्षहरू के हुन् भनेर पनि चर्चा परिचर्चा गऱ्यौँ. अनि यता हामीले फ्यान पेजमा पनि पोस्ट राखेको छौँ है, श्रोता देख्नेहरूले त कतिजनाले देखिसक्नु भयो होला, कमेन्ट पनि गरिसक्नु भएको छ. नदेख्नेहरूलाई म बताउन चाहन्छु, धेरै समय त छैन, आइहाल्यो भने हामी सरल नाम लिन सक्छौँ नि त. र त्यही क्रममा अब तिजको दरखाना त गइसक्नु भयो, तिजको उपवास पनि आज बस्नुहुँदैछ, नाचगान मजासँग गर्नुहुँदैछ विभिन्न ठाउँमा. यता पशुपतितिर भयाव भिड छ, यति धेरै डरलाग्दो भिड छ कि कुरै नगर्नुहोस् है, मान्छे कति धेरै भिड छ, कति मजासँग बस्न सक्नुहुन्छ भन्ने पनि लाग्छ. तर आफू पनि बसिन्छ फेरि बस्नको लागि होइन, बस्दिनँ है, जहिलेसम्म बस्छु तहिलेसम्म बस्छु है प्रभु भन्ने भन्छु म चाहिँ पर्सनली होइन. त्यो म अब भरेसम्म ज्यान गए खाँदिनँ भन्ने चाहिँ मेरो कहिले पनि हुँदैन. भगवान् नसिपछि अब हजुर त भगवान् नै हो क्या, र म जहिलेसम्म सक्छु तहिलेसम्म नखाइ बस्छु, सकिनँ भने खान्छु है, माफ गर्नु होला है भन्ने भन्छु. अनि उहाँले मान्नु भएको छ. हिजो सुजितासँग कुरा भएको थियो नि त हाम्रो, त्यस्तै गरिकन. एन्ड अर्को भनेको अब जो जति जहाँ जहाँ पुग्नुभयो माइतीतिर, अस्तिको दिन हामीले नराम्रो घटना सुन्यौँ नि त, एकजना महिला जो आफ्नो माइती जानु हुँदै थियो दर खानको लागि होइन, उहाँको भदाली नआउनु भएको रहेछ, क्या भदाली नआउनु भएको रहेछ, भदालसँग बाइकमा बसेर जानु हुँदै रहेछ. तर त्यो बाइकको चक्कामा उहाँको सल अड्किएर अनि त्यसपछि उहाँलाई घाँटीमा नाक्क पारेर बाइकबाट खसालेर उहाँको अन द स्पट डेथ हुन पुगेको थियो. त्यो घटना हामीलाई सुन्दाखेरि कस्तो नमजा लाग्यो, डर लाग्यो मलाई होइन. यहाँहरूलाई फेरि एकचोटि म रिक्वेस्ट गर्न चाहन्छु कि ख्याल गर्नुहोला, जब पनि कुर्ता सुरुवाल लगाएर बस्नुहुन्छ अथवा साडी लगाएर बस्नुहुन्छ बाइकमा पछाडिपट्टि बस्दाखेरि, एकदमै ख्याल गर्नुहोस् तपाईँको सल लत्रिएर पाखुराको चक्कामा पुगेको छ कि, बेरिएको छ कि, बेरिन थालेको छ कि, अथवा कुर्ताकै लामो लामो यो अम्ब्रेला खालको कुर्ताहरू हुन्छ नि, त्यो पनि पुग्न सक्छ. ख्याल गर्नुहोला, साडीको त कुरै नगरौँ, झन् धेरै रिस्क छ होइन, साडी पनि त्यस्तै हुनसक्छ. एकदमै विचार गरेर बाइकमा बसौँ, किनकि डेस्टिनेसन टाढा हुँदाखेरि तपाईँ एक त थाक्नु भएको हुनसक्छ, यता हुनसक्छ, र अर्को भनेको त्यसरी नजानिँदो तरिकाले त्यो तपाईँको सल तपाईँको साडीको सपकाहरू बिस्तारै बिस्तारै बाइकको चक्कामा घुम्दै घुम्दै घुम्दै जाँदाखेरि तपाईँको घाँटीमा नाक्क पारेर घाँटी अट्याएर तपाईँलाई खसाल्ने लडाउने र अन्त त्यसपट डेथ हुने चान्सेस धेरै हदसम्म हुँदो रहेछ. एकदमै विचार गरौँ, पहिला पहिलामा ख्याल गर्दै अगाडि बढ्नुपर्ने हुन्छ होइन. र आजकल फेरि के छ, धेरैजसो महिलाहरूले टिसर्ट सुरुवाल प्यान्ट सुरुवाल लगाउनु थाल्नु भएको छ नि त सजिलोको लागि, अनि कहिले काहीँ यसरी कुर्ता सुरुवाल साडी लगाएर हिँड्दाखेरि त्यो अलिकति अनकन्सियस हुने क्या, अलिकति याद नहुने भनेको हिका नरहने, अनि त्यसैले पनि यस्तो घटनाहरू भइरहेका छन्, ख्याल गर्नुहोला. र वरपर मलाई पहिला पहिला काठमाडौँ जब पनि हामी आएका थियौँ त्यो बेलामा अलिकति सल तल झुन्ने बित्तिकै पनि सबैजना मान्छेले ए सल झुन्डियो सल झुन्डे भनेर भनिदिनुहुन्थ्यो क्या, यिनीहरूलाई के चासो होला जस्तो लाग्थ्यो कि, अब यस्तो घटना सुनेको थिएन नि त, यिनीहरूलाई के चासो होला जस्तो लाग्थ्यो साँच्ची नै, तर चासो हुने भन्ने रहेछ. सो हामीले पनि अरूको त्यस्तो देखेका छौँ भने भनिदिइहालौँ, ख्याल गर्ने गरिदिइहालौँ, तपाईँको सल झुन्ड्या छ, तपाईँको कुर्ता त्यहाँ खस्न लागेको छ, पाखुरामा पस्न लागेको छ, विचार गर्नुहोस् भनेर भनौँ, र बस्ने मान्छेले चपक्क समातेर चपक्क बाँधेर बसौँ. स्वस्थ रहनको लागि तपाईँ एकदमै ठाउँ ठाउँमा भनौँ न सजग पनि हुनुपर्ने हुन्छ, सजगता आफैले गर्नुपर्ने हुन्छ. यता मैले फ्यान पेजमा पोस्ट राखेको थिएँ चटक्क परेको साडी र ब्लाउज अनि पोते लगाएको फोटो छ, यहाँ हेर्नुभयो होला सायद धेरैजनाले. लेखेको छु, धेरै त त्यस्तो छैन, ह्याप्पी तिज डियर गर्जियस गर्ल्स एन्ड बोइज भनेको छु. अब केटा मान्छेहरूको तिज नभए पनि त उहाँको दिदी बहिनी श्रीमतीले तिज भव्य मनाउनुहुन्छ नि त, उहाँलाई पनि त लाग्छ नि होइन, आजकल त फेरि तिनीसँगै म पनि व्रत बस्छु नि त भन्नुहुन्छ केटा मान्छेहरू, कस्तो ज्ञानी हुनुभएको छ. सो उहाँलाई पनि ह्याप्पी तिज भनेको छु. हरितालिका तिजको एकदम धेरै धेरै शुभकामना छ, धेरै माया छ है तपाईँलाई, तिज मनपर्छ कि नै भनेको भन्नुपर्छ कि नै भएको रहेछ. अनि फोन गरेर कुराकानी जुट्नुहोस्, तिजको राम्रो र नराम्रो पक्षको विषयमा कुरा गर्नुहोस् न ल भनेको थिएँ, धेरैजनाले कुरा गर्नुभयो, थ्याङ्क यू सो मच. मेसेजहरू आएको रहेछ, म सर नाम बताउन चाहन्छु, सबैले ह्याप्पी तिज ह्याप्पी तिज मात्रै भन्नुभएको छ. बसन्त राई हुनुहुन्छ, त्यस्तै सुमन सिंह सुवाल हुनुहुन्छ, अर्को साथी हामीसँग हुनुहुन्छ, सुमनजी भइसक्यो, युवराज आले मगर हुनुहुन्छ, उहाँले पनि ह्याप्पी तिज भन्नुभएको छ. सुमिता सुनि
सन्दिता श्रेष्ठ हुनुहुन्छ, त्यसै गरी नानु निर्मला शाह हुनुहुन्छ, उहाँले पनि ह्याप्पी तिज भन्नुभएको छ, बिमला भुजेल त्यस्तै ललिता बानिया हुनुहुन्छ, अनि अर्को साथी हुनुहुन्छ हामीसँग ह्याप्पी तिज भन्ने बान्तवा जेनो हुनुहुन्छ, त्यस्तै गरी सृजना तामाङ हुनुहुन्छ, कल्पना साम्पाङ पनि हुनुहुन्छ, अनि राजेन्द्र ओझा हुनुहुन्छ ह्याप्पी तिज भन्नुभएको छ, जयता नूतन रुचाल दिदीले कति राम्री बहिनी भन्नुभएको रहेछ, अलि लामो भएर मैले डिफ्रेन्ट भएर रिड गरेँ है, तिजको मङ्गलमय शुभकामना भन्ने भन्नुभएको छ भने, अर्को साथी हामीसँग हुनुहुन्छ अनिल बस्नेत हुनुहुन्छ, लेख्नुहुन्छ उहाँले हामीलाई नमस्ते पठाउनु भएको छ, उहाँले चाहिँ अन्जु बराल दाहाल बराल हुनुहुन्छ, लेख्नुहुन्छ हरितालिका तिजको धेरै धेरै शुभकामना छ प्यारी भन्ने भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच, सेम टु यु, अनि पुनम र अञ्जित हुनुहुन्छ हरि ह्याप्पी हरितालिका तिज पारुमा भन्ने भन्नुभएको रहेछ, थ्याङ्क यू, अनि त्यस्तै गरिकन राज हुनुहुन्छ उहाँ हजुरलाई छ भने भन्नुभएको रहेछ, अनि शुभकामना भुवनजी हुनुहुन्छ, रमेश शाहले पनि ह्याप्पी तिज भन्ने भन्नुभएको छ, उमेश वेङ्गी पनि हुनुहुन्छ ह्याप्पी तिज भन्ने, अनि अर्को देवेन किशोर अन्जालले डिफ्रेन्ट मेसेज लेख्नु भएको छ, के लेख्नु भएको छ रिड गर्छु ल, लेख्नुहुन्छ हरितालिका तिजको हार्दिक शुभकामना, तिजको पाउन अवसरले सबै आमा दिदी बहिनीहरूको जीवनमा सुख शान्ति र समृद्धि ल्याओस् र हरेक नारीले आफ्नो जीवनमा खुसी आत्मसम्मान स्वतन्त्रता र सफलता प्राप्त गरून्, तिजको उमङ्ग सधैँ मौलिकता र आत्मीयतासँगै अघि बढिरहोस्, सबैको जीवनमा अझ धेरै प्रेम सद्भाव अनि खुसी ल्याओस्, हरितालिका तिज सबैको जय होस्, देवेन किशोर अन्जान दोहा कतार भन्ने भन्नुभएको छ, थ्याङ्क यू सो मच मिठो राम्रो लामो मेसेजको लागि, र काल धर्मराज पनि हुनुहुन्छ लेख्नु भएको छ, अलि पनि डिफ्रेन्ट छ उहाँको पनि, नेपाली नारीहरूको मानचाड हरितालिका तिजको अवसरमा आमा दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु, ढकाल धर्मराज हाल दुबईबाट भन्ने भन्नुभएको छ, त्यस्तै गरी गङ्गा प्रधान हुनुहुन्छ अनि जास्मिन महर्सन हुनुहुन्छ, सबैजनाले ह्याप्पी तिज भन्ने भन्नुभएको छ, ल त ब्याकग्राउन्डमा मिठो गीत पनि उठिरहेको छ चिटिक्कै भाछ छोरी, आज त सबैजना चिटिक्कै परेर रातो टिका लगाएर गाजल लगाएर होइन राम्रो लुगा लगाएर चट्ट परेर हिँड्नु हुँदैछ, मन्दिरतिर धाउनु हुँदैछ, पूजा अर्चनामा व्यस्त हुनुहुन्छ, सबैजना चट्ट पर्नुहोस्, सधैँभरि खुसी रहनुहोस्, भगवान्ले तपाईँको सुनुन्, तपाईँको जीवनमा सुख शान्ति उन्नति प्रगति आओस्, सधैँभरि मस्त रहनुहोस्, है त यो भन्दै सुन्नुभएकोमा धन्यवाद, फोन गर्नुहुने साथीलाई धन्यवाद, मेसेज गर्ने साथीलाई धन्यवाद, सुरेन्द्र दाई हजुरलाई पनि धन्यवाद, अनि मलाई पनि धन्यवाद भन्दै फेरि वान मोर टाइम ह्याप्पी तिज भन्दै बिदा हुन्छु, पारू नमस्ते।

0: स्टुडियो टाइम अहिले 12 बजेको छ।
1: यलेस क्यापिटल
2: समृद्धिको लक्ष्यमा सँगै
3: महालक्ष्मी विकास बैंक सबल बैंक सफल सहकार्य
4: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोड इन्सुरेन्स युनाइटेड बाई ट्रस्ट
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई प्रभु इन्स्योरेन्स
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
6: नेशनल लाइफ इन्स्योरेन्स कम्पनी
7: लक्ष्मी सनराइज बैंक लक्ष्यमा सँगसँगै
8: मञ्जुश्री फाइनान्स
9: बिहाइन्ड योर ह्याप्पीनेस
3: इमेज समाचारको साथमा

नमस्कार, इमेज समाचारमा स्वागत छ। म कृति रिजाल। सुरुमा मुख्य समाचार। आज हरितालिका तीज पर्व मनाइँदै हिन्दू महिलाहरू निर्जला व्रत बस्दै पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको विशेष खुइचो। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67औं स्मृति दिवस आज नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक देवकोटा स्मृति दिवस मनाउने। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज सकिँदै काभ्रेको पनौतीमा जारी बैठकले साँझ प्रतिवेदन पठाउँदै युक्रेन र पोल्यान्डको सीमा नजिकै एउटा रेलमाथि रुसको ड्रोन हमला। रेल स्टेशनमै रहेका बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन सुरक्षित। र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित। तालिकामा आर्सेनल र सिटीको समान 12 अङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: समाचार अब विस्तारमा। भाद्र शुक्ल तृतीयका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयमा व्रत बसी शिव पार्वतीको पूजा उपासना गरीमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बस्ने तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ। संस्कृत भाषाका हरित र आलिका दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ, जसमा हरित शब्दको अर्थ हरण गरिएको र आलिका शब्दको अर्थ साथी भन्ने हुन्छ। निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्। सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम हुन्छ। तीजका अवसरमा राजधानीको पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको उल्लेख्य भेट लागेको छ। पशुपतिनाथमा आज बिहान 3 बजेदेखि नै सबै ढोका खोलिएका छन्। तीजको अवसरमा आज साँझ 108 सुते बत्ती प्रज्वलन गरी चन्द्रमाको पूजा गर्ने परम्परा पनि छ। यसैबीच आजै भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थी पनि मनाइँदैछ। भगवान गणेशको जन्मदिनका रूपमा मनाइने यस पर्वमा शुभ कार्यको सुरुवात अघि गणेशको पूजा गर्ने परम्परा छ। गणेशलाई विभिन्न परिकार, समय बजी तथा फलफुल अर्पण गरी पूजा आराधना गरिँदैछ। तीज र गणेश चतुर्थीले परिवार तथा समाजमा सुख, शान्ति, सद्भाव र समृद्धि ल्याओस् भन्ने कामना गरिएको छ। हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य शिविर सञ्चालन गरेको छ। दर्शन गर्न आउनेहरूका लागि सशस्त्र प्रहरीले पिउने पानीको समेत व्यवस्था गरिरहेको छ। मन्दिर परिसरमा नेपाल एफएफ अस्पताल बलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्स सहितको मेडिकल टिम परिचालन भएको छ। यसै गरी प्रधान कार्यालयबाट खानेपानीको लागि ट्याङ्कर सहितको टोली पनि रातिदेखि नै खटिएको छ। पासुप क्षेत्रमा आज सशस्त्र प्रहरीले 800 जनशक्तिको परिचालन गरेको जनाएको छ। आज बिहान 2 बजेबाट नै मन्दिर परिसरमा दर्शनार्थीको व्यवस्थापन, शान्ति सुरक्षा, स्वास्थ्य लगायतका लागि सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पशुपति क्षेत्रको राम मन्दिर नजिक बागमती नदी किनारमा गोताखुर सहितको उद्धार टोली समेत तयारी अवस्थामा राखिएको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। सशस्त्रले सूक्ष्म निगरानीका लागि मन्दिर परिसर र वरिपरिको क्षेत्रमा सादा पोसाकमा समेत व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक देवकोटा स्मृति दिवस मनाउन लागेको हो। यस अवसरमा मैतीदेव स्थित महाकवि देवकोटा संग्रहालयमा महाकवि देवकोटा मित्र यथार्थ विषयक गोष्ठी आयोजना हुँदैछ। विक्रम सम्बत 1966 साल कार्तिक 27 गते जन्मिनुभएका देवकोटाको 2016 साल भदौ 29 गते निधन भएको थियो। मुनामदन, शाकुन्तल र पागल जस्ता कालजयी कृतिका स्रष्टा देवकोटाले नेपाली साहित्यलाई आधुनिक महाकाव्यको उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिनुभएको छ। मानवतावाद, प्रकृति प्रेम र क्रान्ति चेतना उहाँका रचनाका प्रमुख विशेषता हुन्। चरम आर्थिक अभाव र पारिवारिक वियोगबीच पनि निरन्तर साहित्य सिर्जना गर्नुभएका देवकोटालाई नेपाली साहित्यका अद्वितीय प्रतिभाका रूपमा स्मरण गरिन्छ। उहाँ जन्मेको दिनलाई लक्ष्मी जयन्तीको रूपमा मनाउने गरिएको छ। नेपालमा आज राष्ट्रिय बाल दिवस मनाइँदैछ। नेपालले बाल अधिकार सम्बन्धी महासन्धि सन् 1990 सेप्टेम्बर 14 अनुमोदन गरेको दिनको स्मरणमा हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ। बालबालिकाको बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने तथा आफ्नो विचार व्यक्त गर्दै नीति निर्माण र सामाजिक गतिविधिमा अर्थपूर्ण सहभागिता जनाउन पाउने अधिकारलाई बाल अधिकारका रूपमा लिइन्छ। संयुक्त राष्ट्रसङ्घले सन् 1989 नोभेम्बर 20 बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको थियो। सोही अनुरूप नेपालले पनि उक्त महासन्धि अनुमोदन गर्दै बाल अधिकार संरक्षणप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको हो। पछिल्लो समय बाल अधिकारका विषयलाई नेपालको संविधान र कानूनमा समेत समेटिएको छ। बाल अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्दै बालबालिकाको सुरक्षित, सम्मानजनक र समान अवसरयुक्त भविष्य सुनिश्चित गर्नुपर्नेमा सरकारवालाले जोड दिएका छन्। बाल दिवसको अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरिएका छन्। पोटेकुसी बाढीमा परि ज्यान गुमाएका मध्ये हालसम्म 1392 जनाको शव फेला परेको छ। बाढीपछि अझै 4,099 जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार 542 पुरुष, 336 महिला र 514 आंशिक शव फेला परेका छन्। फेला परेका शवमध्ये पहिचान भएका 103 जनाको शव आफन्तलाई बुझाइएको छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार सम्पर्कविहीन हुनेमा 2,907 जना नेपाली पुरुष र 572 महिला छन्। यस्तै 272 विदेशी पुरुष र 328 विदेशी महिला पनि सम्पर्कविहीन छन्। बाढीपछि हालसम्म 9,287 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिमध्ये 2,781 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ। सम्पर्कविहीन व्यक्तिको पहिचान र फेला परेका शवको शनाखतका लागि डिएनए परीक्षणलाई प्राथमिकता दिएको छ। फोर्टेकुसी बाढीपछि खोजी तथा उद्धारको काम अहिले पनि जारी छ। बेपत्ताको खोजी, शवको पहिचान र व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन्। कतिपय जलविद्युत आयोजनाको सुरुङ तथा पावर हाउसमा अहिले पनि उद्धारको प्रयास भइरहेको छ। इमेज समाचारमा एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। थादिङको कृष्णभीरमा त्रिशुलीको बाढीले बगाएको सडक 10 दिनपछि एकतर्फी सञ्चालनमा, सडकको भारवहन क्षमता सन्तोषजनक र बागमती प्रदेशका सबै सरकारी भवनको बीमा गरिने, गत वर्ष भएको जेएनजी आन्दोलन जस्तो विध्वंसबाट हुने क्षति कम गर्ने प्रयास।
2: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
3: किन राजेश जी?
2: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सम्म लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिक ठाक।
4: आरबी कम्प्लेक्स गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स
5: सुपथ मूल्यमा
4: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स
5: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
4: आरबी कम्प्लेक्स पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट।
6: आरामदायी बसाई, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट।
1: अब बाँकी समाचार। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आवासीय बैठक आज सकिँदैछ। काभ्रेको पनौतीस्थित वल्थली रिसोर्टमा जारी बैठकमा कार्यदल संयोजक रामबहादुर थापा पादल र सदस्य सचिव शङ्कर पोखरेलले तयार पारेका छुट्टा छुट्टै प्रतिवेदनलाई एकीकृत गर्ने विषयमा छलफल भइरहेको छ। पोखरेलको मस्यौदाप्रति असहमति जनाउँदै थापाले काउन्टर प्रतिवेदन तयार पारेपछि कार्यदलभित्र मतभेद देखिएको थियो। पार्टी पुनर्गठनबारे थापा वर्तमान नेतृत्वलाई मात्र दोष दिएर हटाउन नहुने पक्षमा छन् भने पोखरेल कार्यकर्ताको भावना अनुसार आवश्यक परे वर्तमान नेतृत्वलाई विदाई गर्नुपर्ने पक्षमा छन्। यद्यपि दुवै धारणा समेटेर साझा प्रतिवेदन बनाउने सहमति भएको बताइएको छ। बैठक आज बेलुकासम्म सक्ने तयारी छ। तराई मधेसका जिल्लामा आज चन्द्रमाको पूजा गरी चौर चन्द्र अर्थात् चौरचन पर्व मनाइँदैछ। छठपछिको महत्त्वपूर्ण पर्वका रूपमा लिने चौर चन्द्रमा व्रतालुहरू दिनभर उपवास बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ। सूर्यास्तपछि घर आँगन गोबरले लिपेर चामलको पिठोबाट आकर्षक अरिपन बनाइन्छ। अरिपनमा पूजाका सामग्री राखेर गणेश र चन्द्रमाको पूजा गरिन्छ। माटोका नयाँ भाँडामा दही, केरा, मिठाई, खिर, पुरी तथा विभिन्न परिकार चढाउने चलन छ। पूजापछि गणेश र चन्द्रमा सम्बन्धी धार्मिक कथा सुन्ने परम्परा पनि रहेको छ। व्रतालुहरूले चन्द्रमालाई अर्घ्य दिएपछि पूजामा चढाइएका प्रसाद ग्रहण गर्ने तथा आफन्त र इष्टमित्रलाई बाँड्ने गर्दछन्। परिवारको सुख समृद्धि र मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण यो पर्व विशेष श्रद्धाका साथ मनाइन्छ। मधेसका जिल्लामा विशेष उल्लासका साथ मनाइने यो पर्व भारतको केही राज्यमा समेत प्रचलित रहेको छ। अब आर्थिक समाचार। थादिङको कृष्णभीरमा त्रिशुलीको बाढीले बगाएको सडक 10 दिनपछि एकतर्फी सञ्चालनमा आएको छ। बाढीले पुरै बगाएको सडक खुलाउन नयाँ ट्र्याक खोलिएको हो। हिजो अपरान्न अड्किएका ग्यास पुलेर तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई पास गराइएको सडक विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। बाढीले बगाएको सडकभन्दा माथिल्लो भाग काटेर सडक निर्माण गरिएको हो। डाइभर्सन सडक सञ्चालन गर्नुअघि थादिङका प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाको टोलीले डाइभर्सन सडकको निरीक्षण गरेका थिए। सडक एकतर्फी सञ्चालन गर्नुअघि हिजै अपरान्न ग्यासका खाली बुलेट गुडाएर सडकको भार वहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो। सडकको कुनातर्फ नालीको काम बाँकी रहेकाले अहिले दुईतर्फी सञ्चालन गर्न नमिलेको पनि महानिर्देशक जयसीले बताउनुभयो। सडकको ग्रेड मिलाउने र ग्राभेल गर्ने काम पनि चलिरहेको छ। त्यसका लागि 2 बुलडोजर प्रयोग गरिएको छ। सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम पनि जारी रहेको सडक विभागले जनाएको छ। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशका सबै सरकारी कार्यालयका भवनको बिमा गर्ने भएको छ। गत वर्षको जेएनजी आन्दोलनका क्रममा सरकारी संरचनामा ठूलो क्षति पुगेपछि भविष्यमा यस्ता जोखिमबाट हुने आर्थिक भार कम गर्न सरकारले सबै सरकारी भवनको बिमा गर्न बजेट समेत विनियोजन गरेको हो। बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वर चन्द्र मरहट्टाका अनुसार चालु आर्थिक वर्षदेखि प्रदेश सरकारका सम्पूर्ण सरकारी कार्यालयका भवनको बिमा गर्ने योजना अघि बढाइएको छ। गत वर्ष जेएनजी आन्दोलनका क्रममा प्रदेश सरकारका 26 कार्यालयका 60 भवनमा क्षति पुगेको थियो। प्रदेश सरकारको तथ्याङ्क अनुसार भौतिक पूर्वाधारतर्फ मात्रै 57,40,00,000 रुपियाँ बराबरको क्षति भएको थियो। सवारी साधन र जिन्सी सामग्री समेत जोड्दा कुल क्षति करिब 1,10,00,000,000 रुपियाँ पुगेको थियो। इमेज समाचारमा पुनः एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। सुरक्षा जोखिम बढेको भन्दै चीनको राजधानी बेजिङमा ड्रोन उडाउन प्रतिबन्ध। निजी रूपमा ड्रोन भण्डारण गर्न र सहरभित्र ल्याउन नपाइने। र यस वर्षको युएस ओपन टेनिसको उपाधि जर्मनीका एलेक्जेन्डर भेरेभलाई, फाइनलमा अमेरिकाका बेन सेल्टन 3-1 सेटमा पराजित।
3: साउजी, यो सामान प्याक गरिदिनुस् न।
7: आसस ल लिनुस्
3: प्लिज। नो प्लास्टिक, मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के। क्युआर दिनुहोस् न, पे गरौँ।
7: हस्, थ्याङ्क यू।
3: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने। म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
7: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
3: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाटै खाता खुल्छ, अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
7: गजब भइरहेछ त।
3: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ, यो पो झन् गजब छ त।
7: वाउ, कस्तो राम्रो।
3: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौँ, जिम्मेवार बनौ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।
1: अब अन्तर्राष्ट्रिय समाचार। रुसले युक्रेन पोल्यान्ड सीमा नजिकै रेलमाथि ड्रोन हमला गरेको छ। युक्रेनको याहुदिन क्षेत्रमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि कुनै मानवीय क्षति भने भएको छैन। यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमण हुन केही समय अघि पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसनसहित युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरू सोही रेलमार्ग हुँदै अर्को रेलमा पोल्यान्डतर्फ गएका थिए। युक्रेनले ड्रोनले कूटनीतिक रेललाई समेत निशाना बनाएको हुन सक्ने आशंका गरेको छ। आक्रमण पोल्यान्डको सीमाबाट करिब 2 मात्र टाढा भएको बताइएको छ। घटनापछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आपतकालीन बैठक बोलाउनु भएको छ। युक्रेनले थप हवाई सुरक्षा र रुसमाथि कडा प्रतिबन्धको माग गरेको छ। चीनको राजधानी बेजिङले ड्रोन सम्बन्धी नियम थप कडा बनाएको छ। नयाँ नियम अनुसार आगामी नोभेम्बर 15 बेजिङको सम्पूर्ण प्रशासनिक क्षेत्रलाई ड्रोनका लागि नियन्त्रित हवाई क्षेत्र घोषणा गरिएको छ। यो नियम लागू भएपछि निजी रूपमा ड्रोन उडाउन मात्र नभई ड्रोन राख्न, भण्डारण गर्न र सहरभित्र ल्याउन समेत प्रतिबन्ध लाग्नेछ। सुरक्षा, विपद व्यवस्थापन, अनुसन्धान, कृषि तथा खेलकुद जस्ता स्वीकृत प्रयोजनमा भने ड्रोनलाई विशेष अनुमति दिइनेछ। पहिले नै ड्रोन भएका नागरिकलाई बिक्री गर्न वा सरकारी संकलन केन्द्रमा बुझाउन आर्थिक प्रोत्साहन समेत दिइएको छ। अब खेल समाचार।

0: इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई 1-0 पराजित गरेको छ। गैराती म्यान्चेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको म्यान्चेस्टर डर्बीमा सिटीले साङ्ग्रो जित निकालेको हो। 10 खेलाडीमा सीमित सिटीका लागि अर्लिङ हालेन्डले खेलको 60 मिनटमा निर्णायक गोल गरे। फिल फोर्डेले युनाइटेडका ब्रुनो फर्नान्डेजमाथि फाउल गरेपछि पहिलो हाफमै रातो कार्ड पाएपछि सिटी 10 जनामा समेटिएको थियो। युनाइटेडले खेलमा दबाव बनाए पनि गोल गर्न सकेन। हाल्यान्डको गोल अफसाइड देखिए पनि बिएआरमा लामो जाँचपछि गोललाई मान्यता दिएको थियो। जितसँगै सिटी लिगको शीर्ष स्थानमा आर्सेनलसँग अङ्क बराबरी गर्न सफल भएको छ भने युनाइटेड 13 स्थानमा छ। 4 खेलबाट सिटी र आर्सेनलको समान 12 अङ्क रहेको छ। यस वर्षको युएस ओपन टेनिसको उपाधि जर्मनीका अलेक्जेन्डर फेरेभले जितेका छन्। फाइनलमा अमेरिकी खेलाडी बेन सिल्टनलाई 3-1 सेटमा हराउँदै फेरेभले युएस ओपनको उपाधि जितेका हुन्। फेरेभले फाइनलमा सिल्टनलाई 6-3, 7-6, 5-7 र 6-2 सेटमा पराजित गरे। जितसँगै 29 वर्षीय फेरेभले यो वर्ष फ्रेन्च ओपनपछि दोस्रो ग्रान्डस्लाम उपाधि जितेका छन्। अमेरिकी खेलाडी सिल्टन भने सन् 2003 पछि युएस ओपन पुरुष एकल उपाधि जित्दै पहिलो अमेरिकी बन्ने अवसरबाट चुकेका छन्। 24,000+ दर्शकबीच खेलेको फाइनलमा फेरेभले आफ्नो अनुभव र सन्तुलनको आधारमा बाजी मारे। यसपटक युएस ओपनको महिला एकलतर्फको उपाधि एरिना रिबाकिनाले जितेकी छन्। फाइनलमा बेलारुसकी साबिक विजेता खेलाडी एरिना साभालेन्कालाई 2-1 सेटमा हराउँदै कजाकिस्तानकी रिबाकिनाले उपाधि जितेकी हुन्। अब मौसम सम्बन्धी जानकारी।
1: हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। आज देशभर सामान्यतया बदली रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा अन्य केही हिमाली भूभागमा मेघगर्जन सहित वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाड़ी तथा तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी र कर्णालीका पहाड़ी भूभाग तथा बागमती गण्डकी र लुम्बिनीका पहाड़ी र तराई क्षेत्रमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज सूर्योदय बिहान 5:42 भयो भने सूर्यास्त साँझ 6:15 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

अब अन्त्यमा मुख्य समाचार पुनः एकपटक। आज हरितालिका तीज पर्व मनाइँदै हिन्दू महिलाहरू निर्जला व्रत बस्दै पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको विशेष खोइचो। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 औं स्मृति दिवस आज। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक देवकोटा स्मृति दिवस मनाउने। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज सकिँदै काभ्रेको पनौतीमा जारी बैठकले साँझ प्रतिवेदन बनाउँदै युक्रेन र पोल्यान्डको सीमा नजिकै एउटा रेलमाथि रुसको ड्रोन हमला। रेल स्टेशनमै रहेका बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सन सुरक्षित। र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित। तालिकामा आर्सेनल र सिटीको समान 12 अङ्क।

अन्तर्राष्ट्रिय स्तरको हेलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हेलटेकको सीपीभीसी र पीपीआर पाइप हेलटेक फिट एन्ड फर्गेट आर्टिस्ट अफ द मन्थ

जब म 60 वर्ष पुग्दाखेरि चाहिँ एउटा तपाईँको जीवनको अटोबायोग्राफी लेख्छु भनेर मैले सोचेको थिएँ। त्यति बेला मैले निकाल्छु भनेर मैले पूर्ण रूपमा लेखिसकेको छु, करिब 400 पेजको मेरो अटोबायोग्राफी छ। त्यो चाहिँ अब प्रकाशन गर्नुपर्ने हो, तर अब अहिले लेखेर कम्प्लिट बनाएको छु। त्यसलाई अझ केही ढिलो गरेर, सृजनाहरू हतारमा भन्दा पनि केही ढिलो गरेर, केही छैन, अब लेखिसके, अब यसलाई निकाल्नु छ भन्ने हिसाबले यो 60 वर्षको डायमन्ड जुबली भन्दो रहेछ, त्यो प्रसङ्गमा चाहिँ मैले यो किताब तयार पारेको छु। यो पनि एउटा मलाई चाहिँ मेरो जीवनको एकदम ऐतिहासिक र महत्त्वपूर्ण क्षण भन्ने मैले सोचेको छु। जीवन वास्तवमा म्याथमेटिकल्ली गणना मात्रै नभएर हाम्रो कर्मसँग चाहिँ जोडिएको एउटा महत्त्वपूर्ण यो उपहार हो। त्यसबाट यसलाई हामीले कसरी सेलिब्रेसन गर्नुपर्छ भन्ने कुरो चाहिँ मैले थोर बहुत अनुभूत गरेको छु। त्यो मेरो अटोबायोग्राफी चाँडै नै यो बजारमा ल्याउनेछु। दर्शक श्रोताहरूले तपाईँ त्यसमा अवश्य पनि मेरा सम्पूर्ण जीवनका दुःख सुखका पाटाहरूलाई पढ्नु पाउनुहुनेछ। त्यो कुराले चाहिँ म यसलाई पनि मेरो जीवनको महत्त्वपूर्ण पल नै भनेर सम्झिन्छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

0: स्टुडियो टाइम अहिले एक बजेको छ।
1: आर्टिस्ट अफ द मन्थ

गीत संगीत साहित्यको यात्रामा म आबद्ध भइसकेपछि मैले थुप्रै वरिष्ठ गीतकार साहित्यकार संगीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरे त्यसले मलाई एउटा गीत संगीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत संगीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो त्यसले म मेरो जीवनलाई धेरै महत्त्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत संगीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन झम्का भेट यसलाई मैले महत्त्वपूर्ण लिएको छु।

नमस्कार अनि धेरै धेरै हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण साथीहरूलाई कार्यक्रम उकाली ओह्रालीमा। आज तिज विशेष रहेको छ, व्रत बस्ने दिन। विशेष गरी आज शिवजीको आराधना गरिन्छ, सँगसँगै पार्वती माताको पनि आराधना गरिन्छ। र आज तिजको दिनको यहाँहरू सम्पूर्ण नेपाली चेलीबेटीलाई धेरै धेरै शुभकामना भन्दै यो हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो संस्कारलाई जगेर्ना गर्दै भनौँ, होइन, जोगाउँदै अगाडि बढौँ। आजको दिन हामी मजाका तिजका भाकाहरू राख्नेछौँ र साथीहरूले पनि तिजका भाकाहरूमा मजाले नाच्नुहुनेछ भन्ने आशा गरेका छौँ। र आजको बसाइमा हामी फोनमा कुराकानी गर्दैनौँ साथीहरू। आजको दिनमा धेरै बोलिरहनु पर्दाखेरि अब व्रत बसेको मान्छेलाई पनि भोक लाग्छ, अनि जो जसले फोन गर्नुहुन्छ उहाँहरूलाई पनि कहाँ कहाँ कतिपय शिवालयहरूमा गएर होइन बिहान बिहानै दर्शन गरेर लामो समय बिताउनु पनि भएको होला। अहिले त चोक चोकमा पनि मजाले मादल सादल बजाएर दिदीबहिनीहरू नाचि पनि रहनु भएको होला। त्यही भएर व्यस्त भएको दिनमा साथीहरूलाई नाच्नै दिउँ, रमाउनै दिउँ भन्दै हामीले पनि फोन लाइनमा कुराकानी गर्ने प्रयत्न गरेनौँ। त्यसैले तपाईँहरूको लागि मिठा मिठा भाका राख्नेछौँ, अनि मिठा मिठा भाका सँगसँगै तपाईँ पनि नाच्नुहोला, हामी पनि नाच्नेछौँ भन्दै तपाईँहरूलाई स्वागत गर्दै पहिलो भाका राख्छौँ। त्यसपछि तपाईँको साथमा पुनः आउनेछौँ।

हजुर, पहिलो नम्बरको भाका राखिसकेका छौँ तपाईँहरूको लागि कार्यक्रम काली ओह्रालीमा। र तपाईँलाई कतिको रमाइलो लागिरहेको छ? आज चाहिँ मलाई साह्रै रमाइलो लागेको छ। होइन, अब रातो रङ भन्ने बित्तिकै हामीलाई उत्साहको प्रतीक, होइन, सौभाग्यको प्रतीक, अनि त्यसपछि गएर प्रेमको प्रतीक भनेर पनि मान्छौँ हामी नेपाली चेलीबेटीहरूले। र रातो लुगा लगाएर, रातो साडी लगाएर सजिएर आजको दिन छुट्टै ऊर्जा थपिएको हुन्छ भनेर पनि भनिन्छ। र पार्वती माताले शिवजी जस्तो श्रीमान पाउनुहोस् भनेर लामो समय तपस्या गरेपछि चाहिँ शिवजी जस्तो श्रीमान पाउनु भएको कारणले गर्दाखेरि चाहिँ यो उत्सव मनाउने गरिएको हो भनेर पनि भनिन्छ। र आजको दिन व्रत बस्नुभएका हाम्रा दिदी बहिनीहरूले कतिले निराहार बस्नुहुन्छ, कतिले पानी पिएर आफ्नो स्वास्थ्यको ख्याल गरेर, होइन, अब फलफुल जे जे कुराहरू खान मिल्छ त्यो कुराहरू खाएर पनि बस्नुहुन्छ। जे भए पनि भगवान्को आराधना गर्ने हो। र तपाईँहरू जसरी जसरी रमिराख्नु भएको छ, रमाउनु भएको छ, अझै रम्दै गर्नुहोस्। हाम्रो तर्फबाट पनि तपाईँको लागि फेरि पनि अर्को एउटा कोसेली, त्यसपछि हामी तपाईँको साथमा छोटो विश्रामपछि फर्किनेछौँ।

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुने काठमाडौँ। टोल फ्री नम्बर 1-66-00-100-66।
1: आरामदायी रहेछ, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ। लग्जरी होटल मिस्टिक माउन्टेन, नगरकोट।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: आरबी कम्प्लेक्स
2: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स
3: सुपथ मूल्यमा
2: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स
3: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न सपिङ कम्प्लेक्स
2: आरबी कम्प्लेक्स पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट्स।

अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट।

हजुर, कार्यक्रममा राखिएको पहिलो विश्रामपछि पुनः स्वागत छ। कार्यक्रमको काली ओह्रालीमा छौँ र आजको बसाई हामीले भनि नै रहेका छौँ, हामी फोन कलमा कुराकानी गरिरहेका छैनौँ। हामी आज तपाईँहरूसँग यसरी नै बात गरिरहेछौँ किन भन्दाखेरि साथीहरूले मलाई हेर्नु भएको छ, मलाई साथ दिनु भएको छ भनेपछि तपाईँहरूसँग म दोहोरो रूपमा कुराकानी गरिरहेछु जस्तो मलाई महसुस हुन्छ, होइन? त्यसैले पनि म चाहिँ खुसी छु, तपाईँहरू पनि खुसी रहनुहोला, स्वस्थ रहनुहोला। अब विशेष गरी हिजोको दिनमा टनाटन डर खाएर आजको दिनको लागि डरो भएर बस्नु भएको पनि हुनुहुन्छ होला। कतिपय समयमा चाहिँ हामीले पहिला पहिलादेखिबाट पनि डर खाने चलन निकालेका थियौँ योभन्दा अघिल्ला वर्षहरूमा, होइन? अब एक हिसाबले हेर्ने हो भने चाहिँ ठिकै पनि लाग्छ, होइन? सधैँभरि महिला दिदीबहिनीहरू धेरै जस्तो चुलो चौको गरिरहनु पर्ने त्यो खालको वातावरण हुन्छ। अहिले पछिल्लो समय चुलो चौको गर्नै पर्दैन त भन्नुहुन्छ भने पनि कतिपय ठाउँमा घर सम्हालिरहनुपर्छ, अफिस सम्हालिरहनुपर्छ, अनि सबैतिरको समस्याहरूको समाधान गरिरहँदाखेरि आफ्नो लागि समय ननिकालिरहँदाखेरि चाहिँ आफ्नो साथीभाइसँग भेटघाट गर्ने केही समय, यो हाम्रो चाडपर्व हो भन्ने उपहारहरू साटासाट गर्ने खालको माहौल पनि बनिरहेको हुन्छ। त्यो एउटा राम्रो पक्ष पनि हो, होइन? तर अब पहिला पहिला हेर्ने हो भने चाहिँ तिजको अघिल्लो दिन विशेष डर खाइन्थ्यो, डरको रूपमा ढकने, होइन? अब हजुरहरूले के भन्नुहुन्छ थाहा छैन, त्यो दुधमा घिउमा मजाले रातो हुने गरी चामल फुराएर अनि त्यसपछिबाट दुधमा पकाइन्छ र खिर चाम्रे, होइन, अनि त्यही अनुसारको आलु भुटेको तरकारीहरू राति उठेर सानो सानोमा हामीलाई चाहिँ याद छ, होइन? फुफूहरू आउनुहुन्थ्यो अनि त्यसपछिबाट हामी चाहिँ मम्मीले पकाएको खिर आलु खानको लागि राति राति निन्द्रामा उठेर पनि डर खान्थ्यौँ, रमाइलो लाग्थ्यो। फुपू र मम्मीहरूको छुट्टै गफगाफ हुन्थ्यो। अब कति पछि कुराकानी हुन पाउँदा भनिरहेको हुन्छु मैले, सामाजिक सञ्जाल थिएन त्यतिखेर, होइन? फोनको त्यति धेरै सुविधा थिएन, कुराकानी गर्ने वातावरण थिएन, आफ्ना मनका पीडाहरू पोख्न पाउनुहुन्थ्यो। त्यो बेलाको पनि छुट्टै प्रकारको थियो, अहिले पनि छुट्टै प्रकारको छ। तर यो पालि चाहिँ अलिकति बाढीले गर्दाखेरि हामी सबैको मन रोएको छ, सिङ्गो देश रोएको छ, त्यसैले पनि गर्दाखेरि त्यति धेरै उत्साह उमङ्ग हामीले देखेका त छैनौँ। तर आफ्नो संस्कार जोगाउ नै पर्यो, होइन? मान्दै आएको संस्कृति मान्नै पर्यो। त्यसैले पनि जे जस्तो हुन्छ जसरी हुन्छ भड्किलो हिसाबले नभए पनि आफ्नो संस्कार आफ्नो परम्परा धान्दै जानु होला भन्न चाहन्छु। कार्यक्रम उकाली ओह्रालीमा एक्लै गफगाफ गरिरहँदाखेरि तपाईँहरू हुनुहुन्छ भन्ने आशयले मात्रै हो, न त बोलेको जस्तो पनि लाग्ला। अहिले पनि फेरि पनि तपाईँहरूको लागि अर्को एउटा भाका राख्छौँ, त्यसपछि पुनः आउनेछौँ।

हजुर, यो मिठो भाकापछि फेरि पनि स्वागत छ. होइन, कतिपय तिजका गीतहरू यस्ता हुन्छन् कि त्यसले समाजको मर्म बोकेको हुन्छ, समाजको होइन दुःख पीडा जो जसले चेलीबेटीहरूले भोग्नु भएको हुन्छ त्यो सबै शब्दमा उतारिएर गाइएका पनि हुन्छन्. र कतिपय पछिल्लो समय फेरि र त्यौली जसरी नाच्न थाल्नुभयो तिजको गीतहरूमा, तिजका भाकाहरू त्यस्तो होइनन्, त्यसको छुट्टै मर्म हुन्छ भनेर पनि भनिराख्नु भएको छ. केटा मान्छेले तिजको गीत गाउने होइन भनेर पनि भनिराख्नु भएको छ. कतिले चाहिँ फेरि होइन, हामीले त केटी कलाकारहरूको लागि अथवा गीतकार सङ्गीतकारको लागि सहयोग सम्मानको हिसाबले पनि गाएका हौँ भन्ने खालका जवाफहरू पनि आइरहन्छन्. त्यसैले यसमा मैले धेरै भला खुसारी त गरिनँ, तर पनि विशेष गरी महिलाको चाड भएकोले महिलाहरूले रम्नुहुन्छ, रमाउनुहुन्छ, महिलाहरूले नै गाउनुहुन्छ र महिलाहरूकै गीत सङ्गीत मिठो सुनिन्छन् तिजको बेलामा चाहिँ है. त्यसैले अब फेरि पनि हामी अर्को एउटा भाका राख्छौँ, त्यसपछि तपाईँको साथमा फेरि पनि आउनेछौँ.

0: 0.5% प्रिमियम थप,
1: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था
1: मञ्जुश्री फाइनान्स,
0: जहाँ तपाईँले पाउनुहुन्छ उच्च स्तरीय आधुनिक ब्याङ्किङ सेवाहरू।
1: मञ्जुश्री फाइनान्स,
0: बिहाइन्ड योर ह्याप्पिनेस।

हजुर, कार्यक्रममा राखिएको दोस्रो तथा अन्तिम विश्रामपछि पुनः स्वागत छ। हामी आइसकेका छौँ, गीत मजाले घन्केका छन्, तपाईँले हामीलाई साथ दिनुभएको नै छ र हामी तपाईँको साथमा त छँदैछौँ। कार्यक्रम उकाली ओह्राली मेस्टर भिजनबाट सँगसँगै तपाईँले हामीलाई इमेज एफएम 97.9 पनि सुन्नु भएको छ र ज जसले सुनेर साथ दिनुभएको छ यहाँहरूलाई पनि मनमुटुदेखि नै धेरै धेरै धन्यवाद र तिजको फेरि पनि धेरै धेरै शुभकामना भन्छु। हरितालिका तिजको होइन, तपाईँहरूको घरमा पनि उत्साह उमङ्ग खुसी सधैँभरि छाइरहोस्, भगवान्को आशीर्वाद सधैँभरि राखिराख्नुहोस्, परिरहोस् भन्ने कामना पनि गर्छु र हामी यसरी नै भलाखुसारी गर्दैछौँ। तपाईँहरूलाई कति बेरसम्म अब छिटो छिटो नाच्नु परिसक्यो क्या, अर्को गीतमा गीत चाहिँ राखिराख्नुहोस् न भनेर भन्नुहुन्छ होला, त्यसैले फेरि पनि लागौँ अर्को एउटा भाकातर्फ। त्यसपछि म तपाईँको साथमा फेरि पनि आउनेछु।

हजुर, यो गीत सँगसँगै अब भने हामी कार्यक्रमको अन्त्य अन्त्यमा छौँ है। र मैले 2 दिनको कुराकानी त गरेँ तपाईँहरूलाई। अगिल्लो दिन हामी दर खान्छौँ, विशेष गरी 3 दिनको लागि तिज मनाइन्छ होइन। दोस्रो दिन हामी व्रत बस्छौँ र तेस्रो दिन फेरि पनि पञ्चमीको दिन रहेको हुन्छ, र पञ्चमीको दिन अथवा त्यसको भोलिपल्ट पञ्चमी परेको पनि हुन्छ। त्यसको दिन चाहिँ हामी नुहाई धुवाई गरेर फेरि पनि भगवान्लाई पूजा आराधना गरेर अबदेखि चाहिँ हाम्रो यो व्रतको श्रृङ्खला सक्यो है भनेर दर्शन चढाउने गर्छौँ होइन। र अब तपाईँहरूले के कसो गरिराख्नु भएको छ, कुन कुन ठाउँमा हुनुहुन्छ, जुन जुन ठाउँमा हुनुहुन्छ, मादल घन्काउनु नै होला, रमाइलो गर्नु नै होला होइन। र यो पर्व महान पर्व भनेरै लिउँ, महिलाहरूको लागि महान पर्वको उत्सवमा, ज जसले अहिले पछिल्लो समय आफू पीडामा छु महसुस गरिराख्नु भएको छ, भइ पनि रहेको छ, उहाँहरू पनि आफूलाई धैर्य धारण गर्न सक्ने शक्ति मिलोस्। जो जो बाढीमा पढ्नुभएको साथीहरू हुनुहुन्छ उहाँहरूलाई पनि शीघ्र स्वास्थ्य लाभको कामना। हामी यो पर्वमा तपाईँहरूलाई भगवान्सँग यही नै प्रार्थना गर्छौँ कि तपाईँहरूमा सुख शान्ति समृद्धि छिट्टो छाओस् र तपाईँहरूको घाउमा छिट्टो मलम लागोस् भन्ने कामना गर्छौँ। कार्यक्रमको अन्तिममा छौँ। आज जतिले हामीलाई हेरेर साथ दिनुभयो, सुनेर साथ दिनुभयो, सम्पूर्ण साथीहरूलाई हृदयदेखि धेरै धेरै धन्यवाद। भोलिको बसाई हामी तपाईँहरूसँग फेरि पनि गफगाफ गर्ने नै छौँ, गाउँ खाने कथा र उखान टुक्काको साथमा। भने आजको बसाईमा फेरि पनि यो मिठो भाका छोड्दै कार्यक्रमको काली ओह्रालीबाट म कार्यक्रम प्रस्तुता सन्तोषी पनि बिदा हुन्छु। फेरि पनि हजुरलाई हरितालिका तीजको धेरै धेरै शुभकामना भन्दै हस्त नमस्ते।

0: स्टुडियो टाइम अहिले 2 बजेको छ। बलियो, दरिलो र भर पर्दो युनाइटेड अजोड इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट,
1: लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्मा सँगसँगै
2: नेशनल लाइफ इन्सुरेन्स कम्पनी,
3: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई, महालक्ष्मी विकास ब्याङ्क, सबल ब्याङ्क, सफल सहकार्य, प्रभु इन्स्योरेन्स,
4: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क,
5: मञ्जुश्री फाइनान्स,
6: बिहाइन्ड योर ह्याप्पीनेस,
3: इमेज समाचारको साथमा।
7: नमस्कार, इमेज समाचारमा स्वागत छ, म कोमल शेरचन। सुरुमा मुख्य समाचार। भोटे कोशी बाढी प्रभावित जिल्लाका सांसद र स्थानीय तहका प्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल। 5 जिल्लाका 15 स्थानीय तहका प्रमुख र प्रतिनिधि सभा सदस्य छलफलमा सहभागी। कृष्णवीरको सडक असोज 1 गतिदेखि 2 तर्फी खुलाउने तयारी। तत्काल अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। आज हरितालिका तीज, हिन्दू महिलाहरू निर्जला व्रत बस्दै। पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको विशेष खोइचो। युक्रेन र पोल्यान्डको सीमा नजिकै एउटा रेलमाथि रुसको ड्रोन हमला। रेल स्टेसनमै रहेका बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन सुरक्षित। र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित। तालिकामा आर्सेनल र सिटीको समान 12 अङ्क।
8: आरामदायी रसाई, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य तपाईको सेवा सत्कारका लागि सधैं तयार छ। लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट।
7: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेको सिबाडी प्रभावित जिल्लाका सांसद तथा स्थानीय तहका प्रतिनिधिहरूसँग छलफल गरिरहनु भएको छ। विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएका 5 जिल्लाका प्रतिनिधि सभा सदस्यहरू र बाढीबाट प्रत्यक्ष प्रभावित 30 जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरू छलफलमा सहभागी छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बिहान 11 बजेबाट भइरहेको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यहरू सहभागी भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। प्रभावित क्षेत्रमा बाढीपछिको अवस्थाको समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णवीर सडक खण्डमा विभागले असोज 1 गतिदेखि सबै सवारी साधनका लागि 2 तर्फी सडक सञ्चालन गर्ने तयारी गरेको छ। सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेका अनुसार कृष्णवीरमा सडक खुलाउने कामको परीक्षण सफल भए पनि अझै ग्राभल, सतहगत निकास, सब सर्भिस, ड्रेनेज र पहिरो सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजन्ट ड्रिलिङको काम गर्न बाँकी रहेको छ। भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न सडकमा क्षति पुगेको थियो। त्यसपछि आएको अर्को बाढीले परिवाभिर, कृष्णभिर लगायतका क्षेत्रको सडक पुरै बगाएको थियो। कृष्णभिर पुरानो पहिरो सक्रिय हुने क्षेत्र समेत भएकाले सडक विभागले विज्ञहरूसँग परामर्श गरेर सडक खोल्ने निर्णय गरेको न्यौपानेले जानकारी दिनुभयो। नेपाल जियो टेक्निकल सोसाइटीसँगको परामर्शपछि पहिरोको भित्तातर्फबाट सडक खन्दै तत्कालीन रूपमा यातायात सञ्चालन गर्ने र त्यसपछि आवश्यक प्राविधिक उपचारका लागि अगाडि बढ्ने निर्णय गरिएको छ।
9: अनि त्यसैको क्रममा हामीले भित्ताबाट चाहिँ कम्तीमा सुरुमा इन्टरमिडिएट लेनको र पछि डबल लेनमा लैजाने गरी चाहिँ ट्र्याक खोल्न सुरु गऱ्यौँ। ग्राभल र फ्रेन्च ड्रेनको काम सके सँगसँगै हामी असोज 1 गतेदेखि चाहिँ सर्वसाधारणको लागि र सबै सवारी साधनको लागि चाहिँ कृष्णवीर पूर्ण रूपमा खोल्ने तयारीमा छौँ। अब हामी खोल्दाखेरि 2 तर्फी नै खोल्छौँ। कुनै समय माथिबाट पहिरो आयो भने अथवा केही टेक्निकल इस्युज भएछ भने फरक कुरा, नत्र हामी 2 तर्फी नै खोल्ने तयारीमा।
7: भोटेकुसी बाढीको प्रभाव पृथ्वी राजमार्ग हुँदै त्रिशुली र नारायणी क्षेत्रसम्म परेको भन्दै सडक विभागले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशैभर श्रद्धा र उल्लासका साथ मनाइरहेको छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता रहेको छ। संस्कृत भाषामा हरित र आलिका दुई शब्द मिलेर हरितालिका शब्द बनेको मानिन्छ, जसमा हरित शब्दको अर्थ हरण गरिएको र आलिका शब्दको अर्थ साथी भन्ने हुन्छ। निराहार, जलाहार र फलाहार गरी व्रतका 3 किसिम छन्। सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम मानिन्छ। तीजका अवसरमा राजधानीको पशुपतिनाथ लगायतका देशैभरका शिवालयमा दर्शनार्थीको उल्लेख्य भेट रहेको छ। पशुपतिनाथमा आज बिहान 3 बजेदेखि नै सबै ढोका खोलिएका छन्। तीजको अवसरमा आज साँझ 108 सुते बत्ती प्रज्वलन गरी चन्द्रमाको पूजा गर्ने परम्परा पनि रहेको छ। यसै गरी आजै भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थी पनि मनाइँदैछ। भगवान गणेशको जन्मदिनका रूपमा मनाइने यस पर्वमा शुभ कार्यको सुरुवात अघि गणेशको पूजा गर्ने परम्परा छ। गणेशलाई विभिन्न परिकार, समयबजी तथा फलफूल अर्पण गरी पूजा आराधना गरिँदैछ। हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य शिविर सञ्चालन गरेको छ। दर्शन गर्न आउनेहरूका लागि सशस्त्र प्रहरीले पिउने पानीको समेत व्यवस्था गरिरहेको छ। मन्दिर परिसरमा नेपाल एफएफ अस्पताल बलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्स सहितको मेडिकल टिम परिचालन भएको छ। यसै गरी प्रधान कार्यालयबाट खानेपानीको लागि ट्याङ्कर सहितको टोली पनि रातिदेखि नै खटिएको छ। पाशुपत क्षेत्रमा आज सशस्त्र प्रहरीले 800 जनशक्ति परिचालन गरेको जनाएको छ। आज बिहान 2 बजेबाट नै मन्दिर परिसरमा दर्शनार्थीको व्यवस्थापन, शान्ति सुरक्षा, स्वास्थ्य लगायतका लागि सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। तराई मधेसका जिल्लामा आज चन्द्रमाको पूजा गरी चौठ चन्द्र अर्थात् चौरचन पर्व मनाइँदैछ। छठ पछिको महत्त्वपूर्ण पर्वका रूपमा लिइने चौठ चन्द्रमा व्रतालुहरू दिनैभर उपवास बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ। सूर्यास्तपछि घर आँगन गोबरले लिपेर चामलको पिठोबाट आकर्षक अरिपन बनाइने गरिन्छ। अरिपनमा पूजाका सामग्री राखेर गणेश र चन्द्रमाको पूजा गर्ने चलन छ। माटोका नयाँ भाँडामा दही, केरा, मिठाई, खिर, पुरी र विभिन्न परिकार चढाउने चलन छ। पूजापछि गणेश र चन्द्रमा सम्बन्धी धार्मिक कथा सुन्ने परम्परा पनि रहिआएको छ। व्रतालुहरूले चन्द्रमालाई अर्घ्य दिएपछि पूजामा चढाइएको प्रसाद ग्रहण गर्ने तथा आफन्त र इष्टमित्रलाई बाँड्ने चलन छ। परिवारको सुख समृद्धि र मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण यो पर्व विशेष श्रद्धाका साथ मनाइन्छ। संक्रामक पशु रोग प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष खडा गर्ने नीति नरहेको कृषि मन्त्रीबाट स्पष्ट। भएकै कोषहरूलाई पनि गाभेर प्रभावकारी बनाइने र पोखरा बसपाक 1 महिनाभित्र खाली गरिने, बसपाकमा बस्दै आएकाहरूलाई विभिन्न 18 ठाउँमा स्थानान्तरण गर्ने तयारी।
5: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सिपिभीसी र पिपिआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: समाचारमा पुनः स्वागत छ। भोटेकुसी बाढीमा परि ज्यान गुमाएकाहरूमध्ये हालसम्म 1392 जनाको शव फेला परेको छ। बाढीपछि अझै 4,099 जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार 542 पुरुष, 336 महिला र 514 वटा आंशिक शव फेला परेका छन्। फेला परेका शवहरूमध्ये पहिचान भएका 103 जनाको शव आफन्तलाई बुझाइएको छ। प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार सम्पर्कविहीन हुनेमा 2,907 जना नेपाली पुरुष र 572 महिला रहेका छन्। यसै गरी 272 विदेशी पुरुष र 328 विदेशी महिला पनि सम्पर्कविहीन रहेका छन्। बाढीपछि हालसम्म 9,287 जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिमध्ये 2,781 जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ। सम्पर्कविहीन व्यक्तिको पहिचान र फेला परेका शवको शनाखतका लागि डिएनए परीक्षणका लागि प्राथमिकता दिएको छ। भोटेकोसी बाढीपछि खोजी तथा उद्धारको काम अहिले पनि जारी छ। अब आर्थिक समाचार।

कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारको छुट्टै नयाँ कोष खडा गर्ने नीति नरहेको स्पष्ट पार्नुभएको छ। आज विधान व्यवस्थापन समितिमा भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका क्रममा उहाँले सरकारले नयाँ कोष सप्ने नभई भएकालाई पनि गाउने नीति लिएको बताउनुभयो। बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न माग गरेका थिए, तर मन्त्री चौधरीले हाल नयाँ कोष स्थापना गर्ने सरकारको नीति नरहेको प्रश्न पार्नुभयो। यद्यपि संक्रामक पशु रोग नियन्त्रणका लागि राज्यलाई थप आर्थिक भार नपर्ने गरी सरकारवालाहरूको सहभागितामा कोष स्थापना गर्न सकिने उहाँको भनाइ छ। पोखराको बसपाक क्षेत्रमा बस्दै आएकाहरूलाई अन्यत्र सारेर बसपाक पुरै खाली गरिने भएको छ। जग्गा खोजबिन समितिको सिफारिसका आधारमा उनीहरूलाई विभिन्न 18 ठाउँमा स्थानान्तरण गर्न लागि छ। पोखरा महानगरपालिका वडा नम्बर 17 अध्यक्ष राधिका साई योगी समितिले महानगरका प्रमुख वडा बाहेक अन्य वडामा 4 रोपनी भन्दा बढी जग्गा भएका ठाउँलाई सिफ वडामा रहेका सार्वजनिक तथा प्रति जग्गा पहिचान गरी कार्यपालिका बैठकमा प्रतिवेदन पेश गरिएको संयोजक साईले बताउनुभयो। समितिले फिल्डबुक तथा मालपोत श्रेष्ठ अध्ययन गरी वडा नम्बर 1, 2, 3, 4, 5, 6, 7, 9 बाहेक अन्य वडामा रहेका सम्भावित 2-3 ठाउँका जग्गा छनौट गरेर कार्यपालिकामा सिफारिस गरेको छ। प्रतिवेदनका आधारमा छनौट गरिएका जग्गाको प्राविधिक मापदण्ड र बस्ती विकासको सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी पूर्वाधार समितिलाई दिएको छ भने बसपाकमा मात्रै भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी 286 घर परिवार रहेका छन्। सुरक्षा जोखिम बढेको भन्दै चीनको राजधानी बेजिङमा ड्रोन उडाउन प्रतिबन्ध, निजी रूपमा ड्रोन भण्डारण गर्न र सहरभित्र ल्याउन नपाइने। र यस वर्षको यस ओपन टेनिसको उपाधि जर्मनीका अलेक्जेन्डर भेरेभलाई फाइनलमा अमेरिकाका भेन्सेलसन 3-1 सेटमा पराजित।

0: www.sumisu.net.np.
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप सब ठिकठाक।

0: यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: अब अन्तर्राष्ट्रिय समाचार। रुसले युक्रेन पोल्यान्ड सीमा नजिकै रेलमाथि ड्रोन हमला गरेको छ। युक्रेनको याहुदिन क्षेत्रमा भएको आक्रमणमा रहेको इन्जिनमा क्षति पुगेको र कुनै मानवीय क्षति नभएको बताइएको छ। यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन्। आक्रमण हुनु केही समय अघि पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन सहित युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरू सोही रेलमार्ग हुँदै अर्को रेलमा पोल्यान्डतर्फ गएका थिए। युक्रेनले ड्रोनले कूटनीतिक रेललाई समेत निशाना बनाएको हुन सक्ने आशंका गरेको छ। आक्रमण पोल्यान्डको सीमाबाट करिब 2 किलोमिटर मात्र टाढा भएको बताइन्छ। घटनापछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आपतकालीन बैठक बोलाउनु भएको छ। युक्रेनले थप हवाई सुरक्षा र रुसमाथि कडा प्रतिबन्धको माग गरेको छ। चीनको राजधानी बेजिङले ड्रोन सम्बन्धी नियम थप कडा बनाएको छ। नयाँ नियम अनुसार आगामी नोभेम्बर 15 बेजिङको सम्पूर्ण प्रशासनिक क्षेत्रलाई ड्रोनका लागि नियन्त्रित हवाई क्षेत्र घोषणा गरिएको छ। यो नियम लागू भएपछि निजी रूपमा ड्रोन उडाउन मात्र नभई ड्रोन राख्न, भण्डारण गर्न र सहरभित्र ल्याउन समेत प्रतिबन्ध लाग्नेछ। सुरक्षा, विपद व्यवस्थापन, अनुसन्धान, कृषि तथा खेलकुद जस्ता स्वीकृत प्रयोजनमा भने ड्रोनलाई विशेष अनुमति दिनेछ। पहिले नै ड्रोन भएका नागरिकलाई बिक्री गर्न वा सरकारी संकलन केन्द्रमा बुझाउन आर्थिक प्रोत्साहन समेत दिएको छ। बेजिङले सुरक्षा जोखिम बढेको भन्दै पछिल्लो समय ड्रोनमाथि लगातार कडाई गर्दै आएको छ। अब खेल समाचार।

0: इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई 1-0 हराएको छ। गैराति म्यान्चेस्टर युनाइटेडको मैदानमा ओल्ड ट्राफोर्डमा भएको म्यान्चेस्टर डर्बीमा सिटीले साँगुरो जित निकालेको हो। 10 खेलाडीमा सीमित सिटीका लागि एलिन हालान्डले खेलको 60 मिनटमा निर्णायक गोल गरेका थिए। फिल पोल्डेनले युनाइटेडका ब्रुनो फर्नान्डेजमाथि फाउल गरेपछि पहिलो हाफमै रातो कार्ड पाएपछि सिटी 10 जनामा समेटिएको थियो। युनाइटेडले खेलमा दबाव बनाए पनि गोल गर्न सकेन। हाल्यान्डको गोल अफसाइड देखिए पनि VARमा लामो जाँचपछि गोललाई मान्यता दिएको थियो। जितसँगै सिटी लिगको शीर्ष स्थानमा आर्सेनलसँग अङ्क बराबरी गर्न सफल भएको छ। युनाइटेड 13 स्थानमा छ। 4 खेलबाट सिटी र आर्सेनलको समान 12 अङ्क छ। यस वर्षको युएस ओपन टेनिसको उपाधि जर्मनीका अलेक्जेन्डर भेरेभले जितेका छन्। फाइनलमा अमेरिकी खेलाडी बेन सल्टनलाई 3-1 सेटमा हराउँदै भेरेभले युएस ओपनको उपाधि जितेका हुन्। भेरेभले फाइनलमा सल्टनलाई 6-3, 7-6, 5-7 र 6-2 सेटमा पराजित गरे। जितसँगै 29 वर्षीय भेरेभले यो वर्ष फ्रेन्च ओपनपछि दोस्रो ग्रान्ड स्लाम उपाधि जिते। अमेरिकी खेलाडी सल्टन भने सन् 2003 युएस ओपन पुरुष एकल उपाधि जित्ने पहिलो अमेरिकी बन्ने अवसरबाट चुकेका छन्। 24,000 भन्दा बढी दर्शकबीच खेलिएको फाइनलमा भेरेभले आफ्नो अनुभव र सन्तुलनको आधारमा बाजी मारेका हुन्। यसपटक युएस ओपनको महिला एकलतर्फको उपाधि एरिना रिवाकिनाले जितेकी छिन्। फाइनलमा बेलारुसकी साविक विजेता खेलाडी एरिना सबालेन्कालाई 2-1 सेटमा पराजित गर्दै खाजकिस्तानकी रिवाकिनाले उपाधि उचालेकी हुन्। अब मौसम सम्बन्धी जानकारी।
1: हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा अन्य केही हिमाली भूभागमा मेघगर्जन सहित वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाड़ी तथा तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी र कर्णालीका पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाड़ी र तराई क्षेत्रमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज सूर्योदय बिहान 5:42 भयो भने सूर्यास्त साँझ 6:15 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

अंतिम मुख्य समाचार एक पटक फेरी। बोटेकोसी बाढी प्रभावित जिल्लाका सांसद र स्थानीय तहका प्रतिनिधिहरूसँग प्रधानमन्त्री शाह छलफलमा पाँच जिल्लाका 15 स्थानीय तहका प्रमुख र प्रतिनिधि सभा सदस्य छलफलमा सहभागी। कृष्णवीरको सड़क असोज एक गतेदेखि दुईतर्फी खुलाउने तयारी, तत्काल अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। आज हरितालिका तीज, हिन्दू महिलाहरू निर्जला व्रत बस्दै पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीहरूको विशेष कुइँचो। युक्रेन र पोल्याण्डको सीमा नजिकै एउटा रेलमाथि रूसको ड्रोन हमला, रेल स्टेशनमै रहेका बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन सुरक्षित। र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित, तालिकामा आर्सेनल र सिटीको समान पार अङ्क। हवस् त इमेज समाचार अहिलेलाई सकियो। इमेज समाचार तपाईँले हाम्रो वेबसाइट imagecover.com मा हेर्न सुन्न अनि पढ्न सक्नुहुनेछ। नमस्कार।

महिना हो भदौको, अनि साथ इमेज एफएम 97.9 को आर्टिस्ट अफ द मन्थ

गीत संगीत साहित्यको यात्रामा म आबद्ध भइसकेपछि मैले थुप्रै वरिष्ठ गीतकार साहित्यकार संगीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरे त्यसले मलाई एउटा गीत संगीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत संगीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो त्यसले म मेरो जीवनलाई धेरै महत्त्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत संगीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन झम्का भेट यसलाई मैले महत्त्वपूर्ण लिएको छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

नमस्कार, गुड आफ्टरनुन अनि धेरै धेरै स्वागत छ कार्यक्रम आइसकेको छ म्युजिक एक्सप्रेस इमेजा एफएम 97.9 अनि ज्ञानु पनि आइसके है तपाईँको रेडियो सेटमा. र आज विशेष दिन भनिराख्नै पर्दैन, आज हरितालिका तिज है. एक महिनादेखि प्रतीक्षा गरिरहनु भएको थियो धेरैजनाले तिज कहिले आउँछ भनेर, अनि तर बिचमा माहौल यस्तो भइदियो कि त्यो चाडबाडहरू भन्दा पनि ठुलो हामीलाई अरू नै कुरा भइदियो, त्यही भएर त्यतातिर ध्यान के पनि भएन है. र आज विशेष दिन विशेष तरिकाले मनाऊ, जहाँ जहाँ छौँ हामी जसरी सक्छौँ त्यो अनुसारले मनाऊ. धेरैजनाले अब आज व्रत बस्नु भएको छ, निराहार व्रत बसिरहनु भएको होला.

गरिरहनु भएको थियो होइन, रमाइलो गरिरहनु भएको थियो. र कतिजना चाहिँ आफ्नो काममा पनि हुनुहुन्छ होला, कतिको काम आज छुट्टी नहुनसक्छ होइन, बाहिरतिर हुनुहुन्छ भनेदेखि जहाँ जहाँ हुनुहुन्छ, जुन जुन ठाउँमा हुनुहुन्छ, आफ्नो तरिकाले जसरी सक्नुहुन्छ त्यो अनुसारले चाहिँ आजको दिन मनाउनु होला. विशेष दिनको अवसरमा विशेष शुभकामना दिन चाहन्छु. र आज चाहिँ धेरैभन्दा धेरै नै गीत सङ्गीत म सुनाउने प्रयास गर्छु. अजयले भन्दै थियो, दिदी आज त तिजको दिन हो, धेरै जसो गीतहरू अब आज सुनाइएन भने फेरि सुनाउन पाइँदैन तिजका गीतहरू, त्यही भएर आज चाहिँ धेरैभन्दा धेरै गीतै सुनामै भनेर उसले पनि रिक्वेस्ट गरेको भएर मैले पनि त्यही सम्झेँ, ठिक छ आज चाहिँ म कम नै बोल्छु, ब्याक टु ब्याक दुईवटा तिनवटा गीत सुनाउँछु, त्यस पछाडि बोल्छु, तपाईँ चाहिँ मलाई सुनेर साथ दिँदै रहनुहोस् है त.

0: एमबीएल सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
1: विशेषताहरू: रु 2 करोडसम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग हो।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सीपीवीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सीपीवीसी र पीपीआर पाइप हिल्टेक फिट एन्ड फर्गेट।

0: www.sumisu.net.nb.
1: Music Express.
2: कार्यक्रम सुन्दै हुनुहुन्छ म्युजिक एक्सप्रेस इमेज एफएम 97.9 र आज तीज हरितालिका तीज रहेको छ. धेरै शिवालय मन्दिरहरूमा भक्तजनहरूको श्रद्धालु भक्तजनहरूको भिडभाड नै रहेको छ. कुनै पनि अप्रिय घटना केही पनि नघटोस्, सबै कुरा राम्रो होस् भन्ने हाम्रो चाहना रहेको छ. र तीज खासमा तीजको नाम चाहिँ कसरी रहन गयो भन्ने कुरा चाहिँ म गर्छु ल. वास्तवमा चाहिँ हरितालिका तीजले चाहिँ माता पार्वतीले भगवान् शिव पाऊ भने कति वर्ष थाहा छ, 108 वर्षको तपस्या को याद दिलाउने गर्छ भनेर चाहिँ भनिन्छ. र आधुनिक कालमा वरवधूले यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन नै, छ त छैन, तर पनि सामाजिक बन्धन, आर्थिक असमानता र भौतिकवादी सोचले गर्दा धेरै नै प्रेम कथाहरू तुएर जाने हामी धेरैलाई थाहा छ. र माता पार्वतीको असीम कृपाले गर्दा प्रेम अनि प्रेमीहरूको भावनाले चाहिँ यस धरतीमा सधैँ न्याय पाइरहोस् भन्ने चाहना धेरैको हुन्छ. र आजको दिन अब मजाले व्रत बस्ने, पहिला चाहिँ महिलाहरू मात्रै व्रत बस्नुपर्छ भनेर भनिन्थ्यो होइन, तर आज भोलि यसो देख्छु महिला मात्रै किन, पुरुषले पनि व्रत बस्नुपर्छ, हामीले पनि त बस्नुपर्छ नि, हाम्रो श्रीमतीको पनि त आयु लामो बनाउनुपर्छ नि, श्रीमानको मात्रै आयु लामो बनाएर हुन्छ र भनेर सँगै श्रीमान श्रीमती नै व्रत बस्ने, मन्दिर जाने, पूजाहरू गर्ने होइन गर्नुहुँदो रहेछ, धेरैले गर्नु भएको छ. मेरो घरमा पनि त्यस्तो छ फ्यामिलीमा होइन, र अनि आज पूजा पनि गरिरहनु भयो होला. अब मैले धेरै बोल्ने भन्दा नि गीत नै सुन्ने, नाचगान गर्नुहोस्, रमाइलो गर्नुहोस्, जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ त्यो अनुसारमा आजको दिनलाई विशेष रूपले अगाडि बढाउँ है त. र अहिलेलाई गीत सुनौँ, गीत पछाडि फेरि फर्किन्छु, सुन्दै रहनुहोस् इमेज एफएम 97.9.

Music Express. कार्यक्रम आइरहेको छ म्युजिक एक्सप्रेस युएच एफएम 97.9 मा. तपाईँलाई कार्यक्रममा फेरि स्वागत गर्न चाहन्छु. गीत सङ्गीतहरू नै धेरैभन्दा धेरै सुनाउने भइसके पछाडि म बोल्नुभन्दा नि गीतै सुन्न रमाइलो हुन्छ आजको दिनमा. र आज चाहिँ विवाहित महिलाहरूले मात्र नभएर चाहिँ अविवाहित महिलाहरूले पनि शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकौँ भन्दै भगवान् शिवको व्रत बस्ने पूजा आराधना गर्ने गरिन्छ. र अब खासमा विवाह भइसके पछाडि चाहिँ विवाहित महिलाहरूले चाहिँ पारिवारिक सुख होइन अनि दाम्पत्य जीवनको सफलताको कामनाको साथै व्रत बस्ने पूजा आराधना गर्ने गरिन्छ गर्छौँ हामी. र त्यही अनुसार तपाईँले पनि गरिरहनु भएकै होला होइन. र भन्दै अब के गर्ने, गीत सुनौ, गीत सुनेर पनि अनि रमाइलो गरौँला है त.

0: नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था
1: मञ्जुश्री फाइनान्स,
0: जहाँ तपाईँले पाउनुहुन्छ उच्च स्तरीय आधुनिक ब्याङ्किङ सेवाहरू।
1: मञ्जुश्री फाइनान्स,
0: बिहाइन्ड योर ह्याप्पिनेस।

0: www.sumisu.net.nb।
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग हो।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिक छ।
3: म्युजिक एक्सप्रेस
2: कार्यक्रम आइरहेको छ। म्युजिक एक्सप्रेस गीतहरू, तीजैकै गीतहरू हामीले धेरैभन्दा धेरै सुनाउने प्रयास गरिरहेका छौँ र सुनाइ पनि रहेका छौँ। र पहिला पहिलाका गीतहरू भन्दा अहिलेका गीतहरू अलिकति फरक छन् भन्नुहुन्छ। पहिला पहिला आमाहरू चाहिँ बसेरै सबैजना वरिपरि बस्ने, घरका कामहरू होइन, घर धन्दाहरू अघिल्लो दिनबाट घाँसहरू, अब गाईलाई घाँस, गाई वस्तु पाल्नु भएको छ भने घाँसहरू काट्ने, ल्याएर राख्ने, सबै थन्काएर भोलिपल्ट चाहिँ हामी के पनि गर्दैनौँ है, घरको केही पनि सुन्दैनौँ भनेर बस्ने, अनि सबैजना दिदीबहिनीहरू भेला हुने घरमा, कति धेरै अब छोराछोरीहरू पहिला पहिला, अहिले पो एकजना दुईजना भन्दा हुँदैन, पहिला पहिला त छ सातजना, आठ नौजना, नौजना हुने, अनि चेलीबेटीहरू, फुपूहरू, माइजू भान्जी सबजना भेला हुने, अनि वरिपरि बसेर मादल बजाउँदै आफ्नै पाराका भाकाहरू गाउने, त्यो चलन थियो नि त। अहिले चाहिँ त्यस्तो अलिकति कम नै पाइन्छ, तर पनि जहाँ हुनुहुन्छ धेरैजनाले सुन्नुहुन्छ, बुझ्नु भएको छ पहिलाको कुराहरू भने कति ठाउँमा थियो, त्यो अहिले पनि लागू गरिरहनु भएको छ, आफ्नो कल्चरलाई चाहिँ जोगाउनको लागि परि नै रहनु भएको छ। र पहिला पहिलाका गीतहरू जति सुने पनि नगाइने खालकै थिए, र अहिले चाहिँ अलिकति गीत सङ्गीतमा विकृति पो आएको हो कि भन्ने खालका कुराहरू पनि नआएका भने कति कन्ट्रोभर्सीका कुराहरू पनि आउँछन्। ती त सधैँ नै सबैसँगै राम्रा राम्रा रमाइला रमाइला गीतहरू नै हामीले सुनाइरहेका छौँ। फेरि पनि गीत सुनाउँछु म तपाईँका लागि, त्यस पछाडि फर्केर आउँछु। सुन्दै रहनुहोस् है, मिजा एफएम 97.9।

कार्यक्रम आइरहेको छ म्युजिक एक्सप्रेस एफएम 97.9 ज्ञानो तपाईँको साथमा रहेको छु। तिजको सम्झना गरिरहँदा सानो हुँदाखेरिको याद आउँछ क्या मलाई, दर खाने दिन भनिसकेपछि हिजो हामीले दर खायौँ, कसरी खायौँ। अब अहिले त दर भनेपछि माछा मासु होइन, अलिकति बाहिर गएर खाने, रेस्टुरेन्टमा गएर खाने भन्ने खालको छ। तर पहिला पहिला यस्तो घरमा नै बनाएर खाने, कसरी खाने, ढकने खिरहरू होइन, अनि सादा खालको भोजन खानुपर्छ भोलिपल्ट, जसले गर्दा व्रत बस्नु सजिलो होस्, प्यास नलागोस्, गाह्रो नहोस् होइन, धेरै भारी खालको हेभी खालको खानेकुरा नखाने भन्नुहुन्थ्यो क्या। अनि हामी सुतिसकेका हुन्थ्यौँ, आमाहरूले चाहिँ, आमाहरू, हजुरआमाहरू विशेष गरी भनौँ न, हजुरआमा सानीमाहरू मामा घर गइन्थ्यो हामी चाहिँ, अनि राति बनाएर हामी सुतिसक्दा नि उठाएर ल दर खानुपर्छ है राति उठेर भनेर चाहिँ त्यो खुवाएको याद आउँछ क्या। अब अहिले त मजाले अगाडि नै खायो अरे, झापझुप सुतिहाल्यो त्यो हुन्छ। अनि ती दिनहरू कस्तो धेरै याद आइरहेछ क्या, अनि भोलिपल्ट भोक लाग्छ भनेरै त होला सायद, अनि पछि पछि थाहा भयो यो 12 बजे पछाडि चाहिँ किन दर खाएको होला भन्ने। अहिले चाहिँ अर्को दिन नै मानिन्छ नि त, कतिले चाहिँ अब 12 बजेभन्दा अगाडि ल दर खाइसक्नुपर्छ है भनेर राति खाएर सुत्ने त्यो हुन्थ्यो। अहिले चाहिँ हामी अलिकति बढी हेल्थ कन्सियस पनि भयो होला, खाना खानुभन्दा 2-3 सुत्नुभन्दा, खाना खाइसकेर सुत्नुभन्दा 2 घन्टा अगाडि नै खाने भन्ने पनि छ होइन। तर कति ठाउँमा चाहिँ ती चलनहरू अझै पनि छ भनेर सुन्न पाउँदा चाहिँ एकदमै खुसी लाग्दो रहेछ क्या, ती पुराना दिनहरू चाहिँ याद आउँदो रहेछ। र कतिले खानुभयो होला राति उठेर दर, पक्कै खानुभयो होला कि खानु भएन। मैले चाहिँ अब बेलुका घरमा दर खाने भनिसक्यो, सबैजना भेला भयौँ, नर्मल खालको खाना खानेकुराहरू नै खायौँ र सुत्यो। अब अहिलेसम्म केही नखाँदा पनि त्यो शक्ति चाहिँ कहाँबाट आउँछ होला जस्तो लाग्छ। पानी चाहिँ पिएँ अघि पनि मैले भनेको थिएँ, नभए चाहिँ नर्मल्ली नाचगान गरेर गीत सङ्गीत सुन्न पाएपछि यत्तिकै खुसी लाग्छ, यत्तिकै रमाइलो लाग्छ क्या। अनि रमाइलो भइरहेछ, गीत सङ्गीतहरू मैले पनि सुनिरहेको छु, तपाईँलाई पनि सुनाउन पाइरहेको छु र फेरि पनि सुनाउँछु अर्को गीत पछाडि फर्किन्छु है त।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: आरबी कम्प्लेक्स
3: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स
4: सुपथ मूल्यमा
3: स्पोर्ट्स वेयर क्याजुअल वेयर पार्टी वेयर गिफ्ट आइटम्स होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स
4: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300+ पसल भएको अत्याधुनिक सुविधा सम्पन्न सपिङ कम्प्लेक्स
3: आरबी कम्प्लेक्स पाको न्यू रोड अ कम्प्लिट सुपरमार्केट्स

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सिपिभीसी र पिपिआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: म्युजिक एक्सप्रेस इमेज एफएम 97.9 मा कार्यक्रम म्युजिक एक्सप्रेस सुनिरहनु भएको छ र आज तीज विशेष कार्यक्रम नै अगाडि बढिरहेको छ. तीजका गीतहरू नै धेरैभन्दा धेरै सुनाउने हाम्रो प्रयास, त्यसैले चाहिँ मैले गीतै सुनाइरहेको छु. अब चाहिँ कार्यक्रमबाट जाने बेला हुन लाग्यो. जाँदा जाँदै पनि फेरि अर्को एउटा मिठो गीत तपाईँलाई सुनाउँदै म कार्यक्रमबाट ज्ञानु बिदा हुन्छु. तपाईँको बाँकी समय जति पनि छ एकदमै स्वस्थ रहनुहोस् है, अनि रमाइलो गर्नुहोस्, व्यस्त रहनुहोस्, आफ्नो स्वास्थ्यको सबैभन्दा धेरै ख्याल गर्नुहोला भन्दै, अनि विशेष दिनको अवसरमा विशेष विशेष धेरै धेरै शुभकामना. हाम्रो शिव भगवान्ले हामी सबैको रक्षा गर्नुहोस् भन्दै ज्ञानोचय कार्यक्रमबाट आजको लागि बिदा हुन्छु. हवस् त, नमस्ते, बाई बाई.

0: स्टुडियो टाइम अहिले 4 बजेको छ।
1: नेशनल लाइफ इन्सुरेन्स कम्पनी,
2: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।
3: बलियो, दरिलो र भर पर्दो, युनाइटेड अजोड इन्सुरेन्स, युनाइटेड बाइ ट्रस्ट।
4: लक्ष्मी सनराइज बैंक, लक्ष्यमा सँगसँगै।
5: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ, प्रभु इन्सुरेन्स, तिनकुनी काठमाडौँ।
6: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
2: इमेज समाचारको साथमा
7: नमस्कार, इमेज समाचारमा स्वागत छ, म कोमल शेरचन्द। सुरुमा मुख्य समाचार। भोटेकोशी बाढी प्रभावित जिल्लाका सांसद र स्थानीय प्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल। राहत पुनस्थापना र पुननिर्माणका लागि बजेट अभाव हुन नदिने बालेनको प्रतिबद्धता। कृष्णवीरको सड़क असोज 1-2 तर्फी खुलाउने तयारी, तत्काल अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। आज हरितालीका 30 पर्व मनाइँदै हिन्दू महिलाहरू निर्जला व्रत बस्दै पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको विशेष कुइचो। इन्धनको मूल्य वृद्धि विरूद्ध सिरियामा देशव्यापी प्रदर्शन, इन्धनको विश्वव्यापी मूल्य वृद्धिको असर परेको सिरिया सरकारको तर्क। र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित, तालिकामा आर्सेनल र सिटीको समान 12 अङ्क।
8: आरामदायी रसाई, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईको सेवा सत्कारका लागि सधैं तयार छ। लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट।
7: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढी प्रभावित जिल्लाका सांसद तथा स्थानीय तहका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बिहान 11 बजेबाट शुरू भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख र ती जिल्लाका प्रतिनिधि सभा सदस्य सहभागी रहेका थिए। छलफलमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राहत पुनस्थापना र पुननिर्माणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको थियो। बाढीपछिको अवस्था, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थानका लागि सांसद तथा स्थानीय जनप्रतिनिधिसँग सुझाव लिँदै प्रधानमन्त्री शाहले विपदमा संघ, प्रदेश र स्थानीय सरकार एकै ठाउँ रहेको बताउनुभयो। जनप्रतिनिधिहरूले बाढीले सड़क सञ्जाल बगाउँदा राहत तथा पुननिर्माणमा समस्या भएको भन्दै क्षतिग्रस्त सड़कलाई छिटो पुनस्थापना गर्नुपर्ने बताएका थिए। नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले त्रिशुली नदी र आसपासका करिब 19 पुल बगाएको र रसुवा, धादिङ, विदुर जोड्ने सड़कहरू अवरुद्ध हुँदा राहत र उद्धार समस्या देखिएको बताउनुभयो। त्रिशुली पारिरहेको प्रदेश स्तरीय अस्पताल र बस्ती जोड्न तत्काल ह्युम पाइप डाइभर्सन बेलब्रिज राख्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको भन्दै उहाँले प्रधानमन्त्री शाहले 3 सरकार मिलेर आवश्यक पूर्वाधार तत्काल बनाउने प्रतिबद्धता जनाउनु भएको बताउनुभयो। जनप्रतिनिधिहरूले नयाँ बस्ती विकास गर्दा सांस्कृतिक, ऐतिहासिक र कृषि परिवेशलाई नबिगारिकन सुरक्षित ठाउँमा ल्यान्ड पुलिङ मार्फत बस्ती बसाल्न सुझाएका थिए। भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा सड़क विभागले असोज 1 गतेबाट सबै सवारी साधनका लागि 2-तर्फी सड़क सञ्चालन गर्ने तयारी गरेको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेउपानेका अनुसार कृष्णवीरमा सड़क खुलाउने कामको परीक्षण सफल भए पनि अझै ग्राभल, सतहगत निकास तथा पहिरो सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजन्टन ड्रिलिङको काम बाँकी रहेको छ। बोटेकोसीमा आएको बाढीकै कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको छ। त्यसपछि आएको अर्को बाढीले परिवाभिर कृष्णभिर लगायत क्षेत्रमा सडक पुरै बगाएको थियो। कृष्णभिर पुरानो पहिरो सक्रिय हुने समेत क्षेत्र भएकाले सडक विभागले विज्ञहरूसँग परामर्श गरेर सडक खोल्ने निर्णय गरेको न्यौपानेले बताउनुभयो। नेपाल जियो टेक्निकल सोसाइटीसँगको परामर्शपछि पहिरोको भित्तासम्मबाट सडक खन्दै तात्कालीन रूपमा यातायात सञ्चालन गर्ने र त्यसपछि आवश्यक प्राविधिक उपचारका काम अघि बढाउने निर्णय गरिएको जानकारी उहाँले दिनुभयो।
9: अनि त्यसैको क्रममा हामीले भित्ताबाट चाहिँ कम्तीमा सुरुमा इन्टरमिडिएट लेनको र पछि डबल लेनमा लैजाने गरी चाहिँ ट्र्याक खोल्न सुरु गऱ्यौँ। ग्राभल र फ्रेन्च ड्रेनको काम सके सँगसँगै हामी असोज 1 गतेदेखि चाहिँ सर्वसाधारणको लागि र सबै सवारी साधनको लागि चाहिँ कृष्णभिर पूर्ण रूपमा खोल्ने तयारीमा छौँ। अब हामी खोल्दाखेरि दुई तर्फी नै खोल्छौँ। कुनै समय माथिबाट पहिरो आयो भने अथवा केही टेक्निकल इस्युज भएछ भने फरक कुरा, नत्र हामी दुई तर्फी नै खोल्ने तयारीमा।
7: बोटेकोसी बाढीको प्रभाव पृथ्वी राजमार्ग हुँदै त्रिशुली र नारायणी क्षेत्रसम्म परेको भन्दै सडक विभागले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशैभर श्रद्धा र उल्लासका साथ मनाइनेछ। भाद्र शुक्ल तृतीयाका दिनमा व्रत बसी पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ। संस्कृत भाषामा हरित र आलिका दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ, जसमा हरित शब्दको अर्थ हरण गरिएको र आलिका शब्दको अर्थ साथी भन्ने रहेको छ। निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्। सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम मानिन्छ। तीजका अवसरमा राजधानीको पशुपतिनाथ लगायतका देशैभरका शिवालयमा दर्शनार्थीको उल्लेख्य भिड छ। पशुपतिनाथमा आज बिहान 3 बजेदेखि नै सबै ढोका खोलिएका थिए। तीजकै अवसरमा आज साँझ 108 सुते बत्ती प्रज्वलन गरी चन्द्रमाको पूजा गर्ने परम्परा पनि रहेको छ। आजै भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थी पनि मनाइँदैछ। भगवान गणेशको जन्मदिनका रूपमा मनाइने यस पर्वमा शुभ कार्यको सुरुवात अघि गणेशको पूजा गर्ने परम्परा रहेको छ। हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य शिविर सञ्चालन गरेको छ। दर्शनका लागि आउनेका लागि सशस्त्र प्रहरीले पिउने पानीको समेत व्यवस्था गरिरहेको छ। मन्दिर परिसरमा नेपाल PF अस्पताल बलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्स सहितको मेडिकल टिम परिचालन गरिएको छ। यसै गरी प्रधान कार्यालयबाट खानेपानीको लागि ट्याङ्कर सहितको टोली पनि रातिदेखि नै खटिएको छ। पाशुपत क्षेत्रमा आज सशस्त्र प्रहरीले 800 जनशक्ति परिचालन गरेको छ। आज बिहान 2 बजेबाट नै मन्दिर परिसरमा दर्शनार्थीको व्यवस्थापन, शान्ति सुरक्षा, स्वास्थ्य लगायतको लागि सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। तराई मधेसका जिल्लामा आज चन्द्रमाको पूजा गरी चौठ चन्द्र अर्थात् चौरचन्द पर्व मनाइँदैछ। छठपछिको महत्त्वपूर्ण पर्वका रूपमा लिइने चौठ चन्द्रमा व्रतालुहरू दिनभर उपवास बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ। सूर्यास्तपछि घर आँगन गोबरले लिपेर चामलको पिठोबाट आकर्षक अरिपन बनाइन्छ। अरिपनमा पूजाका सामग्री राखेर गणेश र चन्द्रमाको पूजा गर्ने गरिन्छ। माटोका नयाँ भाँडामा दही, केरा, मिठाई, खिर, पुरी तथा विभिन्न परिकार चढाउने चलन छ भने पूजापछि गणेश र चन्द्रमा सम्बन्धी धार्मिक कथा सुन्ने परम्परा रहेको छ। व्रतालुहरूले चन्द्रमालाई अर्घ दिएपछि पूजामा चढाएको प्रसाद ग्रहण गर्ने तथा आफन्त र इष्टमित्रलाई बाँड्ने चलन छ। परिवारको सुख, समृद्धि र मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ यो पर्व विशेष श्रद्धाका साथ मनाइन्छ। साताको पहिलो कारोबारको दिन शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से 25 अङ्कले बढ्दै 2550 पुग्यो। कारोबार रकम पनि निरन्तर बढ्दै र संक्रामक पशु रोग प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष खडा गर्ने नीति नरहेको कृषि मन्त्रीबाट स्पष्ट, भएकै कोषहरूलाई पनि गाभेर प्रभावकारी बनाइदिए।

0: यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: सपना तपाईँको साथ हाम्रो नेपाल ब्याङ्क सवारी कर्जा। नेपाल ब्याङ्कको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल ब्याङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: रसुवाको भोटेकोसीमा आएको बाढीमा पनि ज्यान गुमाएका मध्ये आज दिउँसो 1 बजेसम्म 1392 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 186 जना, नुवाकोटमा 202 जना, धादिङमा 71 जना, चितवनमा 364 जना, गोर्खामा 77 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 232 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1392 जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हाल 1230 शव माटो मुनि व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1853 गरी कुल 3129 डिएनए नमुना संकलन भएको छ। विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 2781 जना व्यक्तिलाई राखिएको पनि प्रहरीले जनाएको छ। अब आर्थिक समाचार। साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अङ्कले बढेको छ। गत शुक्रबार पनि बढेरै बन्द भएको बजार परिसूचक नेप्से आज 25.55 अङ्क बढेर 2585 बिन्दुमा पुगेको छ। नेप्सेमा रहेका 13 वटा उपसमूहमध्ये 12 उपसमूहको परिसूचक बढ्यो भने म्युचुअल फण्ड उपसमूहको परिसूचक मात्रै घट्यो। वित्त उपसमूहको परिसूचक सर्वाधिक 1.67% बढ्यो। जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक 1%भन्दा बढीले बढेका छन्। नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। 226 वटा कम्पनीको सेयर मूल्य बढ्दा 47 कम्पनीको सेयर मूल्य घटेको छ। इन्फिनिटी लघुवित्तको सेयर मूल्य सर्वाधिक 6.43% बढ्दा उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक 8.23% घट्यो। दिनभरमा 336 स्टकको 1,15,95,000 कित्ता सेयर 4,68,86,82,000 रुपियाँमा खरिद बिक्री भएको छ। कारोबार रकमका आधारमा आज एनआरएनए इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सर्वाधिक 24,90,00,000 रुपियाँ बराबरको सेयर कारोबार भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारको छुट्टै नयाँ कोष खडा गर्ने नीति नरहेको स्पष्ट पार्नुभएको छ। आज विधान व्यवस्थापन समितिमा भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथि दफावार छलफलका क्रममा उहाँले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाभ्ने नीति लिएको जानकारी दिनुभयो। बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न माग भएको थियो, तर मन्त्री चौधरीले हाल नयाँ कोष स्थापना गर्ने सरकारको नीति नरहेको स्पष्ट पार्दै संक्रामक पशु रोग नियन्त्रणका लागि राज्यलाई थप आर्थिक भार नपर्ने गरी सरकारवालाको सहभागितामा कोष स्थापना गर्न सकिने बताउनुभयो।
4: विगतको दिनहरूमा हामीले कोषहरू खडा गर्दाखेरि त्यो कोषको कार्यान्वयन हुन नसकेको भएको कोषहरूमा पनि दुरुपयोग भइराखेको कारणले गर्दाखेरि यो सङ्क्रामक पशु रोग नियन्त्रण विधेयकको कन्टेक्स्टमा पनि त्यही नै हामीले चाहिँ कोष परिकल्पना त गऱ्यौँ। हामीले पठाउँदाखेरि सुरुमा कोष परिकल्पना गरेरै पठायौँ, तर पछि चाहिँ के हो त अर्थ मन्त्रालयको राय लिँदाखेरि चाहिँ त्यहाँनिर बाजिन आयो। आइसकेपछि अब हजुरहरूको पनि कुरा उठिसकेपछि बरु जसरी हाम्रो रामकुमारी झाँक्री मान्यज्यूले भन्नुभएको छ त्यही कन्सेप्टलाई लिएर राज्यलाई चाहिँ थप आर्थिक भार नपर्ने गरेर स्टेक होल्डरहरूबाट नै एउटा कोष सिर्जना गर्ने हिसाबमा जाने हो भनेपछि त्यसमा चाहिँ जान सकिन्छ भने
3: छलफलमा सहभागी राष्ट्रिय सेवाका सांसदहरूले संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउनु पर्ने सुझाव दिएका थिए। पोखराको बसपा क्षेत्रमा बस्दै आएकाहरूलाई अन्यत्र सारेर बसपा पुरै खाली गरिने भएको छ। जग्गा खोजबिन समितिको सिफारिसका आधारमा उनीहरूलाई विभिन्न 18 ठाउँमा स्थानान्तरण गर्न लागि पोखरा महानगरपालिका वडा नम्बर 17 अध्यक्ष राधिका साई योगीको संयोजकत्वमा जग्गा खोज्न समिति गठन भएको थियो। समितिले महानगरका प्रमुख ओडा बाहेक अन्य ओडाका 4 रोपनीभन्दा बढी जग्गा भएका ठाउँलाई सिफारिस गरेको छ। अधिकांश ओडामा रहेका सार्वजनिक तथा प्रति जग्गा पहिचान गरी कार्यपालिका बैठकमा प्रतिवेदन पेश गरिएको संयोजक साईले बताउनुभयो। समितिले फिडबुक तथा मालपोत श्रेष्ठा अध्ययन गरी ओडा नम्बर 1, 2, 3, 4, 5, 6, 7, 8 र 9 बाहेक अन्य ओडामा रहेका सम्भावित 2-3 ठाउँका जग्गा छनौट गरेर कार्यपालिकामा सिफारिस गरेको छ। युक्रेन र पोल्यान्डको सीमा नजिकै एउटा रेलमाथि रुसको ड्रोन हमला। रेल स्टेशनमै रहेका बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन सुरक्षित। र यस वर्षको युएस ओपन टेनिसको उपाधि जर्मनीका अलेक्जेन्डर वेरेभलाई फाइनलमा अमेरिकाका बेन सेल्टन 3-1 सेटमा पराजित।
5: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्
6: किन राजेश जी?
5: यसको जोड यस्तो परफेक्ट हुन्छ कि कस्तो समय लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप सब ठिक।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट।
1: अब अन्तर्राष्ट्रिय समाचार। सिरियामा सरकारले इन्धनको मूल्यमा व्यापक वृद्धि गरेसँगै विभिन्न सहरहरूमा विरोध प्रदर्शन चर्किएको छ। प्रदर्शनकारीहरूले मुख्य राजमार्गहरूमा टायर बालेर बाटो अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन्। हामा, खान, सेखुन र मारत अल नुमान लगायतका सहरमा अहिले सरकार विरोधी प्रदर्शन तीव्र बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। यसैबीच सिरियाका ऊर्जा मन्त्री मोहम्मद अल बशीरले देशमा अहिले उत्पादन भइरहेको तेल खपतको अनुपातमा निकै कम रहेको र बढी मूल्यमा आयात गर्नुपर्दा मूल्य वृद्धि आवश्यक रहेको बताएका छन्। यसै गरी ऊर्जा मन्त्रालयले विश्व बजारको अवस्था परिवर्तनसँगै मूल्यको समीक्षा गरिरहेको तर प्रशोधन र भण्डारण क्षमता विस्तार गर्न दीर्घकालीन रूपमा काम गर्ने जनाएको छ। सरकारले आइतबार डिजेलको मूल्यमा 40% र पेट्रोलको मूल्यमा 28% वृद्धि गरेको छ। विश्वव्यापी रूपमा इन्धनको मूल्यमा आएको तीव्र वृद्धिकै कारण मूल्य वृद्धि गर्नु परेको सरकारको भनाइ छ। 14 वर्ष लामो युद्धपछि पुननिर्माणको प्रयास गरिरहेको सिरियाको आर्थिक पुनरुत्थानका लागि इन्धनको आपूर्ति निकै महत्वपूर्ण मानिएको छ। रुसले युक्रेन पोल्यान्ड सीमा नजिकै रेलमाथि ड्रोन हमला गरेको छ। युक्रेनको यहुदिन क्षेत्रमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि कुनै मानवीय क्षति भएन। यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमण हुनु केही समय अघि पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन सहित युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरू सोही रेलमार्ग हुँदै अर्को रेलमा पोल्यान्डतर्फ लागेका थिए। युक्रेनले ड्रोनको कूटनीतिक रेललाई समेत ड्रोनले निशाना बनाएको हुन सक्ने आशंका गरेको छ। आक्रमण पोल्यान्डको सीमाबाट करिब 2 किलोमिटर मात्र टाढा भएको बताइएको छ। घटनापछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आपतकालीन बैठक बोलाउनु भएको छ। युक्रेनले थप हवाई सुरक्षा र रुसमाथि कडा प्रतिबन्धको माग गरेको छ। अब खेल समाचार।

0: इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई 1-0 पराजित गरेको छ। गैराति म्यान्चेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको म्यान्चेस्टर डर्बीमा सिटीले साङ्गुरो जित निकालेको हो। 10 खेलाडीमा सीमित सिटीका लागि आलिन हालानले खेलको 60 मिनटमा निर्णायक गोल गरेका थिए। फिल फोर्डनले युनाइटेडका ब्रुनो फर्नान्डेजमाथि फाउल गरेपछि पहिलो हाफमै रातो कार्ड पाएपछि सिटी 10 जनामा समेटिएको थियो। युनाइटेडले खेलमा दबाव बनाए पनि गोल गर्न सकेन। हाल्यान्डको गोल अफसाइड देखाए पनि भिएआरमा लामो जाँचपछि गोललाई मान्यता दिएको थियो। जितसँगै सिटी लिगको शीर्ष स्थानमा आर्सेनलसँग अङ्क बराबरी गर्न सफल भएको छ। युनाइटेड 13 स्थानमा रहेको छ। 4 खेलबाट सिटी र आर्सेनलको समान 12 छ। यस वर्षको युएस ओपन टेनिसको उपाधि जर्मनीका अलेक्जेन्डर फेरेभले जितेका छन्। फाइनलमा अमेरिकी खेलाडी बेन सेल्टनलाई 3-1 सेटमा पराजित गर्दै फेरेभले युएस ओपनको उपाधि जितेका हुन्। फेरेभले फाइनलमा सेल्टनलाई 6-3, 7-6, 5-7 र 6-2 सेटमा पराजित गर्यो। जितसँगै 29 वर्षीय फेरेभले यो वर्ष फ्रेन्च ओपनपछि दोस्रो ग्रान्डस्ल्याम उपाधि जितेका छन्। अमेरिकी खेलाडी सेल्टन भने सन् 2003 युएस ओपन पुरुष एकल उपाधि जित्ने पहिलो अमेरिकी बन्ने अवसरबाट चुकेका छन्। 24,000 भन्दा बढी दर्शक बीच खेलिएको फाइनलमा फेरेभले आफ्नो अनुभव र सन्तुलनको आधारमा बाजी मारेका छन्। यसपटक युएस ओपनको महिला एकलतर्फको उपाधि एरिना रिवाकिनाले जितेकी छिन्। फाइनलमा बेलारुसकी साबिक विजेता खेलाडी एरिना सभालेन्कालाई 2-1 सेटमा पराजित गर्दै कजाकिस्तानकी रिवाकिनाले उपाधि उचालेकी हुन्। अब मौसम सम्बन्धी जानकारी।
1: हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा अन्य केही हिमाली भूभागमा मेघगर्जन सहित वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाड़ी तथा तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी र कर्णालीका पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाड़ी र तराई क्षेत्रमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज सूर्योदय बिहान 5:42 भयो भने सूर्यास्त साँझ 6:15 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

अंत में मुख्य समाचार एक पटक फेरी। भोटेको सिबारी प्रभावित जिल्लाका सांसद र स्थानीय प्रतिनिधिहरूसँग प्रधानमन्त्रीको छलफल, राहत पुनर्स्थापना र पुननिर्माणका लागि बजेट अभाव हुन नदिने बालेनको प्रतिबद्धता। कृष्णवीरको सड़क असोज एक गतेदेखि दुईतर्फी खुलाउने तयारी, तत्काल अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। आज हरितालीका तीज पर्व मनाइँदै हिन्दू महिलाहरू निर्जला व्रत बस्दै पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको विशेष खेचो। इन्धनको मूल्यवृद्धि विरुद्ध सिरियामा देशव्यापी प्रदर्शन, इन्धनको विश्वव्यापी मूल्यवृद्धिको असर परेको सिरिया सरकारको तर्क। र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित, तालिकामा आर्सेनल र सिटीको समान पार। हवस् त इमेज समाचार अहिलेलाई सकियो। इमेज समाचार तपाईँले हाम्रो वेबसाइट imageskhabar.com मा हेर्न सुन्न अनि पढ्न सक्नुहुनेछ। नमस्कार।

0: यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो परफेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सिपिभीसी र पिपिआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: यो हो इमेज ग्रुप अफ कम्पनीज र तपाईँ सुन्दै हुनुहुन्छ इमेज एफएम 97.9

0: Village FM 97.9
1: Studio Time. अहिले 5 बजेको छ.
2: Artist of the month.

जब म 50 वर्ष पुग्दै थिएँ त्यति बेला चाहिँ मैले अब काठमाडौँमा आएर विभिन्न किसिमका सङ्घर्षहरू गरेँ। तब मैले चाहिँ अब एउटा यत्रो खालि सधैँ एउटै किसिमको सङ्घर्ष भनेर चाहिँ मैले चाहिँ अब 50 वर्षमा चाहिँ म एउटा राम्रो किसिमको चाहिँ एउटा गोल्डेन जुबली मनाउँछु भनेर मैले सोचेँ क्या। अनि त्यस पछाडि अब आएर चाहिँ मैले अब साथीभाइहरू बोलाउने सेलिब्रेट गर्ने भन्ने सवालमा चाहिँ अनि अब मैले साथीभाइहरूलाई बोलाएर के गर्ने त के भन्ने भनेर अब मैले चाहिँ अब काठमाडौँमा सङ्घर्ष गरेँ, घर बनाएँ, बङ्गलो बनाएँ, मैले गाडी चढेँ, अब ब्याङ्क ब्यालेन्स बनाएँ भनेर भन्दा त त्यो त कुनै तुकै छैन जस्तो लाग्यो। त्यति बेला अब तपाईँको मैले अब यस्ता त सबैको हुँदो रहेछ भन्ने किसिमको थाहा पाए चाहिँ मसँग चाहिँ वास्तवमा के छ त भन्ने किसिमको मलाई अनुभूति हुँदै गर्दा चाहिँ मैले आफूलाई रित्तो पाएँ। त्यस पछाडि मैले चाहिँ आफूलाई आफैले खोज्ने सवालमा चाहिँ गीत सङ्गीत साहित्य ले मात्रै मान्छेको जीवनलाई चाहिँ प्रस्ताउँदो रहेछ भन्ने कुरो अनुभूति भएपछि व्यावसायिक रूपमा चाहिँ मैले 2072 सालदेखि गीत सङ्गीतमा मैले आबद्ध भएर गीतहरू लेख्न थालेँ। जुन गीत मेरो पहिलो गीत थियो, जीवनको दौडमा यात्रा कता गरे धेरै वर आइपुग्दा पो भुमरीमा परे भनेर चाहिँ मैले गाउँबाट सपनाहरू बोकेर आएको थिएँ। छुटेको सपनाहरूलाई चाहिँ मैले त्यहाँदेखि चाहिँ मैले खोज्न थालेर मैले आफूलाई भेटाउन थाले भन्ने मलाई अनुभूति लागेको हुनाले यो घटना मलाई एकदमै जीवनको स्मरणीय लाग्छ।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो सांगीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

मात्र अलाउड छ इन्डियन मेडिकल एसोसिएसनद्वारा प्रमाणित, जसले डेङ्गु मलेरिया र चिकनगुनिया फैलाउने सबै लामखुट्टेलाई मार्दछ।

Hello, namaste everyone. This is Manal Lamisani. You're watching Image Television SD. Sabijana la music of your choice ma swagat cha. I hope everyone is doing good. Sabijana ramrai gariraknu bhayeko cha hola. As a tease cha, as a ekdamai thulo chad Nepal ko one of the biggest festival. तिज छ सबैजनालाई त्यसको देशभरि रहनु भएको संसारभरि सुनिराख्नु भएको सबैजनालाई तिजको एकदम धेरै धेरै शुभकामना सबै दिदीबहिनी तथा दर्शकहरूलाई एकदमै धेरै धेरै शुभकामना मजाले नाच्नु मजाले रमाइलो गर्नु होइन यही भन्दै गर्दा अब आज हामी यहाँ ह्युमन इम्पावरमेन्टको बारेमै कुरा गरौँ होइन नारीलाई कसरी शक्ति केन्द्रित भएर समाज एउटा एकदम सम्पूर्ण रूपले एकदम कसरी अगाडि बढ्ने भन्ने कुरा गरौँ किन भन्दाखेरि हामी ह्युमन इम्पावरमेन्टको बारेमा कुरा गर्दै गर्दाखेरि सबभन्दा ठुलो शक्ति भने चाहिँ घरबाटै आउँछ क्या तपाईँको घरबाट किन भन्नु होला बुवाले एउटा छोरीलाई दिने एउटा खालको शक्ति या सपोर्ट या एउटा खालको पिलर एउटा मज है भन्ने त जे नै गर्न सक्छस् भन्ने एउटा खालको त्यो कुनै डाइनिङ टेबल हामी चाहिँ कस्तो सोच्छौँ भन्दाखेरि ह्युमन इम्पावरमेन्ट भनेपछि नारी शक्ति भनेपछि यो स्टेजमा गएर हो हल्ला गर्ने होइन एकदम यो हो त्यो हो भनेर यताउता फेमिनिस्ट यताउता भन्दा पनि सबभन्दा पहिला यो सुरु हुने भने तपाईँ हाम्रो घरबाट हो घरबाट किन भन्दाखेरि हामी जुन टेबलमा बस्छौँ हामी कसरी एकअर्कालाई रेस्पेक्ट गर्छौँ त भन्ने कुराहरू आउँछ होइन नारीलाई हामीले कसरी हेर्छौँ त हामी एउटा टेबलमा ल फर इक्जाम्पल हामी एउटा फ्यामिली डिनर गरिरहेछौँ हाम्रो डाइनिङ टेबलमा भने मैले बहिनीलाई कसरी हेर्छु मम्मीलाई कसरी हेर्छु या दिदीलाई कसरी हेर्छु या सानीमालाई कसरी हेर्छु या विभिन्न को हुनुहुन्छ त परिवारमा त्यो सबैलाई कसरी हेरिन्छ त पुरुषले या समाजले भन्ने कुराहरू हो किन भन्दाखेरि घरबाटै सुरु हुन्छ यो सबै कुराहरू किन भन्दाखेरि कसैको डिसिजन छोरी मान्छेले लिएको डिसिजनमा कतिको सपोर्टिभ हुनुहुन्छ त एज अ बुवा एज अ दाई एज अ भाइ कतिको सपोर्ट हुनुहुन्छ त एज अ हस्बेन्ड त्यो किन भन्दाखेरि यो हाम्रो चाहिँ कस्तो छ भन्दाखेरि डिसिजन मेकिङदेखि लिएर सबै छोरा मान्छेले नै गर्नुपर्छ भन्ने समाजमा छौँ हामी तर त्यो भन्दा त्यो हुँदाहुँदा पनि तर रेस्पेक्टफुल कतिको हामी रेस्पेक्टफुल छौँ या कतिको हामी सुन्छौँ त कुरा भन्ने कुराहरू आउँछ सबभन्दा प्राथमिकता भने हामी ह्युमन इम्पावरमेन्टको कुरा गर्दै गर्दाखेरि हामीले बिर्सिनै नहुने कुरा भने इम्पावरमेन्ट भने हाम्रो घरबाट सुरु हुने कुरा हो हाम्रो परिवारबाट सुरु हुने कुरा हो अनि समाजबाट सुरु हुने कुरा हो तर त्यो भन्दै गर्दाखेरि हाउ इज द सोसाइटी वी आर लिभिङ इन भनेर आफै सोधौँ भने आफ्नै घरमा हेरौँ क्या हामी कसरी हाम्रो मम्मीलाई कसरी ट्रिट गरिरहेछौँ हाम्रो बहिनीहरूलाई कसरी ट्रिट गरिरहेछौँ यो सबै हाम्रै घरबाट सुरु हुन्छ होइन ह्युमन इम्पावरमेन्टको बारेमा कुरा गर्दै गर्दाखेरि आज यस्तो तिजको यत्रो अवसर परेको छ होइन आज यस्तो एकदम डिभाइन डे हो होइन देवीहरू आज नाच्छन् गाउँछन् एउटा खालको एकदमै ठुलो एउटा रमाइलो गर्नुपर्ने एकदम धेरै मस्तिष्कलाई धेरै तनाव भइरहेको बेला नाच गान एउटा छुट्टै खालको संस्कृति नेपालको संस्कृति एकदमै वान अफ द डाइनामिक वान अफ द भिजनेरी जस्तो लाग्छ क्या नेपाली कल्चर किन भन्दाखेरि यसले अहिलेको यो कल्चर अहिलेको मात्रै सोचेर होइन अब 100-200 वर्षसम्म नि यो कल्चरहरू एकदमै चाहिन्छ क्या हामीलाई किन भन्दाखेरि मान्छेहरू एउटा कनेक्सन एउटा ह्युमन कनेक्सनहरू पाउन एकदमै गाह्रो हुने अवस्था भइरहेको छ किन भन्दाखेरि वी आर मुभिङ टु एआई वी आर मुभिङ टु कन्टेन्ट वी लुक अलट कन्टेन्ट होइन टिकटकहरू धेरै चलाउँछौँ सोसियल मिडियाहरूदेखि लिएर एकदमै धेरै चलाउँछौँ तर यस्तो फेस्टिभलहरूले यस्तो खालको चाडपर्वहरूले चाहिँ एउटा खालको ह्युमन कनेक्सन पनि फिल गराइरहेको हुन्छ कि अनि म त एकदमै खुसी छु आज म पनि लाइक एकदमै ह्याप्पी छु हजुरहरू मन्दिर पनि जानुभयो होला के गरिराख्नु भएको छ हाउ आर यु सेलिब्रेटिङ युर तिज कसरी हजुरले तिज मनाइराख्नु भएको छ डु सेयर द नम्बर्स आर अन द स्क्रिन आई विल अल्सो से 01452909093 01452909094 डु कल आई विल बी वेटिङ फर यर कल फर नाउ विल बी राइट ब्याक आफ्टर अ सर्ट म्युजिकल ब्रेक

हेलो, एकदम स्वागत छ फेरि पनि म्युजिक अफ यर चोइसमा. सानो ब्रेक पछि वी आर ब्याक अगेन. आई होप यु गाइज आर इन्जोइङ द सङ. एकदमै रमाइलो गीत बजिरहेको छ, होइन? लाइक एकदम नाचिराख्नु भएको छ, के छ सुनिराख्नु भएको छ होला. एकदम मलाई पनि एकदम मनपर्छ नेपाली गीतहरू, नेपाली सङ्गीतहरू, यो भाकाहरू. यो छुट्टै खालको कनेक्सन, एउटा छुट्टै खालको इमोसनल या होस् इन्टेलेक्चुअल होस् सबै कनेक्सनहरू आई फिल एन्ड आई एड्रेस इट थ्रु म्युजिक. यी भन्दै गर्दा डु कल द नम्बर अन द स्क्रिन 01452909093 01452909094. आई विल बी वेटिङ फर यर कल. यही भन्दै गर्दा लेट्स गेट ब्याक टु द टपिक. टुडे वी आर टकिङ अबाउट हुमन इम्पावरमेन्ट. हुमन इम्पावरमेन्ट, नारीलाई शक्ति कसरी दिने? शक्ति त हामीले दिनुपर्छ भन्ने छैन, तर समाजमा चाहिँ कति हदसम्म म देखाएको छु, विभिन्न किसिमको मैले आफै आफ्नो आँखाले पनि देखाएको छु. किन भन्दाखेरि कस्तो हुने रहेछ भन्दाखेरि, तपाईँको कसैलाई डक्टर पढ्न मन लाग्ने, कसैलाई के बन्न मन लाग्ने, आफ्नो आफ्नो सपनाहरू हुन्छ कि. छोरा होस् छोरी होस् सबैको सपना हुन्छ. अनि त्यसमा चाहिँ हाम्रो समाजमा अलिकति कस्तो खालको एउटा सोचाइ छ या बुझाइ छ भन्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो मान्छन्, अलिकति धेरै खर्च गरेर छोरी मान्छेलाई पढाउन चाहिँ या छोरी मान्छेमा अलिकति इन्भेस्ट गर्न चाहिँ अलिकति डराउँछन् या गर्न खोज्दैनन् जस्तो लाग्छ. ले म आफै पनि देखिरहेको हुन्छु. तर यो कस्तो हो भन्दाखेरि, सबैलाई एउटा खालको आफआफ्नो आफूले सक्छ भने छोरा होस् छोरी होस् सबै एउटै नै हो. शारीरिक रूपमा अलिकति छोरा बलियो होला, तर मानसिक रूपमा हेर्ने हो भने लाइक झन् बढी नर्चरिङ, ममतादेखि लिएर विभिन्न क्वालिटिजहरू झन् फिमेलहरूसँग हुन्छ या महिलाहरूसँग हुन्छ. त्यो हामीले बिर्सिनु हुन्न. हामीले के बुझ्यो भन्दा छोरा मान्छेलाई सबै थाहा छ भन्ने खालको एउटा सोच हुन्छ, तर त्यो पनि होइन. दुईजना सँगसँगै हुनुपर्छ. अनि सँगसँगै हुनलाई महिला पनि पढ्नु पर्यो, महिलालाई पनि हामीले अगाडि बढाउनु पर्यो, या हाम्रो छोरछोरी होस् या बहिनी होस् दिदी होस् उहाँहरूलाई पनि अगाडि बढाउनु पर्यो. अनि पो अगाडि बढ्छ त सबै थोक. अनि छोरालाई मात्रै पढाउने अनि छोरीलाई नपढाउने, अनि त्यो समाज ब्यालेन्सै हुँदैन नि. ब्यालेन्स हुन्छ त हुँदै हुँदैन नि, त एउटा एउटा तल. अनि त्यो के गुलामी गर्ने हो त, गुलाम बनाउनु खोजे त समाजमा, त्यस्तो होइन नि त. त्यो हुँदाखेरि हामीले बुझ्नुपर्ने कुराहरू भने, हामीले चाहिँ हाम्रो चेली बेटी सबैको इच्छा के हो त्यो अनुसार सल्लाहहरू दिने कति कुरा थाहा हुन्न होला, तर बुझिदिन चाहिँ खोज्नुपर्छ क्या. कतिपय कुराहरू गलत पनि हुनसक्छ, सबै ठिक हुन्छ भनेर ठिक हो भन्ने कुरा पनि हुँदैन. कतिवटा कुराहरू गलत पनि हुनसक्छ, तर बुझिदिनु चाहिँ पर्यो हामीले एज अ मेल, एज अ दाई, एज अ भाइ, एज अ फादर, एज अ ग्रान्ड फादर, एज अ अङ्कल, बुझिदिनु चाहिँ पर्यो हामी सबैजनाले. नत्र हामीले कस्तो हुन्छ, केही थाहा होइन छोरी मान्छे हो केही थाहा होइन भन्ने खालको एउटा खालको सोच हुन्छ क्या हाम्रो. अनि त्यो चाहिँ हामीले परिवर्तन गर्नुपर्छ. लाइक इम्पावरमेन्ट या एक खालको आफ्नो वरिपरि मान्छे समाजमै हेर्न सकिन्छ नि. अलिकति हेप्न खोज्ने, अलिकति जिस्काउन खोज्ने, या अलिकति लिबरल, अलिकति लाइटली लिन खोज्छौँ क्या हामीले. तर त्यही स्ट्यान्डमा हेर्ने हो भने छोरा मान्छेहरूलाई त्यति लाइट लिन खोज्दैनौँ. त्यो एउटा खालको हामीले विकास गर्नुपर्ने एउटा, एज अ पुरुष मैले सबैजनालाई भनिरहेको, यो हामी सबैले विकास गर्नुपर्छ. तर आज यस्तो चाडको बेला छ, होइन? लाइक हजुरहरू, हामीहरू को एउटा मेन कुरा भनेर चाहिँ हामी कसरी आफ्नो समाजमा हुमन इम्पावरमेन्टमा अगाडि बढिरहेछौँ त भन्ने कुरा पनि हो. किन भन्दाखेरि नेपाल भने काठमाडौँ मात्रै होइन, पोखरा चितवन मात्रै होइन, नेपाल भने त एकदमै ठुलो ठाउँ हो. अनि काठमाडौँलाई हेरेर हामीले त्यसरी भन्न मिल्दैन. विभिन्न ठाउँहरूमा नारीहरू एकदमै दुःख पाइरहेका पनि देख्न सकिन्छ, होइन? त्यो बारेमा पनि हामीले बुझ्नुपर्ने हुन्छ. यहाँ हामी रमाइलो गर्दाखेरि समाज के गतिमा गइरहेछ त, या कसरी हेरिरहेछौँ त हामीले आफैलाई. तर यो सबै सुरु हुन्छ हाम्रो घरबाट सुरु हुन्छ. हामीले कतिको हाम्रो चेलीहरूलाई सपोर्ट गर्छौँ त, कतिको हामीले आफ्नो बहिनी दिदी आमाहरूलाई सपोर्ट गर्छौँ त भन्ने कुराहरू आउँछ. सपोर्ट गर्ने कुरामा एकदमै सोध्छौँ जस्तो लाग्छ कि हामी त्यति सपोर्ट गर्न खोज्दैनौँ या ट्रस्ट गर्दैनौँ या उहाँहरूबाट विश्वास गर्दैनौँ जस्तो लाग्छ कि हामी सबैजनाले. तर विश्वास गर्नुपर्छ, यसमा पनि एउटा खालको हामीले एउटा
सबल बनाउनुपर्छ सबैजनालाई, है सबैजनाको यो दायित्व हो। किन भन्दाखेरि जब पनि शक्ति शिव र शक्ति भन्ने हजुरहरू सबैलाई थाहा छ, शिव अनि शक्ति हुन्छ, दुईकै चाहिन्छ समाजमा, अनि बल्ल यो एउटा प्रोग्रेसिभ त्यसमा अगाडि बढ्छ देश, होइन। जति पनि तपाईँहरूले ठुल्ठुलो राष्ट्र हेर्नु भएको छ भने एकदम दे आर भेरी भेरी लिबरल, लिबरल एज इन द राइट्स, एज इन देयर वर्क राइट्स, होइन। हामी यहाँ त अझ यो दहेज, यो बहुविवाह, अनि त्यसपछि यसमा त हामी अलिकति अहिले त्यति मान्दैनौँ, तर यो पनि बिस्तारै बिस्तारै सबै एबोलिस्टै हुनुपर्छ, मान्नु नै हुन्न यस्तो कुराहरू पनि। किन भन्दाखेरि कस्तो हुन्छ भन्दाखेरि एउटा नारीलाई एउटा खालको हामी सबैजनाले रेस्पेक्टै गर्नुपर्छ, होइन। लाइक अझ नेपाली कल्चरमा त घर छोडेर आउने यस्तो छ, होइन, त्यो छुट्टै खालको एउटा इमोसनल सपोर्ट दिनुपर्छ हामी सबैजनाले। त्यस्तो भएन भने समाज एउटा अर्कै गतिमा जान सक्छ, होइन। त्यही माथि धेरै जस्तो साथीहरू सबै विदेश पलायन भइसके, अझ युथहरू तर यहाँ बसिराख्नु भयो, विदेशमा बसिराख्नु भयो, तिज मनाइराख्नु भयो, आफ्नो कल्चरलाई समातिराख्नु भयो, एकदमै त्यो त गर्वको कुरा हो सबैजनाको लागि, होइन। एज अ नेपाली हामी सबैजनाले आफ्नो पहिचान, आफ्नो मौलिकता चाहिँ बिर्सिनु हुन्न, त्यही नै हो हाम्रो एउटा हामीलाई चिनाउने बाटो भने नि के हो त नेपाली भने भन्दाखेरि यही हाम्रो मौलिकता, हाम्रो संस्कृति, हाम्रो भाषा, यही त हो, अरू के छ र हजुर, होइन। यो बारेमा चाहिँ थप कुरा गरौँला। फर नाउ विल बी राइट ब्याक आफ्टर अ सर्ट म्युजिकल ब्रेक।

अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड

0: www.sumisu.net.nb
1: NBL सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: आरबी कम्प्लेक्स
5: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स
6: सुपथ मूल्यमा
5: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स
6: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300+ पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
5: आरबी कम्प्लेक्स पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट।
7: Hello, welcome back after a short musical break. I hope you guys are enjoying the song. यही भन्दै गर्दा एकदम रमाइलो गीतको मनोरञ्जन लिइराख्नु भएको छ होला हजुरहरू सबैजनाले। तर गीत सँगसँगै एउटा खालको रमाइलो भने चाहिँ केही चिया अनि कफी अनि आनन्दले बसेर गीत, केही साथीभाइहरूसँग तास खेल्ने, टक्क गीत बज्ने, यता म पनि बोल्ने, त्यस कि सुनिराख्ने, त्यो सुनिराख्न पनि केही काम गरिराख्नु भएको छ होला, तपाईँ सुनिराख्न पनि कसैले बोलेको एउटा छुट्टै मनोरञ्जन, एउटा रमाइलै हो होइन। यही भन्दै गर्दा डु कल द नम्बर सर अन द स्क्रिन, आल अल्सो से 01452909093, 01452909094, डु कल, आल बी वेटिङ फर यर कल। यो भन्दै गर्दा लेट्स गेट ब्याक टु द टपिक। टुडे वी आर टकिङ अबाउट ह्युमन इम्पावरमेन्ट। ह्युमन इम्पावरमेन्टको कुरा गर्दै गर्दाखेरि आज त अझ तिजको अवसर छ। कस्तो हुन्छ भन्दाखेरि हामीहरूले तिजमा मात्रै यो विषयहरू बढी कुरा गर्छौँ, या तिजमा ल नारीहरूको भनेर एउटा खालको हामी रेस्पेक्ट गर्छौँ यो यो चाडको बेला मात्रै, तर अरू बेला हामी के गर्छौँ त भनेर त्यो पनि एकचोटि आफूलाई हेरौँ है। किन भन्दाखेरि यस्तो अवसरमा मात्रै, अस्ति फादर्स डेको अवसरमा मात्रै, मदर्स डेको अवसरमा मात्रै, या तिजको अवसरमा मात्रै एउटा खालको रेस्पेक्ट दिने कि नदिने कि भन्ने खालको एउटा खालको सोच या एउटा खालको छुट्टै एउटा बोली हुन्छ नि या व्यवहार हुन्छ नि, कसरी गरिरहेछौँ त भन्दाखेरि त्यो हामीले पुरा गर्नुपर्छ या बुझ्नुपर्छ या सोच्नुपर्छ। किन भन्दाखेरि हामी अरू बेला चाहिँ वस्तै नगर्ने, अरू बेला के अरे थर्काउने, केही भने नसुन्ने, अरूलाई मान्छे नगर्ने, आफै सबभन्दा ठुलो हो जस्तो गर्ने होइन अरू बेला चाहिँ, अनि यस्तो तिजको बेला चाहिँ भन्ने त्यो अलिकति मिल्ने। त्यही भएर यो चाहिँ ब्यालेन्स हुनु पऱ्यो, हरेक टाइममा एउटा खालको रिमाइन्डर हुनु पऱ्यो कि हामी सबैजना इक्वल हौँ। मेनी मेन प्रोभाइड होइन, धेरै मान्छेले प्रोभाइड गर्ला, प्रोभाइड एज इन कसैले खाना लिएर आउला, कसैले पैसा लिएर आउला होइन, छोरा मान्छेले, बुवाले, सबैले जोसुकैले भए पनि लिएर आउँछन्। त्यो भन्दैमा एउटा रेस्पेक्ट हुनुपर्छ छोरा मान्छेप्रति पनि, रेस्पेक्ट हुनुपर्छ, रेस्पेक्ट नहुनु भन्ने कुरा हुन्न, रेस्पेक्ट हुनुपर्छ। तर त्यो भन्दैमा अरूको आवाजै नसुन्ने, अरूको अरूलाई मान्छे नगर्ने या अरूको विचारलाई विचारै नमान्ने, त्यस्तो चाहिँ हुनुहुन्न, त्यो चाहिँ अपराधै हो। बुवाले गरे पनि, श्रीमानले गरे पनि, दाइले गरे पनि, भाइले गरे पनि, त्यो चाहिँ अपराधै हो। कुनै नारीलाई केही गर्नु छ या केही सपनाहरू छ, जिन्दगीमा केही गर्छु भन्ने एउटा उद्देश्य छ या केही एउटा एउटा खालको आफूलाई गर्न मन इच्छा छ भने त्यो इच्छालाई त हामी सबैजनाले मिलेर कसरी हुन्छ त्यसलाई सफल बनाउनु पर्यो नि, कसरी त्यसलाई सफल बनाउने भन्नेतिर पो लाग्नु पर्यो त्यो, ना कि हामी यस्तो गर यो हुँदैन त्यो गर्न मिल्दैन, छोरी मान्छे कहाँ मिल्छ, मिल्दै मिल्दैन, यस्तो गर्नै मिल्दैन, घरबाट निस्किन मिल्दैन, यो विभिन्न कुराहरू हुन्छ। कतिपय कुराहरू ठिक पनि हुनसक्छ, फेरि कतिपय कुराहरू बुझेर भने पनि हुनसक्छ, तर हरेक कुरामा चाहिँ एउटा खालको सपोर्टनेस या सपोर्टिभ नेचर चाहिँ हुनुपर्छ हामी सबैजनाको, होइन हामी सबैजना कसैको दाई होला, कसैको भाइ होला, या कसैको छोरा होलाउँ, तर मेन भने चाहिँ हामी सबैले सपोर्टिभ रोल या एउटा खालको समर्थन या एउटा खालको सबल बनाउने यो समाजलाई अगाडि बढाउनेमै लाग्नुपर्छ हामी सबैजना आफ्नो तर्फबाट। तर अलिकति हामीले बुझ्नुपर्ने कुराहरू भने यस्तै यस्तै कुराहरू हो, यस्तै चाडको बेला चाहिँ गर्ने तर अरू बेला वास्तै नगर्ने, त्यस्तो पनि नगरौँ, होइन, अरू बेला पनि एउटै खालको भावना, एउटै खालको मस्तिष्क, एउटै खालको नेचर चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई। यी के हो हजुरहरूलाई के लाग्छ, डु सेयर, कल गर्नुहोस्, के लाग्छ हजुरहरूलाई यो बारेमा, किन भन्दाखेरि सबैजनाको विचारहरू नै देशको विचार हुन्छ, त्यही भएर डु कल। I'll be waiting for your call. For now, we'll be right back after a short musical break.

Yeah, I know, how is it? Hello, welcome back after a short musical break. I hope you're enjoying the song. Hey, when they got the do call, the numbers are on the screen. 01452909 01452909 do call, I'll be waiting for a call. यो भन्दै गर्दा खेरि वी निड टु रिमेम्बर द्याट हामी जति पनि ह्युमन इम्पावरमेन्टको कुराहरू गरिरहेछौँ या शक्तिकरण गर्ने कुरा गरिरहेछौँ समाजमा, यो सबै हाम्रो घरबाट सुरु हुन्छ. फर इक्जाम्पल, एउटा बच्चा हुन्छ, एउटा बहिनी हुन्छ या बुनु हुन्छ, होइन, ऊ बुनुको सबैले कुरा सुन्ने, उसको बुवाले पनि सुन्ने, उसको मुवाले पनि सुन्ने, उसको दादाले पनि सुन्ने, सबैले उसको कुरा सुन्ने छ अरे या बुझिदिन खोज्ने छ अरे, है, बच्चैदेखि नै उसको कुराहरू सुनिदिने.

नेगेटिभ इम्प्याक्ट परेर ऊ हुर्किरहेछ भने कस्तो हुन्छ भन्दाखेरि जो सपोर्टिभ प्यारेन्ट्सबाट हुर्केको हुन्छ उसलाई त्यति उस समाजप्रति या समाजले उसलाई टोड्न सक्दैन या कसैले उसलाई हेप्न सक्दैन या कसैले उसलाई गिराउन सक्दैन या कसैले उसलाई केही नै गर्न सक्दैन किनभने उसको सपोर्ट बुवाबाट सिकेको छ उसको बुवाले सपोर्ट गरिरहेको हुन्छ उसको दाजुभाइहरूले सपोर्ट गरिरहेको हुन्छ उसको काकाहरूले सपोर्ट गरिरहेको हुन्छ उसलाई एकदम सपोर्ट हुन्छ उसलाई कोहीदेखि डर लाग्दैन ऊ समाजमा एकदमै निडर या आफ्नो कामप्रति एकदम इमान्दार एकदमै केन्द्रीकरण भएर काम गरिरहेको हुन्छ तर यही खाल यही अर्को सिनियरको बारेमा कुरा गर्ने हो भने अर्को क्यारेक्टर जसको चाहिँ ऊ त्यो बुनुको चाहिँ त्यति सपोर्ट छैन सबैले के छोरीलाई पढाउने र होइन छोरीलाई किन महँगो स्कुल हाल्ने सरकारी पढाउँछु म भने त्यस्तो खालको माहौल छ है यतिकै अनि उसको दाइहरूले पनि ए यस्तो गर यो गर त्यो गर भन्ने एउटा खालको छुट्टै खालको माहौल छ भने त्यो खालको त्यो बुनुलाई अब ठुलो हुँदै गर्दाखेरि अलिकति उमेर अडल्ट हुँदै गर्दाखेरि उसलाई एकदम धेरै इन्सेक्युरिटिजहरू बढ्न थाल्छ एकदम धेरै त्यो विश्वासै हुँदैन कि आफूमा नि विश्वास हुँदैन समाजमा नि विश्वास हुँदैन एकदमै डराइरह हुन्छ उसको साइकोलोजी नै एकदमै डरमा चलिरह हुन्छ क्या अनि केही गर्न सक्दिनँ भन्ने खालको एउटा खालको साइकोलोजिकल ट्रमाजहरू भइरह हुन्छ क्या अनि अब मान्छेले अनि अलिकति हेप्पिन पनि सक्ने अलिकति ठुलो छोरी कोही छोरा मान्छेले या कोहीले बोल्यो भने झुकिहाल्ने तर्क गर्न नसक्ने क्या बुझ्नुभयो हो क्या अरे भन्ने एउटा खालको कतिपय कुराहरू एनालाइज गर्नुपर्छ तर कसैको कसैले अन्याय गर्छ भने सहनु हुँदैन कतिपय मैले धेरै साथीहरू मेरै साथीहरू सहने बानीहरू लाग्न सक्छ क्या बुझ्नुभयो कसैले केही भन्यो या छोयो या केही ब्याड टच गुड टच होइन त्यो विभिन्न हुन्छ नि समाजमा विभिन्न किसिमको मान्छेहरू हुन्छ अनि त्यो हुँदाखेरि बोल्न नसक्ने या त्यो सपोर्ट नभएर हो क्या कान्छी म छु है छोरी म छु है बाबा छ तिम्रो दादा छ तिम्रो भनिदिने मात्रै हो भने त्यो एनर्जी नै स्विच हुन्छ कि बुझ्नुभयो सपोर्ट भने त्यो हो आफ्नो घरबाट सुरु हुन्छ कि हामी इम्पावरमेन्टको कुरा गर्छौँ या शक्तिकरणको कुरा गर्छौँ नारीको लागि भने यो सबै घरबाट सुरु हुने कुराहरू हो अनि तपाईँ कतिको आफ्नो दिदीबहिनी या बच्चाहरूसँग कतिको कुरा गर्नुहुन्छ त या मम्मीले होस् सबैजनाले कतिको कुरा गर्नुहुन्छ त या आफ्नो बहिनी होस् सबैजना कतिको कुरा गर्नुहुन्छ त कसैको विचारको बारेमा कसैको सपनाको बारेमा या कसैको केही गर्ने इच्छाको बारेमा हामी त्यति कुरै गर्दैनौँ अनावश्यक कुराहरू गर्छौँ कि होइन त्यो अगाडि बढ्ने कुराहरू गर्नु पऱ्यो किन भन्दाखेरि यहीँ हेप्पिने कारण किन भन्दाखेरि अगाडि नभएर अगाडि नबढेर होइन हेप्पिने कारण त्यही त हो नि त्यही भएर आफू पनि सेल्फ सस्टेन हुनुपर्छ जस्तो लाग्छ कि हरेक महिलाहरूलाई चाहिँ आफू पनि सेल्फ सस्टेन हुनुपर्छ अरूको भरोसामा बाँचे पनि आफू पनि एक्लै केही गर्न सक्छु भन्ने त्यो पनि हुनु पऱ्यो क्या अनि त्यो पछि कसैले तपाईँलाई हेप्न सक्दैन या कसैले तपाईँलाई हल्लाउन सक्दैन होइन अब कसैको शरणमा हुनुहुन्छ भने दबाउँछ दबाउँछ त्यही भएर एउटा आफू पनि सेल्फ सस्टेन आफ्नो लागि चाहिँ अरूको लागि होइन आफ्नो लागि इच्छा खान सक्ने त्यति चाहिँ बन्नुपर्छ कि या गर्नुपर्छ कि होइन तर त्यो नगर्दा पनि एउटा खालको आफ्नो रेस्पेक्ट आफ्नो इज्जत चाहिँ हुनुपर्छ जहाँ गए पनि पैसा या कामले भन्दा पनि उसको मानवता नै हुन्छ नि यार ह्युमन राइट्स भन्ने कुरा हुन्छ कि ह्युमन राइट्स भने एकदमै ठुलो कुरा हो जहाँ चाहिँ मानवको आफ्नो स्वयं राइट्सहरू हुन्छ आफ्नो अधिकारहरू हुन्छ त्यो अधिकारहरू पनि छ क्या यहाँ यो संसारमा जन्म लिएपछि केही अधिकारहरू यो समाजले नै बनाइदिएको हुन्छ के ठिक के बेठिक भनेर केही कुराहरू अन्याय हुनुहुन्न भन्ने खालको कुराहरू हुन्छ तर सबै यो सुरु हुने या त्यो सबै विचारहरू चाहिँ तपाईँ हाम्रै घरबाट हो या निवासबाट हो या होमबाट हो होइन यो हामीले बुझ्नुपर्छ त्यही भएर हामी चाहिँ सकेसम्म म पोजिटिभ हुँ पोजिटिभ हुँ पोजिटिभ फैलाउँ भन्ने कारण किन भन्दा सकारात्मक हुनु भनेको चाहिँ एउटा ठुलो अचिभमेन्ट हो ठुलो एउटा जित हो क्या हामी सबैजना वेन यु स्टे पोजिटिभ द होल युनिभर्स कम टुगेदर एन्ड मेक द्याट थिङ पोजिटिभ इफ तपाईँ नेगेटिभ सोच्नुहुन्छ अहिले म यो भाइसँग पनि नेगेटिभ कुरा गरेँ नेगेटिभै हुन्छ तर ठिक छ भाइ राम्रै छ ठिक छ भने यो माहौलै राम्रो हुँदै जान्छ त्यही भएर अलवेज स्टे पोजिटिभ अलवेज वेन एभर यु आर वेन एभर यु गो अलवेज स्टे पोजिटिभ
होइन, यो बारेमा चाहिँ थप

0: एनबीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
1: विशेषताहरू, रु 2 करोडसम्मको कर्जा सुविधा।
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

नेपालमै पहिलो पटक सिद्धार्थ नारी डेबिट कार्डबाट गरिने हरेक ई कमर्स तथा पीओएस कारोबारको 0.1% बराबर रकम सिद्धार्थ ब्याङ्कद्वारा नारी स्वास्थ्यमा टेवा पुर्याउने कार्यहरूमा योगदान गरिनेछ। आउनुहोस्, यो नवीनतम यात्रामा जोडिनुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।

0: Hello, welcome back after a short musical break. I hope you guys are enjoying the song. एकदमै रमाइलो गीत बजिरहेको थियो. आज अझ तिजको अवसरमा गीत भने त एकदमै इम्पोर्टेन्ट कुरै हो, होइन? सङ्गीत बिना केही नै छैन जस्तो लाग्छ. सङ्गीत भने एउटा खालको आफ्नो भावनालाई पनि बुझ्ने एउटा माध्यम हो जस्तो लाग्छ मलाई चाहिँ. जब म सङ्गीत सुन्छु, एउटा खालको आफैसँग आफूलाई भएको एउटा इमोसनहरूसँग कनेक्ट हुने एउटा मौका हो सङ्गीत भने. मलाई त्यस्तो महसुस हुन्छ, मेरो आफ्नो व्यक्तिगत कुरा यही नै हुनुपर्छ भन्ने छैन. तर के हुन्छ भन्दाखेरि, तपाईँ हामीले बुझ्नुपर्ने कुराहरू भने के हो भन्दाखेरि, हुमन इम्पावरमेन्ट भन्ने कुरा हो. यो कुराहरू चाहिँ तपाईँ हामीले सबभन्दा पहिला आफूलाई एजुकेट गराउनुपर्छ. एजुकेट एज इन आफूलाई बुझाउनुपर्छ के हो नारी भने, के हो नारी शक्ति भने, किन इज्जत गर्नुपर्छ, किन हेप्नुहुन्न या किन डोमिनेट गर्नुहुन्न भन्ने कुराहरू बुझ्नुपर्छ. तपाईँलाई मलाई तपाईँलाई कसैले डोमिनेट गरे या कसैले हेपेको मनपर्छ त? मन पर्दैन नि. त्यस्तै त हो नि, अरूलाई हेप्ने, अरूलाई दलाउने या अरूलाई एकदमै मान्छे नगर्ने, एउटा खालको त्यस्तो खालको भावना भयो भने के हुन्छ समाज? के कस्तो खालको एउटा निस्किन्छ त प्रडक्ट समाजमा? नेगेटिभ त निस्किन्छ नि, होइन? त्यही भएर सबैलाई अब मेन चाहिँ हामीले यो बच्चैदेखि अब मेरो बहिनी होस् या दिदी होस् या मेरो कोही चेलीहरू हुनुहुन्छ भने मेरो तर्फबाट पनि मैले पनि गाइड गर्दै जानुपर्छ क्या. पढाइमा होस्, संस्कारहरूमा होस्, सबै कुरामा गाइड गर्दै जाने कुराहरू हो क्या, होइन? तर सिधै यस्तो गर, त्यस्तो गर, यही हो, त्यही हो भन्न मिल्दैन कसैलाई पनि. छोरा होस्, छोरी होस्, दुई कसैलाई भन्न मिल्दैन, होइन? यसमा चाहिँ हामी एकदमै जागरुक हुनुपर्छ, एकदमै बुद्धिजीवी हुनुपर्छ यस्तो कुरामा. नत्र हामी जनावर जस्तो भइहाल्यो भने जे मन लाग्यो त्यही गरिदिने, जसलाई मन लाग्यो त्यही अलिकति बलियो छु भनेर, अलिकति अलिकति पैसा छ भनेर या अलिकति नाम छ भनेर अरूलाई हेप्न मिल्छ? मिल्दै मिल्दैन नि. त्यो त एकदमै एकदमै तुच्छ काम भयो क्या. त्यो तुच्छ, एकदमै तुच्छ. त्यही भएर एकअर्कालाई रेस्पेक्ट गरौँ, फिमेलहरू सबैलाई रेस्पेक्ट गरौँ, इज्जत गरौँ, माया गरौँ, माया बाँडौँ. किन नराम्रो भन्ने, किन नराम्रो गर्ने, होइन? हामी चाहिँ कस्तो छौँ भन्दाखेरि मेन यही भन्दै गर्दा वी हेभ सोन अनलाइन, लेट्स वेलकम. हेलो
1: हेलो
0: हेलो, नमस्ते. को बोल्नुभयो, कताबाट? कताबाट बोल्नुभयो हजुर दीपकजी? कताबाट बोल्नुभयो? सुन्दरामा हुनुहुन्छ. के छ, सबै राम्रै छ? आज तिज छ, सबै राम्रै छ? के नाचिराख्नु भएको छ हजुर पनि? हजुरलाई पनि तिज लागेछ? ए तिजमै हुनुहुन्छ. ए अनि आज टपिक चाहिँ हुमन इम्पावरमेन्टको बारेमा कुरा गरिरहेको थियौँ, होइन? नारीलाई चाहिँ कसरी हुमन इम्पावरमेन्ट, नारी शक्ति कसरी हामी अगाडि बढाउने, नारी शक्ति हामीले अलि समाजमा अलिकति नारीलाई अलि हेपेको अलिकति त्यो टाइपबाट हेरिरह हुन्छौ नि त. हजुर हजुर, त्यही त अलिक क्लियर आएन, के
1: भन्नुभयो?
0: एकदम ठिक भन्नु, देवीहरू हुनुहुन्छ, होइन? अनि यो बारेमा लाइक हाम्रो परिवार, लाइक हामी कसरी यसमा काम गरिरहेछौँ त, परिवारमा कस्तो छ हजुरको यो देवी प्रति एउटा खालको दृष्टिकोण?
1: होइन, ठिक छ, सबै ठिक छ, तर यहाँ छ दुई चारजना यस्तो मान्छे छ कि, दुई चारजना यस्तो मान्छे छ कि
0: हजुर,
1: खिचाल्ने खसाल्ने कसरी हुन्छ, अरूलाई खसालौँ, अरूलाई नराम्रो भनौँ, नराम्रो बनाऊ, नराम्रो गरौँ, त्यस्तो सोच मात्रै छ तिनीहरूको. तर त्यो मान्छे मेरो अगाडि आउँदैन. किन आउँदैन? तपाईँहरूले त्यसलाई ल्याउनु पर्यो कि खतम गर्नु पर्यो कि सुन्नु पर्यो,
0: हजुर
1: अब यो
0: भन्नुहोस्
1: दुईवटा काम त गर्नै पर्यो, कि त खतमै गर्नु पर्यो, कि त त्यसलाई फुङ्नु पर्यो, कसैसँग उही गर्ने भनिदिने कुरै गर्न नदिने, त्यसलाई फुङ्गेर राख्ने, जति हुन्छ अपराधीहरू फुङ्गिने,
0: अपराधीहरूलाई थुन्नै पर्यो नि, अपराधीको घरै तपाईँको अब जेलमा हो त, अपराधीहरूलाई त हामी त बस्नै दिँदैन, एकदम ठिक भन्नुभयो हजुरले, भेरी गुड
1: हजुर। जो होस् यो म भन्दैन, त्यो को छ कस्तो छ, त्यो नेता होस् कि त्यो साधारण मान्छे होस् कि त्यो जोसुकै होस्, त्यो मतलब छैन
0: हजुर,
1: त्यसलाई कि खत्मै गर्नु पर्यो कि त सुन्नै पर्यो,
0: एकदम ठिक भन्नुभयो, एकदम यो अपराधीहरू सबैलाई थुन्नै पर्छ होइन, एकदम यो कुरामा पनि हामी एकदम सकारात्मक हुनुपर्छ, कानुनी रूपमा होइन जे भए पनि पुलिस प्रशासन
1: होइन
0: हजुर हजुर एकदम सकारात्मक हुनुहोस्, टेन्सन नगर्नुहोस् है। दीपकजी
1: हजुर,
0: अब डेडिकेसनमा जाउँ, अब गीत बज्छ, अब बज्ने गीत चाहिँ कसको लागि होला त? हस् थ्याङ्क यू सो मच, एकदम खुसी लाग्यो दिपकजीहरूसँग गफ गरेर, थ्याङ्क यू सो मच फर कलिङ, थ्याङ्क यू, इट वाज रियली अमेजिङ टकिङ विथ हिम। उहाँले एकदम ठिक कुरा गर्नुभयो, अपराधीलाई जेलमा हाल्नुपर्छ भन्ने कुरा गर्नुभयो, कसैले नारीलाई इज्जत गर्दैन, बेइज्जत गर्छ, या कसैले हेप्न खोज्छ, या कसैले शोषण गर्न खोज्छ भने जेलमै राख्नुपर्छ, एकदम ठिक, मेरो दुई मात्रै छैन, कोही अपराधी छ भने अपराधीलाई यो समाजमा बस्ने ठाउँ नै छैन, ठाउँ छैन एज इन हामीसँग बस्ने त्यो छैन, त्यसको लागि सिभिलाइज्ड हुनु पऱ्यो, एउटा खालको एकदमै बुझ्ने खालको व्यक्तित्व त हुनु पऱ्यो नि, समाजमा के गर्नुपर्छ, के गर्नुहुन्न, या के बोल्नुपर्छ भन्ने त थाहा हुनु पऱ्यो नि, एकदम ठिक भन्नुभयो, त्यस्तो मान्छे नेता होस् जोसुकै होस् जेलमै जान्छ अपराध गरेका छ भने, किनभने यो त सबैको देश होस्, कसैको मनमानी या कसैको त्यो सहन सकिन्न होइन, एकदम खुसी लाग्यो आज यो टपिकमा, हल्का लास्टमा एउटा खालको छुट्टै एउटा एउटा खालको अघि भर्खर यो कति 20,000 धरोटीमा छुट्यो भन्ने मैले न्युज पनि पढिरहेको थिएँ, आई एम रियली सक्ड एज यो कुरामा, किनभने 20,000 त्यो बच्चा 3 इयर्स सानो बच्चाको रेप गरेर के गरे, अनि 20,000 धरोटीमा छुट्टिने रे, यस्तो यस्तो घटनाहरूले चाहिँ समाजमा एउटा खालको एकदमै बालबालिकालाई बाँच्ने अधिकार छैन भन्ने खालको प्रश्नहरू आउँछ क्या, किन भन्दाखेरि यो हाम्रो यो कुराहरूमा चाहिँ त्यही भएर चाहिँ अब सरकारले गरोस् नगरोस्, अरूले गरोस् नगरोस्, तर तपाईँ हामीले हाम्रो घरबाट चाहिँ सुरु गर्नु पऱ्यो, हाम्रो छिमेकबाट सुरु गर्नु पऱ्यो, जहाँ चाहिँ एजुकेट गर्ने, जहाँ चाहिँ आफ्नो विचार या आफ्नो संस्कारहरू, संस्कारले हो क्या मान्छेलाई ग्रो गराउने, नेपालको एउटा एकदम युनिटी या नेपाल एकदम नेपाली भन्छ एउटा एकत्वपन फिल हुने भने यसको संस्कारहरूले गर्दा हो, कल्चरहरूले गर्दा हो क्या, हाम्रो संस्कृति हाम्रो कल्चर हाम्रो सबै कल्चरहरू एकदमै त्यो छ क्या, यसलाई मजाले प्रिजर्भ गर्नु पऱ्यो, यस्तो तिजहरू भने यो मनाउनु पऱ्यो, अनि यसरी चाहिँ हामीले एकअर्कालाई त्यो सपोर्ट दिनु पऱ्यो क्या, हामी सपोर्टै दिन सक्दैनौँ, ऊ तपाईँ यस्तो यस्तो घटनाहरू हुन्छ अनि यो ट्रस्ट कम हुँदै जान्छ क्या कन्ट्रीप्रति आफ्नो समाजप्रति आफ्नो गभर्मेन्टप्रति, त्यही भएर यस्तो कुराहरूमा चाहिँ हामी सबैजना बोल्नुपर्छ या अगाडि बढ्नुपर्छ होइन। अब आजको कार्यक्रमको अन्तिम अन्तिममा आइसक्यौँ, आज तिज छ, एकदमै रमाइलो अवसर छ तिजको होइन, सबैजनालाई एकदम धेरै धेरै ह्याप्पी तिज, मजाले नाच्नुहोस् मजाले गाउनुहोस् मजाले इन्जोय गर्नुहोस्, तर एउटा कुरा के नबिर्सिनुहोस् भन्दाखेरि हामी सबै यो ह्युमन इम्पावरमेन्टको कुरा गर्दै गर्दाखेरि यो सबै हामी तपाईँको घरबाट सुरु हुने कुरा हो, यो कहिले नबिर्स्यौँ भन्दै आई एम योर होस्ट मेनाल्ट लामिसाने, थ्याङ्क यू सो मच फर वाचिङ मेस टेलिभिजन एज टी।

0: स्टुडियो टाइम अहिले 6 बजेको छ।
1: मञ्जुश्री फाइनान्स
2: बिहाइन्ड योर ह्याप्पीनेस।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: एलएस क्यापिटल
4: समृद्धिको लक्ष्यमा सँगै
5: बलियो, दरिलो र भर पर्दो युनाइटेड अजोर इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट।
6: महालक्ष्मी विकास बैंक, सबल बैंक, सफल सहकार्य। सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
1: नेशनल लाइफ इन्सुरेन्स कम्पनी,
6: प्रभु इन्सुरेन्स,
0: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
6: इमेज समाचारको साथमा

नमस्कार, साँझ 6 बजेको इमेज समाचारमा स्वागत छ। म कोमल सेठचन्द। सुरुमा मुख्य समाचार। भोटेकोशी बाढी प्रभावित जिल्लाका सांसद र स्थानीय प्रतिनिधिहरूसँग प्रधानमन्त्रीको छलफल। राहत पुनर्स्थापना र पुननिर्माणका लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। कृष्णवीरको सड़क असोज एकदेखि दुईतर्फी खुलाउने तयारी। तत्काल आवश्यक बाहेक यात्रा नगर्न आग्रह। आज हरितालिका तीज पर्व। हिन्दू महिलाहरू निर्जला व्रत बस्दै पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको विशेष कुइचो। साताको पहिलो कारोबारको दिन शेयर बजारमा दोहोरो अङ्कको वृद्धि। नेप्सेपछि संकले बढ्दै 2585 पुग्यो कारोबार। रकम पनि निरन्तर बढ्दै। इन्धनको मूल्य वृद्धि विरोधमा सिरियामा देशव्यापी प्रदर्शन। इन्धनको विश्वव्यापी मूल्य वृद्धिको असर परेको सिरिया सरकारको तर्क। र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित। तालिकामा आर्सेनल र सिटीको समान 12 अङ्क।

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।
2: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले भोटे कोशी बाढ़ी प्रभावित जिल्लाका सांसद तथा स्थानीय तहका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बिहान 11 बजेबाट शुरू भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा ती जिल्लाका प्रतिनिधि सभा सदस्यहरू सहभागी रहे। छलफलमा प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्रमा राहत पुनस्थापना र पुननिर्माणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो। बाढ़ी पछिको अवस्था, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थानका लगायतका विषयमा सांसद तथा स्थानीय जनप्रतिनिधिहरूसँग सुझाव लिँदै प्रधानमन्त्री शाहले विपदमा संघ, प्रदेश र स्थानीय सरकार एकै ठाउँमा रहेको बताउनु भएको थियो। जनप्रतिनिधिहरूले बाढ़ीले सड़क सञ्जाल बगाउँदा राहत तथा पुननिर्माणमा समस्या भएको भन्दै क्षतिग्रस्त सड़कलाई छिटो पुनस्थापना गर्नुपर्ने बताएका थिए। भोटेकोशी बाढ़ीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णवीर सड़क खण्डमा सड़क विभागले असोज 1 गतिबाट सबै सवारी साधन दुईतर्फी सञ्चालन गर्ने तयारी गरेको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेउपानेका अनुसार कृष्णवीरमा सड़क खुलाउने कामको परीक्षण सफल भए पनि अझै ग्राभल, सतहगत निकास तथा पहिरो सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङको काम गर्न बाँकी छ। भोटे कोशीमा आएको बाढ़ीकै कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको छ। त्यसपछि आएको अर्को बाढ़ीले परेवाभीर, कृष्णवीर लगायत क्षेत्रमा सड़क पूरै बगाएको थियो। कृष्णवीर पुरानो पहिरो सक्रिय हुने क्षेत्र समेत भएकाले सड़क विभागले विज्ञहरूसँग परामर्श गरेर सड़क खोल्ने निर्णय गरेको न्युपानेले बताउनुभयो। बादल शुक्र तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशैभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा व्रतवसी शिव पार्वतीको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरू भएको पौराणिक मान्यता छ। संस्कृत भाषामा हरित र आलिका दुई शब्द मिलेर हरितालिका शब्द बनेको हो, जसमा हरित शब्दको अर्थ हरण गरिएको र आलिका शब्दको अर्थ साथी भन्ने हुन्छ। निराहार, जलाहार र फलाहार गरी व्रतका 3 किसिम रहेका छन्। सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत बस्नु उत्तम मानिन्छ। तीजका अवसरमा राजधानीको पशुपतिनाथ लगायत देशैभरको शिवालयमा दर्शनार्थीको उल्लेख्य भीड़ लागेको छ।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट।
1: समाचारमा पुनः स्वागत छ। रसुवाको भोटेको सीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका मध्ये आज दिउँसो 1 बजेसम्म 1392 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 186 जना, नुवाकोटमा 202 जना, धादिङमा 71 जना, चितवनमा 364 जना, गोर्खामा 77 जना, तनहुमा 38 जना, नवलपरासी पूर्वमा 232 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1392 जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1230 शव माटोमुनि व्यवस्थापन भएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1853 गरी कुल 3139 डीएनए नमूना संकलन भएको छ। साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ। गत शुक्रबार पनि बढेरै बन्द भएको बजार परिसूचक नेप्से आज 25.55 अङ्क बढेर 2585 बिन्दुमा पुग्यो। नेप्सेमा रहेका 13 उपसमूहमध्ये यस दिन 12 उपसमूहको परिसूचक बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक मात्र घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक 1.67% बढ्यो भने जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य व्यापार उपसमूहको परिसूचक 1% भन्दा बढीले बढेका छन्। नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। 226 कम्पनीको शेयर मूल्य बढ्दा 87 कम्पनीको शेयर मूल्य मात्र घटेको छ। दिनभरमा 336 स्टकको 1,15,95,000 कित्ता शेयर 4,68,86,82,000 रुपियाँ बराबरमा खरिद बिक्री भएको बताइएको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: साउजी, यो सामान प्याक गरिदिनुहोस् न।
2: हस् ल लिनुहोस्।
1: प्लिज नो प्लास्टिक, मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के। क्युआर दिनुहोस् न, पे गरौँ।
2: हस् थ्याङ्क यू।
1: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने? म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
2: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
1: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाटै खाता खुल्छ अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
2: गजब भइरहेछ त।
1: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ, यो पो झन् गजब छ त।
2: वाउ, कस्तो राम्रो।
1: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौँ, जिम्मेवार बनौ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।
3: अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। सिरियामा सरकारले इन्धनको मूल्य व्यापक वृद्धि गरेसँगै विभिन्न शहरहरूमा विरोध प्रदर्शन चर्किएको छ। प्रदर्शनकारीहरूले मुख्य राजमार्गहरूमा टायर बालेर बाटो अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन्। हामा, कान, सेखुन र मारत अल नुमान लगायतका शहरमा अहिले सरकार विरोधी प्रदर्शन तीव्र बन्दै गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यसैबीच सिरियाका ऊर्जा मन्त्री मोहम्मद अल बशीरले देशमा अहिले उत्पादन भइरहेको तेल खपतको अनुपातमा निकै कम रहेको र बढ़ी मूल्यमा आयात गर्नुपर्दा मूल्य वृद्धि आवश्यक रहेको बताएका छन्। यसै गरी ऊर्जा मन्त्रालयले विश्व बजारको अवस्था परिवर्तनसँगै मूल्यको समीक्षा गरिरहने तथा प्रशोधन र भण्डारण क्षमता विस्तार गर्न दीर्घकालीन रूपमा काम गर्ने जनाएको छ। सरकारले आइतबार डिजेलको मूल्यमा 40% र पेट्रोलको मूल्यमा 28% वृद्धि गरेको छ। विश्वव्यापी रूपमा इन्धनको मूल्यमा आएको तीव्र वृद्धिकै कारण मूल्य वृद्धि गर्नुपरेको सरकारको भनाइ छ। 14 वर्ष लामो युद्ध पछि पुननिर्माणको प्रयास गरिरहेको सिरियाको आर्थिक पुनरुत्थानका लागि इन्धनको आपूर्ति निकै महत्वपूर्ण मानिएको छ। अब खेल। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई 1-0 पराजित गरेको छ। गैराती म्यान्चेस्टर युनाइटेडको मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा सिटीले साङ्गुरो जित निकालेको हो। 10 खेलाडीमा सीमित सिटीका लागि एलिन हारानले खेलको 60 मिनटमा गरेको गोल नै निर्णायक बनेको थियो। फिल फोर्डेनले युनाइटेडका ब्रुनो फर्नान्डेजमाथि फाउल गरेपछि पहिलो हाफमै रातो कार्ड पाएपछि सिटी 10 जनामा समेटिएको थियो। युनाइटेडले खेलमा दबाव बनाए पनि गोल गर्न सकेन। हालानको गोल अफसाइड देखाए पनि भीएआरमा लामो जाँचपछि गोललाई मान्यता दिएको थियो। जितसँगै सिटी लिगको शीर्ष स्थानमा आर्सेनलसँग बराबरी अङ्क गर्न सफल भएको छ। युनाइटेड भने 13 स्थानमा छ। 4 खेलबाट सिटी र आर्सेनलको समान 12 अङ्क रहेको छ। खेल समाचार सँगसँगै इमेज समाचार अहिलेलाई यति नै। अन्तिममा मुख्य समाचार एकपटक फेरि। भोटेको सिबाडी प्रभावित जिल्लाका सांसद र स्थानीय प्रतिनिधिहरूसँग प्रधानमन्त्रीको छलफल। राहत पुनस्थापना र पुननिर्माणका लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। कृष्णवीरको सड़क असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी। तत्काल अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। आज हरितालिका 30 पर्व मनाइँदै हिन्दू महिलाहरू निर्जला व्रत बस्दै पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको विशेष घुइँचो। साताको पहिलो कारोबारको दिन शेयर बजारमा 2 अङ्कको वृद्धि। नेप्से 25 अङ्कले बढ्दै 2585 पुग्यो कारोबार रकम पनि निरन्तर बढ्दै। इन्धनको मूल्य वृद्धि विरुद्ध सिरियामा देशव्यापी प्रदर्शन। इन्धनको विश्वव्यापी मूल्य वृद्धिको असर परेको सिरिया सरकारको तर्क। र इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाइटेड 1-0 पराजित। तालिकामा आर्सेनल र सिटीको समान 12 अङ्क। हवस् त, इमेज समाचार अहिलेलाई सकियो। हामीलाई सुन्दै रहनुहोला। नमस्कार।

महिना हो भदौको, अनि साथ इमेज एफएम 97.9 को आर्टिस्ट अफ द मन्थ

जब म 60 वर्ष पुग्दाखेरि चाहिँ एउटा तपाईँको जीवनको अटोबायोग्राफी लेख्छु भनेर मैले सोचेको थिएँ। त्यति बेला मैले निकाल्छु भनेर मैले पूर्ण रूपमा लेखिसकेको छु, करिब 400 पेजको मेरो अटोबायोग्राफी छ। त्यो चाहिँ अब प्रकाशन गर्नुपर्ने हो, तर अब अहिले लेखेर कम्प्लिट बनाएको छु। त्यसलाई अझ केही ढिलो गरेर, सृजनाहरू हतारमा भन्दा पनि केही ढिलो गरेर, केही छैन, अब लेखिसके, अब यसलाई निकाल्नु छ भन्ने हिसाबले यो 60 वर्षको डायमन्ड जुबली भन्दो रहेछ। त्यो प्रसङ्गमा चाहिँ मैले यो किताब तयार पारेको छु। यो पनि एउटा मलाई चाहिँ मेरो जीवनको एकदम ऐतिहासिक र महत्त्वपूर्ण क्षण भन्ने मैले सोचेको छु। जीवन वास्तवमा म्याथमेटिकल्ली गणना मात्रै नभएर हाम्रो कर्मसँग चाहिँ जोडिएको एउटा महत्त्वपूर्ण यो उपहार हो। त्यसबाट यसलाई हामीले कसरी सेलिब्रेसन गर्नुपर्छ भन्ने कुरो चाहिँ मैले थोर बहुत अनुभूत गरेको छु। त्यो मेरो अटोबायोग्राफी चाँडै नै यो बजारमा ल्याउनेछु। दर्शक श्रोताहरूले तपाईँ त्यसमा अवश्य पनि मेरा सम्पूर्ण जीवनका दुःख सुखका पाटहरूलाई पढ्नु पाउनुहुनेछ। त्यो कुराले चाहिँ म यसलाई पनि मेरो जीवनको महत्त्वपूर्ण पल नै भनेर सम्झिन्छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

0: मलाई गाउन मन लाग्छ,
1: मलाई नाच्न, मलाई चित्र कोर्न,
2: मलाई लेख्न, मलाई खेल्न।
3: यस्तै रहरहरू व्यक्त गर्ने एउटा यस्तो ठाउँ कार्यक्रम अजय अधिकारी सुशीलसँग मात्र इमेज एफएम 97.9 मा।
4: पावर्ड बाई

0: भोलि पर्सि यति सुन्दर देशलाई अझै सुन्दर बनाउने सपना देख्नुभएका प्यारा भाइ बहिनीहरू नमस्कार। तपाईँ हामी सबैको आफ्नै बेग्ला बेग्लै रहरहरू छन्, त्यही रहरलाई आएर व्यक्त गर्ने तपाईँहरूकै आफ्नै ठाउँ हो यो कार्यक्रम मनको रहर, अनि म हुँ तपाईँहरूकै आफ्नै कार्यक्रम प्रस्तुता अजय अधिकारी सुशील। अहिले हामी छौँ इमेज एफएम 97.9 र यो कार्यक्रमलाई प्रायोजन गरेको छ चोकोफनले। तपाईँहरूलाई आज पनि खुल्दुली भइराखेको हुनसक्छ, आज हाम्रो स्टुडियोमा मनको रहरको बारेमा कुरा गर्न को को अतिथिहरू आउनुभएको छ भनेर। आज अलि धेरै टाढा रसुवा स्याप्रुवेसीबाट केही साथीहरू आउनुभएको छ आफ्नो मनको कुराहरू राख्न, आफ्नो सपनाहरू सुनाउनलाई। उहाँहरू हुनुहुन्छ प्रीति तामाङ, मानवी तामाङ, हसिना तामाङ, खुसी तामाङ, रश्मिता तामाङ, निशान तामाङ, विराज तामाङ र दिनेश वाइबा। आउनुहोस् उहाँहरूलाई कार्यक्रममा स्वागत गरौँ। स्वागत छ हजुरहरू सबैजनालाई। सन्चै हुनुहुन्छ सबैजना? सबैजना यहाँ आउनलाई गाह्रो भयो कि? त्यति गाह्रो भएन, गाडीले यहीँ तलसम्म ल्याइदियो होइन। अनि मैले तपाईँहरूको नाम भने, कतिमा पढ्नुहुन्छ, घर कहाँ हो, त्यस्तो कुराहरू चाहिँ मैले छुटाएँ होइन। आफ्नो केही कुराहरू थप्न मन छ आफ्नो इन्ट्रोडक्सन भने चाहिँ प्लिज।
1: नमस्ते सम्पूर्णमा, मेरो नाम प्रीति तामाङ हो, म कक्षा 9 अध्ययन गर्दछु। मेरो घर चाहिँ स्याप्रुवेसी रसुवामा हो।
2: नमस्ते, मेरो नाम मानवी तामाङ हो, रसुवा स्याप्रुवेसीबाट आएको, म कक्षा 8 पढ्छु।
3: नमस्ते, मेरो नाम हसिना तामाङ, म रसुवा स्याप्रुवेसीबाट आएको, म 8 पढ्दछु।
4: नमस्ते, मेरो नाम खुसी तामाङ हो, म रसुवा स्याप्रुवेसीबाट आएको, म कक्षा 8 पढ्छु।
5: नमस्ते, मेरो नाम रश्मिता तामाङ, म कक्षा 8 अध्ययन गर्छु।
6: नमस्ते, मेरो नाम निशान तामाङ हो, म स्याप्रुवेसीबाट आएको, म कक्षा 9 पढ्छु।
7: नमस्ते, मेरो नाम विराज तामाङ, म रसुवा स्याप्रुवेसीबाट आएको हुँ, म कक्षा 8-9 अध्ययन गर्छु।
8: नमस्ते सम्पूर्णमा, मेरो नाम दिनेश तामाङ हो, म कक्षा 9 अध्ययनरत गर्छु, ठेगाना गोसाईकुण्ड गाउँपालिका वडा नम्बर 5 स्याप्रुवेसी।
0: सबैजना गोसाईकुण्ड स्याप्रुवेसीको हुनुहुन्छ, तर अहिले चाहिँ तपाईँहरू सबैजना त्यहीँबाट भन्दा पनि कोसोक गुम्बामा बस्नुहुन्छ सबैजना होइन। ल अब एकैछिन यो कुरालाई छोडौँ। अब हामी हाम्रो कार्यक्रमको नाम चाहिँ मनको रहर छ। म सबैलाई सोध्छु यसमा चाहिँ भोलि पर्सि म के बन्छु भन्ने भन्दा पनि, सानोमा तपाईँहरूलाई के गर्न मन लाग्थ्यो, अहिले के गर्न मन लाग्छ, त्योसँग रहेर हामी कुराकानी गर्छौँ। अगाडि प्रीति नै बस्नु भएको छ, म प्रीतिलाई नै सोध्छु, तपाईँलाई सानो हुँदा के गर्न मन लाग्थ्यो, के कुरामा रहर लाग्थ्यो प्रीतिलाई?
1: मलाई, म सानो हुँदाखेरि मलाई चाहिँ टिचर बन्न मन लाग्थ्यो, अहिले चाहिँ फेसन डिजाइनर।
0: फेसन डिजाइनर, यो चाहिँ भविष्यको कुरा भयो। अझ धेरै गाउँमा पौडी खेल्न जाने अथवा अरू केहीहरू हुन्छ नि सानोमा, अरू रहरहरू साथीसँग मिल्ने, झगडा गर्ने, अरू केही सानोको रहरहरू, मिसाक जत्रो हाम्रो मिसान जस्तो हुने बेलामा तपाईँलाई के गर्न मन लाग्थ्यो?
1: गाउँमा पोखरी छैन, त्यही कारण
0: त्यही
1: कारणले मलाई स्विमिङ चाहिँ गर्नु मन थिएन, यसो साथीहरूसँग खेल्ने,
0: त्यस्तै। तर तपाईँलाई सानोमा टिचर बन्न मन लाग्थ्यो, अनि पछि टिचर बन्ने चेन्ज हुँदै गयो, पछि फेसन डिजाइनर बन्यो, पछि के बन्नेमा हामी फेरि फर्किन्छौँ है। त पहिला सानोको रहरहरू, मानवी तपाईँलाई सानोमा के रहर लाग्थ्यो? तर तपाईँलाई नर्स बनौँ भन्ने चाहिँ लाग्छ मनमा है। हसिना, तपाईँलाई सानोमा के मन लाग्थ्यो, के गर्न रहर लाग्थ्यो सानोमा?
3: मलाई चाहिँ सानोमा त्यही, मलाई नर्स नै हो, नर्स कुकमा इन्ट्रेस्ट लाग्थ्यो धेरै।
0: सानोमा कुक भन्न मन लाग्थ्यो, किन? म अहिले आउँछु सबैलाई सोध्छु, तपाईँहरूले आफ्नो आफ्नो सम्झिराख्नुहोस् ल, अहिले भनिहाल्नु भयो। खुसी, सानोमा नर्सै भन्न मन लाग्थ्यो। अलिकति मैले तपाईँहरूको खास बचपनामा जान खोजेको थिएँ, गाउँमा के गर्नुहुन्थ्यो, के गर्ने, अरू कुराहरू, तर तपाईँहरूले चाहिँ पछि के बन्नेसँग लगेर जोड्नुभयो, ठिकै छ, केही छैन, हामी धेरैजना पनि छौँ। रश्मिता, सानोमा के गर्न मन लाग्थ्यो तपाईँलाई, अरू रहरहरू के थियो? गीत गाउन, खेल्न, होइन, के खेल्न मन लाग्थ्यो? भलिबल। अहिले पनि खेल्नुहुन्छ तपाईँ? खेल्नुहुन्छ। तपाईँहरूको टिम छ गाउँमा कि भलिबलको टिम छ? तपाईँ के हुनुहुन्छ त्यसमा, के हुनुहुन्छ तपाईँ भलिबलको टिमको, के हुनुहुन्छ? भलिबल भनेको त्यो यस्तो ब्याट जस्तोले उताबाट आएकोलाई यसरी हान्ने हो कि? कुन गेम हो भलिबल भने? कुन चाहिँ हो? हातले खेल्ने, बललाई यसरी हातले खेल्ने, होइन। तपाईँ के हुनुहुन्छ भन्नु भएन, त्यसमा के हुनुहुन्छ? एक्स्ट्रा प्लेयर हुनुहुन्छ. ओके, मिसान तपाईँ त सानो हुनुहुन्छ, सबैभन्दा सानो हुनुहुन्छ. तपाईँलाई चाहिँ अहिले के गर्न मन लाग्छ? के खेल्न मन लाग्छ? भलिबल अनि हाई जम्पहरू गर्न मन लाग्छ. अरू के मन लाग्छ? स्किपिङ खेल्न. यस्तै यस्तै होइन, विराज सानो हुँदा, मिसान जस्तो हुँदा एक्चुली आफूलाई त्यो उमेरमा लगेर फर्काउनुहोस् त. तपाईँलाई सानोमा के गर्नुहुन्थ्यो गाउँमा हुँदा? अरू गाडीहरूमा झुन्डिनुहुन्थ्यो. अनि अनि के छोड्थ्यो? के छोड्थ्यो? के छोड्थ्यो?
7: साथीहरूसँग मिलेर यसो
0: त्यस्तै केही केही, अहिले यहाँ नभनौँ होइन, चोरेको कुरा यहाँ नभनौँ, सबैले सुनिरहनु आउँछ. दिनेश, सानोमा हुँदा के गर्न मन लाग्थ्यो?
7: धेरै चल्चल थियो.
8: म के गर्थेँ त मलाई नै थाहा छैन.
0: जस्तै
8: सानो थियो, मैले त केही गरेँ, त्यही थारमा सुत्यो, बस्यो, फोन खेल्यो, त्यही अब टिकटक बनायो, बस्यो.
0: सानोमा टिकटक पनि छ तपाईँको? कतिजना छ फलोवर्स?
8: 1000
0: मान्छेले तपाईँलाई फलो. अनि के बनाएर हाल्नुहुन्छ अहिले? भिडियोहरू बनाएर केमा एक्ट गर्नुहुन्छ कि नाच्नुहुन्छ कि अथवा गेम्सको भिडियो बनाउनुहुन्छ? के को भिडियो बनाएर? गेम खेल्नुहुन्न. के को भिडियो बनाउनुहुन्छ टिकटकमा? फोटोहरू. के भन्नुहुन्छ तपाईँको फ्यान्सहरूले, 1000 फ्यान्सहरूले? केही पनि भन्दैन. ओके, अब हामी पछिको तपाईँहरूको सपनाको बारेमा कुरा गरौँ होइन. प्रीतिले सानोमा टिचर किन मन लाग्थ्यो, किन टिचर बन्न मन लाग्थ्यो, किन टिचर देखेर तपाईँलाई म पनि टिचर बनु जस्तो लाग्थ्यो?
1: किनकि शिक्षकहरूले उनीहरूले जानेको कुरा हामीहरूलाई सिकाउँथ्यो, उहाँहरूले हाम्रो भविष्य नै बनाउनुहुन्थ्यो. त्यही कारणले अरू चाहिँ थिएँ, त्यही कारण
0: उहाँहरू जस्तै बनु जस्तो लाग्थ्यो. तर उमेर बढ्दै जाँदा चेन्ज भएर नर्स बनु जस्तो लाग्यो
1: कि
0: फेसन डिजाइनर? कसरी त्यसको रहर भयो? किन तपाईँलाई फेसन डिजाइनर बनु जस्तो लाग्यो? अलिक कन्फ्युज भयो, के भनौँ के भनौँ भन्ने भयो. तर के कुराले चाहिँ तपाईँलाई फेसन डिजाइनर भन्ने चाहिँ मनमा लाग्यो? के देखेर? कति राम्रो ड्रेसहरू बनाइदिन पाइन्छ, आफूले बनाएको ड्रेसहरू अरूले लगाउँछन् होइन, आफूले पनि राम्रो राम्रो लुगाहरू लाएर हिँड्न पाइन्छ, अनि अरूले राम्रो राम्रो प्रोग्राममा प्रीतिजीले बनाएको लुगाहरू लगाएर हिँड्नुहुन्छ. यस्तै यस्तै हो, यस्तै यस्तै. ओके, मानवी तपाईँले के बन्छु भन्नुभएको थियो, भोलि पर्सि के बन्ने भन्नुभएको थियो? एयर होस्टेस बन्न मन लाग्छ. किन होला, किन तपाईँलाई त्यस्तो बन्न मन लाग्यो?
2: किनभने त्यहाँ अब एयर होस्टेस भन्दा घुम्न पाउँछ, पैसा पनि धेरै नै पाउँछ,
0: पैसा कमाइ धेरै हुन्छ. त्यसपछि धेरै धेरै ठाउँमा अब नेसनल एयरलाइन्सहरूमा डोमेस्टिकमा भयो भने यहीँ देशमा पनि छुट्टै छुट्टै ठाउँमा जान पाइन्छ, इन्टरनेसनलमा भयो भने संसार घुम्न पाइन्छ होइन. कहिलेकाहीँ चक्लेट लगेर प्यासेन्जरहरूलाई दिने बेलामा आफूले पनि खान पाइन्छ, त्यस्तो पनि हो, त्यस्तो पनि हो. देश विदेश घुम्न पाइन्छ, पैसा धेरै कमाइ हुन्छ. दिनेशजीलाई सोध्छु म अब, भोलि पर्सि ठुलो भएर के हुने? के हुने? वकिल हुने, लयर. किन, के कारणले चाहिँ दिनेशलाई म वकिल बन्छु भन्ने लाग्यो?
8: बाबाको सपना थियो.
0: बाबाको सपना चाहिँ बाबुले वकिल बनोस् भन्ने थियो हो. अरू केही कसैलाई देखेर पनि तपाईँलाई वकिल भन्ने लाग्यो कि अथवा त्यस्तो केही छैन?
8: आफ्नो मामालाई देखेर.
0: मामा पनि वकिल हुनुहुन्छ?
8: हजुर.
0: के नाम हो उहाँको? के भन्नुहुन्छ उहाँले चाहिँ?
8: उहाँले म जस्तै काम गर भन्नु,
0: मै जस्तो बन भन्नुहुन्छ कि धेरै जसो मान्छेहरूले आफूले गरेको पेसा अरूले नअपनाओस् भन्छ नि होइन, मामाले चाहिँ मै जस्तो बन्नु भन्नुहुन्छ?
8: हजुर.
0: ए, भनेपछि भोलि पर्सि हामी दिनेशलाई पनि अगाडिपट्टि अधिवक्ता वकिल भनेर बोलाउनु, हामीले दिनेश भनेर बोलाउनु पाउँछौँ होइन त? ओके, अब विराज तपाईँ चाहिँ भोलि पर्सि के भन्ने? थाहा छैन, जस्तै मनमा आउँछ होला नि कहिले काहीँ के भन्ने भनेर. ठिक छ, भनेका रहरहरू सबै पुरा हुनुपर्छ भन्ने छैन, तर पनि मेरो मनमा कहिले हिरो बन्न मन लाग्छ, कहिले फुटबलर बन्न मन लाग्छ, कहिले वकिल बन्न मन लाग्छ, कहिले डक्टर बन्न मन लाग्छ. यहाँ आफ्नो जे जे रहरहरू छ सबै पोख्न पाइन्छ, यहाँ जे भनेको छ त्यो हुनै पर्छ भन्ने पनि छैन. भलिबल प्लेयर किन, किन के गर्ने भोलि पर्सि? राम्रो भलिबल प्लेयर भयो भने के फाइदा हुन्छ? विराजलाई के फाइदा हुन्छ? हाम्रो देशलाई के फाइदा हुन्छ? प्लेयर बनेपछि देश विदेश घुम्न पनि पायो, म्याचको लागि जान पायो होइन, त्यसपछि पैसा पनि कमाइ हुन्छ होला, देशको लागि खेल्न पायो, अनि भोलि विराजले खेलेको गेमहरू अरू अडियन्सहरूले हेरेर विराजको फ्यान्सहरू पनि हुन्छन् होइन. त्यस्तै त्यस्तै अरू पनि केही छ रहर? छैन. ओके, मिसान सानो हुनुहुन्छ, तपाईँलाई चाहिँ कहिलेकाहीँ यसो सोच्दा के बनाउँ भन्ने लाग्छ? भलिबल प्लेयर नै. दादाले त्यही भन्नुभयो भनेर तपाईँले पनि त्यही भन्नुभएको कि अघि नै पनि त्यही भन्नुभएको थियो? डक्टर बन्ने कि नर्स बन्ने कि टिचर बन्ने कि कुक बन्ने कि पाइलट बन्ने कि के बन्ने, अथवा म एउटा राम्रो पसल खोल्छु, पसल होटल खोल्छु, त्यस्तो पनि हुन्छ? के छ तपाईँको रहर चाहिँ? त्यस्तो अहिले केही पनि आएन है? सानो मान्छेलाई आज सबैभन्दा उमेर सानो छ, अलिक बोल्न अड लागिरहेछ. हुन्छ रश्मिता, तपाईँ के बन्ने भोलि पर्सि? हजुर, वकिल अनि न्यायाधीश. न्यायाधीश भने त अझ अझ माथिको सुप्रिम पावरमा भयो. किन न्यायाधीश बन्ने?
3: मेरो नि बाबाको सपना हो.
0: बाबाको सपना चाहिँ छोरी वकिल न्यायाधीश बनोस् भन्ने छ हो. के गर्नुपर्छ त्यसको लागि थाहा छ? के पढ्नुपर्छ? अहिले त तपाईँ नाइनमा कि एटमा? एटमा. कहिले के पढ्नुपर्छ थाहा छ? एघार बाह्रमा गएर ल भन्ने सब्जेक्ट लिएर पढ्नुपर्छ, अनि त्यसपछि फेरि अर्कोमा फेरि नाम निकाल्नुपर्छ ब्याचलर्स पढ्न. अनि बाबाले चाहिँ छोरी वकिल बन्नुपर्छ भन्नुहुन्छ हो. के गर्नुपर्छ वकिल बन्नलाई? सबैभन्दा मेन के गर्नुपर्छ, के चाहिन्छ? बोल्नुपर्छ, तर्क गर्न सक्नुपर्छ, कति कुराहरू कन्ठ गर्न सक्नुपर्छ होइन? तपाईँलाई पनि वकिल. अरू पनि केही आउँछ कि कहिलेकाहीँ? अरू केही आउँदैन दिमागमा? बाबाले चाहिँ वकिल बन्नु भन्नुभयो, तर रश्मिताको मनले चाहिँ म यो बन्छु भन्दा के बन्छु भन्नुहुन्छ? के को प्लेयर? भलिबल अघि नै भन्नुभएको थियो होइन? तर बाबाले चाहिँ न्यायाधीश बन्नु, वकिल बन्नु भन्नुभएको भएर बाबाको सपना पुरा गर्नु जस्तो लाग्छ होइन? अनि यो दुइटै हुनु भएन भने चाहिँ के हुनुहुन्छ भोलि पर्सि? न्यायाधीश पनि हुनु भएन, प्लेयर पनि हुनु भएन भने अर्को मनमा चाहिँ के आउँछ कहिलेकाहीँ? त्यस्तो केही आएको छैन, आएको छैन. ओके, भलिबल प्लेयर भयो भने चाहिँ के फाइदा हुन्छ तपाईँलाई? नाम कमाउँछ. अनि नत्र खुसीजी रेडी भइसक्नु भयो, माइक स्ट्यान्ड भइ राखिसक्नु. खुसीजीकै पाल होला. तपाईँ चाहिँ भोलि पर्सि के भन्ने? डक्टर. किन? किन? तपाईँलाई डक्टर किन? किन? अरू जस्तो दादाले भन्नुभयो, घरमा भन्नुभयो, त्यो त ठिकै छ होइन? तर तर आफूलाई के देख्दा, डक्टरहरूको के कुरा देख्दा चाहिँ कहिलेकाहीँ म पनि उहाँहरू जस्तै बन्छु नि भन्ने चाहिँ के गर्दा लाग्छ?
3: मलाई चाहिँ अब हल्का गाउँमा गएर चाहिँ
0: अरूलाई हेल्प गर्न मन छ. तपाईँले गाउँमा डक्टरहरू आउनुहुन्छ, तपाईँहरूको गाउँमा उहाँहरूले पनि अरूलाई सहयोग गर्नुहुन्छ, तपाईँलाई पनि त्यस्तै बन्न मन लाग्छ? डक्टर त तपाईँ स्योर बन्नुहुन्छ, अबको 10-15 वर्षपछि हामी डक्टर खुसी तामाङ भनेर कतै भेट्न पाउँछौँ होइन? यदि डक्टर हुनु भएन भने अर्को के हुनुहुन्छ?
3: डक्टर भएन भने चाहिँ
0: होटल म्यानेजमेन्टको पनि रहर छ, त्यो पनि पढ्छु भन्ने छ. तर डक्टर पढ्नलाई त हामी साइन्स पढ्नुपर्छ होइन? ओके, भोलि पर्सि हामी डक्टर खुसी तामाङलाई भेट्छौँ. हसिना, तपाईँको पालो आयो. के बन्ने तपाईँ भोलि पर्सि? एयर होस्टेस. किन? किन एयर होस्टेस बन्ने? कहिलेदेखि तपाईँको मनमा म अब एयर होस्टेस बन्छु भन्ने आयो? तपाईँहरू अस्ति घरबाट काठमाडौँ आउँदा त त्यसमा त एयर होस्टेस हुनुहुन्न थियो, हुनुहुन्थ्यो? हुनुहुन्न थियो होइन? तर तपाईँलाई चाहिँ सानैदेखि एयर होस्टेस बन्छु भन्ने आएँ. कहिलेकाहीँ माथि प्लेनहरू उडेको देख्दा चाहिँ के आउँछ मनमा? म पनि भोलि पर्सि यसमै चढ्छु, म पनि हुन्छु भन्ने आउँछ कि? आउँछ के आउँछ सुनाइदिनु न. सक्छ कि सक्दैन भन्ने त संसारमै हुँदैन, मैले सक्छु सक्छु भन्ने मात्रै हुन्छ, जसरी पनि सक्छु भन्ने हुन्छ है. मैले सक्छु कि सक्दिनँ भने भने त फेरि अलिक गाह्रो हुन्छ आफ्नो मनको रहरहरू पुरा गर्नलाई. भनेपछि भोलि पर्सि कतै म जाँदाखेरि असिनाजीलाई मैले कुनै फ्लाइटमा भेटेँ भने मलाई चाहिँ एक दुईवटा चक्लेट चाहिँ बढिदिनु होला हुन्छ? मानबीलाई मैले अघि सोधेँ है त. अब हामी एकैछिन तपाईँहरूको स्कुलतिर जाउँ, पढाइतिर जाउँ ल. कस्तो छ तपाईँहरूलाई, आफूलाई कस्तो लाग्छ? अरूले के भन्नुहुन्छ होइन, आफूलाई आफ्नो पढाइ कस्तो लाग्छ म सोध्छु. हसिनादेखि नै तपाईँलाई आफू पढाइमा कस्तो छु जस्तो लाग्छ? ठिकै छु. त्यति धेरै ट्यालेन्ट पनि होइन, कमजोर पनि होइन, आफूलाई जस मेरो पढाइ ठिकै छ जस्तो लाग्छ. तपाईँलाई मनपर्ने सब्जेक्ट कुन हो?
3: नेपाली.
0: अनि आज नपढौँ भोलिदेखि पढ्न पाए हुन्थ्यो भन्ने सब्जेक्ट चाहिँ कुन छ? साइन्स चाहिँ अलिकति गाह्रो लाग्छ होइन? खुसी, तपाईँ पढाइमा आफूलाई कस्तो पाउनुहुन्छ? ठिकै. मनपर्ने सब्जेक्ट कुन हो अनि भोलिदेखि पढौँ भन्ने सब्जेक्ट कुन? विराज, तपाईँ पढाइमा आफूलाई कस्तो पाउनुहुन्छ?
7: पढाइमा कस्तो भयो? ठिकै
0: ठिकै ठिकै. तपाईँलाई मनपर्ने सब्जेक्ट कुन हो?
7: नेपाली सामाजिक.
0: नेपाली र सामाजिक मनपर्छ. अनि अलिकति आज चाहिँ नपढ्नु पऱ्यो नि हुन्थ्यो, भोलिदेखि पढ्नु पाए हुन्थ्यो.
7: म्याथ साइन्स इङ्ग्लिस.
0: म्याथ साइन्सहरू अलिक गाह्रो लाग्छ. दिनेश पढाइमा कस्तो हुनुहुन्छ?
8: पढाइमा खासै राम्रो त भन्दिनँ, तर आफूले फ्युचर सोचेको त्यो ड्रिम चाहिँ पुरा गर्न सक्ने क्षमता
0: अहिलेलाई पढाइ चाहिँ होइन खासै राम्रो भन्ने त होइन, तर पनि आफूलाई आफ्नो पढाइ त थाहा हुन्छ नि. आफूलाई कस्तो पाउनुहुन्छ? अरूले जे सुकै भनोस्, मैले जे सुकै भनौँ, साथीहरूले जे सुकै भनोस्, आफूलाई चाहिँ कस्तो पाउनुहुन्छ?
8: आफूले फ्युचरमा बन्छु भन्ने कुरा चाहिँ बन्न सक्छ भन्ने त्यो त्यतिको पढाइ चाहिँ छ.
0: आफूले चाहेको कुरा जे हो त्यो पुरा गर्नको लागि आफ्नो पढाइ छ भन्नुहुन्छ होइन. मनपर्ने सब्जेक्ट कुन हो?
8: नेपाली.
0: अनि भोलिदेखि पढौँ भन्ने सब्जेक्ट?
8: म्याथ.
0: म्याथ चाहिँ अलिक गाह्रो लाग्छ. सानो मान्छे मिसान, तपाईँ पढाइमा कस्तो हुनुहुन्छ? ठिक ठिकै हुनुहुन्छ. कुन सब्जेक्ट मनपर्छ नि? सामाजिक मनपर्छ. अनि अलिकति आज नपढौँ, अलिक गाह्रो छ, भोलिदेखि पढौँ न भन्ने चाहिँ? इङ्ग्लिस चाहिँ अलिक गाह्रो लाग्छ. अलि थोरै मेहनत गर्ने होस्, इङ्ग्लिसमा अलिक बढी मेहनत गर्ने. मैले रश्मितालाई सोधै छैन, तपाईँ पढाइमा आफूलाई कस्तो पाउनुहुन्छ रश्मिता? माइकमा ठिक ठिकै पाउनुहुन्छ. मनपर्ने सब्जेक्ट कुन हो?
9: नेपाली.
0: नेपाली मनपर्छ. अनि कुन सब्जेक्ट चाहिँ भोलिदेखि पढौँ जस्तो लाग्छ? साइन्स चाहिँ अलिक गाह्रो लाग्छ. कसलाई बाँकी छ? म आज धेरै भएर अलिक कन्फ्युज भएँ. मानवी पढाइमा आफूलाई कस्तो पाउनुहुन्छ? ठिक ठिकै. कुन सब्जेक्ट मनपर्छ? अनि कुन सब्जेक्ट चाहिँ भोलिदेखि पढौँ जस्तो लाग्छ?

0: अरू केही कुराहरू अहिले यसो सम्झिन चाहनुहुन्छ गाउँको, तपाईँले खेलेको कुदेको कोही साथीहरू, तपाईँको साथीहरू सबैजना यहीँ हुनुहुन्छ छैन, अरू कसैलाई केही थप्नु छ गाउँको केही कुरा थप्नु छैन? ओके, अब अब के चाहिँ कहाँ जाने
1: पर्यटन?
0: तपाईँहरूको गाउँमा पर्यटकहरू जो त्यता जाँदाखेरि तपाईँहरूसँग आएर बस्नुहुन्छ, त्यहीँ त्यही बाटो भएर जानुहुन्छ होइन, त्यस्तो त्यस्तो कुराहरू छ। अनि पढाइ पनि सक्यो, अब घरमा हुँदा के काम सघाउनुहुन्थ्यो तपाईँहरूले? अलिकति यहाँ आउने साथीहरू जो हुनुहुन्छ, कतिपय त पढ्नु मात्रै पर्छ भनेको अनि केही कामहरू पनि नगर्नेहरू पनि कहिले काहीँ आउनुहुन्छ क्या यहाँ, त्यो भएर अनि म उहाँहरूले सुनिराख्नु भएको छ, अनि कोहीले चाहिँ घरमा म त काममै गर्दिनँ भन्नेहरू पनि हुनुहुन्छ कोही, तपाईँहरूले चाहिँ घरमा के काम सघाउनुहुन्थ्यो? प्रीति भन्नलाई रेडी भएर अम्ला भाँचेर रेडी भइसक्नु होला।
2: मैले चाहिँ घरमा आमालाई तरकारी केलाउन अनि पछि भाँडाहरू माझिन, किनकि हाम्रो होटेल हामी होटेल व्यवसाय गर्थ्यौँ, त्यही कारणले अब मानिसहरूले खाएको भाँडाहरू दिने,
0: तपाईँले धोएर सघाइदिनुहुन्थ्यो घरमा। अरू मानुई तपाईँकै पालो आयो, कति आउँदो रहेछ है, के सघाउनुहुन्थ्यो घरमा? यस्तै यस्तै हसिना के सघाउनुहुन्थ्यो घरमा?
3: सानैदेखि एक्लै बसेको भएर सबै काम म आफै गर्नुपर्छ घरको चाहिँ।
0: तपाईँलाई सबै गर्न आउँछ? जस्तै
3: खाना पकाउन, घर सफा गर्न, त्यही सबै काम,
0: सबै कामहरू आउँछ। खुसी
4: मम्मीलाई तरकारीहरू केलाउन सहयोग गर्छु, अनि मम्मी बिरामी हुँदा खानाहरू बनाइदिन्छु।
0: यस्तै यस्तै रश्मिता खाना पकाउनु पनि आउँछ तपाईँलाई। यो इन्टरभ्यू घरमा कसैलाई सुनाउन मिल्छ कि मिल्दैन? मिल्छ, उहाँले सुन्नुभयो भने खाना बनाउँछु भन्दा हाँस्नु हुँदैन, केही भन्नु हुँदैन, ठिक भनिन्छ छोरीले भन्नुहुन्छ। ओके, मिसानलाई के आउँछ नि? आउँछ तपाईँलाई पनि खाना बनाउन आउँछ? के पकाउन आउँछ? मलाई त ब्ल्याक टी बनाउन आउँछ, अनि चाउचाउ पकाउन आउँछ, अनि अनि अरू त आउँदैन मलाई। तपाईँलाई के आउँछ? भात पकाउनलाई के गर्नुपर्छ? पहिला कुकरमा तेल हाल्नुपर्छ, के गर्नुपर्छ? आहा, आउँदो रहेछ तपाईँलाई, मैले चेक मात्रै गरेको, कहिलेकाहीँ कसैले चाहिँ तेल हाल्ने अनि चिनी हाल्ने भन्छ नि, रमाइलो गरेको मात्रै। पिराज के काम सघाउनुहुन्छ घरमा? कामै गर्दैन, केही त सघाउँछ होला, के सघाउँछ?
5: चामलहरू ल्याइदिने बजारबाट, किनेर
0: घरमा आवश्यकता परेको सामग्रीहरू चाहिँ विराजले ल्याइदिनुहुन्छ। दिनेशले के सघाउनुहुन्छ?
6: मर्निङमा मम्मीले खाना पकायो भने नाइटमा आफू त्यस्तै काम गर्छ, खाना पकाउने, घर सफा गर्ने,
0: परेको सबै कामहरू दिनेशले सघाउनुहुन्छ होइन त। अब एकैछिन देशको कुरा गरौँ न।
7: आज त कति धेरै मान्छेहरू पाउनु भएको रहेछ, म नि धेरै पछि आएको, यहाँ गफ सुन्दा सुन्दा झ्याउ नै लागिसक्यो। यहाँ कसैले गीत चाहिँ गाउनु हुँदैन? कसैले गाउनुहुन्छ भने सुनाइदिनु न एकजनाले।
8: आउँदैन,
7: त्यसो भए मै गाइदिउँ त।
8: हुन्छ,

0: सानो मायाले पो गीत गाएर सुनाए त है, तपाईँहरू चाहिँ कसैले सुनाइदिनु भएको भए हुन्थ्यो नि, अझ तपाईँहरूको आफ्नै भाषाको गीत होला, सेलोहरू होला, अरू केही होला, कसैले आउँदैन, कसैले गाउनुहुन्छ? सानो मायालाई अल्छी लागेर गफ गरेको सुन्दा सुन्दा निशानले गाउनुहुन्छ कि प्रीतिले गाउनुहुन्छ भनेर अघि आउँदाखेरि सुनाउनु भएको थियो मलाई, दिनेशले भन्नुभएको थियो नगाउने है, ओके अर्कोचोटि, आज अलि अप्ठ्यारो लाग्यो होला। अब एकैछिन देशको कुरा गरौँ, हुन्छ केही यसमा अप्ठ्यारो मान्नु पर्दैन, जसले आन्सर दिनुभए पनि हुन्छ, म वान बाई वान सोद्दिनँ। देश भन्ने बित्तिकै दिमागमा के आउँछ, जसले भन्नुभयो नि हुन्छ, के आउँछ देश भन्ने बित्तिकै के आउँछ?
1: पालेन्चा र सुदन गुरुङ,
0: अहिलेको जो प्रधानमन्त्री हुनुहुन्छ सम्माननीय बालेन शाह र गृहमन्त्री सुदन गुरुङ, उहाँहरू आउनुहुन्छ। अनि अरू अरू देश भन्ने चाहिँ के आउँछ? एउटा उहाँहरू आउनुभयो, अरू के आउँछ?
2: भलिबल
0: आउँछ, अरू

0: अरू के आउँछ?
1: राष्ट्रिय
0: गान आउँछ। के हो हाम्रो राष्ट्रिय गान? सयौथुङ्गा। अरू अरू देश भन्ने बित्तिकै के आउँछ?
1: इतिहास।
0: के आउँछ इतिहासमा?
2: अह
0: तपाईँहरू झगडा नगरी कसले बोल्ने? पालै पालो तपाईँले पहिला बोल्नुहोस् अनि उहाँले थप्नुहोस् ल। ल दिनेशले पहिला बोल्नुहोस् ल। ल प्रीतिले पहिला।
1: देशका महान शहीदहरू जस्तै पृथ्वीनारायण शाह, उहाँले देश टुक्रेको देशलाई पनि एउटै बनाउनुभयो।
0: हाम्रो देशको शहीद भन्दा नि उहाँहरू विभूति हुनुहुन्छ। पृथ्वीनारायण शाहको कारणले हामी सबैजना नेपाली हुन पाएको छौँ होइन, नत्र छुट्टै छुट्टै राज्यमा थियो। दिनेशले यसमा केही थप्नु खोज्नु भएको थियो? उसैले यही भन्न खोज्नु भएको थियो, तपाईँले यही भन्न खोज्नु भएको थियो कि अरू केही भन्नु? तपाईँले अस्तिको जेनजीको आन्दोलनको बारेमा केही भन्न खोज्नु भएको थियो? अहिले नभन्ने, ओके, उसको मुड भएन, उहाँहरूको झगडा पऱ्यो अनि है। अरू कसैलाई देशको केही थप्नु छ? हाम्रो देशको के कुरा मनपर्छ खुसी तपाईँलाई?
3: मलाई चाहिँ हाम्रो देशको चाहिँ प्राकृतिक सौन्दर्य चाहिँ राम्रो लाग्छ, अनि
0: हिमालहरू यस्तै यस्तै मनपर्छ। रश्मिता केही थप्नु छ? छैन है। हसिनालाई, मानवीलाई, विराजलाई केही थप्नु छ? छैन। मिसानलाई? छैन। ओके, अब कति धेरै कुरा गर्ने भन्दा भन्दै कार्यक्रमको समय पनि सकिने लागिसक्यो, हामी अन्तिम अन्तिममा आइसक्यो। अघि मलाई बाटोमा आउँदा के सोध्ने होला, के कुरा गर्ने होला भन्ने लागेको थियो होइन, तपाईँहरूलाई पनि त्यस्तै लागेको थियो होला। यहाँ आएर कस्तो फिल भइरहेछ, कसले भन्नुहुन्छ, जसले भन्नुभए पनि हुन्छ, पहिला कस्तो लागेको थियो अनि अहिले कस्तो लागिरहेछ, कसले
2: भन्नुहुन्छ?
0: विराजलाई चाहिँ त्यस्तो लागेर उहाँले अलि अगाडिबाट भनिदिनुहुन्छ,
2: भन्नुहोस् त
0: परबाट भनेको अलिक टिप्दै। अरूले केही थप्नु छ? कस्तो फिल भइरहेछ अघि आउनुभन्दा अगाडि, कस्तो लागिरहेको थियो, अब सकिन सकिन लाग्दा कस्तो लागिरहेछ, कसैले भनिदिनु?
1: आउनुभन्दा अगाडि डर लागिरहेको थियो, अहिले रमाइलो लागिरहेछ।
0: क्लासको केही क्वेसनहरू सोध्छ कि अथवा अरू केही त्यस्तो कुराहरू सोध्छ जसले गर्दा हामीले भन्नै जान्दैनौँ कि भन्ने जस्तो लागेको थियो होला, अहिले चाहिँ रमाइलो लागिरहेछ होइन। पहिला तपाईँहरूको इन्टरभ्यू कहीँ कतै केहीमा भएको थियो?
1: थिएन।
0: यो पहिलो इन्टरभ्यू हो, भोलिपर्सि तपाईँहरूले सम्झेर पनि बस्नुहुन्छ होइन। अब अरू कुराहरू त कति धेरै मनमा थियो सोध्ने, अझै अर्को आधी घन्टा एक घन्टा हामी गफ गरौँ जस्तो लागेको थियो। अब फेरि म तपाईँहरूको मनको रहरमै फर्किन्छु, अथवा अहिले सानो सायद भोलिपर्सि यो तपाईँहरू अहिले जुन गुम्बामा बसिरहनु भएको छ त्यो के कारणले त्यो हामी चाहिँ कुरा गर्दैनौँ, तर त्यहाँ बसिराख्दाखेरि कस्तो फिल भइरहेछ कसैले एकजनाले मात्रै भनिदिनुहोस्, किनभने उहाँहरूले पनि कसैले सुन्नु होला, ए हाम्रो कुरा पनि आएछ भनेर उहाँहरूलाई रमाइलो लाग्छ नि त। कसैले कतिको रमाइलो छ अहिले तपाईँ जुन गुम्बामा बसिरहनु भएको छ नि होइन, गोसोक गुम्बा, यल्लो गुम्बा पनि भन्छ, त्यहाँ तपाईँहरू सबैजना सँगै बस्नुहुन्छ, कस्तो हुन्छ साथीहरू सबैजना सँगै बस्दा?
1: अब स्कुल स्टार्ट हुनुभन्दा अगाडि हाम्रो धेरै अल्छी लाग्थ्यो, त्यही कारणले अब दिनभरि सुत्दै बस्ने, तर यता धेरै मान्छेहरू आउनुहुन्थ्यो हामीहरूलाई यसो खेल्ने कुराहरू लिएर आउनुहुन्थ्यो, अहिले चाहिँ रमाइलो लाग्छ पहिलाभन्दा।
0: जे होस् धेरै नयाँ मान्छेहरू भेट्दा ओर्दा रमाइलै फिल हुन्छ होइन, त्यहाँ तपाईँहरूलाई सबै थरी कुरा। कसैलाई केही थप्नु छ? एकजनालाई मात्रै भन्छु, कसले थप्नुहुन्छ? छैन छैन। अब अन्तिम प्रश्न सोध्छु, सबैले उत्तर दिनुपर्छ। तपाईँहरूले आफ्नो अघि जे जे सपनाहरू बताउनु भएको थियो नि, त्यो सपनाहरू बताउँदाखेरि अबको 10 वर्षपछि दिनेशलाई कतै भेटेँ भने कहाँ भेट्छु, के गर्दै गरेको भेट्छु?
2: म कोही मान्छेको डिभोर्स गरेर आएको देख्छ तपाईँले वकिल कार्यालयमा,
0: त्यही कसैको डिभोर्स गराइदिनु,
2: डिभोर्स गरेको कुनैको राम्रो नराम्रो काम
0: कसैलाई मिलाइदिएको होइन,
2: मिलाइदिएको कुनैले छुट्याइदिएको
0: त्यस्तो गर्दै गरेको देख्छु। अबको 10-12 वर्षपछि विराजलाई के गर्दै गरेको देख्छु?
4: भलिबल खेलिरहेको कि त लाउरे,
0: देशको लागि भलिबल खेलिरहेको अथवा लाउरे बनिरहेको। मिसानलाई चाहिँ अलि धेरै दिन्छु, 20 वर्ष दिन्छु, अबको 20 वर्षपछि के गर्दै गरेको देख्छु? भलिबल खेल्दै गरेको अथवा अरू केही पनि हुनसक्छ होइन, सानै हुनुहुन्छ, क्लास बढ्दै जाँदा रहरहरू चेन्ज हुनसक्छ। रश्मिता अबको 10 वर्षपछि तपाईँलाई मैले कहाँ देख्छु, कहाँ भेट्छु? अदालतमा के गर्दै हुनुहुन्छ? अरूलाई न्याय दिने, सबै मान्छेहरूलाई माथि बसेर सबैले आफूले राखेको तर्कहरू उहाँको कुराहरू सुनिराख्नु भएको हुन्छ, तपाईँ न्यायाधीश भएको हुनुहुन्छ, खुसी? एउटा हस्पिटलमा डक्टर भएर बिरामीलाई जाँच्दै गरेको देख्न पाउँछु होइन। हसिना, प्लेनमा एयर होस्टेस भएर प्यासेन्जरहरूसँग हुनुहुन्छ होला होइन, सबैजनालाई सिट बेल्ट बाँध्नु होला, सुरक्षित बस्नु होला भन्दै हुनुहुन्छ तपाईँले होइन। मानवी, अबको 10 वर्ष 15 वर्षपछि हामी तपाईँलाई कहाँ पाउँछौँ? एयरप्लेनमै, तपाईँ पनि एयर होस्टेस होइन, तपाईँको रहरहरू पुरा होस्। प्रीति, 10-15 वर्षपछि अब कहाँ भेट्न पाउँछ?
1: म विभिन्न देशहरूमा प्रसिद्ध एक्टर एक्ट्रेसहरूलाई लुगा बनाइदिइराख्छु।
0: तपाईँले बनाइदिएको ड्रेस चाहिँ अरूले लगाएर छुट्टै छुट्टै देशमा तपाईँ घुमिराख्नु भएको हुन्छ। भोलि पर्सि तपाईँहरू सबैको रहर पुरा भएपछि फेरि यो कार्यक्रममा आएर इन्टरभ्यू दिन आउनुहुन्छ, आउनुहुन्न कि भ्याउनुहुन्न? त्यतिखेर तपाईँ डक्टर भएपछि, तपाईँ न्यायाधीश भएपछि आउनुहुन्छ? आउनुहुन्छ, समय मिलाएर आउनुहुन्छ होइन
2: सर।
0: ल, तपाईँको रहर पुरा भए पनि नभए पनि भोलि पर्सि म यसो गर्दैछु भनेर भोलि पर्सि मलाई खबर चाहिँ गरिदिनु होला सबैजनाले है। व्यस्तताको बावजुद पनि त्यहाँ कति धेरै काम छोडेर आउन, त्यहाँबाट निक्लिन गाह्रो हुँदा हुँदै पनि सबै थरी कुराहरू म्यानेज गरेर दिनेशले सबै एरेन्ज गर्नुभयो। त्यसपछि त्यहाँको तपाईँहरूको रसुवाको समिति छ, त्यहाँको अध्यक्ष हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद। त्यसपछि घोसाक गुम्बाको जो त्यहाँको कमिटीमा हुनुहुन्छ उहाँहरूलाई पनि धन्यवाद, तपाईँहरूलाई त्यहाँबाट यहाँ स्टुडियोसम्म कुराकानी गर्न पुऱ्याइदिनु भयो र आफ्नो मनको रहरको बारेमा यहाँ हामीसँग आएर कुरा गरिदिनु भयो। तपाईँहरू सबैको मनको रहर पुरा होस्, हाम्रो टिमको तर्फबाट तपाईँहरूलाई धेरै धेरै शुभकामना। जाँदा जाँदै कसैलाई केही भन्नु छ? एकजनालाई
1: जय नेपाल,
0: जय नेपाल भन्नु छ। हामीलाई मनको रहरलाई कसैलाई केही भन्नु छ?
2: धन्यवाद,
0: धन्यवाद भन्नु छ। ओके, हस्त साना साना अनि प्यारा भाइ बहिनीहरू, आजको लागि मनको रहर कार्यक्रम यति नै। आजका अतिथिहरूप्रति विशेष आभार, प्रविधिमा साथ दिनुहुने रमेश महर्जन सरलाई पनि धेरै धन्यवाद। तपाईँहरू जो यो कार्यक्रम सुनेर बस्नुभएको छ तपाईँहरूलाई पनि विशेष धन्यवाद। अर्को साता यही समय अन्य अतिथिहरूसँगै उहाँहरूको मनको रहरको बारेमा कुराकानी गर्न हामी उपस्थित हुने नै छौँ। तबसम्म राम्रोसँग बस्नुहोला, मिहिनेत गरेर पढ्नुहोला अनि आफ्नो रहर र रुचिका विषयहरूमा पनि ध्यान दिएर मिहिनेत गर्नुहोला भन्दै म बिदा हुन चाहन्छु। यति सुन्दर देश नेपालको जय होस्। इमेज एफएम सुन्दै गर्नु।
5: मलाई गाउन मन लाग्छ,
6: मलाई नाच्न, मलाई चित्र कोर्न,
7: मलाई लेख्न, मलाई खेल्न।
8: यस्तै रहरहरू व्यक्त गर्ने एउटा यस्तो ठाउँ कार्यक्रम
9: मनको रहर,
8: अजय अधिकारी सुशीलसँग मात्र इमेज एफएम 97.9 मा।
10: पावर्ड बाई

0: स्टुडियो टाइम अहिले 7 बजेको छ।
1: यलेस क्यापिटल
2: समृद्धिको लक्ष्यमा सँगै
1: मञ्जुश्री फाइनान्स
3: बिहाइन्ड योर ह्याप्पीनेस
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोर इन्स्योरेन्स युनाइटेड बाइ ट्रस्ट
6: प्रभु इन्स्योरेन्स
7: नेशनल लाइफ इन्स्योरेन्स कम्पनी
6: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई
8: इमेज समाचारको साथमा

0: नमस्कार, इमेज समाचारमा स्वागत छ। म कोमल शेरचन। सुरुमा मुख्य समाचार। भोटेकोशी बाढी प्रभावित जिल्लाका सांसद र स्थानीय प्रतिनिधिहरूसँग प्रधानमन्त्रीको छलफल। राहत पुनर्स्थापना र पुननिर्माणका लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। नेपाली महिलाहरूले हरितालिका तीज पर्व मनाउँदै महिलाहरू निर्जला व्रत बस्ने चलन। रसुवा बाढीका कारण तीज पनि बन्यो खल्लो। गगन थापा नेतृत्वले आयोजना गर्ने 15 महाधिवेशनमा सहभागी नहुन देउवा पक्षको अपील। 14 महाधिवेशनबाट निर्वाचित कार्य समितिले गर्ने महाधिवेशन मात्रै वैधानिक हुने तर्क। इन्धनको मूल्य वृद्धि विरूद्ध सिरियामा देशव्यापी प्रदर्शन। इन्धनको विश्वव्यापी मूल्य वृद्धिको असर परेको सिरिया सरकारको तर्क। युवा टेनिस खेलाडी शिवाली गुरुङ कोलोम्बोमा आयोजित जुनियर टेनिस प्रतियोगिताको डबल्स तर्फको उपाधि जित्न सफल। सिङ्गल्स तर्फ शिवालीले जित्न रजत।
1: दृढ विश्वास सहित सफलताको सिँढी चढ्दै अघि बढ्दै युनाइटेड अजोर इन्सुरेन्स हजुरको उद्यमशील ऊर्जा र लगानी गर्ने अठोटलाई थप प्रोत्साहित गर्दछ, किनकि भोलि यहाँमाथि आइपर्ने जोखिममा हामी दरिलो काँध थाप्नेछौ। घर होस् या व्यापार व्यवसाय, उद्योग होस् वा मोटर गाडी, कृषि तथा पशुपालन होस् वा ठेक्का पट्टा, रोगको उपचार होस् वा दुर्घटना, हरेक क्षेत्र हर पल निर्धक्क भई अघि बढ्नुहोस्।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढी प्रभावित जिल्लाका सांसद तथा स्थानीय तहका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बिहान 11 बजेबाट शुरू भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका विपद प्रभावित 15 स्थानीय तहका प्रमुख तथा ती जिल्लाका प्रतिनिधि सभा सदस्यहरू सहभागी रहेका थिए। छलफलमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राहत पुनर्स्थापना र पुननिर्माणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। बाढीपछिको अवस्था, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थान लगायतका विषयमा सांसद तथा स्थानीय जनप्रतिनिधिहरूसँग सुझाव लिँदै प्रधानमन्त्री शाहले विपदमा संघ, प्रदेश र स्थानीय सरकार एकै ठाउँमा रहेको बताउनु भएको थियो। जनप्रतिनिधिहरूले बाढीले सड़क सञ्जाल बगाउँदा राहत तथा पुननिर्माणमा समस्या भएको भन्दै क्षतिग्रस्त सड़कलाई छिटो पुनर्स्थापना गर्नुपर्ने बताएका थिए। नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले त्रिशुली पारिरहेको प्रदेश स्तरीय अस्पताल र बस्ती जोड्न तत्काल ह्युम पाइप डाइभर्सन बेलब्रिज राख्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको भन्दै प्रधानमन्त्री शाहले तीनवटै सरकार मिलेर आवश्यक पूर्वाधार तत्काल बनाउने प्रतिबद्धता जनाएको बताउनुभयो। जनप्रतिनिधिहरूले नयाँ बस्ती विकास गर्दा सांस्कृतिक, ऐतिहासिक र कृषि परिवेशलाई नबिगारी सुरक्षित ठाउँमा ल्यान्ड पुलिङ मार्फत बस्ती बसाल्न सुझाव दिएका थिए।
2: गली मार्गको कुराहरू, सबै कुराहरू प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन, के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने, होइन, जनतालाई तत्कालै चाहिँ अब पुनर्स्थापनाको कुरा छ, होइन, पुनर्वासका कुरा छ, पुनर्स्थापनाका लङ टर्म्सको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
0: बेलकोटगढी नगरपालिकाका प्रमुख जगत बहादुर गुरुङले सड़क सम्पर्कबाट विच्छेद हुँदा पालिकाका ओडामा केही समय राहत समेत हेलिकप्टरमा भर पर्नु परेको बताउनु भएको थियो।
3: एक्सेस भनेको मोस्ट इम्पोर्टेन्ट हो, किनभने अझै पनि त्यो जिल्ला ओडाहरू, अघि नै हाम्रो विदुरको मेयर साहबले भने जस्तै हाम्रो कति ओडाहरू चाहिँ कर्णाली बनिराखेको छ, त्यहाँ पुग्नलाई 17-18 घन्टा चाहिँ नि सडक चाहिँ नि ड्राइभ गर्नुपर्ने परिस्थिति छ। जुन खालको विपदको बेला वैकल्पिक सडक सबैभन्दा ठुलो कुरो होइन, बिरामी पर्ला, त्यहाँ सुत्केर महिलाहरूलाई तुरन्त अस्पताल लानु पर्ला, सडक नै नभएपछि त सबैतिर हेलिकप्टरको पहुँच हुँदैन नि।
0: धादिङको सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले सदरमुकाम धादिङ बेसी जाने वैकल्पिक सड़क निर्माण गर्न तथा प्रभावित किसानलाई समेत क्षतिपूर्ति राहत दिन माग गरेको बताउनुभयो।
4: हाम्रो सिद्धले गाउँपालिकामा चाहिँ धादिङ बेसी जानको लागि मोटरवाला पुल 3 थियो, 3 क्षति भयो, र वैकल्पिक सडक अहिले त्यो यदि त्यो पुललाई टाइम लाग्छ भने वैकल्पिक सडकलाई चाहिँ तत्काल मास्टार आदमटार पिपलटार परेवाटार हुँदै धादिङ बेसी जानको लागि भनेर सामान्य प्रधानमन्त्रीज्यू माझ हामीले यो कुरा राख्यौँ। सारा किसानहरूको खेत लगेको कुरादेखि लिएर हामीले खुलेर हाम्रा कुराहरू राख्यौँ।
0: बैठकमा सङ्घ प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी राष्ट्रिय विपदको सामना गर्ने विषयमा एकता रूपता बनेको उनीहरूको भनाइ छ। राहत वितरणमा रसुवालाई प्राथमिकता दिने निर्णय भएको पनि जनाइएको छ। प्रधानमन्त्री शाहले आफूले पहिलेदेखि नै तटीय क्षेत्रका बस्ती जोखिममा रहेको बताउँदै आएको भन्दै अब नदी किनारमा बस्ती बसाल्न नसकिने बताउनु भएको थियो। प्रभावित क्षेत्रबाट नजिकै सुरक्षित स्थानमा बस्ती बसाउने गरी सरकारले तयारी गरेको प्रधानमन्त्री शाहको भनाइ छ। नेपाली महिलाहरूको महान पर्व देशैभर मनाइरहेको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वको अवसरमा देवादि महादेवको पूजा आराधना गरी मनाइएको हो। विशेष गरी हिन्दू महिलाहरू यस पर्वमा निर्जला व्रत बस्ने गर्दछन्। सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपति गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। संस्कृत भाषामा हरित र आलिका दुई शब्द मिलेर हरितालिका शब्द बनेको हो, जसमा हरित शब्दको अर्थ हरण गरिएको र आलिका शब्दको अर्थ साथी भन्ने बुझिन्छ। तीजका अवसरमा दिनभर पशुपतिनाथ लगायत देशैभरका शिवालयमा दर्शनार्थीको भिड लाग्यो। पशुपतिनाथमा बिहानै 3 बजेदेखि नै सबै ढोका खोलिएको थियो भने साँझ 108 सुते बत्ती प्रज्वलन गरी चन्द्रमाको पूजा गरिएको थियो। नेपाली महिलाहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने हरितालिका तीज देशैभर मनाइएको छ। देवादिदेव महादेवको पूजा आराधना गरी महिलाहरूले यो पर्व मनाउने गर्छन्। पशुपतिनाथ लगायत देशैभरका शिवालयमा महिला भक्तजनको दिनभर नै भिड लाग्यो भने यस पर्वको विशेष महत्व महिलाहरूले खुलेर नाचगान गर्नु पनि हो। तर यसपटक रसुवा बाढीका कारण देशमा अभूतपूर्व जनधनको क्षति भएकाले महिलाहरूले तीज पर्वलाई पूजा आराधनामा मात्र सीमित गरेका छन्। रिपोर्ट।
5: भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढीबाट अकल्पनीय जनधनको क्षति भएको प्रभाव यसपटकको तीज पर्वमा प्रत्यक्ष देखिएको छ। हरेक वर्ष तीजको दिन पशुपतिनाथमा देखिने महिला भक्तजनहरूको उत्साहजनक उपस्थिति र नाचगान यसपटक देख्न पाइएन। पशुपतिनाथ दर्शनका लागि पुगेका व्रतालु महिलाहरूले पनि देशमा पछिल्लो समय भएका दुखद घटनाबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारहरूलाई धैर्य धारण गर्न शक्ति मिलोस् भन्ने कामना गरेका थिए। भीड कम हुँदा यसपटक पशुपतिनाथको दर्शनमा घण्टौं लाइनमा बस्नु पर्ने अवस्था समेत नरहेको पाइयो। देशमा विपदका कारण तीजको खुशी मनमा नरहेको महिला दिदी बहिनीहरूले बताएका छन्।
6: यस वर्ष पनि हामीले देशमा विभिन्न घटनाहरू घटे पनि अब यो वर्ष उहाँहरूको लागि पनि जो बितेर जानुभयो उहाँहरूको लागि पनि उहाँहरूको लागि हार्दिक श्रद्धाञ्जली भन्दै शोक सन्तप्त परिवारहरूको लागि पनि अब यस्तै भयो धैर्य धारण गर्न शक्ति मिलुन् भन्दै हामी पशुपतिनाथमा आएर उहाँहरूको लागि प्रार्थना गर्यौँ।
7: साह्रै साह्रै आनन्द लाग्यो पशुपतिको दर्शन गर्नु
8: पाए
7: त्यही छ हामीलाई। तिजको चाहिँ आज निधार व्रत बस्छ पानी पनि माथि भने श्रीमानको लागि आयु लामो होस् हुनको लागि सबैजना दिदी बहिनीहरूले भोकै बस्छ कि अन्त के पनि खाँदैन त्यसले गर्दाखेरि दर्शन गर्न पाए राम्रो
5: बाढी पहिरोका कारण घरबार गुमाएका आफन्त तथा छोराछोरी हराएका परिवारको पीडाले आफूहरूलाई समेत दुखी बनाएको उनीहरूको भनाइ छ। विपदका कारण मनमा खुसी नभए पनि परम्परा धान्ने र भगवानसँग प्रार्थना गर्ने उद्देश्यले मात्रै मन्दिर पुगेको सहभागी महिलाहरूको भनाइ छ।
9: मन्दिरमा दर्शन गरेर आएको
5: त्यसो त भोटेकोसी बाढीले देश असह्य पीडामा परे लगतै महिलाहरूले दर खाने परम्परालाई रोकेर दर खान खर्च हुने रकम बाढी पीड़ितका लागि उद्धार कोषमा जम्मा गर्न थालेका थिए। तीजका लागि लक्षित गीतहरू समेत कलाकारहरूले रोके। तीज पर्वमा अविवाहिता महिलाहरूले असल जीवन साथीको कामना गर्दै र विवाहिता महिलाहरूले श्रीमान तथा परिवारको स्वास्थ्य समृद्धि र दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा छ। तीजमा रातो पहिरन, सिन्दूर, टीका र पोते लगाउने परम्परा छ। यसपटक भने बाढी पीड़ितको पीड़ाका कारण विगत जस्तो रमाइलो वातावरण नरहेको अरू व्रतालुहरूको पनि भनाइ छ।
7: श्रीमानको चाहिँ लामो आयुष होस् भनेर रातो लुगा, रातो सिन्दुर, रातो टिका, रातो पोते लाउने चाहिँ चलन हो पहिले भगवान्को पालादेखि भनौँ न। महादेव पार्वतीले चाहिँ महादेवको लागि चाहिँ अब व्रत बस्नु भएको भएर चाहिँ यो हाम्रो चाहिँ परम्परामा चाहिँ बुढाको लागि लामो आयुलाई व्रत बस्नु भन्ने चलन छ। पहिला धेरै रमाइलो थियो, यसपालि बाढी पीडितले हाम्रो नेपाललाई नै देशलाई नै अब यस्तो चाहिँ सङ्कट काल लायो भने चाहिँ त्यति रमाइलो चाहिँ खासै छैन। एउटा हामीले चाहिँ नियम पालन मात्रै गर्यो, हामी खुसी रमाइलो चाहिँ छैन यसपालि।
5: विगतका वर्षहरूमा जस्तो महिलाहरूले धुमधामका साथ तीज नमनाएर विशुद्ध परम्परा धान्य तरिकाले मात्र तीज मनाउनुले सिङ्गो देश पीड़ाबाट गुज्रिरहेको र नेपाली जन विपदसँग जुझ्न एकजुट रहेको सन्देश पनि गएको छ। इमेज समाचारका लागि ब्युरो रिपोर्ट।
0: नेपाली कंग्रेसको संस्थापन इतर पक्षले सभापति गगन थापाको नेतृत्वमा हुने 15 महाधिवेशनमा सहभागी नहुन अपील गरेको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षका महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले पत्रकार सम्मेलन गरी गगन थापा नेतृत्वमा हुने महाधिवेशनमा सहभागी नहुन अपील गर्नुभएको हो। इतर पक्षको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कोइरालाले 14 महाधिवेशनबाट निर्वाचित समितिले आयोजना गर्ने महाधिवेशनमा मात्रै सहभागी हुन आग्रह गर्नुभयो।
8: निर्मित नेतृत्व गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने भन्दा विभाजनलाई संस्थागत गर्न उद्यत भएको देखिन्छ। त्यसैले पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी राजनीतिक दुवै पक्षको सम्मान हुने गरी सम्बोधन खोज्नु आजको आवश्यकता हो। यस अवस्थामा सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रम र गैर जिम्मेवारी राजनीतिक प्रचारबाट प्रभावित नहुन हार्दिक अपील गर्दछौं।
0: विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले असोज 3 गतेदेखि वडा समिति शुरू गर्दैछ, वडा अधिवेशन शुरू गर्दैछ। तर देउबा पक्षले असोज 15 गतेदेखि वडा अधिवेशन गर्ने तय गरेको छ। संस्थापन पक्षको आइतबारको बैठकले 14 महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा राख्ने निर्णय गरेको थियो। देउबा पक्षले भने उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरेको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा प्रतिवेदनबारे सहमति जुट्न सकेन। काभ्रेको बल्थलीमा बसेको कार्यदलको बैठकमा सहमति जुट्न नसकेपछि दुवै प्रतिवेदनलाई मिलाएर एउटै बनाउने जिम्मा 3 नेतालाई दिएको छ। प्रतिवेदनमा सहमति जुट्न नसकेको एमाले उपमहासचिव लेखराज भट्टले बताउनु भएको हो। एमाले पुनर्गठनका लागि कार्यदलका सदस्य सचिव शंकर पोखरेलले प्रतिवेदन लेखेका थिए, जसमा पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गर्नुभएको छ। त्यसमा ओलीको चित्त नबुझेपछि कार्यदलका संयोजक रामबहादुर थापालाई अर्को प्रतिवेदन लेख्न लगाउनु भएको थियो। बल्थली बैठकले दुवै प्रतिवेदनलाई एउटै बनाउन कार्यदलका संयोजक रामबहादुर थापा, विष्णु पौडेल र शंकर पोखरेललाई जिम्मा दिएको उपमहासचिव भट्टले जानकारी दिनुभयो। रसुवाको भोटेकोसीमा आएको बाढीमा पनि ज्यान गुमाएका मध्ये सोमबार दिउँसो 1 बजेसम्म 1,392 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 186 जना, नुवाकोटमा 202 जना, धादिङमा 71 जना, चितवनमा 364 जना, गोर्खामा 77 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 232 जना र नवलपरासी पश्चिममा 222 जना गरी 1,392 जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 वटा शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1,286 र आफन्तका 1,853 गरी कुल 3,139 वटा डीएनए नमुना संकलन गरिएको छ। नेपाली सेनाले रसुवा बाढीपछि हालसम्म 4,177 जनाको उद्धार गरेको जनाएको छ। सेनाले सोमबार थप 20 जनाको उद्धार गरेको छ। अहिलेसम्म उद्धार गरिएकाहरूमा 3,894 स्वदेशी र 283 जना विदेशी रहेका छन्। सेनाले रसुवागढी जलविद्युत आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिक सहितको संयुक्त खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको जनाएको छ। यस्तै लाङचाङ जलविद्युत आयोजनामा विदेशी प्राविधिक सहितको संयुक्त टोलीले ड्रोनबाट टनेलभित्र खोजी गरिरहेको पनि सेनाले जनाएको छ। चिलिमे हाइड्रोमा संयुक्त टोलीद्वारा 100 मिटरको लेदो तथा माथिल्लो त्रिशुली 1 जलविद्युत 3B लगायतका जलविद्युत आयोजनामा फँसेका कर्मचारीको उद्धारको प्रयास भइरहेको पनि सेनाले जानकारी दिएको छ। भोटेकोसी बाढीमा आफन्त गुमाएका खोटाङका पीड़ित परिवार यति बेला दोहोरो पीड़ामा छन्। एकातिर आफन्त बेपत्ता हुनुको वज्रपात, अर्कोतिर शव पहिचानका लागि आवश्यक डीएनए परीक्षणमा भइरहेको ढिलाइ, आफन्तको सार र लासको अवस्थाले उनीहरूलाई थप पीड़ा दिएको छ।
9: रसुवाको मैलुङ पोस्टमा कार्यरत 32 वर्षीय सैनिक पवन खत्री बाढीमा बेपत्ता भएपछि उनको परिवार अहिलेसम्म विक्षिप्त छ। बर्दघाट सुस्तापूर्वकको गैंडाकोटमा फेला परेको शव पवनको हुन सक्ने आशंकामा आमा रुद्रमायाको डीएनए नमुना भदौ 19 गते नै काठमाडौँ पठाइएको थियो, तर अहिलेसम्म पनि परीक्षण रिपोर्ट नआउँदा काजक्रिया गर्ने कि छोरा फर्किने बाटो हेर्ने भन्ने अन्यल छ। सब भने नवलपरासीमा व्यवस्थापन गरिएको जानकारी परिवारले पाएको छ।
10: सब भेटाएको चाहिँ नवलपरासीमा हो, अनि हाम्रो हो भन्ने अनुमान गरिएको है। फेरि सब भेटाएको नवलपरासी, उहाँबाट पनि सब सङ्कलन भएर आएको छ भनेर जिल्ला प्रहरी कार्यालय नवलपरासीले चाहिँ नवलपरासी पश्चिमले चाहिँ अस्तिको दिन चाहिँ अब काठमाडौँ आइपुगेको छ भन्ने कुरा छ। दुवैपट्टिको स्याम्पल काठमाडौँमा भेला भइसकेको कारण अब हाम्रो चाहिँ स्याम्पल राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठायौँ यहाँबाट मम्मीको चाहिँ, उहाँ भाइको चाहिँ स्याम्पल चाहिँ उसमा आएको छ। प्रहरी प्रधान कार्यालय अन्तर्गतको कार्यालयमा पनि स्याम्पलिङ हुँदो रहेछ, टेस्टिङ हुँदो रहेछ, यहाँ त्यहाँ आएको छ र हामी अब त्यसैको पर्खाइमा छौँ।
9: आमा रुद्रमायालाई अझै पनि छोरा टुप्लुक्क घर फर्कन्छ कि भन्ने झिनो आशा छ। छोराको अवस्था टुङ्गो लागे संस्कार र संस्कृति अनुसार अन्तिम संस्कार गर्न पाउने बाटो खुल्ने आशा पनि अर्कोतर्फ छ। परिवारका अन्य सदस्यहरूको पनि एउटै चाहना छ, दाजु भाइको अवस्था जे जस्तो भए पनि एकपटक प्रत्यक्ष देख्न वा थाहा पाउन पाइयोस्।
11: हप्ता 10 दिनसम्म त बाटो हेऱ्यो, मेरो बाबुलाई केही भएको छैन, काहीँ भलले हानेर पनि छल्काले हानेर वा कहाँ अभर परेर रहिराखेको छ भन्ने आशै लागिरह्यो। आशै जसरी भए पनि सरकारले नि खोज्छ, हामीले भन्दा धेरै उसले अब सरकारी जागिरे मान्छे सरकारले नि खोज्छ भनेर आश गरिरह्यौँ। अनि त्यहाँदेखि पछि अब सरकारले खोज्दा पनि पत्तो चलेन, अनि अहिले पनि आउँछ नि भन्ने आश त छ नि, के गर्नु, एउटा केही चिनो बानो पनि भेटेको छैन।
12: डिएनएको स्याम्पल पठाएको छ, त्यही चाहिँ अलिक छिटो चाँडो गरिदिएदेखि हामीलाई पनि अलिक सहज हुन्थ्यो भन्ने। अब यत्रो 15-16 दिन भइसक्यो, जे भए पनि जस्तो भए पनि अन्तिमचोटि एकचोटि अब त्यही डिएनए परीक्षण गरेर चाहिँ अब जस्तो अवस्थामा भए पनि भेट्न पाए हुन्थ्यो भन्ने चाहिँ।
9: खोटाङबाट बाढीमा बेपत्ता भएका 7 जनामध्ये पवन खत्री र खालेका सूर्यबहादुर परिवारको मात्र डिएनए नमुना संकलन भएको छ, तर दुवैको परीक्षणको रिपोर्ट आएको छैन। ऐसलु खर्काका युवराज राई, एस बहादुर राई, बालकुमार तामाङ, विजय खर्काका कविन राई र जन्ते ढुङ्गाका प्रज्ञान राईको अवस्था अझै अज्ञात छ। उनीहरूको त डिएनए परीक्षणको प्रक्रिया पनि सुरु हुन सकेको छैन।
13: 3 दिन पछाडि मात्रै त्यो ठाउँमा उद्धार टोलीहरू पुगेका थियो,
10: अब म चाहिँ गएको होइन, यहीँ छु, म घरको घरै छु, यस्तै छ के गर्नु। अब हामीलाई केही जे भए पनि हाम्रो धर्म संस्कृति अनुसार केही गर्नुपर्ने थियो, के गर्न पाइएको छैन। अब केही क्याम्पले दिन्छ कि सरकारले दिन्छन् कि यसै गर भनेर आदेश नगरेसम्म त गर्न पाइएन। मान्छे फेरि सरकारी हो, सरकारी जिम्मा लागिसकेको मान्छे, सरकारी मान्छे, हामीले जबरजस्ती गर्न पनि नमिल्ने। उहाँहरूले केही भनिदिन्छन् कि भनेर पर्खाइमा बसिरहेको छ।
9: बाढीपछि बेपत्ता भएका आफ्ना मान्छे जीवित छन् वा छैनन् भन्ने थाहा पाउनु बेपत्ता परिवारको मौलिक अधिकार हो। काजक्रिया गर्ने कि पर्खिएर बस्ने भन्ने दोधारमा रहेका यस्ता पीडित परिवारको अन्यल छिटो भन्दा छिटो अन्त्य गर्नेतर्फ राज्यको ध्यान जानु जरुरी छ। इमेज समाचारका लागि खोटाङबाट सबिना अछामेको रिपोर्ट।
0: इमेज समाचारमा एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। राष्ट्र ब्याङ्कद्वारा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन। जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारले 15 लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने। र बाढीका कारण जुबानमा परि क्षतिग्रस्त दादिङको जहरे सब स्टेसन मर्मतपछि पुनसञ्चालनमा गजुरी बजार लगायत क्षेत्रमा विद्युत सेवा पुनस्थापित।
13: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो

0: www.sumisu.net.nb. Hilteco CPV Syrup.
1: इमित समाचारमा पुनः स्वागत छ। भोटेकोसी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा सड़क विभागले असोज एक गतेबाट सबै सवारी साधनका लागि दुईतर्फी सड़क सञ्चालन गर्ने तयारी गरेको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेउपानेका अनुसार कृष्णवीरमा सड़क खुलाउने कामको परीक्षण सफल भए पनि अझै ग्राभल सतहगत निकास तथा पहिरो सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङको काम गर्न बाँकी छ। भोटेकोसीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो। त्यसपछि आएको अर्को बाढीले परिवाभिर कृष्णभिर लगायतका क्षेत्रमा सड़क पूरै बगाएको छ। कृष्णभिर पुरानो पहिरो सक्रिय हुने क्षेत्र समेत भएकाले सड़क विभागले विज्ञहरूसँग परामर्श गरेर सड़क खोल्ने निर्णय गरेको न्यौपानेले बताउनुभयो। नेपाल जियो टेक्निकल सोसाइटीसँगको परामर्शपछि पहिरोको भित्तातर्फ सडक खन्दै तात्कालीन रूपमा यातायात सञ्चालन गर्ने र त्यसपछि आवश्यक प्राविधिक उपचारका काम अघि बढाउने निर्णय गरिएको जानकारी उहाँले दिनुभयो।
2: अलिकति केही टेक्निकल्ली रिस्क डिसिजन लिएकै हो सडक विभागले यो सन्दर्भमा, अनि त्यसैको क्रममा हामीले भित्ताबाट चाहिँ कम्तीमा सुरुमा इन्टरमिडिएट लेनको र पछि डबल लेनमा लैजाने गरी चाहिँ ट्र्याक खोल्न सुरु गऱ्यौँ। ग्राभल र फ्रेन्च ड्रेनको काम सके सँगसँगै हामी असोज एक गतेदेखि चाहिँ सर्वसाधारणको लागि र सबै सवारी साधनको लागि चाहिँ कृष्णवीर पूर्ण रूपमा खोल्ने तयारीमा छौँ। अब हामी खोल्दाखेरि दुईतर्फी नै खोल्छौँ। कुनै समय माथिबाट पहिरो आयो भने अथवा केही टेक्निकल इस्युज भएछ भने फरक कुरा हो, नत्र हामी दुईतर्फी नै खोल्ने तयारीमा।
1: भोटेकोसी बाढीको प्रभाव पृथ्वी राजमार्ग हुँदै त्रिशुली र नारायणी क्षेत्रसम्म परेको भन्दै सडक विभागले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ। राजधानी काठमाडौँ जोड्ने त्रिभुवन राजपथको अघोरमा सडक भाँसिएपछि सवारी आवागमन अवरुद्ध भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर 9 अघोर बजार नजिकै सोमबार बिहान 10 सडक भाँसिएपछि सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गत भदौ 10 गते भोटेकोसीमा बाढीबाट मुगलिन काठमाडौँ सडकमा पर्ने कृष्णवीरमा सडक भएर काठमाडौँमा उपभोग्य वस्तु पेट्रोलियम पदार्थ लगायतका सामानहरू आपूर्तिको वैकल्पिक सडकको रूपमा रहेको त्रिभुवन राजपथ प्रयोग हुँदै आएको थियो। त्रिभुवन राजपथ बन्द हुँदा यात्रु आगमन र मालसामान ढुवानी दुवै बन्द भएको छ। सडक डिभिजन हेटौडा र प्रहरीको समन्वयमा अहिले अघोरमा डोजरले सडकको भित्तातर्फ ट्र्याक खोल्ने काम भइरहेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका 4 मालिका टोलका 60 वर्षीय जित दमाई महाकाली नदीमा गाईगोरु तार्ने क्रममा डुबेर बेपत्ता भएका छन्। सोमबार बिहान 9:15 गाईगोरुलाई नदी तार्ने क्रममा उनी डुबेर बेपत्ता भएको सशस्त्र प्रहरीले जानकारी दिएको हो। घटना थाहा हुने बित्तिकै सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मा हेडक्वार्टर देवीस्थानबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रभात कुमार गौतमको कमान्डमा 10 जनाको टोली घटनास्थलतर्फ परिचालन भएको छ। टोलीमा 7 जना विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी रहेका छन्। उनीहरू विपद उद्धार सामग्री र रबर बोट सहितको नदीमा बेपत्ता दमाएको खोज तलासमा जुटेका छन्। अब आर्थिक समाचार।

0: जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारले 15 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा पाउने भएका छन्। राष्ट्र ब्याङ्कले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधिमा दोस्रो संशोधन गर्दै जेएनजी आन्दोलनका घाइते तथा शहीद परिवारले स्वरोजगार उद्यमका लागि 15 लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने व्यवस्था गरेको छ। जेएनजी आन्दोलनका शहीदका पति पत्नी छोराछोरी वा बाबुआमाले स्वरोजगार उद्यम कर्जा लिन सक्ने भएका छन्। स्वरोजगार उद्यम अन्तर्गत कृषि तथा पशुपक्षी व्यवसाय, घरेलु तथा साना उद्योग सेवा, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग, स्टार्टअप उद्योग लगायत सरकारले तोकेका उत्पादनमूलक उद्योग समेटिएका छन्। बाढीका कारण डुबानमा परिक्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ। गत भदौ 10 गतेको भोटेकोसी बाढीले जहरे खेत स्थित सबस्टेसनमा 10 फिटसम्म लेदो सहितको पानी जम्दा विद्युत उपकरण तथा संरचनामा क्षति पुगेको थियो। विद्युत प्राधिकरणले जनशक्ति उपकरण र आवश्यक सामग्री परिचालन गरी तीव्र गतिमा मर्मत तथा पुनस्थापनाको काम अघि बढाएको र सबस्टेसन पुनः सञ्चालनमा ल्याइएको जनाएको छ। सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडर अन्तर्गतको 22 किलो क्षेत्र तथा पीडा फिडर अन्तर्गत किरानचोक मिलन टार लगायतका क्षेत्रमा विद्युत सेवा पुनर्स्थापित भएको प्राधिकरणले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारको छुट्टै नयाँ कोष खडा गर्ने नीति नरहेको स्पष्ट पार्नुभएको छ। विधान व्यवस्थापन समितिमा भएको संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका क्रममा सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाभ्ने नीति लिएको उहाँको भनाइ छ। बैठकमा संक्रामक पशुरोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न माग भएको थियो। तर मन्त्री चौधरीले हाल नयाँ कोष स्थापना गर्ने सरकारको नीति नरहेको स्पष्ट पार्दै संक्रामक पशुरोग नियन्त्रणका लागि राज्यलाई थप आर्थिक भार नपर्ने गरी सरकारवालाको सहभागितामा कोष स्थापना गर्न सकिने बताउनुभयो।
1: विगतको दिनहरूमा हामीले कोषहरू खडा गर्दाखेरि त्यो कोषको कार्यान्वयन हुन नसकेको भएको कोषहरूमा पनि दुरुपयोग भइराखेको कारणले गर्दाखेरि यो संक्रामक पशु रोग नियन्त्रण विधेयकको कन्टेक्स्टमा पनि त्यही नै हामीले चाहिँ कोष परिकल्पना त गऱ्यौँ। हामीले पठाउँदाखेरि सुरुमा कोष परिकल्पना गरेरै पठायौँ, तर पछि चाहिँ के हो त अर्थ मन्त्रालयको राय लिँदाखेरि चाहिँ त्यहाँनिर बाजिन आयो। आइसकेपछि अब हजुरहरूको पनि कुरा उठिसकेपछि बरु जसरी हाम्रो रामकुमारी झाँक्री मान्यज्यूले भन्नुभएको छ त्यही कन्सेप्टलाई लिएर राज्यलाई चाहिँ थप आर्थिक भार नपर्ने गरेर स्टेक होल्डरहरूबाट नै एउटा कोष सिर्जना गर्ने हिसाबमा जाने हो भनेपछि त्यसमा चाहिँ जान सकिन्छ पनि।
0: छलफलमा सहभागी राष्ट्रिय सभाका सांसदहरूले संक्रामक पशुरोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउनु पर्ने सुझाव दिएका थिए। पोखराको बसपाक क्षेत्रमा बस्दै आएकाहरूलाई अन्यत्र सारेर बसपाक पुरै खाली गरिने भएको छ। जग्गा खोजबिन समितिको सिफारिसका आधारमा उनीहरूलाई विभिन्न 18 ठाउँमा स्थानान्तरण गर्न लागिएको छ। पोखरा महानगरपालिका वडा नम्बर 17 अध्यक्ष राधिका साई योगीको संयोजकत्वमा जग्गा खोज्न समिति गठन भएको थियो। समितिले महानगरका प्रमुख वडा बाहेक अन्य ओडामा 4 रोपनी भन्दा बढी जग्गा भएका ठाउँलाई सिफारिस गरेको छ। अधिकांश ओडामा रहेका सार्वजनिक तथा प्रति जग्गा पहिचान गरी कार्यपालिका बैठकमा प्रतिवेदन पेश गरिएको संयोजक साईले बताउनुभयो। समितिले फिल्डबुक तथा मालपोत श्रेष्ठ अध्ययन गरी ओडा नम्बर 1, 2, 3, 4, 5, 6, 7, 8 र 9 बाहेक अन्य ओडामा रहेका सम्भावित 2-3 ठाउँमा जग्गा छनौट गरेर कार्यपालिकामा सिफारिस गरेको छ। साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अङ्कले बढ्यो। गत शुक्रबार पनि बढेरै बन्द भएको बजार परिसूचक नेप्से 25.55 अङ्क बढेर 2585 बिन्दुमा पुग्यो। नेप्सेमा रहेका 13 उपसमूहमध्ये यस दिन 12 उपसमूहको परिसूचक बढ्यो भने म्युचुअल फण्ड उपसमूहको परिसूचक मात्रै घट्यो। वित्त उपसमूहको परिसूचक सर्वाधिक 1.67% बढ्यो भने जलविद्युत, जीवन बिमा, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूहको परिसूचक 1%भन्दा बढीले बढे। नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। 226 कम्पनीको सेयर मूल्य बढ्दा 47 कम्पनीको सेयर मूल्य मात्र घट्यो। इन्फिनिटी लघुवित्तको सेरमूल्यमा सर्वाधिक 6.43% बढ्दा उपकार लघुवित्तको सेरमूल्य सर्वाधिक 8.23% घट्यो। दिनभरमा 336 स्टकको 1,15,95,000 कित्ता सेयर 4,68,86,82,000 रुपियाँ बराबरमा खरिद बिक्री भयो। कारोबार रकमका आधारमा एनआरएनए इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सर्वाधिक 24,90,00,000 रुपियाँ बराबरको सेयर कारोबार भयो। यिनै समाचारमा पुनः विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। युक्रेन र पोल्यान्डको सीमा नजिकै एउटा रेलमाथि रुसको ड्रोन हमला, रेल स्टेशनमै रहेका बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोनसन सुरक्षित, र यस वर्षको युएस ओपन टेनिसको उपाधि जर्मनीका अलेक्जेन्डर बेरेवलाई फाइनलमा अमेरिकाका डेन सङ्गटन 3-1 सेटमा पराजित। प्राकृतिक विपत्ति

0: अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सीपीभीसी र पीपीआर पाइप हिल्टेक फिट एन्ड फर्गेट
1: दृढ विश्वास सहित सफलताको सिँढी चढ्दै अघि बढ्दै युनाइटेड अजोर इन्सुरेन्स हजुरको उद्यमशील ऊर्जा र लगानी गर्ने अठोटलाई थप प्रोत्साहित गर्दछ किनकि भोलि यहाँमाथि आइपर्ने जोखिममा हामी दरिलो काँध थाप्नेछौ घर होस् या व्यापार व्यवसाय उद्योग होस् वा मोटर गाडी कृषि तथा पशुपालन होस् वा ठेक्का पट्टा रोगको उपचार होस् वा दुर्घटना हरेक क्षेत्र हर पल निर्धक्क भई अघि बढ्नुहोस् यस्ता सबै जोखिम वहन गर्ने बलियो दरिलो भरपर्दो संस्थासँग सम्बन्ध गाँच्नुहोस् युनाइटेड अजोर इन्सुरेन्स युनाइटेड बाई ट्रस्ट
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5%
3: अब अन्तर्राष्ट्रिय समाचार सिरियामा सरकारले इन्धनको मूल्यमा व्यापक वृद्धि गरेसँगै विभिन्न शहरहरूमा विरोध प्रदर्शन चर्किएको छ प्रदर्शनकारीहरूले मुख्य राजमार्गहरूमा टायर बालेर बाटो अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् हामा खान सेखुन र मारतल नुमान लगायतका शहरमा सरकार विरोधी प्रदर्शन तीव्र बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् यसैबीच सिरियाका ऊर्जा मन्त्री मोहम्मद अल बशीरले देशमा अहिले उत्पादन भइरहेको तेल खपतको अनुपातमा निकै कम रहेको र बढी मूल्यमा आयात गर्नुपर्दा मूल्य वृद्धि आवश्यक रहेको बताएका छन् यस्तै ऊर्जा मन्त्रालयले विश्व बजारको अवस्था परिवर्तनसँगै मूल्यको समीक्षा गरिरहने तथा प्रशोधन र भण्डारण क्षमता विस्तार गर्न दीर्घकालीन रूपमा काम गर्ने जनाएको छ सरकारले आइतबार डिजेलको मूल्यमा 40% र पेट्रोलको मूल्यमा 28% वृद्धि गरेको छ विश्वव्यापी रूपमा इन्धन मूल्यमा आएको तीव्र वृद्धिकै कारण मूल्य वृद्धि गर्नु परेको सरकारको भनाइ छ 14 वर्ष लामो युद्धपछि पुननिर्माणको प्रयास गरिरहेको सिरियाको आर्थिक पुनरुत्थानका लागि इन्धनको आपूर्ति निकै महत्वपूर्ण मानिएको छ रुसले युक्रेन पोल्यान्ड सीमा नजिकै रेलमाथि ड्रोन हमला गरेको छ युक्रेनको यहोदिन क्षेत्रमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि कुनै मानवीय क्षति भएन यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन् आक्रमण हुन केही समय अघि पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन सहित युरोपका वरिष्ठ सुरक्षा अधिकारीहरू सोही रेलमार्ग हुँदै अर्को रेलमा पोल्यान्डतर्फ गएका थिए युक्रेन

0: नेपाली युवा टेनिस खेलाडी शिवाली गुरुङले श्रीलङ्काको कोलम्बोमा आयोजित आइटिएफ जे 60 जुनियर टेबल टेनिस प्रतियोगिताको गल्फ डबल्स उपाधि जितेकी छिन्। सिङ्गल्समा भने उनले रजत पदक प्राप्त गरेकी छिन्। कोलम्बो स्थित ग्रिन पाथ कोर्टमा भएको प्रतियोगितामा शिवालीले डबल्स र सिङ्गल्समा उत्कृष्ट प्रदर्शन गर्दै यो सफलता हासिल गरेकी हुन्। शिवालीले डबल्समा सिङ्गापुरकी ई छुओ तोङसँगै उपाधि जितेकी हुन्। फाइनलमा शिवाली र तोङको जोडीले भारतका सविता भुवनेश्वरम र अलेना फारिदको जोडीलाई 6-3, 6-1 सोझो सेटमा पराजित गरेको थियो। सिङ्गल्सतर्फ फाइनलमा पुगेकी शिवाली भारतकी हरिता श्री वेङ्कटेशसँग पराजित भइन्। वेङ्कटेशले शिवालीलाई 6-2, 2-0 पराजित गरेकोमा दोस्रो सेट चलिरहँदा शिवाली घाइते भएर खेल छाड्दा वेङ्कटेश च्याम्पियन बनिन्। शिवालीले रजतमा चित्त बुझाएको छ। सेमी फाइनलमा शिवालीले भारतकै सविता भुवनेश्वरमलाई पराजित गर्दै फाइनल पुगेकी थिइन्। यस वर्षको युएस ओपन टेनिसको उपाधि जर्मनीका अलेक्जेन्डर भेरेभले जितेका छन्। फाइनलमा अमेरिकी खेलाडी बेन सल्टनलाई 3-1 सेटमा हराउँदै भेरेभले युएस ओपनको उपाधि जितेका हुन्। भेरेभले फाइनलमा सल्टनलाई 6-3, 7-6, 5-7 र 6-2 सेटमा पराजित गरे। जितसँगै 29 वर्षीय भेरेभले यो वर्ष फ्रेन्च ओपनपछि दोस्रो ग्रान्डस्लाम उपाधि जिते। अमेरिकी खेलाडी सल्टन भने सन् 2003 युएस ओपन पुरुष एकल उपाधि जित्ने पहिलो अमेरिकी बन्ने अवसरबाट चुकेका छन्। 24,000 बढी दर्शक बीच खेलिएको फाइनलमा भेरेभले आफ्नो अनुभव र सन्तुलनको आधारमा बाजी मारे। यसपटक युएस ओपनको महिला एकलतर्फको उपाधि भने एरिना रिवाकिनाले जिते। फाइनलमा बेलारुसकी साविक विजेता खेलाडी एरिना सावालेन्कालाई 2-1 सेटमा पराजित गर्दै कजाकिस्तानकी रिवाकिनाले उपाधि जितेकी हुन्। अब मौसम सम्बन्धी जानकारी।
1: हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा अन्य केही हिमाली भूभागमा मेघगर्जन सहित वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाड़ी तथा तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी र कर्णालीका पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाड़ी र तराई क्षेत्रमा 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

अन्तिम मुख्य समाचार एक पटक फेरि। भोटे कोशी बाढी प्रभावित जिल्लाका सांसद र स्थानीय प्रतिनिधिहरूसँग प्रधानमन्त्रीको छलफल। राहत पुनर्स्थापना र पुननिर्माणका लागि बजेट अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। नेपाली महिलाहरूले हरितालिका तीज पर्व मनाउँदै महिलाहरू निर्जला व्रत बस्ने चलन। रसुवा बाढीका कारण तीज बन्यो खल्लो। गगन थापा नेतृत्वले आयोजना गर्ने 15 महाधिवेशनमा सहभागी नहुन देउवा पक्षको अपील। 14 महाधिवेशनबाट निर्वाचित कार्य समितिले गर्ने महाधिवेशन मात्र वैधानिक हुने तर्क। इन्धनको मूल्य वृद्धि विरुद्ध सिरियामा देशव्यापी प्रदर्शन। इन्धनको विश्वव्यापी मूल्य बढेको असर परेको सिरिया सरकारको तर्क। र युवा टेनिस खेलाडी शिवाली गुरुङ कोलम्बोमा आयोजित जुनियर टेनिस प्रतियोगिताको डबल्स तर्फको उपाधि जित्न सफल। सिङ्गल्स तर्फ शिवालीले जितिन् रजत। हवस् त इमेज समाचार अहिलेलाई सकियो। इमेज समाचार तपाईँले हाम्रो वेबसाइट imagekhabar.com मा हेर्न सुन्न अनि पढ्न सक्नुहुनेछ। नमस्कार।

0: Image FM 97.9
1: Studio Time अहिले 8 बजेको छ।

युमेज एफएम 99 को प्रस्तुति मेचीदेखि महाकालीसम्ममा यहाँलाई हार्दिक स्वागत छ। मेचीदेखि महाकालीसम्म यहाँहरूमा आज लिएर सदा अझै उपस्थित भइसकेको छु म हरिराम पौडेल। मेचीदेखि महाकालीसम्मको आज हामी सोमबारको बसाइमा छौँ। सोमबारको साथसाथै आज हरितालिका तिजको विशेष दिनमा पनि हामी रहेका छौँ। हरितालिका तिजको विशेष दिनमा विशेष गरिकन आदरणीय दिदी बहिनीहरू जो हुनुहुन्छ, आदरणीय आमा भाउजू होइन, नारीजन, सम्पूर्ण हिन्दू नारीजनहरूको लागि यो चाड विशेष हुने गर्छ र यहाँहरू सबैलाई हरितालिका तिजको हार्दिक मङ्गलमय शुभकामना हाम्रो तर्फबाट। आजको बसाइमा हामी यहाँहरूसँग तिजका सन्दर्भ, तिजका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। यहाँहरू हामीसँग जोडिन सक्नुहुन्छ 01400017 24 01400017 28 हामीले तपाईँका लागि खुल्ला गरेका छौँ। यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिएर तपाईँले तिज कसरी मनाइरहनु भएको छ, तिजको यी रमाइला दिनहरूलाई यहाँले कसरी लिइरहनु भएको छ, यस पाटोबाट हामी कुराकानी गर्छौँ। विशेष गरिकन आजको बसाइमा आदरणीय आमा दिदी बहिनीहरूको फोन मैले बढी अपेक्षा गर्नेछु। 01400017 24 01400017 28 हामीले तपाईँका लागि खुल्ला गरिरहेका छौँ। यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ आजको बसाइमा। हजुर, साँच्चै नै आज हरितालिका तिज होइन, बिहानैदेखि पशुपतिनाथ भर्खरै म पुगेर पनि आएको थिएँ। हुन त आज महिला दिदीबहिनीहरू पशुपतिनाथ जानुहुन्छ, तर म एउटा संसारकर्मीको हिसाबले एउटा त्यहाँको वातावरण बुझ्नको लागि, एउटा रिपोर्टिङको लागि पुगेको थिएँ। हरितालिका तिजको दिन आज पशुपतिनाथ मन्दिरमा महिला व्रतालुहरू श्रद्धालुहरूको बिहानैदेखि उल्लेख्य भिड रहने गर्छ र आज पनि त्यस्तै भिड रहेको थियो र अघि साँझ म जाँदाखेरिसम्म पनि भक्तजनहरू लामबद्ध भएर दर्शन गरिरहनु भएको थियो। बिहान 3 बजेदेखि मन्दिरका चारैवटा ढोका खोलिए पनि दर्शनार्थीको चाप भने दिनभरि नै कायम रह्यो। अहिले साँझको बेलामा पनि त्यो रौनक, त्यो भिडभाड उत्तिकै थियो। पशुपतिमा चाहिँ आज विशेष गरिकन पशुपति लगायतका देशभरका शिव मन्दिरहरू, शिवालयहरूमा यसरी नै भिडभाड बढ्ने गर्छ। हाम्रा आदरणीय आमा दिदी बहिनीहरूले दर्शन गर्नुहुन्छ होइन। हरितालिका तिजमा भगवान् शिव र पार्वतीको पूजा आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि र दाम्पत्य जीवनको सफलताको कामना गर्ने धार्मिक परम्परा रहेको छ। यही आस्थाका साथ आज बिहानैदेखि महिला दिदीबहिनीहरू पूजाका सामग्री लिएर पशुपतिनाथ पुग्नु भएको थियो र यहाँ पनि पुग्नुभयो होला होइन। कस्तो भयो आज मैले बुझेसम्म चाहिँ, मैले जानकारी पाएसम्म चाहिँ निकै सहज दर्शन भइरहेको थियो। आधी घन्टा हाराहारीमै दर्शन गर्ने वातावरण चाहिँ मिलेको थियो भन्ने चाहिँ मलाई जानकारी प्राप्त भएको थियो। यहाँहरूले पनि यसरी नै सजिलै दर्शन गर्नुभयो होला भन्ने मेरो विश्वास हो। हजुर, आजको व्यवसायमा हामी यसरी नै यहाँहरूसँग हरितालिका तिजको सन्दर्भमा बढी केन्द्रित गरेर कुराकानी गर्छौँ। तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ 01400017 24 र 01400017 28 हामीले तपाईँका लागि खुल्ला गरिरहेका छौँ। आजको व्यवसायमा हामी यहाँहरूसँग हरितालिका तिजको सन्दर्भमा यहाँले शुभकामना आदान प्रदान गर्नुहुन्छ। तिज यहाँले कसरी मनाउनु भयो, तिजका यहाँको अनुभव पनि हामी सुन्छौँ र तिजका सन्दर्भमा केन्द्रित रहेर आज हामी कुराकानी गर्नेछौँ। 01400017 24 01400017 28 हामीले तपाईँका लागि खुल्ला गरिरहेका छौँ। यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ र आजको बसाइमा पनि मैले यहाँहरूसँग यसरी नै कुराकानी गर्नेछु र तिज सम्बन्धी नै गीत पनि मैले यहाँहरूको लागि राख्नेछु। आज हरितालिका तिजको सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको लागि शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयबाट जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले हरितालिका तिजले महिला विरुद्ध हुन सक्ने सबै प्रकारका भेदभाव, हिंसाजन्य कार्य तथा अन्याय अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माणमा उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मनाइने तीज पर्व नेपाली महिलाहरूको सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको प्रतीक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस्ता मौलिकताको संरक्षण र प्रवर्धन गर्नु सबैको कर्तव्य भएको पनि बताउनु भएको छ। त्यसै गरी राष्ट्रिय बाल दिवस पनि रहेको छ आज, होइन, बाल दिवसको अवसरमा पनि राष्ट्रपतिले छुट्टै शुभकामना सन्देश जारी गर्दै बालबालिकामाथि हुने सबै किसिमका अमानवीय व्यवहार, हिंसा र दुर्व्यवहार रोक्न सबै सरकारवालाको दायित्व भएको पनि उल्लेख गर्नुभएको छ। हजुर, आजको सन्दर्भ मैले यहाँहरूमा जोडेँ, तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ आजको व्यवसायमा, र तपाईँले तीज कसरी मनाइरहनु भएको छ, तीज कस्तो लागिरहेको छ यहाँलाई, यहाँले आफ्ना तीजका अनुभवहरू हामीसँग बाँड्न सक्नुहुन्छ, तीजका सन्दर्भ केलाउन सक्नुहुन्छ, र तीजको बारेमा यहाँले शुभकामना पनि व्यक्त गर्न सक्नुहुन्छ। आज हरितालिका तीज, हिजो द्वार खानुभयो, आज व्रत बस्नुभयो, होइन, अनि भोलि पञ्चमी पूजा। पञ्चमी पूजा सामान्यतया तीजको दिनको पर्सिपल्ट पर्ने गर्थ्यो, यसपालि चाहिँ भोलिपल्ट नै परेको छ। अब तीजको सन्दर्भ आज मैले केलाई राखेको छु, तपाईँ पनि तीजका बारेमा आफ्ना भावहरू राख्न सक्नुहुन्छ। अब यस पर्व, होइन, तीज त्यति खुसियालीपूर्ण त छैन, होइन, भदौ दस अर्सुवाको बोटेको सीमाको विनाशकारी बाढीले पुर्याएको धनजनको क्षतिले समस्त नेपालीको मन रुवाएको छ, कति त अझै पीडामा छटपटाइरहनु भएको अवस्था छ। तर पनि यो सांस्कृतिक पर्व भएकोले अनुकूल हुने हिन्दू नारीहरूले आज तिजको व्रत बसेर पूजा आराधना गरेर मनाउनु भएको छ। तिज व्रतको मूल कुरा गर्दाखेरि यसमा भगवान् शिव र पार्वतीको प्रसङ्ग सँगसँगै जोडिएर आउने गर्छ। पौराणिक प्रसङ्ग अनुसार पूर्व जन्ममा सतीदेवी रहेकी सानै उमेरदेखि पार्वती महादेवपति पाऊँ भनी कामना गर्थिन्, होइन, त्यसका लागि विभिन्न तीर्थ व्रत र जप गर्थिन् उनले, र कुनै तरिकाले पनि परिणाम हात नलागेपछि उनी चाहिँ भाद्र शुक्ल तृतीयाको दिन पानी समेत नपी उपवास बसिन् र देवादिदेव महादेवको पूरा आराधना गर्थिन्, होइन, र पार्वतीको यो व्रत गरेको कुनै भगवान् यो व्रत गरेको कुनै भगवान् विष्णुको सल्लाहमा भनिएको छ त कति साथी ले घरबाट टाढा नदी किनारमा पुर्याएर व्रत बस्न लगाएको कथा पनि हामीले सुन्दै आइरहेका छौँ, होइन। उनको चाहिँ जुन यो खालको कठोर व्रतबाट महादेव प्रसन्न भई आफूलाई पति पाउने वर चाहिँ महादेव आफैले दिनुहुन्छ, होइन, र यही व्रतको प्रभावले पार्वतीले चाहिँ मनले चिताएको पाउँछिन्, र पुराणको यही कथालाई आधार मानेर अविवाहित नारीहरूले आज, होइन, असल पति पाइयोस् भन्ने कामनाले पनि व्रत बस्नु भएको छ। यहाँहरूको कामना अनुरूप यहाँले आफ्नो असल पति पाउनुहोस् है, यहाँहरूलाई हाम्रो तर्फबाट पनि धेरै शुभकामना छ। विवाहितले पतिको आयु र आरोग्यको कामना गर्दै व्रत बस्दै आउनु भएको छ, होइन, यो हाम्रो चलिआएको परम्परा हो। यसरी आज विभिन्न तरिकाबाट हरितालिका तीज मनाइएको छ, यहाँले पनि हरितालिका तीज पर्व मनाउनु भएको छ, निकै हर्ष उल्लास र उमङ्गमय तरिकाबाट यहाँहरूले यो पर्व मनाउनु भएको छ भन्ने मेरो विश्वास हो। र आजको व्यवसायमा हामी यसरी नै यहाँहरूसँग हरितालिका तीजको सन्दर्भ र यहाँले हरितालिका तीज कसरी मनाउनु भयो, कस्तो भइरहेको छ, तपाईँले आफ्नो अनुभव पनि हामीसँग बाँड्न सक्नुहुन्छ। 01400 1724, 01400 1728 हामीले तपाईँका लागि खुल्ला गरिरहेका छौँ। यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ, र तपाईँले हरितालिका तीज पर्व कसरी मनाउनु भयो, तीजका सन्दर्भ, तीजका विषयवस्तुमा केन्द्रित रहेर आज कुराकानी गर्न सक्नुहुनेछ। र मैले अघि पनि भने आजको व्यवसायमा मैले तीजका गीतहरू यहाँहरूको लागि छनौट गरेको छु, तीजका गीतहरू पनि हामी सुनाउँछौँ। हुन्छ, यहाँहरूको प्रतीक्षा गर्दै एउटा निकै मिठो गीत, तीजको सन्दर्भको यो गीत कन्यादान चलचित्रमा सङ्ग्रहित छ, र यो गीत बजे पछाडि तीज नजिक आएको आवाज मिल्ने गर्छ। तीजको चाहिँ भावको यो गहिरो भावको गीत, तीजको सन्दर्भको यो गीत हुन्छ आजको बसाइको सुरुवातमा यहाँहरूमा राख्छु। त्यस पछाडि फेरि हामी कुराकानीलाई अगाडि बढाउनेछौँ।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: आरामदायी छ स्वादिष्ट खाना मनै लोभ्याउने दृश्य एक अलौकिक अनुभव मिटिङ होस् या सेमिनार कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य तपाईको सेवा सत्कारका लागि सधैं तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट

0: पेजीदेखि महाकालीसम्म
1: इमेज एफएम 97.9
2: युमजी फिनान्सियल नानीको प्रस्तुति मेचदेखि महाकालीसम्मको आज हामी सोमबारको बसाइमा छौँ। सोमबारको साथसाथै आज विशेष दिन पनि रहेको छ, हरितालिका तिजको विशेष दिनमा आज हामी यहाँहरूसँग जोडिएका छौँ। आजको बसाइमा हामी यहाँहरूसँग जोडिन्छौँ तिजका सन्दर्भ, तिजका विषयवस्तु र यहाँले तिज कसरी मनाउनु भयो र तिज पर्वको समग्र भाव यहाँले आफूलाई लागेको तरिकाबाट यहाँलाई के लागेको छ हामीसँग बाँड्न सक्नुहुन्छ। योभन्दा अगाडि यहाँले निकै मिठो गीत सुन्नुभयो, गाउँ स्वर खोलेर दिदी र बहिनी नाचौँ मिलेर दामैले सैनी। अब गीतको बारेमा भनिरहनु पर्दाखेरि यो गीत यहाँले असाध्यै धेरै सुन्नुभएको गीत हो। चलचित्र कन्यादानमा रहेको गीतमा मिठो स्वर चाहिँ सुषमा श्रेष्ठ र दिपा झाको रहेको छ भने मनोहरी सिंहको सङ्गीत छ र चेतन कार्कीले गीतका शब्दहरू लेख्नु भएको हो। यतिखेर भने टेलिफोनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
3: हेलो।
2: हजुर नमस्कार।
3: नमस्कार। हजुर नमस्कार। धेरैमा भेट भयो आज र
2: चिन्नुहुन्छ
3: कि चिन्नुहुन्न भनेर पनि हो।
2: मैले
3: गीत गजल मुक्त कार्यक्रम कुन दिन कुन गाह्रो हुन्छ हजुर त्यही सोध्नको लागि।
2: त्यो चाहिँ त बिहिबारको दिन हो। यहाँलाई यहाँको मैले स्वर सुनेको हो, नाम चाहिँ मैले बिर्सेँ, एकचोटि भन्नुहोस् न।
3: बेनीबहादुर
2: थापा। ए बेनीबहादुर थापाजी, हजुर। धेरै भयो यहाँ हराउनु भयो त, कता हुनुहुन्थ्यो?
3: कार्यक्रम नै पहिल्याउन नसकेर हो, अब बल्ल पहिले फेरि हाजिर हुँला। हजुर
2: हजुर
3: नमस्कार। हजुर धन्यवाद।
2: हुन्छ, बिहिबार 8 बजेदेखि 9 बजेसम्म साहित्यिक प्रस्तुति हुन्छ, उक्त दिन यहाँले आफ्नो सृजना सुनाउन सक्नुहुन्छ। हुन्छ धन्यवाद यहाँलाई, त यो धेरै पछाडि सम्झिनु भयो। हजुर हजुर बेनीबहादुर थापा हुनुहुन्थ्यो। हजुर हुन्छ, छुट्टै है त अहिले यहाँसँग। हस् हस् नमस्कार। हजुर हुन्छ, बेनीबहादुर थापाज्यूसँग हामीले कुराकानी गऱ्यौँ। उहाँसँग उहाँले चाहिँ बार बिर्सिनु भयो अरे, उहाँले साहित्यिक व्यक्तित्व हुनुहुन्छ, बिहिबारको बसाइ उहाँको लागि विशेष हुनेछ र उहाँले उहाँले सृजना सुनाउन सक्नुहुन्छ। आजको बसाइमा चाहिँ हामी विशेष गरिकन तपाईँसँग जोडिन्छौँ, तपाईँ भन्नाले आज चाहिँ विशेष गरिकन दिदीबहिनी र नारीजनसँगको आजको चाहिँ कुराकानी विशेष हुन्छ भन्ने मलाई किन लाग्यो भन्दाखेरि आज नारी वर्गको लागि विशेष दिन हो। हरितालिका तिज समग्र हिन्दू नारी आमा दिदीबहिनीहरूको लागि विशेष दिन हो। यहाँहरूले आज यो पर्वलाई भव्य रूपमा मनाउनु भएको छ, होइन? बिहानदेखि व्रत बसेर अनि पशुपतिनाथको दर्शन गर्न जानुभयो होला कतिपय, होइन? कसरी मनाउनु भयो यहाँले आफ्नो अनुभव पनि हामीसँग बाँड्न सक्नुहुन्छ। कोही मित्र हाम्रो सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
4: नमस्कार दाजु।
2: हजुर नेहाजी हो?
4: हजुर दाजु।
2: नेहाजी के छ हाल खबर?
4: एकदम ठिक छ, अनि हजुरलाई कस्तो छ? त्यसको दाजु शुभकामना छ।
2: हजुर म यहाँलाई पनि शुभकामना नेहाजी। कसरी मनाउनु भयो आज तिज?
4: तिज त यतातिर दाजु खासै चाहिँ मनाउँदैन, तर एकदमै मलाई चाहिँ मनपर्छ, अनि त्यही भएर मलाई एकदम मनपर्छ एकदमै।
2: ए त्यतातिर चाहिँ तिज मनाउनु हुँदैन, मनाउने चलन छैन?
4: तिज चाहिँ अब छैन, अब कुनै कुनै त मान्छेले गर्नुहुन्छ तर खासै त छैन।
2: हो अनि यहाँलाई चाहिँ तिज किन मन परेको त? त्यता मन त्यता नमनाउँदा नमनाउँदै पनि सप्तरीतिर चाहिँ, सप्तरीको कुन ठाउँमा हुनुहुन्छ नेहाजी?
4: सप्तरीको राजविराज।
2: राजविराजमै हुनुहुन्छ। राजविराजमा पनि थुप्रै हिन्दू दिदीबहिनीहरू हुनुहुन्छ, त्यहाँ तिज मनाइन्छ त?
4: तर मनाउने अब कुनै कुनै मान्छेले दाजु मात्रै मनाउनुहुन्छ।
2: हजुर हजुर, आफ्नो समुदाय मात्रै मनाइन्छ, होइन? अनि यहाँलाई चाहिँ किन मन परेको त भन्नुहोस् न, तिजको कुन पाटोले यहाँलाई चाहिँ राम्रो लाग्छ र यहाँलाई मन पर्छ?
4: के भन्नु दाजु, मलाई चाहिँ सानैदेखि नै गीत सङ्गीत एकदमै मन पर्छ तिजको, अनि त्यही भएर भन्नुपर्छ मलाई एकदमै त्यसको गीतहरू गाउन, होइन
2: अब
4: सुन्न मनपर्छ नि त्यही भएर।
2: ए अघि मैले मिठो तिजको गीत बजाएँ, सुन्नुभयो अघि? हजुर। अरू के भन्न मन छ नेहाजी आज?
4: आज त दाजु म हजुरलाई रिक्वेस्ट गर्छु, प्लिज बबिना म्यामको तिजको दिनैमा माइतीको आँगनमा चाहिँ गीत बजाइदिनु न।
2: ओहो ल हुन्छ, म त्यो गीत बजाउँ कि? उहाँको अर्को पनि गीत छ, होइन? तिजको गीत चाहिँ अर्को चाहिँ के छ भन्दाखेरि, तिज चाहिँ ठुलो मान्छेलाई मात्रै होइन, केटाकेटीलाई पनि हो, बालबालिकाले पनि हो भन्ने गीत पनि छ उहाँको, बालपनको तिज भन्ने। कुन चाहिँ बजाउँ? ल हुन्छ, यहाँको आजको दिन यहाँले रोजिसक्नु भए पछाडि म गीत पक्कै बजाउँछु। हुन्छ नेहाजी, यहाँलाई साथको लागि धन्यवाद। अहिलेलाई छुटाउँ त। हस् धन्यवाद यहाँलाई है त. हजुर नेहाजी हुनुहुन्थ्यो, नेहाजीसँग हामीले कुराकानी गऱ्यौँ. तपाईँ पनि हामीसँग यसरी नै जोडिन सक्नुहुन्छ आजको व्यवसायमा 01400017 24 01400017 28 हामीले तपाईँको लागि खुल्ला गरेका छौँ. तपाईँ हामीसँग जोडिएर तपाईँले तिज कसरी मनाउनु भयो होइन, विशेष गरिकन आज नारी महिला दिदीबहिनीहरूको लागि मैले प्राथमिकता दिएको छु. यहाँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र तिज कसरी मनाइरहनु भएको छ, तिजका सन्दर्भ, तिजका रमाइला दिनहरू होइन, हिजो दर्खाने दिन, आज हरितालिका तिज, भोलि पञ्चमी पूजा होइन, यी तिजका विशेष विशेष दिनमा हामी छौँ. यी तिनै दिन बजीदेखि महाकाली समयको बसाइ छ र यहाँहरूसँग पनि हामी जोडिन्छौँ र यहाँहरूका तिजका सन्दर्भ पनि हामी सुन्छौँ 01400017 24 01400017 28 होइन, यी दुईवटा नम्बर हामीले यहाँहरूको लागि खुल्ला गरेका छौँ. अनि यहाँहरू आज पशुपति जानुभयो कि भएन, काठमाडौँ आसपास हुनुभएका दिदीबहिनीहरू होइन, त्यहाँ थुप्रै महिला दिदीबहिनी हुनुहुन्थ्यो, बजीदेखि महाकालीसम्म सुन्ने पनि त कोही हुनुहुन्थ्यो होला भन्ने मलाई लागिरहेको थियो होइन, कोही हुनुहुन्थ्यो आज पशुपतिनाथ जानुभएको थियो भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ. र कति समयमा यहाँले दर्शन गर्नुभयो होइन, कस्तो थियो त्यहाँको व्यवस्था होइन, पश्चिम क्षेत्र विकास कोषले आज बिहान 4 बजेदेखि 3 बजेदेखि चारै ढोका खोलेर चाहिँ भक्तजनहरूको सहजताको लागि दर्शनको प्रबन्ध मिलाएको थियो होइन. आज म पशुपति पुग्दाखेरि होइन धेरै चाहिँ महिला दिदीबहिनीहरू होइन रातो पहिरन होइन रातो चुरा पोते अनि कपालमा पनि रङ्गीचङ्गी फुलहरू चाहिँ उहाँहरूले लगाउनु भएको थियो कि, र धार्मिक आस्थासँगै तिजको सांस्कृतिक पहिचान पनि पशुपति क्षेत्रमा आज प्रष्ट देखिन्थ्यो होइन. महिला दिदीबहिनीहरू आमाहरू रातो पहिरनमा हुँदाखेरि अनि त्यो कपालमा सिउरिएको फुल होइन रङ्गीचङ्गी फुल होइन विभिन्न रङका फुलहरू कपालमा सिउरिएर उहाँहरू छमछमी नाचिरहनु भएको थियो, कतिले टिकटक बनाइरहनु भएको थियो, कतिले यतिकै नाचिरहनु भएको थियो सबै मिलेर होइन. त्यहाँ कस्तो भन्दाखेरि कोही चिन्ने नचिन्नेको कता कताबाट भेटिनुभएका दिदीबहिनी आमाहरू पनि सँगै क्या एकै ठाउँमा होइन, त्यहाँ अब कुनै पूर्व परिचय नचाहिने क्या, त्यहाँ त्यसरी पनि उहाँहरूले यी पर्वलाई रमाइलो गरेर मनाइरहनु भएको थियो. सबै दिदीबहिनी एकै हौँ हामी नेपाली होइन, त्यसरी सबैजना चाहिँ विभिन्न क्षेत्रबाट आउनुभएका अन्जान अन्जान पनि एकै ठाउँमा एउटै परिवार जसरी होइन एउटै समुदायको एउटै समाजको चाहिँ बाट आउनुभएको जसरी उहाँहरू नाचिरहनु भएको थियो गाइरहनु भएको थियो निकै रमाइलो मैले त्यहाँको वातावरण चाहिँ महसुस गरेँ आज पशुपतिमा जाँदाखेरि. यहाँहरू पनि पशुपति जानुभयो भने कस्तो लाग्यो होइन, कस्तो अनुभव सँगाल्नुभयो, ती यहाँहरूको अनुभव पनि हामी सुन्छौँ. दुईवटा सम्पर्क नम्बर हामीले तपाईँको लागि खुल्ला गरेका छौँ 01400017 24 01400017 28 हामीले तपाईँको लागि खुल्ला गरिरहेका छौँ. यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ र तपाईँले मनाउनु भएको तिजको सन्दर्भ हामीसँग बाँड्न सक्नुहुन्छ. कोही मित्र फेरि हाम्रो सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. हजुर नमस्कार.
5: नमस्कार राम सर.
2: हजुर विश्वन्द्रजी.
5: हजुर आराम हुनुहुन्छ सर?
2: हजुर म ठिक छु.
5: हजुर म पनि ठिकै छु.
2: हजुर के भन्नुहुन्छ, आज हरितालिका तिजको दिनमा छौँ हामी.
5: हरितालिका तिज अब रातो पहिरनमा सजिएका दिदी बहिनी आमाहरू त धेरै बाटोमा देखिए आज. हाम्रो यहाँ सूर्यविनायकबाट धोलेश्वर मन्दिर जाने पनि धेरै देखे, अनि यहाँ हाम्रो सूर्यविनायक गणेश मन्दिर तल पनि नाचगान त्यति जति हुनु पनि त्यति चाहिँ भएन, तिजकै भयो. अब यो सायद यो पोटेकोसी बाढी पिरियडले गर्दा चाहिँ मान्छेमा अलिकति चाहिँ उत्साह कम भयो, तर पनि परम्परा जोगिया छ, परम्परा तानिरहेकै छ, यस्तै हुनुपर्छ जस्तो लाग्छ कि मलाई चाहिँ.
2: हजुर यस्तै हुनुपर्छ हगि.
5: हजुर
2: हजुर. अनि अरू अरू के भन्न मन छ यही सन्दर्भमा?
5: अरू मैले एउटा चाहिँ मुक्तक लेखेँ आज दिदीबहिनीहरूको पीडामा रहेका दिदीबहिनीहरूलाई सम्झेर होइन म सुनाउँछु.
2: सायद
5: भगवान् महादेवले सुन्नुभएको छ भने उहाँहरूको माग पुरा गरिदिनु भन्ने छु.
2: हजुर हुन्छ सुनाउनुहोस् न.
5: सुनाउँ है त सर.
2: हजुर हुन्छ.
5: कति तिज आएर गए, कति तिज आएर गए, तर आफ्नो तिज उस्तै छ. कति तिज आएर गए तर आफ्नो तिज उस्तै छ. आफ्नो सिउँदो भन्ने अझै खाली छ, आफ्नो सिउँदो भन्ने अझै खाली छ. मेरो सिउँदो भर्ने एउटा छिटो मिलाइदेऊ, मेरो सिउँदो भर्ने एउटा छिटो मिलाइदेऊ. यही मेरो नम्र निवेदन छ महादेव, यही मेरो नम्र निवेदन छ महादेव.
2: हजुर, यहाँको निवेदनको सुनवाई होस्, हामी पनि त्यही कामना गर्छौँ। हुन्छ, यहाँलाई साथको लागि धन्यवाद व्यक्त गर्छु। राजालाई बिदा लिउँ है त, विष्णुजी। हस्, शुभरात्रि यहाँलाई पनि। हजुर, विष्णु जन्से हुनुहुन्थ्यो भक्तपुरबाट, उहाँले एउटा पुकार गर्नुभएको छ, त्यो पुकार सुनिदिनुहुनेछ। भगवान् पशुपतिनाथ दयालु हुनुहुन्छ, मैले भगवान् पशुपतिनाथको चर्चा गरिरहेको छु। उहाँको पुकार हामी सबैको पुकार हो। आज हामी हरितालिका तिजको विशेष दिनमा छौँ, तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ 01400017024, 01400017728 हामीले तपाईँका लागि खुल्ला गरिरहेका छौँ। यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ र हामीसँग जोडिएर तपाईँको तिज कस्तो रह्यो त, होइन, यहाँको तिज कस्तो रह्यो, हामी यहाँहरूसँग जोडिन्छौँ र यहाँका तिजका अनुभवहरू हामी सुन्छौँ। 01400017024, 01400017728 हामीले तपाईँका लागि खुल्ला गरिरहेका छौँ। मेचदेखि महाकालीसम्मको आज सोमबारको बसाई, सोमबारभन्दा पनि आज हरितालिका तिजको बसाई भनौँ, होइन, वर्षमा एक दिन आउने ठुलो चाड हो हाम्रा आदरणीय महिला दिदीबहिनीहरूको लागि। र आज हरितालिका तिजको बसाईमा छौँ हामी, है। यो तिज यहाँहरू सबैले रमाइलो गरेर मनाउनु भएको छ, यहाँहरू सबैले हर्ष उल्लास र उमङ्गमय तरिकाबाट तिज मनाउनु भएको छ। तपाईँका तिजका अनुभवहरू पनि हामीसँग बाँड्न सक्नुहुन्छ, तिजका मिठा गीतहरू पनि हामीसँग रहेका छन्, ती गीतहरू पनि हामी यहाँहरूलाई सुनाउँछौँ। अघि नेहाजीले एउटा गीत रोज्नु भयो, त्यसो त आज गीत रोज्ने दिन होइन, तर तिजकै सन्दर्भ भएको कारणले गर्दाखेरि उहाँले रोज्नु भएको एउटा मिठो गीत माइतीको आँगनमा, है, यतिखेर यो गीत हामी यहाँहरूमा आज राख्छौँ। यो गीत राखिसके पछाडि म गीतको बारेमा के भन्नेछु।

हजुर, तिजाको रहर आयो बरीलाई मिठो गीत हामीले राख्यौँ। नेहाजीको विशेष रजाइमा हामीले बजाएको यो गीत, मैले छनौटमा खास थिएन, यो गीत अर्कै गीत थियो। यो गीत चाहिँ नेहाजीको रजाइमा हामीले बजायौँ, बैनु भट्टराई र डेभिड शङ्करको मिठो स्वर छ गीतमा। यसमा सङ्गीत बैनु भट्टराईज्यूको स्वयंको रहेको छ, सुरज लुइटेलले गीतका शब्दहरू लेख्नु भएको हो। यो मिठो तिज गीत पछाडि यहाँलाई फेरि पनि स्वागत छ। आजको बसाइमा हामी यहाँहरूसँग यसरी नै जोडिन्छौँ, तिजका मिठा भाकाहरू, तिजका गीतहरू पनि हामी यहाँहरूमा सुनाउँछौँ र विशेष गरिकन यहाँहरूसँग जोडिएर तिजका सन्दर्भ, तिजका विषयवस्तुमा कुराकानी गर्छौँ। तिज यहाँले कसरी मनाउनु भयो, तिज यहाँलाई कस्तो लाग्छ र तिजका सन्दर्भमा यहाँका मनमा अरू केही भावहरू छन् र तिज आज मनाइरहँदाखेरि यहाँले के त्यस्तो अनुभव साट्नु भएको छ भने तपाईँका तिजका अनुभवहरू पनि हामी सुन्छौँ। आजको बसाइ यसरी नै हामी अगाडि बढिरहेका छौँ। आज हरितालिका तिजको विशेष दिनमा छौँ हामी, त्यसैले आजको बसाइलाई तिजमय बनाउने मेरो प्रयास रहेको छ। 01400017 24 01400017 1728 दुईवटा सम्पर्क नम्बर हामीले तपाईँका लागि खुल्ला गरिरहेका छौँ। यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ र विशेष गरिकन आज महिला दिदीबहिनीहरूलाई मैले प्राथमिकता दिनेछु, यहाँहरूसँग हामी जोडिँदैछौँ र यहाँका तिजका अनुभवहरू, तिजका संस्मरणहरू पनि सुनाउन सक्नुहुन्छ। 01400017 24 01400017 28 तपाईँका लागि हामीले खुल्ला गरिरहेका छौँ। आज हरितालिका तिजको यो विशेष बसाइमा हामी यहाँहरूसँग तिजमय बसाइमा छौँ। मैले अघि तिजका विभिन्न सन्दर्भहरू जोडिरहेको थिएँ, होइन, तिज हाम्रो एउटा मौलिक पर्व हो, होइन, तिजको सन्दर्भमा कुराकानी गर्दाखेरि है, होइन, अघि व्रतको कुराहरू गरेँ, धार्मिक कर्म व्यक्तिगत निजात्मक हुन्, भावनात्मक विषय हुन्, होइन, यसमा कसैले पनि दबाब दिने कुरा हुँदैन। यहाँहरू स्वच्छन्द रूपमा होइन आज व्रत बस्नुभएको छ, कतिले पानी पनि नखाइकन व्रत बस्नुभएको छ, कतिले फलफुल खाएर व्रत बस्नुभएको छ, कतिले अलि अभेर चाहिँ

फलफुल खानु भएको छ, आफ्नो त आफ्नो तरिकाबाट होइन व्रत बसिन्छ आजको दिनमा होइन। र यो व्रत यहाँले जुन मनोभावनाले व्रत बस्नुभयो होइन, र यहाँको मनोभावना चाहिँ पुरा होस् भन्ने हामी कामना गर्छौँ। कुनै महिला श्रीमानकै लामो आएको कामना राखेर व्रत बस्नु होला होइन, त्यो उहाँको विषय भयो होइन। अब कस्तो भने, अब श्रीमान चाहिँ जाँड रक्सी खाएर सडकमा ढल्ने श्रीमान पनि सही बाटोमा आओस् भन्ने पनि हुन्छ होइन, उनीहरूको होस् दीर्घायु होस् भन्ने कामना पनि कुनै श्रीमतीले गरिरहनु भएको हुनसक्छ। हाम्रो समाजमा परिवारको ठुलो महत्त्व छ नि त, श्रीमान हुँदा र नहुँदा महिलाले भोग्ने व्यवहार नै छुट्टै हुन्छ होइन। यस्तो बेलामा श्रीमानको आरोग्यता वा दीर्घायुको कामना गर्नुमा अरूलाई आपत्ति हुनुपर्ने त नहुनुपर्ने, तर धेरैले चाहिँ नि तिजको पनि विरोध गरेको पाउँछ क्या, मलाई अचम्म लाग्छ होइन। अब त्यसो त हाम्रो आफ्नै संस्कार छ, आफ्नै संस्कृति छ होइन, हामीले आफ्नो आफ्नो तरिकाबाट तिज पर्व मनाउँदै आइरहेका छौँ होइन। धर्मशास्त्रका राम्रो पक्षहरूलाई चाहिँ सँगै लिएर हामीले तिज पर्व मनाइरहेका छौँ, हाम्रो एउटा विशेष पर्व हो होइन। त्यसैले यो पर्वलाई हामीले रमाइलो तरिकाबाट मनाइरहेका छौँ। अब सांस्कृतिक जगेर्नाको पाटोबाट पनि हामीले तिजलाई लिने गर्छौँ होइन। अब हिन्दू महिलाले मनाउने यस वर्षको तिज, अब आधुनिक समाजको पनि हामी कुरा गर्छौँ, तिजको महत्त्वलाई जुन रूपले व्याख्या गरिए पनि एउटा पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नका लागि पूर्वीय मान्यता अनुसार महिला विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने जुन हाम्रो संस्कार छ होइन। यसरी आफू जन्मेको घर, मातापिता, भाइ बहिनी, इष्टमित्र होइन, समाज चटक्कै छोडेर पराई घरमा जीवन बिताउँदा आउने माइतीको याद र झल्कोलाई कमी गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा पनि तिज पर्वकोलाई हामी लिने गर्छौँ। हजुर, तिज पर्वका विभिन्न सन्दर्भहरू छन्, म यहाँहरूसँग यी सबै सन्दर्भहरू त जोडिरहेको छु। यहाँलाई पनि केही भन्न मन लागेको छ तिजको बारेमा भने, दुईवटा सम्पर्क नम्बर हामीले तपाईँको लागि चाहिँ खुला गरिरहेका छौँ है। तपाईँको आगमनको प्रतीक्षा गरेर मैले मेरा भावहरू बाँडिरहेको मात्रै हो। पहिलो प्राथमिकता चाहिँ हामी यहाँलाई नै दिन्छौँ। मेजदेखि महाकालीसम्मको हरेक बसाइ विशेष हुन्छ र यहाँहरूको साथ हाम्रो लागि महत्त्वपूर्ण हुन्छ। त्यसैले यहाँहरू हामीसँग जोडिन सक्नुहुन्छ 01400017024, 01400017028 हामीले यहाँहरूको लागि खुल्ला गरिरहेका छौँ। यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिएर तपाईँले हरितालीका तिज पर्वलाई कसरी मनाइरहनु भएको छ, तिज पर्वका सन्दर्भमा यहाँहरूका मनमा उब्जेका कुनै पनि भावहरू छन्, कुनै पनि सन्दर्भहरू छन्, तिजका केही अनुभवहरू छन् भने हामीले यहाँहरूले हामीसँग ती भावहरू बाँध्न सक्नुहुन्छ। तिजका बारेमा कुरा गर्दाखेरि होइन, अब अचेल इन्टरनेट मोबाइल फोनको जमाना छ र पो त सहिलो भएको छ होइन। प्रविधिको यो विकास नभएको त्यो बेलाको जमानामा माइती पक्षका बुबा आमा दाजुभाइले आफ्ना दिदीबहिनी छोरा छोरी चेलीहरूलाई लिन होइन चेलीबेटीको घरमै जाने चलन थियो होइन। तिजमा निम्ता गरेर डाकिएको चेलीलाई मिठा मिठा भोजन परिकारले खुवाउनुको साथै नयाँ लुगा र उपहारहरू दिने चलन अहिले पनि छ होइन। महिलालाई पराई घरका विभिन्न जिम्मेवारी तनाव साथै माइतीको सम्झनाको खाडललाई कम गर्न पनि यो पर्वको ठुलो महत्त्व रहेको छ। तिजमा विवाहिता महिला, अघि पनि मैले भने, आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगाच गर्ने गर्नुहुन्छ भने होइन, अविवाहित चाहिँ सुयोग्य वरको आशा राखी व्रत बस्नुहुन्छ भन्ने एउटा विश्वास छ। यहाँले पनि यिनै भावहरू सहित व्रत बस्नुभयो होला होइन। व्रतको समयमा महिलाले तिजको व्रतको कथा सुन्नुहुन्छ होइन, र समापनमा चाहिँ पूजा लगाई चाहिँ ब्राह्मण ब्राह्मणलाई दान दक्षिणा दिने पनि चलन छ। यसरी तिज पर्व हाम्रो विशेष गरेर हिन्दू नारीहरूको लागि विशेष पर्व हो र यो विशेष दिनमा आज हामी जोडिरहेका छौँ र यहाँहरूसँग हामी कुराकानी गर्ने पनि जमर्को गरिरहेका छौँ। तिज पर्वको सन्दर्भमा यहाँहरूका मनमा उब्जेका कुनै पनि विचारहरू, कुनै पनि भावहरू, यहाँले तिज कसरी मनाउनु भयो त्यो पाटोबाट पनि यहाँले हामीसँग यहाँका तिजका अनुभवहरू बाँड्न सक्नुहुन्छ। समय थोरै बाँकी छ, हामी यहाँहरूको प्रतीक्षामा छौँ। यहाँहरू विशेष गरिकन आज हामीले महिला दिदीबहिनीहरूलाई प्राथमिकता दिएका छौँ। यहाँहरू हामीसँग जोडिएर तिज पर्वको सन्दर्भ, तिज पर्वको यहाँको अनुभव, तिज पर्वका सन्दर्भका कुनै संस्मरणहरू छन् भने ती संस्मरणहरू पनि हामीसँग बाँध्न सक्नुहुन्छ। यसरी नै आजको बसाइलाई हामी अगाडि बढाइरहेका छौँ। दुईवटा सम्पर्क नम्बर 01400017024, 01400017028 हामीले तपाईँका लागि खुल्ला गरिरहेका छौँ। यी नम्बरहरू मार्फत तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ र तिज पर्वको सन्दर्भमा यहाँका मनमा उब्जेका भावहरू हामीसँग बाँध्न सक्नुहुन्छ। धार्मिक
पाटोको पनि मैले अहिले धेरै कुरा गरेँ होइन, हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयको छोरी पार्वतीले होइन कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि होइन उहाँले चाहिँ विष्णु होइन मलाई चाहिँ शिव चाहिन्छ भनेर चाहिँ उहाँले त्यो घोर तपस्या गर्नुभयो र त्यो तपस्याबाट चाहिँ शिवजी खुसी भएर ला मलाई वर पाऊ, मलाई चाहिँ आफ्नो चाहिँ पतिको रूपमा पाऊ भनेर चाहिँ उहाँले वर दिनुभयो होइन। यसरी भगवान्लाई त्यो कठिन पार्वतीले कठोर व्रत बसेर प्राप्त गरेको दिनको रूपमा पनि आजको दिन हामीले लिन्छौँ। त्यो चाडमा माइतीले आमा माइती भन्नाले अब आमा बाबु दाजुभाइ होइन छोरी चेलीलाई घरमा गएर लिएर आउने अब बोलाएर मिठा परिकार खुवाउने तथा मनको भावना एवं सुख दुःख चाहिँ साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन रहेको छ होइन। यस दिन विशेष महत्त्वका साथ अब हिजो दर खाने दिन होइन दर खाइन्छ, दर खाने दिनबाटै तिज पर्वको चाहिँ आरम्भ हुने हो खासमा होइन, तर पछिल्लो समय चाहिँ अलिकति विकृत भएर निकै लामो समयदेखि तिजको दर खाने भनेर यो संस्कृतिमाथि नै विकृति फैलिएको थियो। यसपालि भने त्यो हद केही कम भएको छ, त्यसो त भदौ 10 गतिको भोटेकोसीको बाढीले गर्दाखेरि पनि हामी सबै त्यतापट्टि केन्द्रित भयौँ र त्यो शोकको घडीले गर्दाखेरि पनि यसपालि तिजको नाममा त्यो खालको विकृति देख्न पाइएन र आगामी दिनमा पनि यस्ता खालका विकृतिहरू देख्न पर्ने छैन भन्ने हामीले आशा गरौँ। तिज भनेको जम्मा 3 दिन हो, दर्खाने दिन, हरितालिका तिजको दिन र पञ्चमीको दिन होइन, यी 3 दिन चाहिँ तिजको विशेष दिन हुन् र तिज मनाउने भनेको नै 3 दिन हो कि, एक महिना अगाडिदेखि डेढ महिना अगाडिदेखि चाहिँ दर खाने भनेर चाहिँ तिज मनाउनु चाहिँ त्यो तिज पर्वको माथि भएको चाहिँ नै त्यो तिजको अवमूल्यन हो र विकृति हो भन्ने चाहिँ हाम्रो ठहर हो। र अहिले जसरी हामीले सभ्य तरिकाबाट तिज मनायौँ, भोटेको सिकाबाडी पीडितहरूलाई पनि हामीले स्मरण गऱ्यौँ, उहाँहरूको दुःखलाई पनि हामीले साथ दिने प्रयास गऱ्यौँ र तिजलाई हामीले यी 3 दिनमा मात्रै सीमित गरेर मनायौँ, यसरी नै हामीले हाम्रा चाडबाडहरूलाई सांस्कृतिक हिसाबले र चाडबाडको मर्मको हिसाबले मनाउनुपर्छ भन्ने पनि हाम्रो भनाइ हो, हाम्रो मान्यता हो र यहाँहरूले यो पर्व रमाइलो गरी मनाइरहनु भएको छ। यहाँहरू सबैलाई हरितालिका तिजको धेरै शुभकामना मैले व्यक्त गरिरहेको छु र आधुनिकता सँगसँगै होइन यो दरको पनि कुरा गर्दाखेरि आधुनिकता सँगसँगै परिकार हाम्रो पनि परिवर्तन भएको छ होइन। पहिला दर खाने भनेको चाहिँ पुराना हाम्रो चाहिँ पकवानहरू होइन, खिर खाने, ढकने, सेलरोटी होइन, त्यसको त्यसै गरिकन लट्टे खाने भनिन्छ कतिपयतिर होइन, अनि फलफुलहरू खाने होइन, यो चलनहरू थियो। अब अहिले पछिल्लो समयमा चाहिँ अब दरका चाहिँ परिकारहरू पनि परिवर्तित भएका छन् होइन। सामान्यतया दर चाहिँ मध्यरात 12 बजे अघि चाहिँ खाने चलन बनिसकेको छ होइन, पहिला चाहिँ 12 बजे पछाडि, हुन त 12 बजे अर्को दिन लाग्छ पनि भनिन्छ होइन, र पनि अब भोलिपल्ट चाहिँ केही पनि नखाइकन बस्ने हो नि त, एकदम पानी पनि नखाइकन बस्ने भए हुनाले अलि रात छिप्पिए पछाडि भोलिपल्टलाई समय त्यसले चाहिँ राहत दियोस् भन्ने हिसाबले चाहिँ दर खाइन्थ्यो होइन। ढिला राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन थियो त्यतिखेर। तिजको दिनमा अतिरिक्त गणेश चतुर्थी र ऋषि पञ्चमीलाई पनि तिजकै पर्वको रूपमा मनाइन्छ, खास गरी यसमा अघि पनि भने होइन नारीले पतिको निम्ति निराहार रहेर भगवान् शिव तथा पार्वतीको प्रार्थना गर्ने, यो दिन महिला बिहान चाँडै उठेर नुहाइ धुवाइ गरेर दिनभरि जल अन्न ग्रहण नगरी व्रत बस्ने होइन, बेलुको पख घर गाउँ छिमेकमा भेला भई पूजा गर्ने अनि त्यस पछाडि भगवान् शिवको आराधना गर्ने, निर्जला व्रत भनिए पनि असल चाहिँ मध्याह्नमै पूजा गरेर चाहिँ फलफुल ग्रहण गर्ने पनि पछिल्लो समय चाहिँ यो चलन पनि छ होइन। व्रत भनेको अहिले पनि मैले भने आफ्नो स्वास्थ्यलाई ख्याल गरेर बस्नुपर्छ, कतिपय महिला चाहिँ नजिक रहेको शिवालय मन्दिरमा गई शिवको आराधनासँगै नाचगान र रमाइलो गरेर यो पर्व मनाउनु भयो भने धेरैजना आज काठमाडौँको पशुपतिनाथ मन्दिरमा पुग्नुभयो, मैले आज अघि नै देखि पशुपतिनाथको मन्दिरको पनि चर्चा गरिरहेको छु। पशुपतिनाथ मन्दिरमा आज धेरै दिदीबहिनीहरू पुग्नुभयो होइन, आज त्यहाँ पुग्ने दिदीबहिनीहरूलाई धेरै चाहिँ मैले रातो पहिरन होइन, आज रातो पहिरनको विशेष महत्त्व छ, रातै चुरा अथवा हरियो चुरा पोते अनि त्यस पछाडि त्यो त भयो होइन, अनि कपालमा पनि रङ्गीसँगै फुल के कति राम्रो फुलहरू विभिन्न फुलहरूले सजिनु भएको थियो उहाँहरू होइन। धार्मिक आस्थासँगै तिजको सांस्कृतिक पहिचान चाहिँ आज पशुपति क्षेत्रमा स्पष्ट देखिन्थ्यो होइन। यसरी आज
यहाँहरूले हरितालिका तिजलाई निकै रमाइलो तरिकाबाट मनाउनु भयो। यहाँहरू सबैलाई हरितालिका तिजको हामीले शुभकामना दिइरहेका छौँ र आजको बसाइमा हामी यहाँहरूसँग जोडिएर हरितालिका तिज यहाँलाई कस्तो रह्यो यहाँको लागि र तिज कसरी मनाउनु भयो भन्ने पाटोबाट पनि यहाँहरूसँग कुराकानी गर्ने हामीले जमर्को गऱ्यौँ। थोरै मित्र मात्र जोडिनु भयो र तिजका गीतहरू आज हामीले सुनाइरहेका छौँ। तिज नेपालमा रहेका दिदीबहिनीको लागि मात्रै पनि होइन, संसारभर छरिनु भएका भएको छ पछिल्लो समय हाम्रा दिदीबहिनीहरू, होइन संसारभर छरिएर रहनुभएका सबै नेपाली हिन्दू नारीहरूको यो साझा पर्व हो, होइन विभिन्न कारणले प्रवासमा रहे पनि तिजले उहाँहरूलाई तान्ने गर्छ, तिजले उहाँहरूको घर परिवारलाई सम्झाउने गर्छ, तिजले उहाँहरूको माग्दी सम्झाउने गर्छ, उहाँहरूका इष्टमित्र सम्झाउने गर्छ र सिङ्गो देशलाई सम्झाउने गर्छ। परदेशमा पनि तिज मनाइन्छ तर परिस्थिति आफ्नो आफ्नो हुन्छ, होइन पर घरदेशमा तिज आइरहँदाखेरि परदेशमा रहँदाखेरि घरदेशको धेरै याद आउँछ। बेसीदेखि महाकाली समयको बसाएको समय लगभग सकिएको छ र मैले यो घरदेश र परदेशको तिजको चर्चा गरिरहँदाखेरि परदेशीको तिज बोलमा एउटा निकै मिठो गीत, मार्मिक गीत, मिठोको साथसाथै अत्यन्त मार्मिक पनि रहेको छ गीत, शान्ति श्री परियारले गाउनु भएको छ, दीपक राज विश्वकर्माको सङ्गीत छ र नुतन भुषाल जो प्रवासमा हुनुहुन्छ इजरायलमा रहेर उहाँले नेपाली गीत सङ्गीत र साहित्यलाई माया गरिरहनु भएको छ। इमिजिफोन स्वेन लाइनलाई उहाँले असाध्यै माया गर्नुहुन्छ, मलाई थाहा छ, यतिखेर पनि उहाँ हामीलाई पक्कै सुनिरहनु भएको छ, होइन उहाँले लेख्नु भएको आफू आफ्नै भोगाएको गीत हो यो उहाँको, जहाँसम्म मलाई लाग्छ, होइन किनभने उहाँ परदेशमा हुनुहुन्छ, एउटा नारी एउटा चेली, यहाँ आमा हुनुहुन्छ, भाइहरू हुनुहुन्छ, होइन बहिनीहरू हुनुहुन्छ, सम्झना आउँछ नि, त्यही भाव उहाँले सरलक्क आफ्नो गीतमा समेट्नु भएको छ परदेशीको तिज। हुन्छ, यतिखेर घरदेश र परदेशमा रहनुभएका सम्पूर्ण आदरणीय आमा दिदीबहिनीहरूलाई हरितालिका तिजको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै र यो गीत नुतन भुषालज्यूले आफ्ना अनुभूतिहरूलाई सङ्गालेर लेख्नुभएको यो गीत यहाँहरूमा छोड्दै आजको लागि भने मेजदेखि महाकालीसम्मको बसाइबाट म हरिराम पौडेल बिदा चाहन्छु। नमस्कार।

जब म 50 वर्ष पुग्दै थिएँ त्यति बेला चाहिँ मैले अब काठमाडौँमा आएर विभिन्न किसिमका सङ्घर्षहरू गरेँ। तब मैले चाहिँ अब एउटा यत्रो खालि सधैँ एउटै किसिमको सङ्घर्ष भनेर चाहिँ मैले चाहिँ अब 50 वर्षमा चाहिँ म एउटा राम्रो किसिमको चाहिँ एउटा गोल्डेन जुबली मनाउँछु भनेर मैले सोचेँ क्या। अनि त्यस पछाडि अब आएर चाहिँ मैले अब साथीभाइहरू बोलाउने सेलिब्रेट गर्ने भन्ने सवालमा चाहिँ अनि अब मैले साथीभाइहरूलाई बोलाएर के गर्ने त के भन्ने भनेर अब मैले चाहिँ अब काठमाडौँमा सङ्घर्ष गरेँ, घर बनाएँ, बङ्गलो बनाएँ, मैले गाडी चढेँ, अब ब्याङ्क ब्यालेन्स बनाएँ भनेर भन्दा त त्यो त कुनै तुकै छैन जस्तो लाग्यो। त्यति बेला अब तपाईँको मैले अब यस्ता त सबैको हुँदो रहेछ भन्ने किसिमको थाहा पाए चाहिँ मसँग चाहिँ वास्तवमा के छ त भन्ने किसिमको मलाई अनुभूति हुँदै गर्दा चाहिँ मैले आफूलाई रित्तो पाएँ। त्यस पछाडि मैले चाहिँ आफूलाई आफैले खोज्ने सवालमा चाहिँ गीत सङ्गीत साहित्य ले मात्रै मान्छेको जीवनलाई चाहिँ प्रस्ताउँदो रहेछ भन्ने कुरो अनुभूति भएपछि व्यावसायिक रूपमा चाहिँ मैले 2072 सालदेखि गीत सङ्गीतमा मैले आबद्ध भएर गीतहरू लेख्न थालेँ। जुन गीत मेरो पहिलो गीत थियो, जीवनको दौडमा यात्रा कता गरे धेरै वर आइपुग्दा पो भुमरीमा परे भनेर चाहिँ मैले गाउँबाट सपनाहरू बोकेर आएको थिएँ। छुटेको सपनाहरूलाई चाहिँ मैले त्यहाँदेखि चाहिँ मैले खोज्न थालेर मैले आफूलाई भेटाउन थाले भन्ने मलाई अनुभूति लागेको हुनाले यो घटना मलाई एकदमै जीवनको स्मरणीय लाग्छ।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो सांगीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

0: नमस्कार, हट सिटमा तपाईँलाई स्वागत छ। म विकास थपलिया। नेकपा एमाले ओली सहितको वा ओली रहितको यो बहस निर्णायक चरणमा पुगेको छ। के अब एमालेको अध्यक्ष पदबाट केपी शर्मा ओलीलाई हटाइन्छ? यही विषयमा कुराकानी गर्नको लागि एमालेका नेता सूर्य थापा, जो केपी शर्मा ओली निकट पनि मानिनुहुन्छ, उहाँलाई हट सिटमा निम्ताएका छौँ। सूर्यजी नमस्ते।
1: नमस्ते।
0: अब नेकपा एमाले ओली सहितको एमाले कि ओली रहितको एमाले?
1: अध्यक्ष कसले बनाउने भन्ने एउटा हाम्रो डिफाइन वैधानिक व्यवस्था छ। त्यसो भएको हुनाले दुईजना मान्छे, चारजना मान्छे अथवा कुनै एउटा स्पेसल कामलाई तोकिएको संयन्त्रले अध्यक्ष बनाउने कि नबनाउने भन्दैन। ओभरअलमा उसले चाहिँ अध्ययन गरेका छ, तर केन्द्रित चाहिँ के हो भने ओली बेगरको एमाले भनेर अहिले उहाँहरूले त्यो गर्नुहुन्छ भन्ने मलाई लाग्छ।
0: तपाईँले जुन कार्यदलको चर्चा गर्नुभयो, त्यो कार्यदलले त्यसैभरका प्रवासका एमालेका नेता, कार्यकर्ता र जनतासँग समेत भर्डिक्ट लिएको छ।
1: म पनि एउटा प्रदेशको राय सुझाव दिने दिनभरिको छलफलको सहभागी, एउटा जिल्लाको इन्चार्जका नाताले, केन्द्रीय कमिटीको सदस्यका नाताले म पनि हुने त्यहाँ कस्ता सुझाव आए भन्दाखेरि त्यो भलिभाँति मलाई पनि थाहा छ। र मिश्रित खालका सुझाव त एउटा ठुलो पार्टीमा आइहाल्छन्, तर आम रूपमा चाहिँ कार्यकर्ताको सुझावलाई आधार बनाएर भनिएको छ नि, म त्यसलाई चाहिँ सिरानी हालेर भन्छु, त्यो सिरानी हालेर राखिएका कुराहरू सबै त्यही रूपमा छैनन्। म चाहिँ के भन्छु भने पार्टी यही रूपमा यस्तै
0: एउटा बागमती प्रदेश बाहेक सबै प्रदेशहरूले ओली रहित नेकपा एमाले चाहिन्छ भनेर माग गरेका छन्
1: भनेनन्। यो मिडिया ट्रायल,
0: शङ्कर पोखरेलको प्रतिवेदनले त्यही भन्छ।
1: यो मिडिया ट्रायल हो, शङ्करजीको प्रतिवेदनले पनि त्यसो भन्दैन। कुन प्रदेशमा के सुझाव आए भनेर उहाँले छुट्याउनु भएको छैन।
0: त्यो प्रतिवेदन बाहिर आइसकेको छ, तपाईँले पढ्नु भएको छैन?
1: मैले पढेँ, मैले नपढ्ने त कुरै भएन। मैले दुईवटै प्रतिवेदन पढेको छु, तर शङ्कर कमरेडले पेस गर्नुभएको मसौदा प्रतिवेदनमा पनि कुन प्रदेशमा कसले के सुझाव दियो अथवा कुन प्रदेशमा बढी के सुझाव आयो भन्दा पनि पार्टीका समस्याहरूलाई कार्यकर्ताले कसरी सुझाव दिए भन्ने त्यो साझापनका रूपमा राखिएको छ। यद्यपि त्यहाँ पनि म के भन्छु भने उहाँले आफ्नो माइन्डसेटलाई पुष्टि गर्ने खालका कुराहरू धेरै राख्नुभएको छ। आफ्नो माइन्डसेट हुन्छ नि, नेतृत्वको
0: महासचिव शङ्कर पोखरेलको माइन्डसेटलाई,
1: अर्थात्
0: अध्यक्षबाट केपी शर्मा ओलीलाई पदमुक्त गर्नुपर्छ भन्ने हो।
1: पदमुक्तै गर्नुपर्छ भन्ने भाषा छैन। उहाँले एउटा मुद्दामा कार्यकर्ताको सुझावको आधारमा भनेर लेखेको भन्नुभएको छ। उहाँले अभिभावकीय भूमिकामा बसेर चाहिँ पार्टीको नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुन्छ भन्ने एक लाइन लेख्नुभएको छ। त्यो पनि आफ्नो तर्फबाट होइन, आएका सुझाव अन्तर्गत भन्नुभएको छ।
0: केपी शर्मा ओलीका प्रिय पात्र महासचिव शङ्कर पोखरेलले नै केपी शर्मा ओली अब नेकपा एमालेको अभिभावकीय भूमिकामा बस्नुपर्छ भनेर दिएको सुझाव त अन्तर्मनदेखिको सुझाव होला नि त।
1: उहाँले कार्यकर्ताको सुझाव भनेर राख्नु भएको छ, निष्कर्षमा त्यस्तो लेख्नु भएको छैन। अभिभावकीय भूमिकामा
0: अभिभावकीय भूमिका भनिएको छ,
1: त्यो घुमाइ फिराइ हट्नुपर्छ भन्ने हो विकासी। त्यसमा तपाईँ हामी जतिका मान्छेले
0: नबुझ्ने कुरा
1: होइन, हटिहाल्नुपर्छ भन्ने खालको कुरा हो। अब म चाहिँ तपाईँलाई के भन्छु भने शङ्कर पोखरेल दोस्रोचोटि हाम्रो पार्टीको महासचिव हुनुभएको छ, 10 र 11 आफ्टर केपी ओलीको लिडरसिपमा शङ्कर पोखरेललाई प्रोजेक्टेड गरिएको, पाइपलाइनमा राखिएको, त्यस ढङ्गले ग्रुम गरिएको त त्यो त तथ्य हो नि। त्यस हिसाबले चाहिँ उहाँले केपी ओलीसँग समझदारीमा नेतृत्वमा आउने बाटो छोडेर कन्फर्ट्रेसनको बाटो लिनुभयो भन्ने त मैले विश्वास गर्दिनँ। उहाँलाई लाग्न सक्छ कन्फर्ट्रेसनको बाटोबाट फेरि हुनुहुन्न विकासजी, म तपाईँलाई एकदम स्पष्ट भन्छु। उहाँ ग्रुमिङ अनिराश्रीको नेतृत्वदेखि नै, त्यतिखेर अनिराश्रीको इन्चार्ज केपी शर्मा ओली नै हुनुहुन्थ्यो, त्यो बेलादेखि नै शङ्कर पोखरेलको ग्रुमिङ पार्टीको भविष्यको नेतृत्वका हिसाबले अगाडि बढाउने हिसाबले केपी ओलीले नै सबभन्दा बढी धेरै उहाँलाई ग्रुमिङ गरेको नेता हो र दुईचोटि महासचिव उहाँ जसरी उहाँ दुईचोटि महासचिव हुनुभयो त्यो चाहिँ आफ्टर केपी ओली सेकेन्ड जेनेरेसनमा आउँदा चाहिँ उहाँ नेतृत्व गर्न सक्नु होला भन्ने विश्वासका साथ नै हो भन्ने लाग्छ। किनभने प्रदीप गेवाली कि शङ्कर पोखरेल महासचिव भन्ने ठुलै कम्पिटिसनको स्थिति त थियो नि त। तथापि अध्यक्षले चाहिँ टिम बनाउँदा 11 महाधिवेशनको टिम बनाउँदाखेरि पनि शङ्कर पोखरेल कार्यकारी भूमिकामा रहनुहोस् र भोलि आफू पछि 11 पछि 12 महाधिवेशन अथवा त्यसपछि कहिले हो ह्यान्डओभर गर्दाखेरि अलि ट्रेन्ड अलि प्रशिक्षित अलि चाहिँ खारिएको लिडरसिप बनोस् भन्ने उहाँको अपेक्षा थियो जस्तो लाग्छ।
0: केपी शर्मा ओलीले त्यस्तो माया गरेको अनारो छविको राजनीति गर्दादेखि नै ग्रुम गर्दै गर्दै महासचिव दुई पटक बनाएका व्यक्ति त्यो निष्कर्षमा पुग्नु भनेको त उहाँले अब केपी शर्मा ओलीलाई हेर्ने कि नेकपा एमालेको जीवनलाई हेर्ने भविष्यलाई हेर्ने भन्ने कोणबाट नेकपा एमालेलाई समाउनु भयो नि त होइन महासचिव शङ्कर पोखरेल।
1: यसमा व्यक्तिगत रूपमा म महासचिवलाई शङ्कर पोखरेल कमरेडलाई पनि व्यक्तिगत रूपमा म सम्मान गर्ने नै मान्छे हुँ। तर दुईवटा बाटोबाट समझदारीबाट नेतृत्वमा स्थापित हुने कि कन्फर्ट्रेसनबाट द्वन्द्वबाट झगडाको बाटोबाट जानुभयो भने नेतृत्वमा स्थापित हुनुहुन्न। यो प्रकरणले सबभन्दा बढी क्षति उहाँलाई नै पुगेको छ भन्ने मलाई लाग्छ।
0: महासचिव शङ्कर पोखरेलले गुटबन्दी गरेर झगडा गरेर आन्दोलन गरेर अध्यक्षको कुर्सी हत्याउन खोजेको हो र होइन नि? तल्लो तहबाट कार्यकर्ता तहबाट अझ जनताबाट कार्यकर्ताबाट नेताबाट एउटा निष्कर्ष लिएर सुझाव लिएर लै अबको परिवर्तित अवस्थामा केपी शर्मा ओलीबाट नेकपा एमाले भन्ने पार्टी चल्न सक्दैन, यदि नेकपा एमाले भन्ने पार्टी जोगाउने हो भने अध्यक्ष पदबाट उहाँलाई मुक्त गरिनुपर्छ र नयाँ नेतृत्व आउनुपर्छ भन्नु, फेरि उहाँले अध्यक्षमा आफ्नो दावेदारी पनि प्रस्तुत गर्नुभएको छैन, मात्र के भन्नुभएको छ भने केपी शर्मा ओलीबाट नेकपा एमाले चल्न सक्दैन।
1: तपाईँहरूले सतहका कुरा गर्नुभयो, मैले अहिले भित्रका धेरै कुरा भन्नुहोस्
0: त, भित्रको कुरा के हो, गुद्दी कुरा के बताइदिनुहोस् त।
1: केपी ओलीलाई जतिखेर बालन नेतृत्वको सरकार बनेर पहिलो दिन नै गिरफ्तार गर्ने योजना बनाइयो, चैत 14 गते 1.5 घन्टाको अन्तरमा महासचिव र उपाध्यक्षले अध्यक्षलाई भेटेर अब तपाईँले छोड्नुपर्छ होला भनेर भन्नुभएका कुराहरू सार्वजनिक भएकै छन्। चुनाव 21 गते सम्पन्न भयो, 23 गते सामाजिक सञ्जाल मार्फत उपाध्यक्षले अब पुनर्गठन गर्नुपर्छ, म त्यसको अगुवाई गर्छु भनेर भन्नुभएका कुराहरू पनि छन्। जब केपी ओली पक्राउ परेर हिरासतमा हुनुहुन्थ्यो, त्यस सिलसिलाको अस्पतालको बेडमा हिरासतमा राखिनु भएको थियो, प्रहरीको घेरामै हुनुहुन्थ्यो, त्यसपछि चाहिँ तपाईँले सार्वजनिक सञ्चार माध्यमहरूमा आएका समाचार हेर्नुभयो भने केपी ओली विरुद्ध उहाँकै टिमबाट प्यानलबाट निर्वाचित नेताहरूले उहाँलाई नेतृत्वबाट विस्थापित गर्ने गरी मोर्चाबन्दी गर्नुभयो, को अध्यक्ष हुने, को महासचिव हुने, को वरिष्ठ हुने, को के हुने भन्ने यी स्टोरीहरू यत्र तत्र सर्वत्र आए। त्यसले पार्टीभित्र के हो त परिस्थिति, नेतृत्व निर्माणको तरिका के हो, यी सबै कुरालाई अलि बढी गिजोल्ने काम, संशय र शङ्का बढाउने काम गर्यो मलाई लाग्छ। त्यही सिलसिलामा
0: केपी ओली बेडमा हुँदा अथवा अरेस्टमा हुँदाखेरि सत्ता परिवर्तनको, पार्टी सत्ता परिवर्तनको प्रयास भएको थियो,
1: मिडियाबाजी त्यही भयो, कति भएको थियो कति भएको थिएन त्यही मिडियाबाजीलाई पुष्टि गर्ने गरी यो निर्वाचन समीक्षा भइसकेका थियो। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल बन्यो 4 गतेदेखि 10 गतेसम्मको बैठकमा आउँदा, र बाहिर 7 प्रदेश, केन्द्रीय विभाग, केन्द्रीय निकाय, प्रवाससहित यहाँ विशेष प्रदेशहरू सहित गर्दाखेरि 13 ग्रुपमा समूहमा जुन सुझाव लिने काम भयो उहाँहरू सबै ठाउँ गएर सुझाव लिनुभयो। मलाई के लाग्छ भने यो कार्यदल बनाएर सुझाव लिने कुराले यो सम्भव कुरालाई पनि असम्भव बनाइदियो, त्यसले पोजिसन क्रिएट गर्यो, त्यसले चाहिँ एउटा मिडियाबाजी एक ढङ्गको हुने, त्यसलाई पुष्टि हुने गरी कार्यदल गठन हुने, कार्यदलले चाहिँ त्यही ढङ्गको तल तल सुझाव लिन जाने।
0: कार्यदल गठन अध्यक्षले गर्नुभएको नि?
1: सचिवालय बैठकले गरेको, सचिवालय बैठकले गरेको, अध्यक्षता उहाँले गर्नुभएको थियो। उहाँको भनाइ चाहिँ अहिले कार्यदल नगरौँ भन्ने नै थियो।
0: हो, यहीँबाट देखिन्छ सचिवालयमा अध्यक्ष केपी शर्मा ओली अल्पमतमा हुनुहुन्छ। होइन,
1: मत अल्पमतको त केही दिनमा टुङ्गो भइहाल्छ। त्यसमा हामीले अहिले धेरै बहस किन नगरौँ भने, हामीले यहाँ बहस गरेर त्यो मत र बहुमत र अल्पमत हुन्न।
0: एमालेका कयौँ नेता कार्यकर्ता त असोजमा हुने केन्द्रीय समितिको बैठकको प्रतीक्षा गरिरहेका छन्, जहाँ नयाँ अध्यक्षको घोषणा हुनेछ।
1: त्यो हुने छैन, त्यो हुने छैन, नहुने कुरा हो त्यो। कार्यकर्ताको अपेक्षा पनि प्रतीक्षा पनि त्यो होइन।
0: मधेस बाहेक राजधानी सहित सबै प्रदेश केन्द्रीय आयोग विभागले ओली हट्नुपर्छ भन्ने स्पष्ट सुझाव दिएका छन्। सल्लाहकार र प्रवासबाट ओलीलाई राजीनामा दिनको लागि सुझाव दिएको छ। बागमती प्रदेशमा मत विभाजन भएको छ, जहाँ महेश बस्नेत केपी शर्मा ओलीको सबैभन्दा प्रिय पात्र त्यसको इन्चार्ज हुनुहुन्छ, बागमती प्रदेशको इन्चार्ज हुनुहुन्छ। त्यस कारणले गर्दा त्यहाँ मत विभाजन भएको छ, नत्र सबै ठाउँमा सर्वसम्मत रूपमा ल अध्यक्षबाट ओली हट्नुपर्छ एमाले जोगाउने हो भने कि त सकाइदिउँ, यसमा विघटन गरिदिउँ।
1: यसमा तपाईँले बुझेको प्रश्न राख्नुभयो। म पार्टीका, देशभरिका र संसारभरिका, म छवटै महाधिवेश, छवटै महादेशका नेता कार्यकर्ताहरूको अधिक हिस्सालाई चिन्ने दावी गर्ने मान्छे हुँ। पार्टीको केन्द्रीय तहमा प्रचारसँग र सम्बन्धित कामहरूमा संलग्न भएको हुनाले यो चाहिँ न्यारेटिभ बनाइएको छ। हेर्नुहोस् विकासजी, एमालेको दुःख के हो भने न्यारेटिभ यस्तो बन्छ, निर्णय यहाँनिर आइपुग्दैन। त्यसो भएको हुनाले
0: लुम्बिनी प्रदेशमा त के भयो भने केपी शर्मा ओलीको नामै किटान गरेर लेखेर अभिभावकीय भूमिकामा बस्दिनुहोस् भनेर सर्वसम्मत रूपमा
1: लुम्बिनीको चन्द्रौटाको बैठकमा सहभागी म हुँ। दिनभरि बताउँ मैले, नवलपरासी र रूपन्देहीको पार्टी अध्यक्षको तपाईँले भनेको भाषा थियो, अरू केही दुई तिन जिल्लाका पार्टी अध्यक्षले त्यसमा थप्नु भएको थियो, नत्र अधिक हिस्सा चाहिँ त्यो होइन। त्यो सर्वसम्मत पनि होइन, बहुमत पनि होइन, सङ्ख्याकै गणना गर्दाखेरि पनि त्यो स्थिति होइन। रूपन्देही र नवलपरासीको पार्टी अध्यक्षको धारणा चाहिँ त्यस्तो थियो तपाईँले भनेको। अब यहाँ त के भनिन्छ भने मिडिया ट्रायल गर्ने अनि माहौल निर्माण गर्ने कोसिस गरिन्छ कि, अब जसको आफ्नै शक्ति।
0: लुम्बिनीका कार्यकर्ताको भावना के थियो भने व्यक्तिगत पदभन्दा पार्टीको दीर्घकालीन भविष्यलाई केन्द्रमा राखेर मार्ग प्रशस्त गरिदिनुहोस् ओलीज्यू।
1: केही
0: एमाले आर्मी स्टाइलबाट चल्न थाल्यो, अब यसरी चल्दैन।
1: होइन, यसमा के छ भने तपाईँले लुम्बिनीकै भनेर सोधेर मलाई एकदमै सही सजिलो गराउनु भएको छ। अरू ठाउँको भए त म
0: अरू ठाउँ पनि भन्छु,
1: अरू ठाउँ म भौतिक रूपमा उपस्थिति थिइनँ नि त, मैले पनि लिएका सूचना हो, यहाँ त म प्रत्यक्ष सहभागी छु। कुरा के हो भने लुम्बिनी प्रदेश मा दिनभरि भएको छलफलमा मै हुँ, अरू धेरै केन्द्रीय कमिटीका सदस्यहरू यो व्यक्तिको हेराफेरीमा चाहिँ समाधान नखोजौँ। मैले त अझ भनेको थिएँ, सोभियत सङ्घमा गोर्बाचोभले पुनर्गठनको कुरा गरे, त्यो प्रेस्त्रोइका भनेको पुनर्गठन थियो र ग्लास्नोस्त भनेको चाहिँ सुधार, खुलापन भन्ने थियो। त्यो प्रेस्त्रोइकाले पार्टी पनि जोगाएन, आन्दोलन पनि जोगाएन, सोभियत राज्य सत्ता पनि जोगाएन, केही पनि जोगाएन। हाम्रो पुनर्गठन त्यता पनि जान सक्छ, होस् गरौँ एउटा। दोस्रो मैले के भनेको थिएँ भने व्यक्ति केन्द्रित कुरा गर्ने हो भने सचिवालयका 19 जनामा 15 जना चुनाव हार्नु भएको छ, विदा गरौँ न।
0: हो, तपाईँ अहिले सही ठाउँमा आउनुभयो।
1: होइन, विदा गर्ने
0: पनि यही भनेको छ, कतिपय कार्यकर्ताले यही सुझाव दिएका छन्,
1: विदा गरौँ न।
0: प्रतिवेदनमा उल्लेख गरिएको नेकपा एमालेको प्रतिवेदनले नै
1: चुनावको
0: तपाईँलाई
1: भन्छु, चुनावको हार
0: सुनाउन चाहन्छु। दोस्रो विधान महाधिवेशन जो गोदावरीमा भएको थियो, विधानमा व्यापक रूपमा अध्यक्ष केन्द्रित निर्णायक शक्ति विन्यास गरियो, जहाँ अध्यक्षको परामर्श बिना सम्बन्धित तहले केही पनि गर्न नसक्ने अवस्था आयो। यसले सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको लेनिनवादी सिद्धान्तलाई खण्डित गरी परम्परागत सोभियत शैलीको सङ्गठन निर्माण गर्यो। जसरी सोभियत सङ्घमा कम्युनिस्ट पार्टीको नेतृत्वमा शक्तिको अति केन्द्रीकरणले विघटन ल्यायो, पार्टीभित्र पनि त्यस्तै जोखिमहरू देखा परेका छन्।
1: भनाइ हो
0: प्रतिवेदनको, शङ्कर पोखरेलको प्रतिवेदनमा लेखिएको एउटा हरफ हो यो।
1: विधान महाधिवेशन हामीले 20, 21 र 22 गते गोदावरीमा गऱ्यौँ, सनराइज सभा हलमा। त्यो महाधिवेशनमा केपी ओलीले त अन्तिममा आएका सुझावहरूका आधारमा छलफलदेखि सबैका कुरामा विषयवस्तुलाई निर्णयार्थ मात्रै पेस गर्नुभएको। त्यहाँको म तस्विर बताउँछु है। विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा कार्यदल थियो, विधान संशोधन समिति थियो। त्यो समितिका तर्फबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरियो। विधान संशोधन प्रस्ताव किन जरुरी छ, त्यसको औचित्यको व्याख्यानसहितको मन्तव्य उपाध्यक्ष कार्यदलका समितिका संयोजक कमरेड विष्णु पौडेलले राख्नुभयो। त्यसपछि विधानमा के संशोधन गर्ने, त्यसको संशोधनका कुराहरू किन सहितको तीन महले सहितको चाहिँ प्रस्ताव उहाँले नै राख्नुभयो। सुझावहरू आए विभिन्न चाहिँ ग्रुपहरूबाट, ती ग्रुपहरूको सुझावहरूको रेस्पोन्ड गर्ने, प्रत्युत्तर दिने, स्पष्ट पार्ने काम पनि उहाँले गर्नुभयो।
0: हो, त्यही त गल्ती भयो, त्यही गल्ती उहाँहरू सच्याउँदै हुनुहुन्छ। विष्णु पौडेल आफ्नो गल्ती सच्याउँदै हुनुहुन्छ, शङ्कर पोखरेल आफ्नो गल्ती सच्याउँदै हुनुहुन्छ, पन्तहरू आफ्नो गल्ती सच्याउँदै हुनुहुन्छ।
1: म त्यहाँनिर भन्दैछु, सबै त्यही हुनुहुन्थ्यो, उहाँहरू अनुपस्थित हुनुहुन्थेन। उपस्थित भएर उहाँहरू सहित विधान महाधिवेशनले सर्वसम्मतिले पारित गरेको आजको विधान चाहिँ त्यो केपी ओलीको एकल निर्णयको हुकुम बक्सिसको आदेशको निर्देशको विधान होइन। म यो शब्द बडो स्पष्टताका साथ भन्छु, राष्ट्रिय विधान महाधिवेशन, दोस्रो राष्ट्रिय विधान महाधिवेशनले पारित गरेको हो। र हाम्रो विधानको व्यवस्था के हो भने, ढिलोमा अर्को राष्ट्रिय महाधिवेशनको 6 महिना अगाडि विधान महाधिवेशन गर्नुपर्छ। त्यसो भए त उहाँहरूले हामीले गरेको भनेर चेन्ज गर्न मन लागेको छ भने त पर्खिने नि अर्को विधान महाधिवेशन, बिचमा उहाँहरूलाई त्यो गर्ने वैधानिक कुनै बाटो छैन।
0: तर राजनीतिक एउटा कालखण्ड नै परिवर्तन भयो,
1: भएन।
0: काङ्ग्रेस एमाले माओवादीको जुन एउटा राजनीतिक कालखण्ड थियो त्यो सकियो। अब राजनीतिको अर्को कालखण्ड जेन्जी जनआन्दोलन जुन भयो, त्यसपछिको अर्को कालखण्ड
1: भन्दैछु
0: परिवर्तन भइसकेको छ।
1: विधान महाधिवेशन पछि तपाईँले भनेकै कुराहरू पनि पार्टीभित्र उठे। हामीले असोज 29, 30, 31 गते ललितपुरको भनीमण्डल झम्सीखेलमा पार्टीको केन्द्रीय कमिटीको बैठक गऱ्यौँ। त्यहाँ सबै सदस्यहरूले बोलेर आफ्ना सुझावहरू राख्यौँ र सर्वसम्मतिले हामीले राष्ट्रिय महाधिवेशन अर्ली महाधिवेशन 5 वर्षभन्दा अगाडि 4 वर्ष पुगिसकेको अवस्था थियो, महाधिवेशनको निर्णय गऱ्यौँ। हामीले मङ्सिर 28 पुस 3 गतेसम्म 11 राष्ट्रिय महाधिवेशन गऱ्यौँ। तपाईँले भनेका यी सबै चिजको बहस, छलफल, सुझाव, राय, निष्कर्ष, निर्णय राष्ट्रिय महाधिवेशनले गरिसकेका छ। र हाम्रो पार्टीको जीवनमा राष्ट्रिय महाधिवेशनभन्दा सर्वोपरि माथि अर्को कुनै निकाय निर्णय हुन सक्दैन।
0: कङ्ग्रेस एमालेको 2/3 सरकार त जनताले फ्यालिदिए, सडकले फ्यालिदियो, संविधानभन्दा माथि रहेर
1: हामी सबै
0: त्यति बेलाको तत्कालिक अवस्थाको आवश्यकता भयो, जुन सुशीला कार्की सरकार अन्तरिम सरकार बन्यो,
1: गलतै भयो त। संविधान बाहिरबाट बन्यो, गलतै भयो, अहिले पनि अदालतमा विचाराधीन छ, अदालत निकम्मा भयो, आँट गरेन, उसले संविधानको व्याख्या गरेन। अब त्यसले चाहिँ एउटा त्यो विस्मयकारी मौनता साँध्यो, त्यो बेग्लै कुरा हो। त्यसको असंवैधानिक चाहिँ जुन बाटो, हिंसाको माध्यमबाट, डढेलोको माध्यमबाट सत्ता परिवर्तन, संसद विघटन गरियो, राष्ट्रपतिलाई घेरियो,
0: स्थितिमा राखेर त नेकपा एमाले काङ्ग्रेसले जेन्जीले दिँदैन थियो नि त। कुनै न कुनै सडक आन्दोलन मार्फत नै परिवर्तन भएको, अहिले नेकपा एमाले भित्र नेता, कार्यकर्ता, जनताले परिवर्तनको आवाज राखेका छन्।
1: होइन, परिवर्तनको आवाज, म तपाईँलाई
0: नेतृत्व परिवर्तनको आवाज
1: यसमा म स्पष्ट,
0: यति बेला पनि तपाईँले नेतृत्व परिवर्तन गर्नु भएन भने नेकपा एमाले सकिन्छ,
1: यसमा म स्पष्ट भन्छु, म तपाईँलाई के भन्छु भने, नेतृत्व परिवर्तनको आवाज उठाउने साथीहरू, अस्ति 11 महाधिवेशनमा प्यानल बनाएर निर्वाचन लडेर पराजित भएका साथीहरूले भन्नुहुन्छ अर्को अवधि पर्खिनुपर्छ के, हाम्रो वैधानिक व्यवस्था छ नि, उहाँहरूलाई फेरि शक्ति सुदृढीकरण गर्ने मौका पनि विधानले नै दिएको छ। एकचोटि पराजित हुने बित्तिकै सर्वस्व नाश भएको छैन, उहाँहरूले त्यो त प्रतीक्षा गर्नुपर्छ। 5 वर्षको लागि निर्वाचित नेतृत्व 9 महिनामा बदल्ने कुरा,
0: कार्यकर्ताले के भनेका छन् भने, केपी शर्मा ओलीलाई नै नेतृत्व मानिराख्ने हो भने आगामी निर्वाचनमा त पुण्यतिथि मनाउनुपर्छ नेकपा एमालेको।
1: त्यो कतिलाई लागेकाहरूले त्यसो भन्न सक्छन्, तर एमालेको कुरा चाहिँ त्यो होइन, कार्यकर्ता पङ्क्तिको कुरा त्यो होइन। अहिले पनि केपी शर्मा ओली बाहेक एकदम जेन्जी, एकदम युवा, एकदम अल्टरनेटिभ, एकदम वैकल्पिक लिडरसिप आएको भनेको 14 लाख एमालेको 17 लाख कङ्ग्रेसको त हो नि, देशका दुईवटा पार्टीको यो व्यक्तिमा समाधान खोजियो भने हुँदो रहेछ क्या विकासजी। शेरबहादुर देउवालाई एक ढङ्गले भन्नुहुन्छ भने हुलहुज्जत गरेर विशेष महाधिवेशनमा त्यो भेरिफाई पनि नगरिकन हस्ताक्षरहरूको गरिएको हो नि विशेष महाधिवेशन।
0: अन्तर्मनदेखि भन्नुहोस् त, नेकपा एमालेको अध्यक्षको रूपमा केपी शर्मा ओलीलाई राखेर नेकपा एमाले अब फेरि ठुलो पार्टी बन्छ, सत्तामा आउँछ, जनताले पत्याउँछन्, तपाईँले विश्वास छ एकदम भित्रदेखि भन्नुहोस् त?
1: मलाई मेरो
0: एकदम इमानदार भएर भन्नुहोस् त,
1: मेरो व्यक्तिगत
0: कार्यकर्ताको त्यो भावना बुझेर भन्नुहोस् त,
1: मेरो व्यक्तिगत विश्वासले यसमा केही फरक पार्दैन। एमालेभित्र नेतृत्व निर्माणको जुन वैकल्पिक तौर तरिका र प्रयास हो नि, त्यो प्रयास आजको बाटोबाट सम्भव छैन। केपी ओलीलाई विस्थापन गर्ने केपी ओलीभन्दा योग्य भएर हो।
0: केपी ओलीप्रति एउटा कस्तो भाष्य बनेको छ, जुन शब्दमा उच्चारण गर्न पनि मलाई अप्ठ्यारो लागिरहेको छ, हत्यारा भन्छन्, अहङ्कारी भन्छन्, घमण्डी भन्छन्।
1: हत्यारा के भयो त? हत्यारा पुष्टि भयो, उहाँले 20 वर्ष सजाय पाउनुभयो, जेलमा हुनुहुन्छ, उहाँ पक्राउ गरेको होइन, बालन नेतृत्वको सरकारले सुदन गुरुङले गृहमन्त्रीको शपथ खाएको 24 घन्टा पनि नहुँदै घरमा गएर अपमानजनक ढङ्गले पक्रेर हिरासतमा राखेको होइन, सुनवाई भएको होइन, अदालतले त्यो विषय सुनेको होइन, अनि जुन कुरा पुष्टि नहुने कुराको आरोप लाएर त्यस आधारमा छोड्ने भन्ने कुरा त हुन्न नि।
0: त्यही त, बालेन सरकारले पनि आवेगमा आएर केपी शर्मा ओली र रमेश लेखरलाई पक्राउ गर्यो, आक्रोशमा आएर पक्राउ गर्यो।
1: आवेश होइन, उनीहरूको
0: पर्याप्त रूपमा अनुसन्धान गरेन,
1: उनीहरूको क्रिमिनल मनोवृत्तिका कारणले त्यो गरेका हुन्। उनीहरूसँग तथ्य थिएन, केही थिएन, आगो लाउने, डढेलो सिर्जना गर्ने, रक्तपात मचाउने, विदेशीको कठपुतली हुने, त्यस आधारमा जेएनजीलाई दुरुपयोग गर्ने र हिंसाको माध्यमबाट सत्ता परिवर्तन र संविधान विपरीत संसद विघटन गर्ने अपराधीहरू उहाँहरू हुनुहुन्थ्यो। अपराध ढाकछोप गर्नका निम्ति उहाँहरूले विषयान्तर गर्न केपी ओलीप्रति, रमेश लेखकप्रति, आज भन्नुहोस् न, झन्नै एक दर्जन मान्छे बालेन सरकारमा
0: आएपछि तपाईँले अर्को एउटा स्टोरी बनाउनु भएको होला, 23 गतिको जिम्मेवारी ओली लिनु पर्यो।
1: 23 गतिको जिम्मेवारी
0: प्रतिवेदनले के भनेको छ भने, त्यो दिन गोली कसले चलाएको हो भन्ने छानबिन हुनुपर्छ र जिम्मेवारी लिनुपर्छ भनेर प्रतिवेदनले भनेको छ।
1: कुन प्रतिवेदनले?
0: शङ्कर पोखरेल प्रतिवेदनले।
1: शङ्कर पोखरेलको प्रतिवेदनमा यो भाषा त छैन, तपाईँले फेरि एकचोटि पढ्नु होला।
0: मैले पढेरै भने
1: गौरीबहादुर कार्कीको प्रतिवेदनले पनि के भन्छ भने, त्यहाँ गोली चलेको भन्छ, कसरी चल्यो भन्दैन। र म तपाईँलाई आज पनि स्पष्ट भन्छु, आज यो सरकार कसले बनाएको, जस्तो लाल किल्लामा गएर तपाईँले चाहिँ हैदराबाद हाउसमा गएर हतियारसहित ड्युटीमा बसेको मान्छेलाई त्यहाँ हुलुज्जत गरेर जबरजस्ती भित्र जान खोज्नुभयो भने त तपाईँमाथि गोली चल्छ त। त्यो गरेको हो कि के भएको? बानेश्वरमा संसद भवनमा धावा बोल्न जाँदा के भएको हो त? दुनियाँमा कहीँ पाइन्छ संसार?
0: 16-17 वर्षका केटाकेटीहरूले
1: 16-17 वर्षकालाई लग्यो कसले?
0: गोली हान्न मिल्छ?
1: 16-17 वर्षकालाई लग्यो कसले? त्यहाँ बुढो भयो,
0: गोली हान्नुभन्दा अगाडि पनि त विभिन्न प्रक्रियाहरू चरणहरू छ नि। तपाईँहरू जस्ता नेताहरूको के काम, सम्झाइ बुझाइ गरेर तपाईँहरूको माग के छ?
1: म के भन्छु भने, एभरेस्ट होटल निरको ब्यारिकेडदेखि पानीका फोहरा हानेर अरू मेजर्सहरू प्रयोग गरेर प्रहरीको सानो टुकडीले रोक्ने कोसिस गरेकै हो, गरेकै छ। र त्यो दिन चाहिँ हिंसात्मक प्रदर्शनको चाहिँ अनुमति राज्यले कहिले दिन्न?
0: छानबिनले एउटा निष्कर्ष ल्याउला, भोलि चाहिँ अनुसन्धान भयो, निष्पक्ष छानबिन भन्ने एउटा निष्कर्ष आउला, तर 23 गतिको घटना र 24 गति घटनाको जिम्मेवारी तत्कालीन सरकार र सरकारको प्रमुख भएको हिसाबमा, कार्यकारी प्रमुख भएको हिसाबमा प्रधानमन्त्रीले लिनुपर्छै पर्दैन?
1: सुन्नु न, सरकारको प्रमुखले त नसोचेको घटना भयो, अकल्पनीय भयो, त्यो चाहिँ 19-20 जना नागरिक मारिए, त्यो घटना भइसकेपछि मैले थाहा पाएको छु भनेर उहाँले भोलिपल्ट त वक्तव्य दिएर, असामान्य स्थिति भयो, यसको संविधान सम्मत निकास खोज्ने भनेरै उहाँ
0: मात्र होइन, त्यो यो आन्दोलन हुनुको, त्यो घटना हुनुको कारण पनि त केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्प कमल दाहाल।
1: तपाईँ आज भन्नुहोस् त, कुनै पनि देशमा, तपाईँ चाइनामा, तपाईँ अमेरिकामा, तपाईँ भारतमा, नेसनल ल भन्दा बाहिर गएर दुनियाँका विभिन्न थरी एप्सहरू सूचीकरण हुन पनि नमानेर चल्न पाइन्छ कि पाइन्न? नेसनल ल प्रिभिल गर्छ कि गर्दैन?
0: त्यो कुरा तपाईँले सदनबाट ल्याउनु पर्थ्यो,
1: अनि सदनमा पनि कानुन आउँदै थियो, यहाँ त कानुन यहाँ बन्द गरिएको होइन नि, यहाँ त सूचीकरण गर्न भनिएको र एलन मस्कको एक्सले चाहिँ सरकारलाई नै तथा नाम लेखेर चाहिँ यो सूचीकरणको प्रक्रियामा पनि आउन नखोजेका कुराहरू पनि सार्वजनिकै भएको थिए। कानुन बनाऊ भनेर हाम्रो प्रधान न्यायालयले पनि निर्देशन दिएको थियो, उसको पनि फैसला थियो।
0: आजको दिनमा पनि इन्टरनेट बिना, सोसियल मिडिया बिना मानिसहरूको जीवनसँग जोडिएको छ, जीवन निर्वाहसँग जोडिएको छ,
1: बन्द सधैँका लागि बन्द गरिएको थिएन,
0: संसारसँग जोडिएको छ,
1: उनीहरूलाई प्रेसर गर्नका लागि यो प्रयोगकर्ताहरूका प्रति लक्षित थिएन। जो सञ्चालक हुन् उनीहरूलाई हाम्रो नेसनल दायरामा सूचीकरण हुनका लागि भनिएको।
2: आरामदायी रहेछ, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ। लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट,

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: जनताले के भने ओली देउवा र प्रसन्नबाट अबको शासन चल्दैन भने हटाइदिए आफ्नो शासन ल्याए अब
2: होइन
1: नेकपा एमालेका नेता कार्यकर्ताले के
2: नियमित बाटोबाट त्यो गरिएको होइन विध्वंस आगजनी डढेलो रक्तपात र राष्ट्रिय अपराधको बाटोबाट त्यो गरिएको संविधान सम्मत बाटो होइन केपी ओलीको विकल्प खोज्न सकिन्छ शेरबहादुर देउवाको खोज्न सकिन्छ पुष्पकमल दाहालको खोज्न

0: यी त प्रश्न छन् नि। हामी
1: नेकपा एमाले जुन जुन स्थानमा 13-14 ठाउँमा जहाँ जहाँ जित्यो हो, त्यो चाहिँ कहाँबाट आयो त्यो मतपत्रहरू?
0: जनताबाट आयो
1: हो, त्यसै गरी राष्ट्रपालाई पनि जनताबाट आयो।
0: तपाईँले वकालत राष्ट्रपाको पक्षमा धेरै वकालत नगर्नुहोस् विकासजी, म के भन्छु भने
1: हामीले
0: सुन्नु न, मैले
1: तपाईँलाई
0: मैले सत्यताको पनि म भन्दैछु त, कुरा के हो भने हामीले प्राप्त परिणामलाई त स्वीकार गरेका छौँ, तर परिणाम सँगसँगै त्यसको प्रक्रियाका बारेमा बहस गरिरहेका छौँ त, प्रक्रियाको बहस त हामी गरिरहन्छौँ त, प्रश्नहरू त छन् त। जनमतलाई स्वीकार्नु भनेको परिणामलाई,
1: फेरि पनि तपाईँलाई सोध्दैछु, नेकपा एमाले केपी शर्मा ओलीको नेतृत्वमा अगाडि बढ्न सक्छ?
0: बढ्छ। मिडियाबाजी भएका विषयहरूका आधारमा बहस गर्नुभयो, त्यो प्रतिवेदन बुझाइसकेपछि त्यो प्रतिवेदनमा रहेका र नेतृत्व तहका अध्यक्ष सहित 7-8 जना नेताहरू बसेर त्यो प्रतिवेदन स्टप गर्ने, अध्यक्ष हटाउने कुरा च्याप्टर क्लोज गर्ने र समझदारी बनाएर पार्टीको प्रणालीगत सुधारका कुराहरू गरेर जाने र त्यसका निम्ति बादलले चाहिँ संयोजकले प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी त उहाँहरूले कार्यदलबाटै त्यो जिम्मेवारी दिनुभएको हो। त्यस सिलसिलामा उहाँले प्रतिवेदन प्रस्तुत गर्नुभयो। अब प्रतिवेदनमा बादलका विश्लेषणमा अरू असहमत पनि हुन सक्नुहोला, शङ्करजीका विश्लेषणमा स्वयं संयोजकै चाहिँ सहमत हुनुभएन, उहाँले चाहिँ त्यो खारेज गर्न योग्य छ भन्नुभयो।
1: विधि प्रक्रिया रामबहादुर थापा बादलले पढ्नु भएन, नेपाल एमालेको इतिहास उहाँलाई थाहा छैन, त्यो स्कुलिङ थाहा छैन भनेर त उपाध्यक्ष विष्णु पौडेलले नै
0: भन्नुभयो भनेर तपाईँले त भनिनँ, मैले मिडियामा
1: आयो त्यो कुरा,
0: मिडियामा चाहिँ बजारीकरण गरिएको विषय हो। अब आज एमालेको आवाज कसले बोलेका छ, दृष्टिकोण कसले बोलेका छ, को बोलेका छैन, को मौन छ, को बोलेका छ, को अभिलेख गर्ने रेकर्ड गराउने ठाउँमा रेकर्ड गराएको छ, त्यो कुरा देशभरि छर्लङ्ग छ। विष्णु कमरेड हाम्रो पार्टीको खास गरी माले स्कुलिङबाट एमाले हुँदै धेरै पुरानो नेता हो, उपाध्यक्ष हो। रामबहादुर थापा बादल स्कुलिङ फरक हो, तर आज उहाँले युद्धका कुरा त गर्नुभएको छैन नि, यस्ता वाहियात कुरा कसैले पनि बहस गर्नुहुन्न। युद्धको माध्यमबाट परिवर्तनको कुरा गर्नुभएको छ र रामबहादुर थापा बादलले, अब कतिलाई सेनालाई साखुल्य पारेर खुसी पारेर अगाडि बढ्दा ठिक हुन्छ भन्ने लागेको थियो, त्यो भएन, त्यो कोर्स गलत भयो। रामबहादुर थापा बादललाई सेना मिसयुज भयो, सिंहदरबार सर्वोच्च अदालत जोगाउन पनि सेना रमिते बन्यो, भूमिका खेलेन भनेर उहाँले त संसदमा रेकर्ड गराउनु भएको छ, उहाँले त त्यो कुरो संसदमा राख्नु भएको छ, त्यो पार्टीको दृष्टिकोण हो। आज
1: रामबहादुर थापा बादलले बोल्नुभएको, सदनमा बोल्नुभएको कुरा पार्टी
0: संसदीय दलको नेताका हिसाबले त्यो पार्टीको दृष्टिकोण हो, उहाँले पार्टीको नेतृत्वसँग छलफल गरेरै राखेको विषय हो। उहाँले एकपटक होइन 3 पटक बोल्नु भएको छ, केन्द्रीय कमिटीमा बोल्नु भएको छ, के अरे सचिवालयहरूमा बोल्नु भएको छ।
1: उहाँले त नेपाली सेनाप्रति आशंका व्यक्त गर्नुभयो, नेपाली सेनाले नै सिंहदरबार जलायो भन्नुभयो, होइन न्यायपालिका जलायो, व्यवस्थापिका जलायो भन्नुभयो,
0: नेपाली सेनाले भन्नुभएको छैन, उहाँ रमिते भयो, नेपाली सेनाले भूमिका खेलेन भन्नुभयो, त्यो त सही कुरा भन्नुभएको छ त, नेपाली सेनाले खेलेको हो त, कतिवटा गण छन् वरिपरि, हेडक्वार्टरै वरिपरि छ, सशस्त्रधारी सेना त यहीँ छ नि त, उसले चाहिँ सर्वोच्च अदालत जोगाउन भूमिका खेल्यो, सिंहदरबार माथिबाट दूरबिन लाएर सिंहदरबार जलाउन पठाइएका व्यक्तिहरूलाई उसले गस्ती गर्न भन्दाखेरि पनि गस्तीमा ननिस्किएको त तथ्य हो नि, सुकुम्बासीको बस्तीमा बुलडोजर हान्दाखेरि चाहिँ त्यो बालेनको सरकारलाई ब्याकअप गर्दै सुकुम्बासीका बस्ती विस्थापन गर्न हिँडेको यही सेना होइन? तपाईँहरू सेनालाई ढाकछोप गर्ने कोसिस गर्नुहोस्, यो सम्भव कुरा छैन। नेपालमा नेपाली सेनाले यो ऐतिहासिक भूमिका भएको, नेपाल एकीकरणबाट भूमिका खेलेर स्थापित भएको यो चाहिँ सेना हो, राष्ट्रिय सेना हो। म सिङ्गो सेनालाई त्यो भन्दिनँ, त्यो सेनाको नेतृत्वले को को व्यक्तिहरू छन् इतिहासमा ती सबै तथ्यहरू सार्वजनिक हुन्छन् आउँछन्, उनीहरूले भूमिका नखेलेको त सत्य हो।
1: बादलले भने बादलले दुईटै मत ल्याएको हो,
0: सेनाको भूमिका छ त, मेरो निर्वाचन क्षेत्रमा हरेक बुथमा सेनाको काम ब्याकअपको हो, कति भोट खस्यो भनेर एक एक घन्टामा रिपोर्ट त्यसलाई किन चाहिएको थियो? सेनाको त्यो खालको भूमिका त छ त निर्वाचनमा पनि, अहिलेसम्मका निर्वाचनमा सबै
1: राष्ट्रपाको दुई तिहाई मत आउनुमा
0: सेनाको मिसयुज छ, सेनाको भूमिका ब्याकअपको मात्र छैन, निर्णायक छ, निर्वाचनमा पनि दुरुपयोग भएको छ। बुथहरूमा म भन्छु नि, रिमोटका बुथमा पनि सेना चाहिँ बुथमा पुगेर एक एक घन्टामा रिपोर्ट किन लिएको छ, प्रश्न छ नि त।
1: रिपोर्ट मात्र लियो होला, रिपोर्ट उसलाई किन चाहियो, उसलाई किन चाहिएको छैन नि सेनाले,
0: उसलाई किन चाहियो, मत खसाल्नका लागि हो कि ट्याली गर्नका लागि हो कि ब्यारेकभित्र अर्को ब्यालेट पेपर तयार पार्न

0: का लागि यो त किन चाहियो त
1: ब्यारेकभित्र पनि अर्को ब्यालेट पेपर
0: यो पनि आरोप छ, यो पनि आरोप छ, म लाउँदिनँ यो आरोप, तर मानिसहरूको, उम्मेदवारहरूको, मतदाताहरूको त्यो पनि आरोप छ। ब्यालेट पेपर चाहिँ ब्यारेक भएर निर्वाचन कार्यालयमा बुझाइयो भन्ने पनि ठाउँ ठाउँका आरोप छन्। म यी मेरा आरोपका रूपमा भन्नु,
1: यो आरोप लगाउँदै हुनुहुन्छ कि सेनाले ब्यालेट बक्स यी कुरा चेन्ज गरेर अनि मतगणनामा पठायो।
0: सेनाले निर्वाचन आयोगले 4 करोड मत छाप्नुको त्यसले लजिकल कुरा पुष्टि गर्न सकेका छैन, ती दुरुपयोग भएका छन् मत भन्ने हो। र सेनाले चाहिँ यो सेनाको काम जनपद प्रहरी, म्यादी प्रहरी र शस्त्र प्रहरी पछिको घेरामा सुरक्षामा मात्रै हो सेना प्रयोग हुने। नेपाली सेनाको आजसम्मका निर्वाचन, मैले कम्तीमा 48 सालदेखिका निर्वाचन जान्दछु, यही 82 सालको निर्वाचनमा मात्र सेना चाहिँ ब्याकअप होइन निर्णायक रूपमा प्रस्तुत भएको छ। र बुथ बुथमा सेना आफै गएर त्यो रिपोर्ट लिने कहिल्यै त्यो प्रचलन थिएन। अहिले किन गरियो, के प्रयोजनका लागि गरियो, कसका लागि त्यो रिपोर्ट प्रस्तुत भयो,
1: कसका लागि,
0: कसका लागि भयो म सोध्छु नि त। सेनाको नेतृत्वले भन्ने हो नि त, ठाउँ ठाउँबाट, मतदान केन्द्रबाट, बुथबाट एक एक घन्टामा कति भोट खस्यो भन्ने रिपोर्ट सेनालाई किन चाहिएको थियो, किन चाहिएको थियो सेनालाई?
1: सेनाको काम रिपोर्ट राख्छ नि,
0: होइन सुरक्षा निकायको
1: त्यो अनुसन्धानले राख्छ, आर्मीले राख्छ,
0: त्यो रिपोर्ट लिने काम त्यहाँ राष्ट्रिय सुरक्षा के अरे राष्ट्रिय अनुसन्धान विभागको अफिसरहरू हुन्छन्, उनले गर्छन्, प्रहरीले गर्छ, नागरिक प्रशासनले गर्छ, मतदान अधिकृतहरूसँग सम्पर्क गर्ने हुन्छन्, त्यो सबै हुन्छन्। सेनाले बलपूर्वक गएर अनि एकदम स्पेसल खटनपटन गरेर एक एक घन्टामा सेनालाई ती रिपोर्ट कति भोट खस्यो भन्ने रिपोर्ट किन चाहिएको हो? सुरक्षा छ कि छैन, भोट हाल्न मान्छेले चाहिँ सहज रूपमा पाएका छन् कि छैनन् भन्ने कुरा सेनालाई चासोको विषय हो। सुरक्षाका हिसाबले सुरक्षा बाहेकका अरू नियत छैनन् भने त्यो किन चाहिएको? त्यो त सैनिक अधिकारीहरूले भन्नुपर्ने विषय हो नि त, उनीहरूलाई त्यो
1: नचाहिने हराएको पनि सेनाले हो।
0: होइन, मैले सेनालाई केही भनेको छैन, मैले निर्वाचन परिणाम
1: भनिरहनु भएको छ त,
0: होइन मैले त मेरोमा के भएको भनेर निर्वाचन पछिका 2-3 वटा अन्तर्वार्तामा विस्तृत प्रचार के अरे समीक्षा पनि गरेको छु। सेनाको देशभरिको भूमिका भनेको छु मैले, मेरो मात्रै होइन देशभरिको भूमिका भन्नुहुन्छ भने क्वेसन मार्क छ।
1: तपाईँ यो भन्न चाहिरहनु भएको छ कि काङ्ग्रेस एमाले माओवादीलाई हराउने सेना हो, रासोपालाई 2/3 मत ल्याइदिने सेना हो,
0: यो तपाईँको कुरा भयो।
1: मेरो भन्न खोज्नुभएको
0: सेनालाई जरुरी नभएका इन्फर्मेसन किन चाहिए, ब्याकअपमा बस्नुपर्ने सेना चाहिँ फ्रन्ट लाइनमा किन पुग्यो, निर्वाचनको परिचालनका सन्दर्भमा यस्तो खटनपटन नेपाली सेनाको होइन, उसलाई किन जरुरी पर्यो, यो त म प्रक्रियामा प्रश्न।
1: तपाईँले यो पनि भनिदिन सक्नुहुन्छ कि सेनाले ओलीलाई हटायो भने त्यो त होइन नि त,
0: सेनाले
1: जनताले हटाएको हो नि, होइन र सेनाले हटाएको होइन नि केपी शर्मा,
0: हामीले त्यसो भनेका छैनौँ। सेनाका भूमिका पनि यो ढङ्गका परिचालनमा सहयोगी थिए होला को कोलाई, सहयोगी असहयोगी रहेका कुरा त मैले भने, तर तपाईँहरूले आफ्नो दृष्टिकोणका आधारमा हाम्रो निष्कर्ष नसुनाउनुहोस्। केपी ओलीले चुनाव हार्नुभएको त हो, म पनि चुनाव हारेकै मान्छे तपाईँसँग कुरा गरिरहेको छु, तर हामीले सेनाले हरायो भनेका छैनौँ। सेनाका प्रश्नवाचक कार्यशैलीहरूमाथि त हामी मुखमा पानी हालेर बस्दैनौँ नि त।
1: ओलीले चाहिँ कसरी हार्नुभयो त चुनाव आफ्नो क्षेत्रमा?
0: त्यहाँ त
1: जनताले हराएको,
0: तपाईँले देख्नुभयो नि जनताले हरायो कि के भयो, त्यहाँ तपाईँले देख्नुभयो। झापाको पर्टिकुलर निर्वाचन क्षेत्रमा अहिले बहस गर्न किन जरुरी छैन भने 6 महिनापछि हामी आइसकेका छौँ, यसको बहस भइसकेको छ। केपीएलले चुनाव
1: आज 6 महिनापछि बल्ल नेकपा एमाले निर्वाचनको बहस समीक्षा गर्दैछ,
0: गर्छौँ हामीले, अझ 6 महिना 7 महिना लागेपछि हुँदैछ हाम्रो केन्द्रीय कमिटीमा त। त्यो
1: निर्वाचनको एउटा निर्वाचनमा पराजय भएको विषयको समीक्षा गर्नलाई 6-6 महिना लाग्छ
0: होइन? तपाईँले त्यसमा म सिलसिलामा भन्छु है, फागुन 21 गते चुनाव भयो, हामीले चाहिँ निर्वाचनको समीक्षा गर्ने भन्दा भन्दै 28-29 गते उहाँको पिताजी बित्नुभयो, 13 दिन उहाँ काजक्रियामा बस्नुभयो, त्यसपछि उहाँ काजक्रिया सक्ने बित्तिकै 13-14 गते सरकार बन्यो, त्यही दिन निर्णय गर्यो र उहाँलाई चाहिँ 14 गते बिहानै पक्राउ गर्यो नि। त्यसपछि उहाँ 27-24 दिन चाहिँ हिरासतमा बस्नु पर्यो, उहाँको चाहिँ स्वास्थ्यको समस्या भयो, एउटा ठुलो अपरेसन गर्नु पर्यो, त्यसले गर्दा 1 महिना आराम गर्नु पर्यो, 4 जेठ गते हाम्रो सचिवालयको बैठक बसेर चाहिँ छलफल गर्यो, त्यतिखेरसम्म हाम्रो पार्टी पङ्क्तिबाट पहिलेका प्रक्रियाहरूबाट हुने समीक्षाको त प्रतिवेदन तयार भएर आइसकेका थियो, सचिवालयमा त्यो प्रस्तुत भइसकेको हो, हाम्रो पार्टीमा निर्वाचनको समीक्षाको
1: होइन होला, के शर्मा ओली सचिवालय बैठकमा अल्पमतमा हुनुहुन्थ्यो त्यस कारणले
0: गर्दाखेरि त्यो तपाईँहरूको कुरो हो,
1: मत पुर्याउन सकिन्छ कि भन्दा भन्दै त्यो धार्नी जोक्दा जोक्दै जोक्दा जोक्दै समय घर्कियो।
0: मैले यी भनेका कुराहरू चाहिँ तथ्यसँगत छैनन् भने तपाईँले भन्नुहोस्, उहाँको पिताजीको निधन भएको हो कि होइन, अनि उहाँ गिरफ्तारीमा पर्नुभएको हो कि होइन, उहाँ हिरासतमा बस्नुभएको हो कि होइन, उहाँको अपरेसन भएको हो कि होइन, उहाँको अपरेसनपछि उहाँलाई डाक्टरहरूले अलि चाहिँ यो समस्या हुनसक्छ भनेर रेस्ट गर्न भनेको हो कि होइन, यो त जगजाहिर कुरा छ, यस्तोमा के प्रश्न गर्नुहुन्छ?
1: 2100 नेताहरूलाई गरेको अध्ययनमा, अनुसन्धानमा, सोधपुछमा 57.9% मूल नेतृत्वकै कारणले गर्दाखेरि हामी पराजित भयौँ भनेर
0: तपाईँले बौद्धिक परिषदका नाममा गजेन्द्र थपलियाजी हुनुहुन्छ नि, उहाँले गरेको प्रतिवेदनको कुरा गर्नुभयो होला, त्यो त्यो त्यो बेकार कुरा हो, त्यो होइन, त्यो
1: पार्टी नेकपा एमालेको नेता कार्य
0: होला, तर उहाँको काम त्यो होइन, बौद्धिक परिषदलाई पार्टीले दिएको डिफाइन्ड काम होइन, उहाँले लाइक माइन्डेड आफ्नो
1: पार्टीको बौद्धिक परिषदले गरेको
0: रिसर्च चाहिँ भ्यालिड रिसर्च हुन्छ के, अनभ्यालिड रिसर्च चाहिँ कसैले पनि मान्दैन, त्यो भ्यालिड रिसर्च होइन।
1: अब रामबहादुर थापा बादलले गर्नुभएको रिसर्च चाहिँ मान्ने हो,
0: पार्टीको संस्थागत प्रक्रियामा जिम्मा लिएको चाहिँ जसलाई अथोरिटी छ दिइएको, त्यो अथोरिटीको निकायले गरेको एउटा निर्वाचन समीक्षा प्रतिवेदन पार्टीको नेतृत्व समक्ष प्रस्तुत भएको छ, यद्यपि त्यो संस्थागत सार्वजनिक भएको छैन। तपाईँले शङ्कर पोखरेलको भन्दै, रामबहादुर थापा बादलको भन्दै, थपलियाजीको प्रतिवेदन ल्याउनु भयो भने यो थपलियाजीलाई सोध्नुहोस्, मलाई चाहिँ नसोध्नुहोस् है, यो विषयमा उहाँले बताउन सक्नुहोला, उहाँको तथ्यमाथि मेरो प्रश्न छ, उहाँको रिसर्चमाथि मेरो प्रश्न छ, त्यो कार्यकर्ताको मनोभावना पनि होइन। म सहित तपाईँले भन्नुभयो महासचिव उपाध्यक्ष सबै केपी ओली नै मूल नेता हो भनेर उहाँलाई अध्यक्ष मानेर त्यो प्यानलमा राजी खुसीले अबको 5 वर्ष उहाँकै नेतृत्वमा पार्टी अगाडि बढाउने भनेर चाहिँ महाधिवेशनले निर्णय गर्यो। हाम्रो पार्टीमा के हुन्छ भने दुईवटा महाधिवेशनको बिचमा केन्द्रीय कमिटी सर्वोपरि हुन्छ। अहिले केन्द्रीय कमिटीको बैठक अब बस्दैछ, अब त 5 वर्षको अवधिको कुरा हो, महाधिवेशनको निर्णयका कुरा गर्नुहुन्छ भने त नेतृत्व निर्माणको कुरा,
1: यस्तै कुरा सरकारमा पनि लागू हुन्छ होला, अर्को तपाईँहरूको अब प्रतिस्पर्धी दल भन्यो अर्थात् ठुलो दल राजसपामा पनि लागू हुन्छ होला, तपाईँहरू चुपचाप बस्नुहुन्छ नि होइन, सरकारलाई सघाउनुहुन्छ?
0: चुपचाप बस्ने भने होइन नि त, चुपचाप सरकार र पार्टी सञ्चालनको तरिका एउटै होइन, हामी त सरकारका त प्रतिपक्ष हौँ, घोषित संवैधानिक प्रतिपक्ष हौँ, सरकारले गरेका हामीले राम्रा कामको विरोध गरेका छैनौँ, सरकारले गरेका बदमासीहरूको चाहिँ हामीले विरोध गरेका छौँ,
1: सरकार त राम्रो गरिरहेको छ,
0: तपाईँहरूका नजरमा
1: सरकार छ, दुई तिहाईको सरकार छ, भोला सरकार छ,
0: सरकार दुई तिहाईकै छ, तर ब्रिक्समा गठबन्धन सरकार हुँदा पछिल्लो पटक प्रचण्डजी निम्त्याइनु भएको थियो प्रधानमन्त्रीका रूपमा, अहिले त नेपाल भन्ने देश छ, यहाँ प्रधानमन्त्री छ भन्ने अनुभूति गर्नुभयो तपाईँले भारतमा भइरहेको भर्खरको ब्रिक्स समिटमा, द्वितीयले राम्रो काम गरिरहेको
1: नेपालको यो हैसियतमा पुर्याउने दलहरू नेताहरू,
0: यो त अहिले बालेन सरकारले, मिस्टर बालेन्द्रले गर्न नसकेको कामको पनि मैले जिम्मा लिइदिउँ,
1: उहाँले त बिचरा जम्मा 5 महिनामा त चलाउनु,
0: 5 महिनामा त भएको छ त यो चाहिँ ब्रिक्स अधिवेशन समिट, यहाँ उनलाई बोलाइएन, उनलाई इग्नोर गरियो भने त उनको छिमेकी र वैदेशिक सम्बन्ध सञ्चालनका निम्ति असफल भएको परिणाम हो नि त, हो नि, सकेनन् त, उनलाई बोलाएनन् त,
1: फोरममा जान पाएन, गएनौँ भनेर किन
0: सदस्य नभएको फोरममा होइन, पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नै हुनुहुन्थ्यो गठबन्धनको, सायद हामी सहित थियौँ वा कङ्ग्रेस सहितको हुनुहुन्थ्यो, प्रधानमन्त्री हुनुहुन्थ्यो, तपाईँले गोवाको मिटिङको हेर्नुभयो भने अहिले पनि
1: एकापट्टि पुटिन
0: सी र मोदी अनि उहाँको
1: फोटो
0: तपाईँले सम्झिनुहुन्छ। अब आज त यहाँ बालेन्द्र शाह उहाँहरूले नै रुचाएको व्यक्ति भन्ने थियो नि त बाहिरी छवि त, तर छिमेकीभन्दा परकालाई चाहिँ बढी अँगालो मारेर हो कि, तपाईँले त ग्रे जोनका रिपोर्टहरू पनि यही बेलामा आएको देखिरहनु भएको छ,
1: के छ त्यो रिपोर्टमा?
0: त्यो रिपोर्टमा त अमेरिकाको सत्ता राजनीतिको परियोजना अन्तर्गत सिँगारिएका पपेट कठपुतली एजेन्टहरू चाहिँ नेपालको राजनीतिमा यो रूपमा स्थापित भए भनेर बालेन्द्र शाह, रवि लामिछाने, सुदन गुरुङ, सागर ढकाल र रञ्जु दर्शनाको त नामै उल्लेख छ, हो कि होइन?
1: त्यो रिपोर्टमा पढ्नु भएको छ, पोलिसी डायलग भनेर बजेट दिएको भनिएको छ, त्यो पोलिसी डायलग सञ्चालन हुँदाखेरि त काङ्ग्रेस एमाले माओवादी नै थिए,
0: पोलिसी डायलगका कुन कार्यक्रममा काङ्ग्रेस एमाले माओवादी गए त्यो पनि होला, तर के हो भने यो
1: 1200-1300 जना त सरकारी कर्मचारीहरू नै त्यो कार्यक्रममा सहभागी भएर तालिम लिएका छन्। कयौं काङ्ग्रेस एमाले माओवादीका नेता कार्यकर्ताहरूले तालिम लिएका छन्।
0: छुट्टै कार्यक्रम छ। सँगसँगै चाहिँ अमेरिकन एम्बेसीले लिड गरेर बनाइएको अमेरिकन दूतावाससँग सम्बन्धित युथ काउन्सिलको सबै गठन र परिचालनका कुराहरू सहितका विषयहरू चाहिँ हामीले नजरअन्दाज गर्न मिल्छ। पहिलो फाउन्डिङ प्रेसिडेन्ट मिस्टर बालेन्द्र शाह हुनुहुन्थ्यो र 2014 प्रेसिडेन्ट चाहिँ सागर ढकालसम्म हुनुहुन्थ्यो। अमेरिकन दूतावासले अमेरिकी सत्ता परियोजनाको स्वार्थ अनुकूलको फन्डिङ र परिचालनका यी काम गरेका कुरालाई हामीले बिर्सन्छौँ र यो त तथ्य छ त। त्यो प्रतिवेदनमा कति लेखियो चुहिएको कुराहरूको आधारमा भनेको छ भनेर त्यसैमा भनिएको छ। त्यो सुरुमा चाहिँ सुरुमा नजर लगाइएको विश्वप्रकाश शर्मा र गगन थापाको
1: जुन ट्रेनिङहरू हुन्थ्यो त्यसमा त कांग्रेसका पनि नेता कार्यकर्ता देखे, मालिका पनि देख्थे, माओवादीका पनि देख्थे, अरू सर्वसाधारण पनि देख्थे।
0: युथ काउन्सिलवाला जुन छ नि, युथ काउन्सिलकामा कोही छैनन्। उनीहरूले आफ्नो बनाइएका पपेटहरूलाई परिचालन गर्ने संयन्त्र हो त्यो, विद्यालयमा, कलेजमा र विभिन्न रूपमा चुनावी।
1: यदि त्यस्तो हो भने पनि तपाईँहरूकै सरकार थियो, त्यस्ता कुराहरू तपाईँ रोक्न सक्नुहुन्थ्यो
0: होला।
1: पोलिसी डायलग भनेर जुन अमेरिकन फन्डिङमा, युएसएआइडीको फन्डिङमा कार्यक्रमहरू सञ्चालन हुन्थ्यो त्यसमा तपाईँहरू सहभागिता जनाउनु भयो। अहिले आएर
0: तपाईँ त्यसमा म के सम्झिन्छु भने, अमेरिकी फन्डिङको पैसा हाम्रो नेपालको एउटा संवैधानिक आयोगको काममा चाहिँ लिइयो भनेपछि हाम्रो अर्थ समितिमा निकै ठुलो विवाद भएको थियो। हामीले त्यो चाहिँ लिनहुन्न भनेर निर्देशन पनि दिएका थियौँ र पार्लियामेन्टले चाहिँ त्यो वैदेशिक चाहिँ यस्ता खालका सहयोगहरू लिनहुन्न, आफ्नो आन्तरिक बजेटबाट मात्रै कार्यक्रम गर्नुपर्छ पार्लियामेन्टका समितिका भनेर निर्णय पनि गरेका थियौँ। हामी आफू भएका ठाउँका कुरा गर्दैछु मैले। त्यसो भएर सरकारको त के भयो भने, वैदेशिक अनुदान लिने र अरूका स्वार्थका फन्डिङहरू लिने कुराको भेद छुट्याउने गरी पछिल्लो समयमा चाहिँ सरकार, खास गरी 62-63 पछिका सरकारहरूले ध्यान दिन सकेनन्।
1: अनि हामी त कसरी पत्याउने, जो बालेन शाह काठमाडौँ महानगरको मेयर भएर काम गरिरहनु भएको थियो, रवि लामिछाने जो कङ्ग्रेस एमाले जेलमा पठाएका थिए, सागर ढकाल अफ्रिकातिर कता काम गरेर बस्नु भएको थियो, रन्जु दर्शना जो पटक पटक निर्वाचन हारेर यसो सोसल वर्क गरेर बस्नु भएको थियो, एउटा पार्टीमा के हुनुहुन्थ्यो, अब उहाँलाई यति ठुलो चाहिँ ग्रान्ट दिएको थियो, यति यो ढङ्गबाट उठाइएको थियो भनेर कसरी विश्वास गर्ने भने,
0: मेरो कुरा होइन, द ग्रे जोनले सार्वजनिक गरेको रिपोर्ट हो। उहाँहरू टाइमले 100 जनाभित्र बालेन शाहलाई चाहिँ दाढी पालेको फोटो प्रस्तुत गरेर छान्दा त पत्याउनु भयो नि टाइम म्यागजिनले।
1: टाइम म्यागजिनले गरे, सरकारले गरेको होइन,
0: यो पनि सरकारको होइन, सरकारको
1: इमेज च्यानलले सूर्य थापालाई त्यो ढङ्गबाट प्रेजेन्ट गरे भने त्यो सरकारले गरे भन्ने हुँदैन नि।
0: म भएका कुरा, यो काल्पनिक होइन, म यथार्थ कुरा भन्छु। बाहिरका कुरा सबै पत्याउनु पर्छ भन्ने मान्छे हो नि उहाँहरू। अन्तिम घडीमा त बिबिसीमा चाहिँ उहाँहरूले ब्लास्ट रिपोर्ट प्रसारण गराएर निर्वाचन परिणामलाई प्रभावित गर्ने गरी पनि उहाँहरूले मिसयुज गर्नुभएको थियो, पत्याउँ गर्नुभयो त, गर्नुभयो नि, ब्लास्ट रिपोर्ट आयो नि त। त्यसपछि अरू टाइम, न्युयोर्क टाइम्सका रिपोर्ट पत्याउनुपर्छ भन्ने उहाँहरू हो। टाइममा चाहिँ सेलेक्सन, बालेन शाहको सेलेक्सन पत्याउनुपर्छ, अनि उहाँहरूको नाम आएपछि उहाँहरूलाई चाहिँ यसरी फन्डिङ गरिएको थियो 4 अर्बभन्दा बढी भनेपछि त्यो चाहिँ पत्याउन हुन्न भन्ने कुरो हामीले।
1: 4 अर्ब फन्डिङ सम्भव छ?
0: त्यो त छ,
1: 4-5 जना नेताहरूको लागि
0: त्यो सिङ्गो कार्यक्रम मार्फत उहाँहरूले गर्नुभयो त, न्यारेटिभ चेन्जकै लागि गर्नुभयो त उहाँहरूले। आज चाहिँ
1: 5 अर्ब रुपियाँ के गरिन्छ,
0: के गर्नुभयो त्यो त उहाँहरूले बताउनु होला। उहाँहरूले जवाफ दिने हो नि, मैले होइन नि, उहाँहरूमाथि प्रश्न उठेको छ, त्यही कुरो तपाईँमाथि र म माथि उठेको भए त हामीले जवाफ दिनु पर्थ्यो। केपी ओलीमाथि यस्ता असङ्ख्य आरोपहरू लाउनु भयो, जवाफ खोज्नुहुन्छ। उहाँहरूमाथि प्रश्न उठेपछि उहाँहरू चुप लाएर मुखमा चाहिँ पानी हालेर बस्न पाइन्छ र मौन बस्न पाइन्छ र जवाफ दिनुपर्छ। उहाँहरू त अहिले विदेशीको, अमेरिकनको, आइआरआईको, एनइडीको, इपिपिएसको एजेन्टका रूपमा वैदेशिक अमेरिकी सरकारको पैसा लिएर परिचालित हो, एजेन्ट हो, पपेट हो, कठपुतली हो भनेर त्यो रिपोर्टको भाषालाई हामीले त्यसरी बुझ्ने स्थिति छ, नबोली बस्न पाइन्छ। उहाँहरूले जवाफ दिने हो नि त, जवाफदेही त उहाँहरूको हो, त्यसमा सत्य त छैन।
1: अब केही दिन सदन तात्छ,
0: सदन मात्र होइन, देश तात्नुपर्छ। अमेरिकाले किन यसो गर्छ भन्दा, सबै ठाउँ उसले गर्दैन, उसका लागि चाहिने देशमा यो गर्छ। उसका लागि रणनीतिक हिसाबले चाहिने देशमा यो सबै गर्छ। उसले चाहिँ महिला सशक्तिकरणको नाममा, युवा नेतृत्वको नाममा यो यो यो अनेक ढङ्गले यो खालको परिचालन गरेको छ। र यहाँ सुरुमा गगन विश्वप्रकाशमाथि नजर लाउँदै उहाँहरूबाट सिफ्ट भएर यो चारजनामा गएर उहाँहरूलाई परिचालन गरेको,
1: पहिला गगन र विश्वप्रकाशमा
0: त्यही रिपोर्टमा, त्यही रिपोर्टमा छ। तपाईँ त्यही रिपोर्ट, तपाईँले त्यही रिपोर्टका रिपोर्टहरू हेर्नुभयो भने त ती चिज छन्, त्यो सबै तपाईँले फुल टेक्स्ट हेर्न सक्नुहुन्छ। त्यसो भएर आज चाहिँ आजका घटनाक्रमहरूमा कसका अडान के छन्, यो नेपालको आफ्नो आवश्यकताको कुरा हो कि अरूको आवश्यकताको कुरा हो भन्ने यसमा विश्लेषणमा शङ्खकिराको सिंह जस्ता भएका दृष्टिकोण किन आइराखेका छन् मान्छेहरूका नेतृत्व तहमा। तपाईँ आज भन्नुहोस् न, शेरबहादुर देउवा बुढो हुनुभयो, युवा नेतृत्व चाहिन्छ भनेर गगन विश्वप्रकाशले सकेको गर्नुभयो। निर्वाचनमा त 17 लाखमै त सीमित हुनुहुन्छ, आफै पनि त पराजित हुनुहुन्छ, कुनै तात्विक परिवर्तन त भएन नि त। यो विदेशीको एजेन्डा थियो, यहाँको रियालिटीको थिएन भन्ने त साबितै भयो त। अब एमालेमा चाहिँ बाहिर कराउँथे मान्छेहरू, च्याउ च्याउ कराउँथे केपी ओलीले छोड्नुपर्छ भनेर। अब अहिले चाहिँ भित्र त्यो आवाज भित्र सरेको अनुभूति छ, बाहिरका आवाजहरू मत्थर छ।
1: एमाले भित्र पनि विदेशीहरू खेल्न थाले। अब
0: विदेशीले खेले म भन्दिनँ, प्रेरणा त कङ्ग्रेसको महाधिवेशनले दिए होला, अरूले दिए होला, विभिन्न हिसाबले प्रेरणा दिन्छन् नि। त्यही कुरा चाहिँ हाम्रो 11 महाधिवेशनमा कुनै आवाज नउठ्ने महाधिवेशन चाहिँ उहाँहरू सबै केपी ओलीको नेतृत्वमा।
1: ठिक छ, जे होस् सरकारले राम्रो काम गरेको छ, हामीले सरकारको रिजल्ट हेर्ने हो नि त। अब कहाँबाट कसले चलाएको छ, एउटा आरोप लगाइदिन्छन्, यहाँ आरोप लगाउन सहिलो छ, प्रमाणित कसैलाई गर्नु पर्दैन, आरोप लगाइराख्छन्। तर हामी रिजल्ट हेर्ने हो भने सरकारको कामको रिजल्ट त ठिक छ नि त, सुशासन छ।
0: सुकुम्बासीलाई बुल्डोजर लाएर हटाउनु राम्रो भयो।
1: अहिले होल्डिङ सेन्टरमा राखिएको छ, उनीहरू
0: होल्डिङ सेन्टरमा बाढी पसेका छ, त्यही आत्महत्या गरिराखेका छन्, त्यो राम्रो भयो। बाढी आयो, विदेशी चाहिँ कुनै रेस्क्यु टिमसम्म पनि चाहिन्न भनेर उहाँहरूले ढिट लिँदाखेरि नचाहिने,
1: उहाँहरू आफै सक्षम छौँ, नेपाली सक्षम भएर सेनाले
0: शस्त्र प्रहरीले दक्ष जनशक्तिले त्यही काममा लागेको ट्रेन मेन पावरले गरेको कुराको कसले विरोध गरेका छ र? सागर ढकाल, त्यसपछि अर्को श्रीराम नेउपाने, अनि अनेक अनेक व्यक्तिहरू, रिमा विश्वकर्मा, ज्वाला सङ्ग्रौला, सांसदहरू रेस्क्युका नाममा हेलिकप्टर प्रयोग गर्ने त उहाँहरू हुनुहुन्थ्यो सुरुमा, जतिखेर रेस्क्यु चाहिएको थियो। म पनि बेत्रावतीसम्म गएर तथ्य बुझेर आएको छु त, र टाइमली रेस्क्यु भएन। 10-11
1: चामलको बोरा छुनेमा तपाईँ पनि हुनुहुन्थ्यो?
0: चामलको बोरा छोएको त्यहाँ होइन नि त, चामल चाहिँ यहाँ बागमतीमा रसुवाका लागि यहाँ दिएको राहत हो, उहाँहरूलाई यहाँबाट पठाइयो। कुरा के भने, यो छोएको र नछोएको, तपाईँ पुरानालाई गाली गर्नुहुन्छ, रवि लामिछानेजी ल छोएर होइन बोकेर जानुभयो त रसुवामा, नयाँले केपी ओलीले त त्यहाँ ह्यान्डओभर गर्नुभयो, एउटा मान्छेले अलि उत्ताउलो ढङ्गले छोइदिनुहोस् भनेर भने होला। कुरा त्यही हो कि राहत दिएको कुरा
1: भन्नुभयो,
0: कसले भन्नुभयो मैले आवाज सुनिनँ, तर चाहिँ त्यो उताउलो तरिका हो, त्यसो गर्नु ठिक होइन, उहाँलाई छोएर पठाइदिनुहोस् यो होइन, राहत वितरणै गरेको हो।
1: तर केपी शर्मा ओलीले भारतीय मिडियामा हामीले उद्धार गर्न सकेनौँ, सेनाले उद्धार गर्न सकेन त्यसरी भन्न त हुँदैन थियो होला नि।
0: अनि भएको कुरो के, अनि कम्बल ओढेर चाहिँ छोपेर छोपिन्छ र? राहत गर्न
1: त्यो गुनासो आन्तरिक रूपमा पोखरीको भए हुन्थ्यो भन्ने कुरा,
0: कुनै डिप्लोमेटिक दुई देशको हितमा भारतलाई हित हुने, नेपाललाई अहित हुने विषय त थिएन नि त। हाम्रो रेस्क्युमा चिनका, भारतका, विदेशका दक्ष जनशक्तिलाई रोकिएका कारणले रेस्क्यु समयमा भएन, मान्छेलाई भौतिक रूपमा जोगाउन सकिएन, हाम्रो सरकार पनि चाहिँ यो आला काँचा केटाहरूको सरकारले गर्न सकेन भन्ने त्यही सेन्स हो, त्यो त हो त तथ्य हो, नसकेकै हो त बालन नेतृत्वको सरकारले। उहाँ सैनिक ब्यारेकमा चाहिँ बट्टारमा गएर फर्किनु हो त, चिनिया प्रधानमन्त्री चाहिँ रसुवागढीको पल्लो छेउसम्म त्यहीँसम्म आएर राहत उद्धार सबैको
1: आफै
0: गर्नुभयो। सुदन गुरुङजी चाहिँ सिलिन्डर बोक्दै हिँड्नुभयो, तर उहाँ त उद्धारको आफै खटिने भन्दा पनि दक्ष जनशक्ति परिचालन गर्ने, देशभित्र छैन अनि विदेशबाट ल्याउने, त्यो समन्वय गर्ने पोलिसी।
1: अघि तपाईँ भनिदिनु थियो चिनिया प्रधानमन्त्री तिब्बती भूमिमा आएर खटिनु,
0: यहाँसम्म आएर
1: गृहमन्त्री त सुरुमै गएर खटिनु भयो उद्धारमा, आफै बोक्न जानु
0: झिक्नु भयो त उहाँले। मेरै गाउँको एकजना भाइ कर्मचारी प्रकाश जीसी आज कति दिन भयो, 10 गते पछि आज 28 गते भयो होइन, यति दिन चाहिँ 18 दिन भयो कर्मचारी कुनै खोज खबर आदि इत्यादि केही पत्ता लाग्न सकेका छैन। पीडितहरूका कुरा त हामीले सुनिराखेका छौँ नि त। उहाँ जानुभयो, स्टन्टबाजी गर्नुहुन्छ, प्रचार गर्नुहुन्छ, सोसल मिडियामा उहाँहरूले व्यापक गर्नुभएको छ, तर यथार्थमा केही गर्नुभएको छैन। बेली ब्रिज बनाउनुहुन्छ सोसल मिडियामा, रियलमा बेली ब्रिज बनाउन कति टाइम लाग्यो? बागमतीको सरकारले एउटा तुइन बनायो बेली ब्रिजका लागि पनि, यहाँ धेरै प्रक्रियागत कुरा समय लाग्ने भए हुनाले बेत्रावती र नुवाकोटका निम्ति, रसुवा र नुवाकोट
1: एमालेको को नेताले बेली ब्रिज त सेनाले बनाएको होइन, हेलिकप्टरबाट ल्याइदियो अनि यसो फिट गरिरहेको थियो नि भनेर भनिदिनु।
0: त्यता कुरा नजानुहोस्। कुरा के हो भने बेली ब्रिज पनि बन्छन्, यहाँ हामीसँग स्टकमा केही थोरै हुन्छन्, केही प्राप्त हुन्छन् यस्ता विपदका बेला। हामीसँग चाहिँ विपदका लागि चाहिएने त्यो नापजाँच गरेको त्यो चाहिँ केही स्टक चाहिँ बेली ब्रिज भएका ठाउँमा लैजाने सेनाले नै हो, सरकारी संयन्त्रले नै हो, निर्माण व्यवसायीले नै हो, उनीहरूले गर्ने हो। तर त्यो व्यवस्थापन मिलाउने काम सरकारले हो कि, त्यो गरेन समयमा, अहिले पनि गरिराखेको छैन। एउटा तुइन मात्रै हाल्दाखेरि पनि त मान्छेलाई राहत हुँदो रहेछ त, त्यही बाटो अल्टरनेटिभ बाटो खोजेर खोल्ने कुराका निम्ति पनि त बागमतीको मुख्यमन्त्री फिल्डमा गएर गरेको हो नि त। अब प्रधानमन्त्री चाहिँ राष्ट्रपतिलाई पनि गएर ब्रिफिङ गर्न नपर्ने, अनधिकृत मान्छेले रवि लामिछानेले राष्ट्रपतिलाई ब्रिफिङ गर्ने, राष्ट्रपतिले व्यक्तिगत रूपमा बोलाउँदा भेट्न सक्ने हो दलका नेतालाई, सरकारको फङ्सनिङका बारेमा कुनै दलका नेताले गएर ब्रिफिङ गर्ने कुरा अनधिकृत हो, गैरजिम्मेवार हो, त्यो संविधान कानुनले नचिन्ने कुरा हो। त्यसो गर्नुभयो, राहत उद्धारका निम्ति जानुभयो त, रवि लामिछाने जान्नुभयो, नयाँ एकदम महान हुन्छ भन्ने जानुभयो त,
1: त्यो त उद्धारकर्ताहरूलाई डिस्टर्ब हुन्छ भनेर उहाँ नजानु,
0: अनि
1: उहाँले भन्नुभएको छ त,
0: उहाँ डिस्टर्ब हुन्छ भनेर जानुभयो, अरू बाँकीलाई डिस्टर्ब गर्न
1: अरू कङ्ग्रेस एमाले माओवादीहरू पनि
0: किन पठाउनु भयो त, अरू जानुभयो त, केपी ओली जानुभयो, रात
1: हेरेर मात्र के गर्नु, त्यो
0: जानुभयो त, रात सहित जानुभयो,
1: डिजास्टर टुरिस्ट बनेर त केही
0: भएन, रात सहित जानुभयो, उहाँ आफ्नो स्वयंसेवकहरू सहित जानुभयो, स्वयंसेवक परिचालन गर्नुभएको छ, शेरबहादुर देउबा जानुभयो, पुष्पकमल दाहाल जानुभयो, अब तपाईँ रवि लामिछानेजी त्यहाँ हिलो लाग्छ भनेर नगएको, त्यहाँका जनताको
1: यस्तो बेलामा आरोप प्रत्यारोप गर्ने,
0: यो आरोप प्रत्यारोप होइन,
1: तपाईँलाई
0: सही कुरा भन्नु,
1: तपाईँले जुन सहयोग दिँदाखेरि पनि सरकारलाई दिनु भएन होइन,
0: सहयोग सरकारका खातामा जाने पनि जान्छ, सरकारको खातामा गएका सहयोग बटारमा र रसुवा धुन्चेमा सेनाको ब्यारेकमा थुप्रिने पीडितले नपाउने भएपछि त्यहाँ दिनुको के अर्थ हुन्छ? तथाकथित वान डोरको नाममा पीडितहरू भोकभोकै बस्नु पर्ने,
1: सरकारलाई विश्वास नगर्ने को पात्र हुन्छ, फरक कुरा हो,
0: सरकार
1: ठाउँमा भोलि ओली हुनु होला, तपाईँ हुनु होला,
0: ओलीले नै पनि त्यसो गर्नुभयो, रात सामग्री ल्याएर सेनाको ब्यारेकमा थुप्र्याएर पीडितले नपाउने स्थिति गर्दा अर्कोले त्यो गर्न पाउने भयो त, हामीले त्यो गर्दैनौँ, पीडितहरूलाई दिन्छौँ भनेर आश्वस्त पार्ने काम चाहिँ प्रधानमन्त्रीको होइन, सरकारको होइन। वान डोरका नाममा पीडित चाहिँ भोकभोकै मर्नुपर्ने, जहाँ पीडा छ त्यहाँ राहत सामग्रीको केही नपुग्नुपर्ने, सबै उहाँहरू त चाहिँ पैसा कलेक्सनतिरका निम्ति अभियान चलाउनु भयो नि त, मान्छेले दिइराख्छन् विपदमा, त्यो सहयोग गर्ने मन भएका देश विदेशमा बस्ने नेपाली हाम्रा सहयोगी चाहिँ दात्री निकायका विभिन्न व्यक्तिहरूले संस्थाहरूले सहयोग गर्छन्, तर हामी यति अर्ब जम्मा गऱ्यौँ भन्ने अनि त्यहाँ चाहिँ बाटो खोल्ने कुरा छैन, वैकल्पिक बाटो त मुख्यमन्त्री गएर नयाँ व्यवस्था गर्नु,
1: हाम्रो अपेक्षा भनेको सरकार र प्रतिपक्षी दलहरू एक ठाउँमा भएर कम्तीमा यस्तो विपदको बेलामा चाहिँ एक ठाउँमा
0: प्रतिपक्षले एक ठाउँमा ल्याउन्न, सरकारले त्यो खालको छलफल गर्नुपर्छ, सरकारले प्रोग्राम दिनुपर्छ, प्रतिपक्षलाई पनि कन्भिन्स गर्नुपर्छ, उसका पनि सुझाव सुन्नुपर्छ, अनि मुख्य कुरो त पिपुल सेन्ट्रिक भएर रेस्क्यु राहत र पुनर्स्थापनाका काम गर्नुपर्छ नि त।
1: हस्, धन्यवाद यहाँको यो अमूल्य समयको लागि, बसाइको लागि धन्यवाद।
0: धन्यवाद।

0: गीत गुञ्जन
1: इमेज एफएम 97.9 मा।

0: गीत गुञ्जन
1: इमेज एफएम 97.9 मा।

0: गीत गुन्जन।
1: इमेज एफएम 97.9 मा।

0: गीत गुन्जन
1: इमेज एफएम 97.9 मा।

0: गीत गुञ्जन।
1: इमेज एफएम 97.9 मा।

0: गीत गुञ्जन।
1: इमेज एफएम 97.9 मा।

0: गीत गुन्जन।
1: इमेज एफएम 97.9 मा।

0: गीत गुञ्जन
1: इमेज एफएम 97.9 मा।

0: गीत गुञ्जन।
1: इमेज एफएम 97.9 मा।

0: गीत गुञ्जन।
1: Image FM 97.9 ma.

0: Image FM 97.9.
1: आराधना मात्र इमेज एफएम 97.9 मा

0: Image FM 97.9.
1: ആരാധനാ
2: മാത്ര ഇമേജ് FM 97.9 മാത്ര.

0: Midge FM 97.9.
1: आराधना
2: मात्र इमेज एफएम 97.9 मा